बाकोलाले गोल गरे भने 66 मिनटमा पुनः एम्बापेले गोल गर्दै फ्रान्सलाई 3-4 स्थितिमा ल्याए। 87 मिनटमा बुकायो साकाले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि इङ्ल्याण्ड पुनः 5-3 अगाडि बढ्यो। इन्जुरी समयमा उस्मान डेम्बाबेले गोल गर्दै फ्रान्सलाई 4-5 स्थितिमा ल्याए। त्यसपछि खेल सकिएर अन्तिम सिटी बस्नै लाग्दा जुट बेलियमले गोल गर्दै इङ्ल्याण्डलाई 6-4 जित दिलाए। गोलको वर्षा भएको यो खेल विश्वकप इतिहासकै तेस्रो स्थानका लागि भएको खेलमा सर्वाधिक गोल भएको कीर्तिमानी भयो। यस कीर्तिमानी खेलमा 2 गोल गरेका किलियन एम्बापेले पनि अर्को कीर्तिमानी थपे। उनी विश्वकप इतिहासमै सर्वाधिक गोल गर्ने खेलाड़ी बने। उनले 22 गोल गर्दै अर्जेन्टिनाका लियोन मेस्सीलाई पछि पारेका छन्। यस्तै जारी विश्वकपको गोल्डन बुटको दौड़मा पनि उनी 10 गोल सहित शीर्ष स्थानमा पुगेका छन्। मेस्सी 8 गोल सहित दोस्रो स्थानमा छन्। सोमबार मध्य राति 12:45 हुने फाइनलमा स्पेनसँगको खेलमा मेस्सीलाई एम्बापेलाई उछान्ने अवसर भने बाँकी नै छ। लियो क्लब अफ दुलेगौड़ा खरिदिन सिटीको आयोजना गरेको जिल्ला स्तरीय डिजी लिंक लियो ब्याडमिन्टन प्रतियोगिताको अण्डर 19 तर्फको उपाधि दिपेन राणाले जितेका छन्। अण्डर 19 17 स्नेह कार्कीले उपाधि जितिन्। यसै गरी अण्डर 13 उपाधि कृष्ण थापाले पाएका छन्। अण्डर 19 छात्रतर्फ आकाश थापा द्वितीय, नेलसन गुरूङ र विशाल मह तृतीय भएका छन्। अण्डर 19 तर्फ अनि मनिष तामाङ द्वितीय र छात्रतर्फ मनिषा तामाङ द्वितीय र दीपसिका गडाल र मन कुमारी तामाङ तृतीय हुन सफल भएका छन्। 13 वर्ष मुनिको सन्तोष परियार द्वितीय, सक्षम गुरूङ र सुदीप थापा तृतीय भएका छन्। सबै उपाधिमा प्रथम भएसँगै नगद 5,000, द्वितीयले 3,000 र तृतीयले नगद 2,000 साथमा सिल मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। विजेताहरूलाई शुक्ला गण्डकी नगरपालिका नम्बर 6 अध्यक्ष बुद्धि बहादुर थापाले पुरस्कार प्रदान गर्दै लियो क्लबले शुक्ला गण्डकीमा खेल क्षेत्रको प्रबन्धनको लागि राम्रो शुरूआत गरेको बताउनुभयो। खैरेन्टार मगर समाज भवन खैरेन्टारमा भएको प्रतियोगितामा जिल्लाभित्रका 70 विद्यार्थीहरूको सहभागिता रहेको खेल समेत प्रवीण श्रेष्ठले जानकारी दिनुभयो। विद्यार्थीहरूमा अनुशासन स्वास्थ्यसँगै खेल भावनाको विकास गराउँदै राष्ट्रिय स्तरका खेलाड़ी उत्पादन गर्ने प्रतियोगिता आयोजना गरिएको हो। लियो क्लबका अध्यक्ष भैरव आलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ शुक्ला गण्डकीका अध्यक्ष देवेन्द्र ढुङ्गाना, पूर्व अध्यक्ष विपिन वागले लगायत बोल्नुभएको थियो। कार्यक्रम सञ्चालन क्लब सदस्य सन्ध्या खनालले गर्नुभएको थियो। क्लबले जीपी गोइरालाई राष्ट्रिय स्वास्थ्य उपचार केन्द्रमा प्रत्येक महिनाको 8 आकाश शिविर सञ्चालन गर्दै आएको छ। यिनै खबरसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा छौं। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। सरकारको नियतमा कुनै पनि शंका नभएको राष्ट्रपति सभापति लामी छानेको प्रश्न प्रति जनताको विश्वास सिलो आधा दिलाउन नसक्दा निराश पर्दै गएको उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङको टिप्पणी। कांग्रेसमा विभाजनको संकेत देउवा समूहले राष्ट्रिय भेला बोलाउँदै तनाव सहित जिल्लामा हिजो राति र आज ठूलो वर्षाको सम्भावना। विभिन्न जिल्लामा सवारी साधन सञ्चालन गर्न नपाइने। पोखरामा श्रृंखलाबद्ध चोरीमा संलग्न 4 विदेशी सहित 9 पक्राउ। 25 तौला भन्दा बढ़ी सुन र 2,01,000 रूपियाँ भन्दा बढ़ी नगद बरामद। पर्वतमा ट्र्याक्टर दुर्घटना हुँदा 2 मृत्यु र 1 घाइते। भदौ पहिलो साता गछेपानीमा हुने शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 तयारी शुरू। भारतको पहिलो निजी अर्बिटल रकेट विक्रमीको सफल प्रक्षेपण र विश्वकप फुटबलमा बुक्का यो साकाको ह्याट्रिकमा फ्रान्सलाई हराउँदै

0: हवस् हामीलाई जुनसम्म सुने साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार दिएर पुनः उपस्थित हुने नै छौं। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै म रिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ बिहान 6 बजेको काया कैरन शुक्ला गण्डकी एफएम 97.6 मेगा अथवा इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज, फोन 0564143778, इमेल NEWSSSUKLAGANDAKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
3: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता।
4: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
3: हजुर, सेरिजाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ, गोमगोबु बसपार पछाडि पट्टि।
4: हजुर, काठमाडौँ दोलेगौडा ढोर फेदी मान्द्रे 26 साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
5: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक गोमगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461168, 98235527763।
6: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: माथिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको,
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा एम्पेक्स शुक्ला गण्डकी 4 दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67645।
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
10: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
11: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
10: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
12: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
11: ठाउँ नयाँ सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
12: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
11: पोखरा जाने बाटोतिर।
13: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
11: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62827 र 98644-35031।
14: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
15: ए तिमी पो बस्ती गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
14: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
16: दीर्घायु फर्निचर शोरूम।
17: हामी कहाँ स्टील तथा काठ का सम्पूर्ण सामानहरू, दराज, पलंग, डाइनिंग टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर बेड र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
16: साथै पुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
18: एभरेस्ट स्टील र नेपालको नम्बर वन कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
17: दीर्घायु फर्निचर शोरूम दिल्लीगौडा तनहुँ।
16: प्रोप्राइटर लक्ष्मीराज वाग्ली। फोन नम्बर 0865709604। मोबाइल नम्बर 98460268
17: 98560268।
19: प्रश्न होमवर्क देखाउ त।
20: हस् टीचर।
19: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
20: टीचर, मेरो मामीले त साथै दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
19: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
21: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्लागण्डकी 4 दुलेगौडा। फोन 0965414484, मोबाइल 98560033484 र 98560667988।
22: स्वदेशमै उत्पादन भयो।

0: स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9855-14157।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 6 बज्यो।
4: काठमाडौँबाट बाहिरिने र भित्रिने मुख्य सबै नागाहरूमा गाडी बन्द, आज पनि मुसलधारे वर्षाको सम्भावना, जोखिमको चेतावनी।
5: पालिका, प्रदेश सभा र राष्ट्रिय सभा गरी जनप्रतिनिधिका 96 पद रिक्त, स्थानीय तहको उपचुनाव नहुने।
4: सड़कमा रोकिएनन् असन्तुष्टिका स्वर, अनुगमनका नाममा सांसदहरूबाट हप्की दप्की बढ़्दो, पदीय गरिमा कायम राख्न राजसभा सचेतक परियारको आग्रह।
5: डेटा सेन्टर विरूद्ध अमेरिकामा विरोध बढ़दै, विद्युत, कृषि योग्य जमीन र पानीको प्रयोगलाई लिएर ठूलो चिन्ता।
4: र विश्वकप फुटबलमा फ्रान्सलाई हराउँदै इंग्ल्याण्ड तेस्रो, उपाधिका लागि आज अर्जेन्टिना र स्पेन खेल्दै।
6: कानूनको स्नातक तह BA LLBमा भर्ना खोल्यो। शैक्षिक सत्र 2083 को लागि श्री कलेज अफ टेक्नोलोजी को भगिनी संस्था श्री कलेज अफ ल मा 5 वर्षे कानून विषय BA LLB मा भर्ना खुल्यो। कुनै पनि शैक्षिक संकायबाट प्लस टू पास गरेका इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क श्री कलेज अफ ल, भरतपुर 12, गोन्द्रेङ, चितवन। फोन नम्बर 056-420-064, 9846-3551-91, 97-67-96-70-00। पहिलो भर्ना हुने 15 जनालाई विशेष छूटको व्यवस्था रहेको छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: काया कैरनमा अब खबरको सिलसिला शुरूमा मुख्य सड़क र मौसम सम्बन्धी खबर। लगातारको वर्षापछि आएको पहिरो र सम्भावित बाढ़ीको जोखिमका कारण काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रनी गाड़ीहरू चल्न सकेका छैनन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार संघीय राजधानीलाई विभिन्न जिल्लासँग जोड़ने मुख्य राजमार्गमा अवरोधपछि गाड़ी चल्न नसकेका हुन्। धादिङको बेनीघाट रोराङ गाउँपालिका 10 क्षेत्रमा गैराती पहिरो खसेपछि काठमाडौँ चितवन पोखरा जोड्ने सड़क पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। गैराती 10 बजेदेखि आज बिहान 5 बजेसम्मका लागि रातमा सड़क बन्द गरिएको भए पनि त्यसपछि थप पहिरो खसेकाले गाड़ी चलेका छैनन्। रातीदेखि नै गाड़ी आवागमन रोकेकोले सड़कमा जाम भने नभएको धादिङ प्रहरीले जनाएको छ। यद्यपि काठमाडौँ उपत्यकाबाट पृथ्वी राजमार्ग हुँदै पश्चिम नेपाल जाने यात्रुहरू प्रभावित भएका छन्। चितवन खण्डमा भने अहिलेसम्म सड़क अवरूद्ध नभएको तर सावधानी अपनाउनुपर्ने अवस्था रहेको चितवन प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक एसपी नरेश राज सुवेदीका अनुसार काठमाडौँबाट बाहिरिने अहिले भट्टे डाँडा हेटौँडा खण्डमा मात्र सञ्चालनमा छ। अरू प्रमुख मार्गमा जोखिम उच्च रहेकोले गाड़ी चल्न सकेका छैनन्। पूर्वतर्फ जाने यात्रुहरू पनि प्रभावित भएका छन्। काभ्रेको रोशी गाउँपालिका क्षेत्रमा बीपी राजमार्ग रोशी खोलामा बाढ़ी आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले यो राजमार्गमा गाड़ी चलाउन रोक लगाएको छ। बीपी राजमार्ग मनसूनका बेला रातमा बन्द हुँदै आएको छ। जल तथा मौसम विज्ञान विभागले बागमती प्रदेशको धेरै ठाउँमा वर्षा भइरहेको र थप वर्षा हुने सम्भावना रहेको जनाएको छ। विशेष गरी सिन्धुपाल्चोक, काभ्रे, ललितपुर र आसपासका क्षेत्रमा ठूलो वर्षा हुने सम्भावना कायमै छ। मौसम पूर्वानुमान महाशाखाले नदी खोला आसपासका बासिन्दालाई उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। स्थानीय प्रशासनले अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न र मौसम सम्बन्धी अध्यावधिक सूचना पछ्याउन सबैलाई आग्रह गरेको छ। मौसम विज्ञान विभागका अनुसार आज र भोलिसम्मै देशभर वर्षाको सम्भावना कायमै छ। त्यसमा पनि कोशी, लुम्बिनी र सुदूरपश्चिमको पहाड़ी र तराई भागका थोरै तथा मधेस, बागमती र गण्डकीका तराईका एक दुई ठाउँमा मुसलधारी वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकीका 23 जिल्लामा रेड अलर्ट रहेको छ। कोशीको झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकोटा, संखुवासभा, भोजपुर, खोटाङ, त्यसै गरी बागमतीको सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ र चितवन, त्यसै गरी गण्डकीको गोर्खा, लमजुङ, तनहुँ, कास्की, स्याङजा, पर्वत, बागलुङ र म्याग्दीमा रेड अलर्ट जारी भएको हो।
5: यसैबीच देशभर मनसूनी गतिविधि सक्रिय बन्दै जाँदा विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो दिउँसोदेखि शुरू भएको वर्षा रातभर निरन्तर रहँदा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा उल्लेखनीय वर्षा मापन भएको छ। मौसम प्रणाली पश्चिमतर्फ थप सक्रिय बन्दै गएकाले आज पनि देशका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। ठूलो वर्षाको सम्भावना पनि छ। महाशाखाका अनुसार पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोक जिल्लाको 12 विशेष क्षेत्रमा मापन गरिएको छ। त्यहाँ 102 मिलिमिटर वर्षा भएको छ। बागमती प्रदेशका अन्य जिल्ला सहित कोशी प्रदेशका विभिन्न ठाउँमा पनि निरन्तर वर्षा भइरहेको छ। गण्डकी, लुम्बिनी प्रदेशका केही ठाउँमा समेत मध्यमदेखि अति ठूलो वर्षा भएको मौसमविदले बताए। निरन्तर वर्षाका कारण नदी खोला तथा साना खोल्सीहरूमा पानीको सतह तीव्र रूपमा बढ़न सक्ने भएकाले तटीय क्षेत्रका वासिन्दाहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। यस्तै पहाड़ी जिल्लाका भिरालो तथा कमजोर भूभागमा पहिरो जान सक्ने जोखिम रहेकाले यस्ता क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई अनावश्यक आवत जावत नगर्न तथा आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। मुसलधारे र आडीघोप्टे वर्षाका कारण होचा तथा डुबान हुने क्षेत्रमा आकस्मिक बाढ़ी, सड़क जलमग्न हुने, सड़क अवरूद्ध हुने तथा यातायात सेवा प्रभावित हुन सक्ने सम्भावना कायमै छ। ग्रामीण सड़क तथा राजमार्ग आसपासका पहिरो जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। यसैबीच बाढ़ी पूर्वानुमान महाशाखाले सिन्धुपाल्चोक र ललितपुर जिल्ला आसपासका साना नदी तथा खोलामा बहाव बढ़न सक्ने चेतावनी दिएको छ। महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा ती क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले थप वर्षा भएमा साना खोलामा आकस्मिक बाढ़ी आउन सक्ने जोखिम छ। विशेष गरी नदी तथा खोलाको किनार, तटीय बस्ती, डुबान हुने क्षेत्र तथा पहिरोको जोखिम भएका ठाउँका वासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
4: यसैबीच कास्की पोखरा बजारको बीचभाग भएर बहने सेती नदी ठेलिएको छ। पोखरा महानगरपालिका वडा नम्बर 15 र 17 को सीमानामा पर्ने रातो पहिरो क्षेत्रमा गएको वैशाखमा आएको सुक्खा पहिरोका कारण सेती बहने सतहको बाटोमा अवरोध भएपछि झण्डै 35-40 मिटर माथिबाट पानी बगेको हो। सेती बहने सतहमा अवरोध भएपछि नदीको झण्डै आधा पानी नदीको सतहबाट बगेको छ भने आधा पानी झण्डै 35-40 मिटर माथिबाट झरना जस्तै गरी बगेको छ। पोखरा 10 रामघाटबाट भूमिगत खोच अर्ध भूमिगत हुँदै करिब 7 किलोमिटरको दूरी पार गर्दै रातो पहिरो क्षेत्रमा सेती निस्केको छ। भूमिगत स्थान पार गर्दै खुल्ला क्षेत्रमा निस्कने ठाउँमा झण्डै 35-40 मिटर अग्लो सतहमा सेतीको झण्डै आधा पानी बगेपछि झण्डै 7 किलोमिटर क्षेत्रमा पानी रोकिएको छ। रातो पहिरो क्षेत्रमा पानीको बहाव रोकिएका कारण रामघाटमा समेत सेतीको सतह बढ़ेको छ, जसले गर्दा रातो पहिरोसम्मको क्षेत्रमा समेत भित्र ताल बनेको देखिन्छ। लगातार वर्षा भइरहने र ठेलिएको पानी त्यही अवस्थामा अबको 2-3 दिन रहे त्यसले ठूलो जोखिम निम्त्याउन सक्ने पूर्वानुमान गरिएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरूङले पानी ठेलिएको विषयमा विज्ञ, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायत सरकारवाला निकायसँग छलफल गरी आवश्यक व्यवस्थापनका लागि पहल भइरहेको बताउनु भएको छ। पोखराको रातो पहिरो क्षेत्रमा थुनियो सेती झण्डै 40 मिटर माथिबाट बग्यो पानी शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। काया कैरनमा 100 दिन पार गरेको सरकारले आउँदा दिनमा कार्यशैली सुधार्ने गरी काम गर्ला भन्ने बारे सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि
7: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
8: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
7: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
8: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
7: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
8: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
7: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
8: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
7: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261-5707। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्, सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स। प्रसुन, होमवर्क देखाऊ त।
9: हस् टिचर।
7: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
9: टिचर। मेरो मामीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अरे म होमवर्क यही कपीमा गर्छु।
7: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
10: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेशनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0564144484, मोबाइल 9856033384 र 9856067988।
11: मिली सबै जेनरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
12: हिमस्टार फर अ कम्प्लिट होम।
11: बेटर अप्लायन्सेस का एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको पानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको पानी लाग्छ।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले काठमाण्डुबाट बाहिरिने र भित्रने मुख्य सबै नाकामा गाड़ी ठप्प, नारायणगढ़ मुगलिन काठमाण्डु सड़क खण्ड गैरातीदेखि अनिश्चितकालका लागि बन्द, आज पनि मुसलधारे वर्षाको सम्भावना, 23 जिल्लामा जोखिमको चेतावनी, पोखराको रातो पहिरो क्षेत्रमा सेती थुनिएर झण्डै 40 मिटर माथिबाट पानी बग्न थाल्यो लगायत का खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी खबर। स्थानीय तह, प्रदेशसभा र राष्ट्रिय सभामा गरी 96 पद रिक्त रहे पनि तीमध्ये स्थानीय तहका 75 पदमा अब बाँकी कार्यकालका लागि उपचुनाव नहुने भएको छ। यससँगै ती पद अब आगामी स्थानीय तह निर्वाचनसम्म रिक्त रहने निश्चित भएको हो। यद्यपि समय हुँदाहुँदै प्रदेशसभा र राष्ट्रिय सभाको रिक्त पदको उपचुनाव हुन सकेको छैन। चुनाव निर्वाचन आयुक्त सगुन शमशेर जबराले विभिन्न समयमा रिक्त रहेका पदहरूको निर्वाचन समयमै हुन नसकेको बताउनुभयो। उहाँका अनुसार विगतमा सरकार र आयोग दुवैको प्राथमिकता प्रतिनिधि सभा सदस्य चुनावमा केन्द्रित हुँदा स्थानीय तहका रिक्त पदमा समयमै उपनिर्वाचन हुन सकेन। नयाँ सरकार गठन हुँदा भने ऐन अनुसार उपनिर्वाचन गर्न नमिल्ने अवस्था बनिसकेको थियो। गएको चैतमा प्रधानमन्त्री बालेन्द्र शाखाको नेतृत्वमा नयाँ सरकार गठन भयो, जति बेला स्थानीय तहका प्राधिकारीको पदावधि 1 वर्ष भन्दा कम समय मात्रै बाँकी थियो। स्थानीय तह निर्वाचन ऐन 2073 अनुसार पदावधि समाप्त हुनु अघि कुनै पद रिक्त भए बाँकी कार्यकालका लागि उपचुनाव गर्न सकिने व्यवस्था छ। यस्तो अवस्थामा आयोगको परामर्शमा नेपाल सरकारले तोकेको मितिमा यस्तो रिक्त पद उपनिर्वाचनद्वारा पूर्ति गरिने निर्वाचन ऐनमा उल्लेख छ, तर 1 वर्षभन्दा कम पदावधि बाँकी रहेको अवस्थामा उपनिर्वाचन नगरिने ऐनमा स्पष्ट व्यवस्था छ। निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार स्थानीय तहमा 15 जना पालिकाका प्रमुख तथा अध्यक्ष, 4 जना उपाध्यक्ष तथा उपप्रमुख, 54 वडा अध्यक्ष र 2 जिल्ला समन्वय समितिका प्रमुख गरी 75 पद रिक्त छन्। 2079 वैशाखमा 5 वर्ष कार्यकालका लागि निर्वाचित स्थानीय तहको पदावधि 2084 वैशाखमा सकिँदैछ। ऐनले स्थानीय तहका सदस्यको निर्वाचन गाउँसभा वा नगरसभाको कार्यकाल समाप्त हुनुभन्दा 2 महिना अगाडि हुने व्यवस्था गरेको छ। जनप्रतिनिधिका 96 पद रिक्त, स्थानीय तहको उपनिर्वाचन नहुने आजको गोर्खापत्रमा खबर छ।
4: सुशासन, पारदर्शिता र नागरिकको आवाज सुन्ने वाचा गर्दै बनेको झण्डै दुई तिहाई बहुमतको शक्तिशाली राष्ट्रिय स्वतन्त्र पार्टी रासपा सरकारले जनअपेक्षा जगाए पनि सड़कमा न्याय खोज्ने नागरिकको भीड़ घटेको छैन। बालेन्द्र शाह प्रधानमन्त्री बने यता असार मशान्तसम्म 800 भन्दा बढ़ी प्रदर्शन र धरना काठमाण्डुमा मात्रै भएका छन्। डाक्टरदेखि बलात्कार पीड़ितसम्म, मिटर ब्याज पीड़ितदेखि प्रहरी कार्यवाहीमा परेका परिवारसम्मका असन्तुष्टि माइतीघर र सिंहदरबारका सड़कमा गुन्जिरहेका छन्। अनुगमन निरीक्षणका क्रममा सांसदहरूले प्रस्तुत गर्ने कार्यशैलीमाथि पनि आलोचना हुन थालेको छ। कर्मचारीलाई हप्कीधप्की गर्ने, क्षेत्राधिकार ख्याल नगरी फाइल माग्ने जस्ता गतिविधिका कारण सांसदहरूको आलोचना बढ़दो छ। संसदीय मर्यादाका जानकारहरूले यसलाई सामाजिक सञ्जालमा भाइरल हुने चाहना र आफ्नो पदीय जिम्मेवारी नबुझेका सांसद अनुगमनमा जाँदा विवाद उत्पन्न हुने गरेको टिप्पणी गरेका छन्। रासोपाका सचेतक प्रकाश चन्द्र परियारले अनुगमनमा जाँदा सांसदहरूलाई पदीय गरिमा कायम राख्दै कार्यदेश अनुसार चल्न आग्रह गरिरहेको बताउनु भएको छ। सड़कमा रोकिएका छैनन् असन्तुष्टिका स्वर अनि अनुगमनका नाममा सांसदहरूबाट हप्की दप्की शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच सत्तारूढ़ रासोपाका सभापति रवि लामिछानेले सरकारका निर्णयले नागरिकलाई लाभ नभई हानि गर्ने देखिएमा परिवर्तन गरिने बताउनु भएको छ। सरकारको अभिभावक पार्टी भएकाले त्यो जिम्मेवारी लिनबाट कहिले पनि पछि नहट्ने सभापति लामिछानेले बताउनुभयो। रौतहट जिल्लामा विभिन्न पार्टीमा रहेर काम गरेका नेताहरूलाई अस्ति शुक्रबार रासोपामा प्रवेश गराउने क्रममा पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा भएको कार्यक्रममा सभापति लामिछानेले सरकारको नियत सही रहेको भन्दै काम गर्दै जाँदा गलत निर्णय भएमा परिवर्तन गरिने बताउनु भएको छ।
5: झण्डै दुई तिहाईको शक्तिशाली रासोपा सरकारले 100 दिन पार गर्दै गर्दा जनस्तरमा मात्र नभई आफ्नै पार्टीभित्रबाट समेत प्रश्न उठ्न थालेका छन्। सुकुम्बासीमाथि राज्यको व्यवहार, प्रश्न गर्ने संचार माध्यममाथिको दबाव, नागरिकमाथि करको बोझ, सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णय जस्ता विषयमा सरकारको आलोचना भइरहेको छ। 100 दिन पार गरिसकेको सरकारले अबको कार्यशैली सुधार्ने गरी काम गर्छ भन्ने आधार के छ? सरकारलाई जवाफदेही बनाउन रासोपाको भूमिका कस्तो होला? थप टिप्पणी अबको पालोमा।
13: पछिल्ला दिनमा सरकारको कार्यशैलीमाथि विपक्षी दलले मात्रै होइन परिवर्तनको पक्षमा उभिएका नवयुवा, नागरिक समाज र स्वयं रासोपाकै नेता कार्यकर्ताबाट पनि प्रश्न उठ्न थालेका छन्। सरकार 100 दिन पार गर्दै गर्दा अब सबैभन्दा ठूलो प्रश्न यही छ, यी आलोचनालाई सरकारले आत्मसमीक्षाको अवसर बनाउँछ कि व्यवस्था गरेर अघि बढ्छ? आफ्नै सांसदले उठाएका प्रश्न र नागरिकको बढ़दो असन्तुष्टिको जवाफ के छ त? रासोपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियार,
14: नेपाली नागरिकप्रति शिर निहुराएर म अपील गर्दछु कि हामीले सत्प्रयास गरिरहेका छौं, प्रक्रियाले नेपाली जनता तुरन्त कृतज्ञता भइहाल्नुहुन्न, धन्यवाद, जय सरकार भनिहाल्ने स्थिति किन छैन? त्यो स्वाभाविक छ कि अहिले हामी चरणबद्ध अवस्थामा छौं। संविधान कानूनमै कतिपय संशोधन गरेर परिणाम ल्याउने कुरा पनि छ, यो कुरा नेपाली जनताले अहिले त्यो तिमी गर्दै गर, मलाई परिणाम चाहियो भन्ने उहाँहरूको अधिकार हो। हामीलाई काम गर्न उद्धेरण गरिदिनुहोस्, होस्टेमा हैसे गरिदिनुहोस्।
13: सरकार सञ्चालनका केही विषयमा पार्टी र सरकार बीच मतभेद बढ़ेको चर्चा पनि चलिरहेको छ, तर सचेतक परियार भने यस्ता चर्चा अतिरञ्जित भएको दावी गर्दै सरकार र पार्टी बीच आवश्यक समन्वय र सन्तुलन कायम रहेको बताउनुहुन्छ।
14: सदस्य सभापतिले पार्टीलाई चुस्त दुरूस्त बनाएर सरकारको एमिकस क्युरी नै हो, संसदको एमिकस क्युरी नै हो, अभिभावकीय भूमिका गर्ने हो। सत्ताको नेतृत्व गरिरहेको सम्माननीय प्रधानमन्त्रीले आफ्नो क्याबिनेटलाई कसरी स्ट्रङ बनाउने, कामयाबी बनाउने, परिणाममुखी बनाउने, जनताका कुराहरू संविधान, ऐन, कानून र राष्ट्रिय स्वतन्त्र पार्टीले कर्णालीबाट सार्वजनिक गरेको वाचापत्र अनुसारले आफ्नो सरकारलाई लाने र वाचापत्रमा उल्लेख गरेको छ। नेपाललाई सम्मानजनक मध्य आय भएको दक्षिण एसियाली राष्ट्र बनाउने, यो त कमसेकम 10 वर्षमा हो। त्यसका लागि कुरो सेन्टिमिटरमा, काम किलोमिटरमा गर्नुपर्छ। त्यो काम सम्माननीय प्रधानमन्त्रीले आफ्नो क्याबिनेटबाट गरिनु भएको छ।
13: झण्डै दुई तिहाई समर्थन सहित बनेको सरकारबाट नागरिकले स्थिरता, सुशासन र परिणाममुखी कामको अपेक्षा गरेका छन्, तर 100 दिन नपुग्दै सरकारकै केही निर्णय र कार्यशैलीले नागरिकमा आशाभन्दा बढ़ी प्रश्न र निराशा जन्माउन थालेको देखिन्छ। अब 5 वर्षपछि यही सरकारलाई सफल सरकारका रूपमा सम्झिने आधार के हो? नागरिक ढुक्क हुने गरी सरकारसँग कस्तो स्पष्ट प्रतिबद्धता छ त? रासोपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियार,
14: कन्फर्म ढुक्क भइहुन्छ। कुन परिस्थितिमा हामी आएका छौं र कस्तो सत्प्रयास गरिरहेछौ त्यो महत्वपूर्ण कुरा हो। नियत अत्यन्त राम्रो छ, एकदम सिक्ने उत्कट चाहना छ, काम गर्ने उत्कट चाहना छ, हाम्रो हुटुटी अत्यन्त फास्ट ट्र्याककै छ। त्यस कारणले राष्ट्रिय स्वतन्त्र पार्टीको स्पिरिट र सरकारको स्पिरिट र नेपाली जनताको चाहनालाई सन्तुलन गरेर हामी अगाडि बढ्ने नै हो।
4: सरकारका काम र अबको अपेक्षाका विषयमा रासोपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: स्वदेशमै उत्पादन भएको गुणस्तर चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
16: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
15: हजुर हजुर सेरिजाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
16: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
15: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटिजदाईको होटल टाइटेनिक छ गोङगोगु बसबार पछाडिपट्टि
16: हजुर काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
17: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
15: होटल टाइटेनिक गोङगोगु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841168078 9825527763
18: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिएससीका झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
19: तर महँगो होला नि
18: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिबिसीका झ्याल ढोका
20: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
21: बाराही एल्मुनियम अब युपिबिसीको साथमा
20: एल्मुनियमका झ्याल ढोका स्टिल रुएलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
21: सम्पर्क बाराही युपिबिसी एल्मुनियम एन्ड स्टिल उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0635414411 मोबाइल 9855229038 र 9808229038
22: हप्ता एनिभर्सरी डार्लिङ यो तिम्रो लागि उपहार
23: वाउ कस्तो राम्रो गहना कहाँ बनाएको
22: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि
23: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
22: पुराना गरगहनासँग नयाँ साथ फेर
23: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ
22: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दोलेगौडा तनहुँ प्रोप्राइटर प्रेम घिमिरे मोबाइल 9855662609

0: गरेपछि स्ट्रेचरमा बिरामी बोक्न सहज भए पनि अन्य ठाउँमा भने बाडीमै हेलिएर बिरामी बोक्नुपर्ने बाध्यता रहेको तामाङको भनाई छ। झोलुङमा बिरामी बोक्नुपर्ने बाध्यता आजको गोर्खापत्रमा खबर छ।
1: अब विदेशको खबर। अमेरिकाका ग्रामीण क्षेत्रहरूमा आर्टिफिशियल इन्टेलिजेन्स अर्थात एआईका लागि निर्माण भइरहेका डेटा सेन्टर विरूद्ध नागरिक स्तरमा तीव्र विरोध देखिएको छ। पछिल्लो समय प्रविधि कम्पनीहरूले शहरी क्षेत्रभन्दा अमेरिकाका गाउँतर्फ डेटा सेन्टर विस्तार गर्न थालेपछि स्थानीय बासिन्दा आफ्ना प्राकृतिक स्रोतहरू जोगाउन आन्दोलित हुन थालेका हुन्। विशेष गरी विद्युत महसूलमा हुने वृद्धि, कृषियोग्य जमीनको विनाश र पानीको अत्याधिक प्रयोगलाई लिएर सर्वसाधारणमा ठूलो चिन्ता देखिएको छ। फोर्ब्सले उल्लेख गरेको ग्यालप सर्वेक्षण अनुसार अहिले 71% अमेरिकी आफ्नै क्षेत्रमा डेटा सेन्टर बनाउने कुराको विपक्षीमा छन्। युटाह, मिसौरी, जर्जिया, ओहायो, इण्डियाना, ओरेगन लगायत अमेरिकाका दर्जनौं राज्यमा डेटा सेन्टर विरूद्ध विरोधका स्वर फैलिएको देखिन्छ। युटाहमा म्यानहट्टन शहरभन्दा दुई गुणा ठूलो क्षेत्रफलमा डेटा सेन्टर बनाउन लागि भन्दै स्थानीय बासिन्दाले कड़ा प्रतिवाद गरिरहेका छन्। मौसरीको फेस्टस नामक सानो शहरमा पनि 6 अर्ब डलर लगानीको डेटा सेन्टर परियोजना स्वीकृत गरेको भन्दै आक्रोशित नागरिकले शहर काउन्सिलका आधा सदस्यलाई चुनावबाटै हराइदिएको पोलिटिकोमा समाचार रहेको छ। अमेरिकाका झण्डै 14 राज्यमा डेटा सेन्टर निर्माण रोक्न वा नियमन गर्न विभिन्न किसिमका कानून र प्रतिबन्ध ल्याउने तयारी भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
0: फिफा विश्वकप फुटबल सन् 2026 फ्रान्सलाई हराउँदै इंग्ल्याण्ड तेस्रो बनेको छ। अमेरिकाको मियामी रंगशालामा आज बिहान भएको तेस्रो स्थानको खेलमा फ्रान्सलाई 6-4 गोलले हराउँदै इंग्ल्याण्ड तेस्रो बनेको हो। इंग्ल्याण्डका बुकायो साकाले ह्याट्रिक गोल गरेका छन्। खेलको तेस्रो मिनटमा नै राइसले गोल गर्दै शुरूआतमा अग्रता लिएको इंग्ल्याण्डले लगातार त्यसपछि गोल गर्यो। 18 मिनटमा कोन्साले गोल थपे। साकाले 37 पहिलो हाफको इन्जुरी समय र 87 मिनटमा गोल गरे। यस्तै जुट बेलिङ्गमले अन्तिम इन्जुरी समयमा गोल गरेका छन्। फ्रान्सले 4 गोल गर्दा कप्तान केलिन एम्बापेले 2 गोल गरे। उनले 48 र 66 मिनटमा गोल गरेसँगै यो विश्वकपमा उनको गोल संख्या सर्वाधिक 10 पुगेको छ। ब्रान्डली बारकोलाले 54 मिनटमा र दोस्रो हाफको इन्जुरी समयमा उस्मान डेम्बेले गोल गरेका छन्। विश्वकप फुटबलको उपाधिका लागि आज राति 1:15 साबिक विजेता अर्जेन्टिना र सन् 2010 विजेता स्पेनले खेल्दैछन्।
1: अब केही खबर संक्षेपमा। 2081 पुसभित्र सक्ने गरी सेनाको नेतृत्वमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाण्डौ तराई मधेस द्रुत मार्ग अर्थात फ्यास्ट ट्र्याक थपेको म्याद समेत 1.5 वर्ष बितिसक्दा पनि 48% मात्रै सम्पन्न भएको छ। म्याद थपिएको चैत 83 पनि निर्माण नसकिने निश्चित भएपछि अरू 2 वर्ष अर्थात 85 चैतसम्म म्याद थपका लागि सेनाले प्रस्ताव गरेको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
0: अर्थ मन्त्रालयले विदेशी मुद्राको कारोबार, संचित र व्यवस्थापनलाई समय सापेक्ष बनाउन विदेशी विनिमय सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार पारेको खबर आजको नयाँ पत्रिकामा छ।
1: अब पालो उखानको
0: खाँचो टर्यो दुःख बिर्सियो
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: काठमाडौँबाट बाहिरिने र भित्रिने मुख्य सबै नाकामा गाड़ी बन्द। आज पनि मुसलधारे वर्षाको सम्भावना। 23 जिल्लामा जोखिमको चेतावनी।
1: पालिका, प्रदेश सभा र राष्ट्रिय सभामा गरी जनप्रतिनिधिका 96 पद रिक्त। स्थानीय तहको उपचुनाव नहुने।
0: सड़कमा रोकिएनन् असन्तुष्टिका स्वर। अनुगमनका नाममा सांसदहरूबाट हप्की दप्की बढ़दो। पदीय गरिमा कायम राख्न रासोपा सचेतक परिवारको आग्रह।
1: डेटा सेन्टर विरूद्ध अमेरिकामा विरोध बढ़दै विद्युत, कृषियोग्य जमीन र पानीको प्रयोगलाई लिएर ठूलो चिन्ता।
0: र विश्वकप फुटबलमा फ्रान्सलाई हराउँदै इंग्ल्याण्ड तेस्रो। उपाधिका लागि आज अर्जेन्टिना र स्पेन खेल्दै।
1: र अन्त्यमा आजको कार्टुन नयाँ पत्रिकामा रवि मिश्रले केही दिन अघि बनाउनु भएको कार्टुन विशेष गरी रेबिज विरूद्धको खोपको अभाव र बर्ड फ्लू संक्रमणसँग सम्बन्धित छ। यहाँ पत्रिकामा पांग्री अर्थात कुकुरले खोप अभावको अनि कुखुराले बर्ड फ्लू फैलिएको विषय बारेका खबर हेर्दैछन्। अनि कुखुराले भन्दैछन्, हामीले नै संयम अपनाउनु पर्ने भयो पांग्रे दाई, सरकारको त भर भएन। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
1: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, यूरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
2: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0635905511। पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल।
1: होइन, कति पुन मोबाइल भन्दै कराएको?
2: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
1: कहाँ छ पुन मोबाइल?
2: यही दुलीगुडामा तरकारी पसलको आडैमा छ।
1: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
2: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
1: प्रोपाइटर हेमराज पुन, मोबाइल 98191974888 र 98448400000।
3: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
4: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
3: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
5: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 98460-26617 र 98161-38981।
6: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
7: ए तिमी पो बस्ती गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
6: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको।
7: ए त्यसो भए त म गइहालेँ, चिया त पिएर जाऊ।
6: अहिले हतार छ, पछि आउँदै गरौँला है।
8: दीर्घायु फर्निचर शोरूम,
9: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
8: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
10: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
9: दीर्घायु फर्निचर शोरूम, दिल्लीगढ़ त नहुँ।
8: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0865709704, मोबाइल नम्बर 98460-61268,
9: 98560-61268।
11: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
12: तर महँगो होला नि?
11: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
12: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
13: बाराही अल्मुनियम अब यूपीबीसी को साथमा
12: अल्मुनियम का झ्याल ढोका स्टील रेलिंग फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
13: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 65 4 14 4 11 मोबाइल 98 5 60 22 938 र 98 0 28 22 938।
14: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
15: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
14: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
15: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
14: पुराना गरगहना सँग नयाँ साथ फेर,
15: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
14: चण्डिकालीका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98 5 60 62 09 9।
16: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त। हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ? सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस्ट फेसन अनुसारको कपडा लगाउनु मन लाग्ने।
17: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
16: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 98 4 61 94 378, 98 1 71 96 902।
18: कता हिँडेको आइफोन हातमा लिएर?
19: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
18: लौ तँलाई थाहा छैन, दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
19: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
18: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0 65 4 14 0 50, मोबाइल 98 4 63 23 811।
20: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
21: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
20: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो, यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
22: घर सजावट का संपूर्ण सामग्री का लागि न्यू

0: 2060-20630।
1: विगत लामो समयदेखि तपाईहरुको मन जित्न सफल न्यू होम डेको एन्ड डेकोरेसन।
2: शुक्ला गण्डकी एफएम 97.6
3: साधारणमा सबैलाई एउटै प्रकृतिको अब सजाय गर्ने अथवा एउटै गर्ने भन्ने हुँदैन। अब अहिले भने जस्तो अब रवि लामिछानेजीको केसमा के छ भन्दा तीनजनालाई प्रतिवादी बनाएको थियो र संगठित अपराध पनि मुद्दा सँगै थियो, त्यसकारण मुख्य अभियुक्तको हिसाबमा अब जरुरी माग गरेर छोड्यो। अब हामीले त त्यही बेला पनि अब के भने साधारण तारिकमा छोड्दा यो मुद्दा धेरै जसो चाहिँ त्यस अनुसन्धान गर्ने अधिकारीहरूले चाहिँ अब के गर्छन् भन्दा उनीहरूको सोभिएको धेरै निर्णयहरू हुन्छ। पहिला अनुसन्धान गर्दै चाहिँ सबैलाई पक्रेर थुन्ने होइन, पहिला चाहिँ अनुसन्धान गरेर तथ्य प्रमाणहरू सङ्कलन गरेर अनि त्यो चाहिँ अब कसुरमा चाहिँ ऊ संलग्न छ भन्ने स्थिति भएपछि मात्रै भन्ने हिसाबमा मुद्दा चलाउनु पर्छ भनेर हामी कानुन व्यवसायीहरूले भनिरहेछौँ। तथापि हाम्रो अब प्र्याक्टिस चाहिँ के छ भने पहिला कसैमाथि अभियोग भयो भने पक्रिने अनि अनुसन्धान गर्दै जाने अनि अनुसन्धान चाहिँ एउटा छिचलो पनि हुन्छ अनि अनुसन्धानबाट चाहिँ दोषी नदेखेपछि त अदालतले अब तथ्य प्रमाणको आधारमा छोड्छ भन्ने यो जग जाहिर भएको स्थापित कुरा हो। अब यसमा के छ भन्दा अब यो जुन साधारण तारिकमा छोड्यो पर अब सरकारलाई चित्त बुझेन भने अब दफा 73 बमोजिम यो मुलुकी फौजदारी कार्यविधि संहिताको अब एक त फेरि पूर्ण आवेदन गर्न पाइन्छ, त्यो बाहेक अब अरू उपाय देखिएन। अब यो विभेद चाहिँ न्यायमा के छ भन्दा फरक फरक प्रकृतिको हुनु हुँदैन, तथ्य प्रमाणको आधारमा एउटै हुनुपर्छ। तथापि अब न्यायाधीशका स्वविवेकीय अधिकार अनि त्यो मुद्दामा देशभरका तथ्य प्रमाणको आधारमा अब अलिकति त्यो फरक खालको चाहिँ अब
4: होइन। अब यसमा चाहिँ नागरिकहरूले एउटा सर्वसाधारणहरूले उठाएको आवाज के हो भने जस्तो रवि लामिछानेकै हकमा पनि यहाँले अघि उठाउनुभयो, त्यसमा उहाँलाई पनि एउटा संसदीय छानबिन समिति बनाइएको थियो त्यतिखेर, होइन प्रत्यक्ष रूपमा संलग्नता उहाँको देखिएन भनेर उसले प्रतिवेदन रिपोर्ट बुझाएको थियो। पछि चाहिँ सरकारले चाहिँ सम्पत्ति शुद्धिकरणदेखि लिएर चाहिँ यो संगठित अपराधको मुद्दा दर्ता गरेर चाहिँ उनलाई संसद पदबाट निलम्बन पनि गरायो, तर उनको पुष्टि हुने आधारको चाहिँ प्रत्यक्ष रूपमा संलग्नता भएकै आधारको त तथ्य प्रमाणहरू त थिएन नि त। उस संसद दलको लागि मान्ने हो भने त होइन, त्यो समितिको प्रतिवेदनलाई मान्ने हो भने, तर उनीमाथि बिगो दावी पनि गरियो, अहिले अभियोग विस्तारै अब फिर्ता पनि हुँदैछ हुनलाई चाहिँ भन्दा यो कतै न्याय विभेद त होइन, यसमा केही प्रश्न गर्नुपर्ने बेला त होइन भन्ने खालको विषय जोडियो क्या?
3: होइन, निश्चित रूपमा यो कुरा चाहिँ हेर्नुहोस्, अब हामी लगायत स्वागत नेपाल हामी कानुन व्यवसाय धेरैले यो कुरा पहिल्यैदेखि न्यायमा विभेद छ भन्ने कुरा उठाएको थियो र नेपाल बार एसोसिएसनले पनि यो कुरा गरिराखेका छ। त्यसकारण अब न्यायाधीशहरूको नियुक्ति हुँदै एउटा स्वच्छ सुनवाईको प्रकृतिबाट हुनुपर्छ, न्याय परिषद अलिकति प्रभावकारी हुनु पर्यो, न्याय परिषदले यस्ता मुद्दामा विभेद भएको छ भने त्यसका फाइल मिसिल झिकाएर अनुसन्धान गर्नु पर्यो अथवा त्यो गम्भीर रूपमा लिनु पर्यो भन्ने कुरा एउटा हो। अर्को कुरा चाहिँ अब हरेक मुद्दामा तथ्य प्रमाणको आधारमा हरेक इजलासले एउटै किसिमको फैसला अथवा आदेश चाहिँ गर्दैन। अब यसलाई कसरी लिनु पर्यो भन्दा योभन्दा अगाडि हेर्नुहोस्, अब रवि लामिछानेमाथि पनि थुनामा राखेर अनुसन्धान भयो पछि यो हुनु पर्दैन भन्ने त्यही अदालत होइन त्यही अदालतबाट आयो। पहिला अब थुनामा राखेर चाहिँ मुद्दा पूर्वपक्ष गर्नुपर्छ भने अब पछि हेर्नुहोस् अब भरौटी राखेर छुट्ने अवस्था आयो, त्यो पनि एक तहको अब जनताले चाहिँ पर्दैन भन्ने देखिरहेका थिए, अदालतले छुन्यो। अब अहिले जनताले छुन्नुपर्छ भन्ने देखिरहेका छ, तथापि तथ्य प्रमाण चाहिँ बलियो रूपमा सरकारले अलिकति यसको तयारी पनि नगरिकन यो हतारोमा मुद्दा चलाएको जस्तो देखियो। अब यसमा केही विभेद त तपाईँको सर्वसाधारण अथवा उच्च पदस्थ व्यक्तिका ती मुद्दाका सुनवाईदेखि नै अलिकति अब वकिलहरू लिएर जाने परिपाटी अब कसैले सुनवाई नै गर्न नसकिने न्यायमा केही विभेद त छ, त्यो म छ भन्ने छैन भन्दिनँ म। एकदम अदालतमा डे टु डे प्र्याक्टिस जाँदा पनि हेर्नुहोस् त्यो न्याय चाहिँ अलिकति सर्वसाधारणका लागि अथवा गरिब मान्छेको लागि चाहिँ महँगो र गाह्रो प्रक्रिया छ, त्यो कुरा म स्वीकार छु। तथापि अब अदालतले गरेका कुनै पनि आदेशहरूमाथि चाहिँ अब हामीले प्रश्न उठाउने भन्दा पनि अब यसलाई चित्त बुझेन भने अब न्याय परिषदमा उजुर गर्ने दुई तहमा जाने बाहेक अरू विकल्प नभएको भएर म कानुनको व्यवसायी कानुनको विद्यार्थीले यसमा अब गलतै गयो भन्न चाहिँ त्यसलाई
4: अब

0: जाँदै यतिखेरको समग्र स्थिति कसरी हेर्नु भएको छ? सरकार सही ट्र्याकमा छ? भ्रष्टाचारीहरूलाई चाहिँ कडगरामा ल्याउने कुरामा उसले देखेको देखाएको परिपक्वता कतिको बलियो छ, कतिको सान्दर्भिक छ कानूनी हिसाबले?
1: होइन, मैले सरकारको चाहिँ बारम्बार भने गरेको छु के भने यो नियम कानून अथवा चाहिँ अब न्याय परिषद के अरे न्याय पालिकाकै रिफर्म पुनर्संरचना गर्नु जरुरी छ भनेर सुरुमै कुरा उठाइराखेको भएर अब यही प्रणाली अन्तर्गत यसरी नै जाँदा त हेर्नुहोस् सम्पत्ति शुद्धिकरण 64 को मकसद के हो भने कुनै पनि गैर कानूनी क्रियाकलापबाट आर्जन गरेका सम्पत्ति अथवा भ्रष्टाचारबाट आर्जन गरेका सम्पत्तिलाई लगानी गर्यो वैध रूपमा भने त्यसलाई चाहिँ सम्पत्ति शुद्धिकरण ऐन आकर्षित हुन्छ। त्यस कारण त्यो सम्पत्ति शुद्धिकरण ऐन भन्दा पनि यसलाई चाहिँ अख्तियार दुरुपयोग अनुसन्धान आयोग 48 अन्तर्गत भ्रष्टाचार निवारण 59 अन्तर्गतका मुद्दा चलाउनु पर्छ। कोही पनि उच्च पदस्थ व्यक्तिमाथि चाहिँ अकुत सम्पत्ति अथवा जीवनशैली धेरै देखियो भने त्यसलाई चलाउने भने भ्रष्टाचारको मुद्दा हो। अब यही चाहिँ संवैधानिक अङ्ग भएको भएर अख्तियारको अब प्रमुखहरूलाई एक दिन प्रधानमन्त्रीले बोलाएर राष्ट्रैमा यहाँ चाहिँ विवाद निक्लिन खोजेको थियो। त्यस कारण यही अख्तियार प्रमुखहरू यही प्रमुख आयुक्तहरू भएर यो प्रभावकारी अगाडि मुद्दा बढेन भने सरकारले यिनीहरूलाई चाहिँ नहटाइकन ठुलो रूपमा भ्रष्टाचारका मुद्दा उठाएर कारवाही गर्न सक्ने अथवा सम्पत्ति शुद्धिकरणको त अहिले हेर्नुहोस् न सम्पत्ति छानबिन आयोगको अब काम कारवाही नै रोक्यो। यसले गर्दा भ्रष्टाचारको मुद्दा नै प्रभावकारी रूपमा सरकारले अगाडि बढाउनलाई अपेक्षा छ, बाधा विरोध छ भन्ने चाहिँ कानूनी रूपमा मैले देखिरहेको छु।
0: हस् कञ्चन सर, यहाँको महत्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँ हुनुहुन्थ्यो कञ्चन कृष्ण नेउपाने, कानूनका जानकार अधिवक्ता, अध्यक्ष तथा नेपाली बसमा छोटो विश्राम छ। विश्रामपछि पालिका बसमा उपस्थित हुनेछ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: jest bonus pound. भरपूर मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 सम्पर्क गर्नुहोस्।
1: स्थानीय तहको आवाज र अभ्यासलाई देशव्यापी गराउन नेपाली बहसमा पालिका बहस पनि बिहान 6 बजे देशैभरि पालिका बहस।
2: यतिखेर हाम्रो बेसमा लम्की चुहा नगरपालिकाकी मेयर प्रभावशाली नेत्री सुशीला साई पालिका बहसमा जोडिनु भएको छ। सुशीला साईजी, यहाँलाई पालिका बहसमा हार्दिक स्वागत छ। नमस्कार, गुड मर्निङ।
3: नमस्कार हजुर, गुड मर्निङ।
2: होइन मेयर साहब, तपाईँलाई डन भन्छन् होइन? लम्की चुहा नगरपालिकाको समग्र स्थिति हेर्ने हो भने त्यहाँ केही न केही भइ नै रहेको हुन्छ। तपाईँको काम कर्तव्य अधिकार, त्यसपछि भइरहने विवादहरू, लम्की चुहा नगरपालिकाको विकासमा चाहिँ तपाईँमाथि प्रहार भएको हो कि तपाईँले नै यस्ता क्रियाकलापमा संलग्न हुनुभएको? मेयर साहब,
3: म चाहिँ यस्ता कुराहरूमा संलग्न भएको होइन कि, म माथि प्रहार भएको हो। अब त्यहाँको परिस्थिति हरेक कुराहरू हेर्ने हो भने अब केही न केही घटना घट्ने ठाउँ नै हो त्यो त्यसरी। तर त्यहाँ पनि अनुकूलता मिलाएर हामीले समाजमा गर्नुपर्ने कार्यहरू र हामीहरू जनताको सेवक भएका कारणले कहिलेकाहीँ केही कुराहरू हुन्छन् त्यस्तो ठुलो मान्नुपर्ने आवश्यकता चाहिँ लाग्दैन। तर प्रार चाहिँ प्रार धेरै
2: जेन्जी विद्रोहताका चाहिँ राम्रो काम गर्नुभएको थियो, जनताले प्रशंसा पनि गरेका थिए। तर मेयर साहब, पटक पटक विवादमा चाहिँ तपाईँ किन आउनुहुन्छ?
3: जेएनजी आन्दोलनमा हाम्रो भूमिका धेरै राम्रो रहेको थियो। जनप्रतिनिधि सबै ठाउँ हेर्ने हो भने लम्की चुहा नगरपालिकाको जनप्रतिनिधिको महत्वपूर्ण भूमिका पनि रहेको थियो र लम्की चुहा नगरपालिकाका जनप्रतिनिधिहरूले राम्रो काम गरेको परिस्थिति भएका कारणले जेएनजी मुभमेन्टमा त्यो परिस्थिति आएको हो। सायद राम्रो काम नगरेको भए त्यो परिस्थिति आउँदै नै थियो होला। देशभरि आगो लागिरहेको बेला सरकारी कार्यालयदेखि लिएर प्राइभेटसम्म हामीले जोगाउन सफल भयौं, किनकि सायद हामीले राम्रो काम गरेका कारणले सफल भएका हौ। त्यहाँ सायद राम्रो काम नगरेको भए त्यो परिस्थिति पनि सिर्जना हुँदैन थियो। र गर्वको कुरा के हो भने आज सबैजना सबै जनप्रतिनिधिहरू विकास बजेटलाई अहिले मर्मतमा लगाइराख्नु भएको छ नगरपालिकामा भने हामी विकास बजेट विकासमै काम गरिरहेको परिस्थिति चाहिँ त्यो जेएनजी मुभमेन्टमा जुन भूमिका हाम्रो रह्यो त्यस कारणले हामीले अहिले विकासका लागि अगाडि बढेको अवस्था हामीले पाएका छौँ।
2: तर अब अस्ति मात्रै अब लम्की चुहा नगरपालिका र त्यहाँ मलाई लाग्छ प्रदेश बीचको केही कन्ट्राडिक्सनका विषयहरू पनि व्यापक रूपमा आए, उछालिए पनि होइन, तपाईँका केही अडियोहरू पनि बाहिर आए। यो के हो खासमा, त्यो विवाद के हो, यो कहाँनिर चाहिँ कुरा नमिल्या हो, यो कन्ट्राडिक्सन के हो तपाईँहरूको?
3: यो प्रदेश सरकारको र स्थानीय सरकार बीचमा, संघ सरकार बीचमा, अब तीनटा सरकारहरू बीचमा केही कुराहरू अहिले पनि क्लियर छैनन्। जुन कुरा अस्तित्व स्वीकार्ने कुराहरू छ, स्थानीय सरकारलाई स्थानीय सरकार त मान्न पर्यो नि त। अब संघको कुरामा हाम्रो कोर्डिनेसन भएकै अवस्था छ, त्यस्तो नराम्रो परिस्थिति र असहयोग भन्ने चाहिँ छैन। तर प्रदेशको कुरामा अहिलेको प्रदेश सरकारले मन्त्रीजीहरूले कोर्डिनेसन गरेकै अवस्था छ। तर यहाँभन्दा पहिला यो स्थानीय सरकार केही पनि होइन भनेर कानून मिचेर कानून बमोजिम अगाडि बढ्नुपर्ने ठाउँमा उहाँहरूले कानून नै नमानिकन स्थानीय सरकार त के पनि होइन, हामीले जे पनि गर्नुपर्छ भन्ने ढंगले जुन उहाँहरू बढ्नुभयो त्यसको प्रतिकार गरेको हामी गर्छौं पनि। त्यहाँको स्थानीय सरकारका र त्यहाँका जनताहरूका लागि हामीले कुनै पनि नराम्रो कुरामा हामीले एग्रिमेन्ट गरेर अगाडि हिँड्नुपर्छ भन्ने हामीलाई लाग्दैन। त्यहाँको जनताले सेवा पाउनका लागि र त्यहाँका जनतालाई फाइदा हुने कुरामा हामीले लडाई पनि लड्नुपर्छ, त्यो लडाई हामी लडिरहेका छौँ। किनकि स्थानीय सरकारलाई कम्तीमा यसको अस्तित्व के हो भन्ने कुरा त बुझ्नु पर्यो नि त प्रदेश सरकारले। अनि व्यक्तिगत आफ्ना व्यक्तिगत स्वार्थका लागि अथवा व्यक्तिगत पहिचानका लागि कसैको राजनीतिक सिद्धाउने कुरामा कसै स्थानीय सरकारले गरेका कार्य र कामलाई पनि स्थानीयलाई नै बाधक देखाएर हामीले गरेका थियौं भनेर जुन देखाउन खोजियो त्यसको प्रतिवाद हामीले गरेका हौ। किनकि स्थानीय सरकार र प्रदेश सरकारको जुन प्रादेशिक अस्पतालको बारेमा चलिरहेको छ कुरा, चुनौतीहरू बाहिर आएका छन्, सबै प्लान अनुसार कसरी स्थानीय सरकारलाई फसाउने भनेर लागिराख्नु भएको छ। स्थानीय सरकारलाई विकासमा जोड्नुपर्छ, स्थानीय सरकारलाई सहयोग गर्नुपर्छ भन्ने कति पनि छैन उहाँहरूको। अहिले स्थानीय सरकारले प्रादेशिक अस्पतालमाथि कति खर्च गरेको छ, स्थानीय सरकारको त्यहाँ योगदान कति छ, स्थानीय सरकारको हरेक कुरा लगानी कति छ भन्ने कुरा त तपाईँहरू सबैले गएर त्यहाँ हेर्न सक्नुहुन्छ। हिजो प्रदेशको कति थियो, कति छ र कति थियो भन्ने कुरामा मनन गर्नुपर्ने आवश्यकता छ। प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय गरेर आएको भए सायद यो परिस्थिति चाहिँ आउँदैन थियो। नगरपालिकामा भएका गरिबीलाई एकदमै राम्रो पक्षले हेर्नुभन्दा पनि गरिबीलाई
2: नराम्रो प्रदेशले चाहिँ के गरोस् भन्ने तपाईँहरू चाहनुहुन्छ, तपाईँहरूका शर्तमा चाहिँ प्रदेशले हस्तक्षेप किन गरिरहेछ त्यसो भए?
3: प्रदेशले के गरोस् भन्ने चाहना हो भने हाम्रो नगरपालिकासँग समन्वय गरेर सहकार्य गरेर अगाडि बढोस् भन्ने चाहना हो।
2: प्रदेशले त्यो सहकार्य गरे,
3: सहकार्य गरेर, सहकार्य बिना जुन लम्किचुवा नगरपालिकामा घटना घटिरहेका छन् दिन प्रतिदिन, यो उहाँहरूको व्यक्तिगत कुराले गर्दा यतिसम्म आइपुगेको अवस्था हामीले थाहा पाएका छौँ। किनकि नितान्त राज्यका लागि, त्यहाँका जनताका लागि कार्य गर्ने व्यक्तिहरूले त दुई कदम पछाडि पनि सर्न पर्ला नि त। खै त्यहाँ त्यो परिस्थिति हामीले पाएका छैनौ। धेरै राम्रा काम गरेका भए सायद प्रदेशले 200-300-400 पुलिसहरू लगाएर त्यहाँ उद्घाटन गरिहाल्नुपर्ने, त्यहाँ ब्यानर लगाइहाल्नुपर्ने, तर त्यहाँका आर्थिक आयव्ययको अवस्था नहेर्ने, त्यहाँका कर्मचारीको सुनिश्चितताका कुराहरू नगर्ने, त्यहाँ समिति बनाउने कुरामा पनि सर्वपक्षीय सर्वदलीयका कुरामा बोल्दै नबोल्ने, आफ्ना व्यक्तिगत व्यक्तिहरू र आफ्ना स्वार्थका लागि आफ्नो पछाडि उभिने व्यक्तिहरूलाई ल्याएर राखिने,
2: प्रदेश अस्पताल स्थापना हुनुपर्छ भनेर तपाईँका विरुद्धमा पनि नाराजी गरिरहेका दृश्य देखिए नि त त्यहाँ हस्पिटल प्रणाली।
3: उहाँहरूले गराइएको मेरो विरुद्धमा नारा जुलुस नै भएको होइन, उहाँहरूले प्लानबद्ध गराउनु भएको, प्लानबद्ध गर्नुभयो तर सफल हुनु भएन यसमा। किनकि मेरा विरुद्धमा नारा जुलुस त्यसरी नितान्त भइरहेको भए जनताका अगाडि केही गर्न सक्ने हाम्रो हैसियत रहन्छ र? हामी त जनताले चुनेर पठाएको सेवक हो नगरपालिकाको। हामीले मैले जति त्यहाँ नारा जुलुस गर्नुभयो त्योभन्दा 100 गुणा सपोर्ट पनि पाएको छु नि त। त्यही भएर त्यो ठाउँमा टिक्न टिकेको छु, किनकि त्यो ठाउँ तपाईँहरूलाई हेर्ने हो भनेपछि अलिकति विवादित ठाउँ नै हो पहिल्यैदेखि नै। लम्किचुवा नगरपालिका भनेको सामान्य ठाउँ नै होइन, त्यो एकदमै त्यस्ता खालका घटनाहरू घटेको परिस्थिति तपाईँहरूलाई अहिले हामी मेयर हुनुभन्दा अगाडि पनि हेर्नुभयो होला, जनप्रतिनिधि आउनुभन्दा अगाडि। अहिले पनि समाजमा गतिविधिहरूलाई नियन्त्रण गरेर अगाडि हामी हिँडिरहेको परिस्थिति छ। त्यहाँका जनताहरूले खुल्याम हिँड्न पाउनुपर्नेदेखि लिएर आफ्नो हकहितका लागि, आफ्नो स्वेच्छा अनुसार बाँच्न पाउने अधिकारका लागि जुन त्यहाँका जनताहरूलाई त्यो माहौल हामीले क्रिएट गरेका छौँ, त्यही कुरामा हामी ढलेर अगाडि बढ्नुपर्छ जस्तो हामीलाई लाग्छ। तर कसैले गरेका योजनाहरू केही दिन, केही क्षणिक, केही पल मात्र रहन्छन्, त्यो कुरा उहाँहरूलाई महसुस भइसकेको छ।
2: भनेपछि अब त्यो विवाद अहिले पनि सतहमै छ वा चाहिँ टुङ्गिन लाग्यो, सहमति भयो?
3: अहिले चाहिँ टुङ्गिन थालेको छ, किनभने सामाजिक विकास मन्त्री अहिले चेन्ज हुनुभएको छ, उहाँले कोर्डिनेसन गरिराख्नु भएको छ। अब मलाई लाग्छ उहाँहरूले पत्र पठाएर छलफलमा अगाडि पनि बढ्नुपर्छ, यो बजेट पास भइसकेपछि भन्नुभएको छ। त्यहाँ प्रदेश सरकारको बजेट अहिले पास भएको अवस्था छैन, योभन्दा पछाडि अनुकूलता मिलाएर प्रदेश सरकार र स्थानीय सरकार, अहिलेको सामाजिक मन्त्रीज्यूले दुई पक्षले बसेर दुई तीनचोटि बोलाएर छलफलमा पनि बस्नु भएको छ, राम्रो भूमिका छ अहिलेको मन्त्रीज्यूको।
2: अब भनेपछि प्रदेशमा प्रदेश हस्पिटल लम्किचुवामा हुनुपर्छ भन्ने कुरामा तपाईँहरूको कहीँ पनि विरोध होइन, त्यहाँ चाहिँ हुनुपर्छ,
3: कहीँ पनि विरोध छैन। लम्किचुवा प्रादेशिक अस्पताल हुनुपर्छ भनेर मागै गर्ने हामी स्थानीय सरकार हो, त्यो माग नगरेसम्म कसैले ल्याउन चाहेर प्रादेशिक अस्पताल चाहिँ आउँदैन, चाहे त्यो प्रदेशले चाहे संघले प्रादेशिक अस्पताल।
2: मुख्यमन्त्री अहिलेका मुख्यमन्त्रीले त अब हामीले विकास गर्न खोज्यौँ होइन, मुख्यमन्त्रीले चाहिँ अहिले चाहिँ हामीले विकास गर्न खोज्यौँ, त्यहाँ विकास विरोधी कामहरू भए भनेर चाहिँ आरोप लगाइरहनुहुन्छ नि त होइन, त्यहाँ पटक पटक
3: उहाँले लगाउनु र आफ्नो व्यवहारमा फरक भिन्नता पाउनु मात्रै धेरै फरक छ। किनकि आफ्नो पालिकासम्म मिलाउन नसक्ने मुख्यमन्त्रीको जुन भूमिका छ त्यो भूमिका अहिले प्रदेशमा बजेटको अवस्था हेरिसक्नुभयो, प्रदेशको
2: मन्त्रीमण्डलको
3: गठनको परिस्थिति देखिसक्नुभयो होइन। विवादितका कुरामा त उहाँ कति विवादित हुनुहुन्छ भन्ने कुरा त प्रष्ट मिडियामै आइसकेको छ, तर योजनाबद्ध जुन नगरपालिकालाई सिद्धाउने काम उहाँहरूबाट भयो त्यो राम्रो पक्ष चाहिँ होइन, किनकि आफ्नो नगरपालिका मिलाउन नसक्ने मुख्यमन्त्रीको क्षमता के हो भन्ने कुरा त सबै ठाउँ प्रष्ट भइसकेको छ। कतिपय कुराहरू आफ्नो पार्टीगतदेखि लिएर आफ्नो नगरपालिकासम्म विवाद बनाइकन यति नेपालभरि सबै ठाउँमा ल के भएको यो प्रदेश सरकारको र स्थानीय सरकारको भन्ने जुन भाष्य निर्माण भएको छ त्यहाँ, त्यो अवस्था हेर्ने हो भने हामीले भनिराख्नु पर्ला जस्तो लाग्दैन। त्यो उहाँको उहाँ मुख्यमन्त्रीज्यूले कति मिलाउनु भयो, कहाँसम्म सोचेर त्यो सोचलाई अगाडि ल्याउनु भयो, र कसैको व्यक्तिगत रिसिभीलाई र पार्टीगत रिसिभीलाई छर्लङ्ग समाजमा देखाउनु भयो, यो कुरा राम्रो पक्ष चाहिँ होइन। किनकि आज हामीले त धेरै कुराहरू बोलेकै थिएन, अब बाध्य भएर हामी बोलिरहेका छौँ, किनकि अहिले हामी विकास गर्ने जनप्रतिनिधिहरूलाई विकास विरोधी बनाउन खोजियो। त्यो भविष्यको आउने निर्वाचनका लागि प्रिप्लान भएर केही व्यक्तिहरू हुनुहुन्छ अरू पनि त्यहाँ, अनि उहाँहरू मुख्यमन्त्रीको टिम, यो लगायतका सबै कुराहरूलाई यसरी विश्लेषण गर्ने हो भने यो प्रष्ट भूमिका चाहिँ उहाँहरूको देखिन्छ। किनकि आउँदो निर्वाचनलाई लक्षित गर्दै परिस्थिति चाहिँ हामीले देखेका छौँ,
2: मुख्यमन्त्रीको फन्डा मात्रै हो होइन तपाईँको आरोप त्यसो भए,
3: यो एकदमै फन्डा मात्रै हो। किनकि उहाँले विकास गर्न चाहेको भए त उहाँले नगरपालिकासँग आएर ल हामी तपाईँहरूले भन्नुहोस् के गर्ने भनेर भन्नुहुन्थ्यो होला। हाम्रा जायज माग छन्, ती जायज मागबाट उहाँ ब्याक पछाडि हट्न नखोज्नुको कारण त उहाँले त लक्षित निर्वाचन अर्को निर्वाचनमा केही व्यक्तिहरूसँग मिलेर यो फालेको फन्डा हो, यसले असर पर्छ जस्तो हामीलाई लाग्दैन। किनकि जुन आन्दोलन उहाँले गराउनु भयो, जुन आन्दोलनकारीको संयोजकलाई आफूसँग राखेर पत्रकार सम्मेलन गर्नुभयो, यहाँको जनप्रतिनिधिहरू चाहिँदैन भन्नुभयो, जुन जनताले रोजेर ल्याएका जनप्रतिनिधिहरूलाई पनि बाइपास गरेर जुन खेल्न खोज्नुभयो, केही व्यक्ति लिएर अगाडि बढ्न खोज्नुभयो, त्यसले त छर्लङ्गै देखिएकै छ नि। अनि त्यो नेतृत्वमा भएका व्यक्तिहरू र जनप्रतिनिधिमाथिको, उहाँ पनि जनप्रतिनिधि हो, जनप्रतिनिधिमाथिको यो व्यवहार चाहिँ राम्रो हो र राम्रो चाहिँ होइन, र सूक्ष्म ढङ्गले कसैले पनि त्यहाँ विश्लेषण गर्ने हो भने प्रष्टै हामी हाम्रो नेतृत्व उहाँहरूलाई पछिको छैन, हाम्रो नेतृत्वलाई बाइपास गरेर आफू र आफ्ना व्यक्तिहरूलाई अगाडि हाबी बनाउन खोजेको परिस्थिति चाहिँ हामीले पाएका छौँ।

0: कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चौक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9056607554।

नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाई हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। लगातारको वर्षापछि आएको पहिरो र सम्भावित बाढ़ीको जोखिमका कारण काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रिने गाड़ीहरू चल्न सकेका छैनन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार संघीय राजधानीलाई विभिन्न जिल्लासँग जोड्ने मुख्य राजमार्गहरूमा अवरोधपछि गाड़ी चल्न नसकेका हुन्। धादेको बेनीघाट रोरङ गाउँपालिका 10 क्षेत्रमा गैराती पहिरो खसेपछि काठमाडौँ चितवन पोखरा जोड्ने सड़क बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। गए राति 10 बजेदेखि आज बिहान 5 बजेसम्मका लागि सड़क बन्द गरिएको भए पनि त्यसपछि थप पहिरो खसेकाले गाड़ी चलेका छैनन्। रातिदेखि नै गाड़ी आवागमन रोकेकाले सड़कमा जाम भने नभएको धादिङ प्रहरीले जनाएको छ। यद्यपि काठमाडौँ उपत्यकाबाट पृथ्वी राजमार्ग हुँदै पश्चिम नेपाल जाने यात्रुहरू प्रभावित भएका छन्। चितवन खण्डमा भने अहिलेसम्म सड़क अवरूद्ध नभएको चितवन प्रहरीले जनाएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक एसपी नरेश राज त्रिवेदीका अनुसार काठमाडौँबाट बाहिरिने अहिले भट्टेडाँडा हेटौँडा खण्ड मात्र सञ्चालनमा छ। अन्य प्रमुख मार्गमा जोखिम उच्च रहेकाले गाड़ी चल्न सकेका छैनन्। पूर्वतर्फ जाने यात्रुहरू पनि प्रभावित भएका छन्। काभ्रेको रोशी गाउँपालिका क्षेत्रमा रोशी खोलामा बाढ़ी आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले गाड़ी चलाउन रोक लगाएको छ। यो सड़क मनसूनका बेला रातमा बन्द हुँदै आएको छ। जल तथा मौसम विज्ञान विभागले बागमती प्रदेशका धेरै ठाउँमा वर्षा भइरहेको र थप वर्षा हुने सम्भावना रहेको जनाएको छ। विशेष गरी सिन्धुपाल्चोक, काभ्रे, ललितपुर र आसपासका क्षेत्रमा ठूलो वर्षाको सम्भावना रहेको जनाइएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसूनजन्य विपदको पूर्व तयारी अन्तर्गत आवश्यक परेमा निजी क्षेत्रसँग हेली, ड्रोन र ऱ्याप्टिङ उपलब्ध गराउन आग्रह गर्ने भएको छ। विपदमा परेका व्यक्तिको खोज तथा उद्धारका लागि प्रयोग हुने गरी प्राधिकरणले निजी क्षेत्रसँग गरेको पूर्व सम्झौता अनुसार हेली, ड्रोन र ऱ्याप्टिङ उपलब्धका लागि आग्रह गर्न लागेको हो। जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न ठाउँमा आज पनि मुसलधारी वर्षाको पूर्वानुमान गरेसँगै 23 जिल्लामा बाढ़ी पहिरो र डुबानको जोखिम बढ़न सक्ने भएकोले प्राधिकरणले सुरक्षा निकायसँग समन्वय गरी पूर्व तयारीलाई सुदृढ़ बनाएको छ। कोशीका 9 जिल्ला झापा, मोरङ, इलाम, पाँचथा, तेह्रथुम, धनकुटा, शंखसभा, भोजपुर, खोटाङ, बागमतीका 6 जिल्ला, चितौं, धादिङ, नुवाकोट, काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक तथा गण्डकीका 8 जिल्ला गोर्खा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा पर्वत, बागलुङ र म्याग्दीमा उच्च जोखिम पहिचान गरिएको छ। प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीप कुमार कोइरलाले सम्भावित विपदको अवस्थामा तत्काल उद्धारका लागि काठमाडौँ इटहरी, भैरवा र सुर्खेतमा नेपाली सेनाका 4 हेलिकप्टर तैनात रहेको जानकारी दिँदै आवश्यक पर्दा निजी क्षेत्रसँग हेली, ड्रोन र ऱ्याप्टिङ उपलब्ध गराउन आग्रह गरिने बताउनुभयो।

पर्वतमा हिजो ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ, एकजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार कुस्माबाट ग्यादीको साइकल चुकतर्फ जाँदै गरेको G1T7273 नम्बरको ट्र्याक्टर कुस्मा नगरपालिका 9 एकोहोरे पाठ स्थित दोबिल्ला फलेवा सड़क खण्डबाट करिब 100 मिटर तल खसेको हो। दुर्घटनामा ट्र्याक्टर चालक कुस्मा 7 निवासी 28 वर्षीय सुजन नेपाली र ट्र्याक्टरमा सवार कुस्मा 9 साइकल चोकका 14 वर्षीय शिशिर लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। दुर्घटना लगत्तै घाइते भएकालाई तत्काल उद्धार गरी प्रदेश अस्पताल पर्वत पुर्याएकोमा दुईजनालाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दिनेश पौडेलले जानकारी दिनुभयो। कास्कीको पोखरा महानगरपालिकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा चोरी गर्ने समूहमा विदेशी नागरिकको समेत संलग्नता देखिएको छ। पछिल्लो समय भएका चोरीका घटनामा संलग्न विदेशी र नेपाली गरी 9 जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले भारतको उत्तर प्रदेश अशोकपुरका 23 वर्षीय राहुल निषाद र महाराष्ट्रको सोलापुर घर भएका 40 वर्षीय हनुमन्त जाधवलाई नियन्त्रणमा लिएको छ। चोरी अभियोगमा चीनको गुन्जाउका 30 वर्षीय वेन ली र सानदोङका 37 वर्षीय वाङ ली दिङलाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरीकाले कास्कीका प्रहरी नायब उपेक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। यसैगरी 5 जना नेपाली पनि चोरी आरोपमा पक्राउ परेका छन्। स्याङ्जाको चापाकोट 3 घर भएका 42 वर्षीय राजकुमार विग, कास्कीको अन्नपूर्ण गाउँपालिका 7 का 50 वर्षीय किमबहादुर केसी, अर्घाखाँचीको भूमिका स्थान नगरपालिका 3 का 29 वर्षीय अशोक पोखरेल, पोखरा 16 दीपका 51 वर्षीय केश बहादुर पाइजा र बागलुङ नगरपालिका 12 का 27 वर्षीय अनिल विकालाई पनि कास्की प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट 27 तोला सुनका गरगहना र 9 थान मोबाइल बरामद गरिएको छ। यसैगरी एउटा स्मार्ट वाच, एउटा ल्यापटप र 2,01,220 रूपियाँ नगद पनि प्रहरीले बरामद गरेको छ। पछिल्लो 2 सातामा श्रृंखलाबद्ध रूपमा चोरी गर्नेहरूलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता पासवानले बताउनुभयो। भूमिहीन सुकुम्बासी तथा व्यवस्थित बसवासीको समस्या समाधानका लागि साउन महिनाभित्रै छूट भएका आवेदन पुनः खुल्ला गर्ने गरी तयारी अगाडि बढ़ाइएको छ। तनहुँ क्षेत्रमा 2 का प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम नेउपानेले भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री प्रतिभा रावलसँग छलफल गरी आवेदन खुल्ला गर्ने अधिकार जिल्ला तहमा प्रत्यार्जन गर्न अनुरोध गर्नुभएको हो। सांसद नेउपानेले जिल्लाको विकास खर्च वृद्धि तथा सुकुम्बासी व्यवस्थापनका विषयमा तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीसँग समेत छलफल गर्नुभयो। भेटवार्तामा गत आर्थिक वर्षमा विकास बजेट अपेक्षा अनुसार खर्च हुन नसक्नु कारणबारे समीक्षा गर्दै चालू आर्थिक वर्षमा पूँजीगत खर्च बढ़ाउने उपायका विषयमा केन्द्रित रहेर छलफल भएको थियो। छलफलका क्रममा सांसद नेउपानेले साउन 5 गते आयोजना हुने कार्यले तथा आयोजना प्रमुखहरूको प्रस्तुतिकरण कार्यक्रमलाई परिणाममुखी बनाउनु पर्नेमा जोड़ दिनुभयो। विकास आयोजना कार्यान्वयनलाई प्रभावकारी बनाउँदै भूमि सम्बन्धी समस्या समाधानलाई प्राथमिकतामा राखेर सम्बन्धित निकायसँग आवश्यक समन्वयलाई निरन्तरता दिने उहाँको भनाई छ। तनहुँको शुक्लागण्डक नगरपालिका 2 स्थित श्री मुक्तिनाथ शुक्लागण्डक जीवनधाम गाछीपानी शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 हुने भएको छ। भदौ 1 देखि 8 गतेसम्म शुभ महोत्सव हुनेछ। हिजो धाम परिसरमा आयोजित तयारी भेलाले ठाकुर प्रसाद शास्त्रीको मूल संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ। साथै विभिन्न 25 उपसमिति गठन गरिएको छ। मूल समारोह समितिको उपसंयोजकमा ओमनाथ लम्साल अर्जुन र पार्वती पौडेल चयन हुनुभयो। कार्यपालिका सदस्य रीता नेपाली जनप्रतिनिधिको तर्फबाट मूल समारोह समितिको सदस्यमा चयन हुनुभएको छ। भेलाले आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा शिव गर्तौला, प्रचार प्रसार उपसमितिमा हरि खरेल, भान्सा व्यवस्थापन उपसमितिमा ऋषिराम पौडेल, मंच व्यवस्थापन उपसमितिमा शंकर पन्ध, अन्तर्राष्ट्रिय सम्पर्क उपसमितिमा विनोद वागले, सुरेन्द्र पौडेल, स्थानीय भजन कीर्तन उपसमितिमा भुलबुली बाराई भजन समूह, युवा परिचालन उपसमितिमा पुष्पराज सापकोटा, अतिथि सत्कार उपसमितिमा गाछीपानी आमा समूह, यातायात व्यवस्थापन उपसमितिमा मंगलबहादुर भुजेल, सामाजिक संस्था समन्वय उपसमितिमा सुमन सापकोटा, ज्येष्ठ नागरिक समन्वय उपसमितिमा पूर्णबहादुर भण्डारी, व्यवसाय समन्वय उपसमितिमा विनोद ढुङ्गाना, पूजा व्यवस्थापन उपसमितिमा तुलसी ढुङ्गाना, झाँकी व्यवस्थापन उपसमितिमा परशुराम सापकोटा, तुलादान व्यवस्थापन उपसमितिमा टीकाराम लम्साल लगायत रहनु भएको जनाइएको छ। महोत्सवमा प्रसिद्ध प्रवचक विदुषी आचल बसेलबाट दैनिक धार्मिक प्रवचन हुनेछ। साथै बोलबम यात्रा, कलश यात्रा, शिव पूजन, रूद्राभिषेक, भजन कीर्तन, झाँकी प्रदर्शन, तुलादान तथा विविध धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरू समावेश गरिएको बताइएको छ।
म्याग्दीको रघुगंगा गाउँपालिका एक वेगमा वडा कार्यालयको सुविधा सम्पन्न भवन निर्माण गरिएको छ। भवन निर्माण भएसँगै सेवा प्रवाह सहज हुने भएको छ। तीन वर्ष अघि गाउँपालिकाले करिब 1,50,00,000 रूपियाँको लागतमा भवन निर्माण थालेको थियो। गाउँपालिकाले भवन निर्माणको लागि आर्थिक वर्ष 80-81 50,00,000 रूपियाँ, 81-82 55,00,000 रूपियाँ र 82-83 34,00,000 रूपियाँ बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिनुभयो। वडा कार्यालयको परिसरमा सवारी साधन पार्किङ स्थल र प्रवेशद्वार निर्माणको लागि स्थानीयहरूले 6,00,000 रूपियाँ चन्दा सहयोग समेत गरेका छन्। भूकम्प प्रतिरोधी क्षमता भएको 9 कोठा भएको सभाहाल सहितको 2 भवन निर्माण भएपछि सेवा प्रवाह गर्न सहज भएको वडा अध्यक्ष बिलबहादुर फगामीले बताउनुभयो। संघीय सरकारका विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री डाक्टर महावीर पुनले जिल्लाको पश्चिम भेगलाई सड़क सञ्जालसँग जोड्ने बेनी दरवाङ तागम मुना जलजला सड़क अन्तर्गत बेनी नगरपालिका 4 फापरखेत भीरको पहिरो अवलोकन गर्नुभएको छ। मन्त्री भएपछि पहिलोपटक शनिबार बिहान गृहजिल्ला पुग्नुभएका मन्त्री पुनले वर्षौंदेखि दुःख दिइरहेको पहिरोको अवलोकन गर्नुहुँदै 1 वर्षभित्रमा पहिरो नियन्त्रण गरी नियमित रूपमा सड़क सञ्चालनमा ल्याउने उल्लेख गर्नुभयो। म्याग्दीका प्रमुख जिल्लाधिकारी रविन्द्र आचार्य, पूर्वाधार विकास कार्यालय म्याग्दीका सब इन्जिनियर रविन्द्र चोखाल सहित सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि सर्वसाधारण सहित पहिरो अवलोकन गर्न पुग्नुभएका मन्त्री पुनले पहिरो पन्छाउने उपकरणको व्यवस्था गरेर नियमित रूपमा सड़क सञ्चालनमा ल्याउन निर्देशन समेत दिनुभयो। गोर्खाको पालुङटार नगरपालिकामा असिना र हावाहुरीका कारण प्रमुख नगदी बालिका रूपमा रहेको लिचीको उत्पादन यस वर्ष 90% घटेको छ। फूलफुल्ने समयदेखि नै मौसम प्रतिकूल भई अधिकांश बोटबाट फूल झरेका कारण उत्पादनमा भारी गिरावट आएको हो। नगरपालिकाका कृषि शाखा प्रमुख संकल्प नेउपानेका अनुसार पालुङटारका 192 व्यवसायिक किसानले लगाएका लिचीका बोटले यस वर्ष फल दिन सकेनन्। तीमध्ये करिब 30% किसानका लिचीका बोट नै पूर्ण रूपमा नष्ट भएका छन्। गत आर्थिक वर्ष पालुङटारका किसानले 150 हेक्टर क्षेत्रफलबाट 1,716 मेट्रिक टन लिची उत्पादन गरेका थिए, तर यस वर्ष उत्पादन करिब 90% घटेको पालुङटार नगरपालिका कृषि शाखाले जानकारी दिएको छ।

नारायणघाट मुगलिन र मुगलिन काठमाडौँ सड़क खण्डमा कतै पनि पहिरोले अवरूद्ध नभएको प्रहरीले जनाएको छ। चितवनको मुगलिन नारायणघाट र मुगलिन काठमाडौँ सड़क खण्डमा गैरातीदेखि रोकिएका सवारी साधनहरू अहिले सञ्चालन हुन थालेका छन्। बिहान 6 बजेदेखि सवारी साधनहरू चल्न थालेको जिल्ला ट्राफिक प्रहरीकारले चितवनका प्रमुख अनिल थापाले जानकारी दिनुभयो। वर्षा बाढ़ी र पहिरोको उच्च जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले गैराती 10 बजेदेखि सवारी सञ्चालन गर्न रोक लगाएको थियो।

0: खेल समाचार। फिफा विश्वकप फुटबल 2026 फ्रान्सलाई हराउँदै इंल्याण्ड तेस्रो बनेको छ। अमेरिकाको मियामी रंगशालामा आज बिहान भएको खेलमा इंल्याण्डले फ्रान्सलाई 6-4 गोलले हराउँदै तेस्रो स्थान हासिल गरेको हो। इंल्याण्डले खेलको शुरूआतदेखि नै आक्रामक प्रदर्शन गर्दै पहिलो हाफमै 4-0 अग्रता बनाएको थियो। खेलको तेस्रो मिनटमा डेक्लान राइसले गोल गर्दै इंल्याण्डलाई अग्रता दिलाउनु भयो। त्यसपछि 18 मिनटमा एजरी कोन्साले गोल थप्नुभयो। बुकायो साकाले 37 मिनट पहिलो हाफको इन्जुरी समय र 87 मिनटमा गोल गर्दै ह्याट्रिक पूरा गर्नुभयो। अन्तिम इन्जुरी समयमा जुड बेलिङ्गमले अर्को गोल थप्दै इंल्याण्डको जित सुनिश्चित गर्नुभयो। साकाको यो ह्याट्रिकसँगै उहाँ विश्वकपको नकआउट चरणमा ह्याट्रिक गर्ने इंल्याण्डका दोस्रो खेलाडी बन्नुभएको छ। यसअघि सन् 1966 फाइनलमा सर जियोप हर्स्टले ह्याट्रिक गर्नुभएको थियो। दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट पुनरागमनको प्रयास गरेको थियो। कप्तान किलियन एम्बापेले 48 र 66 मिनटमा दुई गोल गर्नुभयो भने ब्राडली बारकोलाले 54 मिनटमा र उस्मान डेम्बेले दोस्रो हाफको इन्जुरी समयमा एक एक गोल थप्नुभयो। हारका बावजुद दुई गोल गरेका एम्बापेले प्रतियोगितामा आफ्नो गोल संख्या 10 पुर्याउँदै गोल्डेन बुटको दौड़मा शीर्ष स्थानमा पुग्नु भएको छ। साथै उहाँ विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता खेलाड़ीको सूचीमा पनि अग्रस्थानमा पुग्नु भएको छ। योसँगै इंल्याण्डले सन् 1966 विश्वकप जितेपछि पहिलो पटक पुरूष विश्वकपमा तेस्रो स्थान हासिल गरेको हो। विश्वकप फुटबलको उपाधिका लागि आज राति 1:15 बजे साबेक विजेता अर्जेन्टिना र सन् 2010 विजेता स्पेन बीच फाइनल खेल हुँदैछ। लियो क्लब अफ दुलेमडा खैरेन सिटीको आयोजना मा आयोजित जिल्ला स्तरीय डिजिलिङ्क लियो ब्याडमिन्टन प्रतियोगिताको अण्डर 19 तर्फको उपाधि दिपन राणाले जित्नु भएको छ। अण्डर 19 छात्रतर्फ स्नेहा कार्कीले उपाधि जित्नुभयो। यसैगरी अण्डर 13 तर्फको उपाधि कृष्ण थापाले पाउनुभयो। अण्डर 19 छात्रतर्फ आकाश थापा द्वितीय, नेल्सन गुरूङ र विशाल महत तृतीय हुनुभयो। अण्डर 19 छात्रतर्फ मनिषा तामाङ द्वितीय र दीपशिका गढाल र मनकुमारी तामाङ तृतीय हुनुभएको छ। 13 वर्ष मुनितर्फ सन्तोष परिया द्वितीय, सक्षम गुरूङ र सुधीर थापा तृतीय हुनुभयो। सबै विधामा प्रथम भएसँगै नगद 5,000, द्वितीयले 3,000 र तृतीयले नगद 2,700 सिल मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। विजेतालाई शुक्ला गण्डक नगरपालिका अनुरक्षक वडाध्यक्ष बुद्धिबहादुर थापाले पुरस्कार प्रदान गर्दै लियो क्लबले शुक्ला गण्डकमा खेल क्षेत्रको प्रबन्धनको लागि राम्रो शुरूआत गरेको बताउनुभयो। खरिटार मगर समाज भवन खरिटार भएको प्रतिमा जिल्लाभित्रका विभिन्न 70 विद्यार्थीको सहभागिता रहेको खेल संयोजक प्रवीण श्रेष्ठले जानकारी दिनुभयो। विद्यार्थीमा अनुशासन स्वास्थ्यसँगै खेल भावनाको विकास गराउँदै राष्ट्रिय स्तरका खेलाड़ी उत्पादन गर्न प्रतियोगिता आयोजना गरिएको बताइएको छ। लियो क्लबका अध्यक्ष भैरव आलेको सभापतित्वमा भएको कार्यक्रममा लायन्स क्लब अफ शुक्ला गण्डकीका अध्यक्ष देवेन्द्र ढुङ्गाना, पूर्व अध्यक्ष विपिन वागले लगायतले बोल्नु भएको थियो। कार्यक्रम संचालन क्लब सदस्य सन्ध्या खनाले गर्नुभएको थियो। क्लबले जीपी कोरेला राष्ट्रिय अश्वास प्रसाद उपचार केन्द्रमा प्रत्येक महिनाका 8 गते आँखा शिविर संचालन गर्दै आइरहेको छ। अवस्था हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ। सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
4: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी 25 वर्षदेखि सदस्यको सहयात्री।
5: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460 89, दमौली शाखाको लागि सम्पर्क 98060 13425।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
10: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो।
11: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ।
9: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
13: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
14: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
15: प्रोपाइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
16: विगत लामो समयदेखि तपाईँहरूको मानसिक सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
17: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउँ न है।
18: ल यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबी ल्यान्डमा पाइन्छ नि।
19: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
20: रस्तु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा,
21: मोबाइल 98560055077।
22: हार्दिक समवेदना। गण्डकी प्रदेश तनहु जिल्ला शुक्ला गण्डकी नगरपालिका 5 भुरुङ्गे निवासी जनहितकारी क्षेत्रीय समाज नेपालका सदस्य विश्वकमल पाठकको यही मिति 2083 साल असार 25 गते 73 वर्षको उमेरमा भएको असामयिक निधनप्रति हाम्रो समाज गहिरो दुःख प्रकट गर्दछ। यस दुःखद घड़ीमा शोकाकुल परिवारजनहरूप्रति धैर्य धारण गरी शोकलाई शक्तिमा बदल्न ऊर्जा मिलोस् भनी भगवानसँग प्रार्थना गर्दै स्वर्गीय आत्माको चिरशान्ति र वैकुण्ठवासको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै 13 दिनको पुण्यतिथिमा भेटी ल्याउनु हुने, सागर जानु हुने, सम्पूर्णमा यही मिति 2083 4 महिना 5 गतेका दिन उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। अध्यक्ष राजेन्द्र राउत एवं सम्पूर्ण जनहितकारी क्षेत्रीय समाज परिवार शुक्ला गण्डकी नगरपालिका 5 तनहु।
23: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुको अनुरोध।
0: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
1: भू संरक्षण जस्तो बढी खर्चिलो गहनतम र आम जनताका लागि अति जरूरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
0: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
0: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
1: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौं,
0: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
1: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढी र पहिरोबाट बचौं र बचाऊ,
0: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
1: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
0: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अम्रेसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई वस्तुलाई हुन्छ घाँस,
1: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
0: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ,
1: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाउ, जलाधार क्षेत्रको संरक्षण गरी जीवनस्तर उकासौ,
0: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0 5563175, 98563175।
21: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
23: किन आमा, के भएर?
21: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
23: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
21: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
1: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
21: मोबाइल 98563043952 र 98076।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी कुखुरा

0: गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
0: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
1: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा,
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
2: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
3: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
2: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
4: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
3: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
4: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौंडा, नगरपालिकाबाट 10 घर माथि,
3: पोखरा जाने बाटोतिर।
5: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
3: थप जानकारीको लागि सम्पर्क मोबाइल 9956268727 र 9964435031।
6: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
7: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
6: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
7: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
6: फोन नम्बर 0614510000,
7: 0614510002, मोबाइल नम्बर 9856084466।
6: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
8: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
9: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
8: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
9: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
10: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
11: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
12: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
13: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
12: त्यसो नभने म पनि अब नाचिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
13: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
14: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
0: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बिपी चोक,
14: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0655702625, मोबाइल 9956033878, 9841356558।
15: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?

0: पत्तै छैन है तिमलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
1: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टिल आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
2: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागण्ड किचार दुलेगौडा तनहु प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0564141042 मोबाइल 9850623128 र 9842614726।
3: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
4: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ
5: सम्पर्क 0564142121 मोबाइल 9850635921
4: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
3: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
6: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
3: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
6: छुटको दायराहरू कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 7% छुट।
3: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
6: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
3: थप जानकारीको लागि 0635714479 मोबाइल 9855262625 9468064145।
7: हजुर दान गरौ।
8: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ धार्मिक पुण्य प्राप्त गरौ।
9: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: शुक्ला गण्डकी एफएम 97.6
1: तपाईको आजको राशिफल
2: शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा
1: तपाईको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना
3: तपाईको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी
1: यी सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी
4: नमस्कार कार्यक्रम सुख बिहानी यहाँहरू सम्पूर्णलाई स्वागत छ म कार्यक्रम प्रस्तुतारीमा कार्यक्रम सुख बिहानीमा आज दिनभरि प्रस्ताव हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी तपाईँहरूको राशिफल तपाईँहरूको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ आज मिति 2083 साल सम महिनाको 3 गते आइतबार 2026 जुलाई 19 तारिक 1947 नेपालसम्म 1146 फेरि बिहान 5:20 व्यस्त साँझ 7:01 आउनेछ आज असार शुक्ल पक्षको पञ्चमी तिथि कार्यक्रम शुरूआत गरौँ आज दिनभरि प्रस्तावने कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट बिहान 4:55 तपाईँहरूले राष्ट्रिय धुनसँगै विभिन्न मंगल धुनहरू सुन्नुभयो 5:00 5:25 विभिन्न भक्ति गीत संगीतहरू 5:25 5:50 शुक्ला गण्डकी समाचार 6:00 सकिसम्म कायक एवं जतिदेखि 7:00 नेपाली भयो 7:00 7:20 शुक्ला गण्डकी समाचार 7:20 7:45 राष्ट्रिय गीत संगीतहरू 7:45 8:00 तपाईँ सुनिन्छ कार्यक्रम सुख बिहानी 8:15 9:00 बर्दिन नेपाल 9:15 नेपाल खबर 9:15 घाम बेसीको भाका 10:10 शुक्ला गण्डकी समाचार 10:15 12:00 आयो शुक्ला गण्डकी 12:00 12:15 नेपाल खबर 12:15 1:00 भिन्न भक्ति संगीतहरू 1:00 लोकगीत संगीत 2:00 3:00 गीत संगीतहरू 3:00 3:15 नेपाल खबर 3:00 4:00 फिल्मी गीत संगीत 4:00 5:00 आधुनिक गीत संगीतहरू 5:00 5:15 शुक्ला गण्डकी समाचार 5:00 लोक सौतारी 6:00 6:30 नेपाल दर्बार 7:30 विभिन्न नेपाली भाषा गीत संगीतहरू 7:00 7:30 शुक्ला गण्डकी समाचार 7:30 8:00 गीत संगीतहरू 8:00 8:30 नेपाली सैनिक 8:45 9:00 गीत संगीतहरू 9:10 गीत संगीतहरूलाई स्थान दिने गर्छौं 10:10 शुक्ला गण्डकी समाचार राति 10:00 शुक्ला गण्डकी समाचार पछि आजको हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछ भोलि बिहान 4:55 हाम्रो कार्यक्रमहरू पुनः प्रसारण हुने गर्दछ यसरी दिनभरि प्रसार हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी यो जानकारी प्रस्ताव तपाईँको राशिफलको राशिफल सुरुवात गर्नु मेष राशिबाट मेष राशिमा कामहरू समेत सम्पादन हुनेछन् तर परिस्थिति अनुसार चल्न नसक्दा दुःख पाइनेछ विश्वास पत्रबाट दुःख हुन सक्छ सजग रहनुहोला निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ योजना कार्यान्वयन प्रतिस्पर्धीहरूले बाधा पुर्याउलान् समयमा रकम नजुट्नाले कामहरू दोहोर्याउन सक्छ रकम नजुट्नाले कामहरू रोकिन सक्छ अरूको फाइदाको लागि उपयोग भइने सम्भावना छ वृष राशिमा शुभचिन्तकहरूको साथ प्राप्त हुनाले कामना उत्साह जाग्नेछ शुभ समाचार दिनुसार हुन रहनेछ पढाइको रकमले बौद्ध क्षेत्र फराकिलो बनेछ लेखन कलामा पनि निरन्तरता आउनेछ प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ व्यापार पशुपालन र कृषि क्षेत्रमा राम्रो लाभ हुनेछ भने पहिलो खेल कामहरू बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ मिथुन रोकेका घरेलु कामकाज बिस्तारै बढ्नेछ नतारको निर्णयले काम बिगार्न सक्छ दिगो योजना गोप्य राखेर अघि बढ्नुहोला परिवारमा आमाको माध्यमबाट काम गर्न सक्छ बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ भने मेहनत गर्दा अप्ठ्यारो कामहरू समेत सम्पादन हुनेछ सोचेको कामहरू पूरा नभए पनि अधिकांश लाभहरू आवश्यक हुनेछ कटकट राशि कर्कट राशिमा डाडी डु डेडु यसैलो मनभएकाहरू सदा आउलान् प्रतिष्ठित नतिजाले कमजोर रहला यसा गर्नेहरूले काम दोहोऱ्याउलान् सहयोगहरूले साथ दिनेछन् भने काम बिग्रनाले मेहनतको फल अरूलाई सुम्पिनु पर्ने स्थिति आउन सक्छ सजग रहनुहोला कृषि क्षेत्रमा बढी परिश्रम र लगानी गर्नु पर्ला व्यापार व्यवसायमा थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ सिंहराशि मागशेरमा मेमो मेमो टाटी टोटे व्यवहारले अरूलाई आकर्षण गर्ने बेला छ मेहनतले राम्रो उपलब्धि दिलाउनेछ आमदानी बढ्नुका साथै दिगो काम प्रारम्भ हुनेछ लेखन तथा अभिव्यक्ति कलामा नै खर्ता हुनेछ कामको जिम्मेवारी बनेछ भने बुद्धिको उपयोगले समयमै धनार्जन हुनेछ मेहनतले सम्मानित स्थान दिलाउन सक्छ कुनै सभामा सहभागी बन्ने अवसर जुट्नेछ। कन्या राशि, कन्या राशिमा महाक्षय टोप्र पेपो सहर ठपे पो पहिलेको सफलताले अवसर जगाउनेछ। विश्वजेलका पत्रसँग भेट हुनेछ, हुने समयछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। सुन्दर बहिनी लेभल अथवा निकारता लाउनेछ भने नयाँ कामको प्रस्ताव आउन सक्छ। पहिलेका कमजोरीहरूलाई सुधार गर्ने मौका छ। व्यवसायमा मलाई धन लाभ हुनेछ। विगतका कमी कमजोरीहरूलाई सुधार गर्ने मौका छ। तुला राशि, तुला राशिमा महाक्षय र रिरु रिरु ताती तुते आकस्मिक खर्चले अर्थवत देखा गर्न सक्छ। आफन्तजनबाट टाल्नु पर्ला। व्यवसायमा लगानी बढाउनु पर्ने सिद्धान्त सक्छ। तापनि काममा श्रेष्ठ सफलता मिल्नेछ। व्यवसायको लगानीले मनलाई धन लाभ हुनेछ। अलस्यता लिएर मेहनत गर्नु पर्ने समय छ। परिस्थितिहरूले समय त सरकार हातहरू फैलाउन सक्छ। यात्राको साइज चुन्न सक्छ। वृश्चिक राशि, वृष राशि महाशय त नानी नुने नयाँ नियमित काम गर्दै दिएको काम प्रारम्भ गर्न सक्ने सरकारी कामहरू गर्नेछन् भने गरेका कामहरूको राम्रो मूल्याङ्कन हुनेछ। नयाँ आय स्रोतहरू फेला पर्नेछन्। उठ्नुपर्ने रकम हातलाई हुनेछ। कृषि पशुपालन तथा व्यापारमा प्रशस्त लाभ हुनेछ। सट्टाबट्टा चल्न सन्तानको उपयोगबाट फाइदा उठाउन सकिनेछ। मेहनतले हिम्मत मेहनतले सफलता दिलाउनेछ। धनुराशि, धनुराशि महाशयभेगो दफा विगतका कमी कमजोरीहरूले समस्या पर्ला। अवसर प्राप्त भए पनि आफैले काम बिगार्न सक्छन्। स्वार्थका लागि नजिकिनेहरूबाट सजग रहनुहोला। कामको सन्दर्भमा विशिष्ट कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ भने तर प्रतिफलका लागि समय रोग पर्खनु पर्नेछ। कामको लगानीहरूका लागि खर्च हुन सक्छ भने सामान्य आमदानी हुने भन्ने भइरहनेछ। मकर राशि, मकर राशि महाशय भोजेको लागि आफ्नो क्षेत्रमा प्रभाव पर्नेछ भने काम गरेर नाम र दाम कमाउने बेला छ। लगनशीलताले विभिन्न क्षेत्र विभिन्न अवसरहरू दिलाउनेछन्। प्रतिष्ठित काम गर्ने धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बनेछ। भूमिबाट पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। पेसा व्यवसायमा प्रशस्त फाइदा हुनेछ। मेहनतले गर्दा दिगो कामहरू थालनी हुने समय छ। कुम्भ राशि, कुम्भ राशिमा गुगेको सासी सुशेष कामको चाप बढ्नेछ तर बन्दै गरेको काममा स्थगित हुन सक्छ। श्रमपूर्वक समर्पित हुँदा समेत लाभ उठाउन नसकेला आक्षेप लगाउनेहरूले दुःख दिनेछन् भने वाद विवादले मन खिन्न तुलाउनेछ। स्वास्थ्यका लागि व्यन्तता खानपानमा ध्यान पुर्याउनु होला। गोपनीयता बाहिरिनेले व्यवसायमा समस्या पर्न सक्छ। समयमा गम्भीर नभन्दा दुःख पाइनेछ। अन्तिममा मिन राशि, मिन राशि महाशय दुई दुई प्रेजनसँग हुने भेटघाट धेरै रमाइलो भन्नेछ। अतिथिको रूपमा सोकार पाइनेछ। प्रेम र मित्रताको बन्धन कस्तो हुनेछ। पेसा व्यवसायमा मनाज्ञ लाभ हुनेछ। आमदानीका स्रोतहरू बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। साथीभाइका साथमा रमणीय स्थानको यात्रा हुन सक्छ। परिस्थिति रूपले नयाँ कामहरू थाल्न सकिनेछ। राशिफलमा जस्तो भने तपाईँ भाग्य भएको विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ अनि सुखद होस्। तपाईँको आजको राशिफलपछि पनि आज पालो रहेको छ जन्मदिनको शुभकामनाको।

साउन महिनाको 3 गते आइतबार आज जबरजस्त मेन परेको छ. तपाईँहरू दर्शन मन्दिर आउनुहुन्छ. तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ. तपाईँको सुस्वास्थ दीर्घायु सफल उत्तरको प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ. एसएन परिवारको व्यक्तिगतबाट तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ. तपाईँलाई जानेका तपाईँले क्षेत्र काम गर्नुहोस्. तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ. यता पनि आफ्नो इष्टमित्र दाजुभाइ साथी संज्ञामा पनि कोही कसैको जन्मदिन परेको छ भने यस कार्यक्रम मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने तपाईँले फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका स्मृति पाउनुभयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौँ. उहाँहरूको लागि सकेको छ. तपाईँको माझमा आफ्नो उपस्थित हुनुहुन्छ. लागि म कार्यक्रम प्रस्तुता हरिमा पनि बिताउँछु. तपाईँको बिहान तपाईँको दिन शुभ नि शुभ गीत सहनी सुन्दै गर्नुहोला. शुक्ला गण्डकी एफएम 97.10 समीकरण नमस्कार सबै हामी.

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175.
1: शुक्ला गण्डकी एफएम 97.6
2: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 8 बज्यो। होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नुभयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
3: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
0: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
3: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
4: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965-70-290, मोबाइल नम्बर 9840-81-457 र 9816-26-32। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाउँ।
5: मेरिया मैनी, कस्तो राम्रो गहना!
6: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
3: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
7: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
0: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
7: शुद्ध सुन तथा चाँदीका गर गहना,
0: छापावाला सुन चाँदीका गर गहना,
7: राशि अनुसारका पत्थर,
0: कम्प्युटर तौल प्रविधि,
7: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
0: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झनै पर्ने ठाउँ,
7: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका तुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
0: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811-16-069, 9807-25-229,
7: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811-43-33-222, 9887-69-142।
8: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
9: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
8: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
9: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
8: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समीर कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसपार पछाडिपट्टि।
9: हजुर, काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
10: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
8: होटल टाइटेनिक, गोमगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841-16-878, 9825-52-763।

0: होइन यसो आमा कहाँबाट छनेको
1: कति हाँस्नु भन्यो यस्तरी पङ्खा चलिरहेको देखिनु भन्यो
0: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
2: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि
1: गतिलो ठाउँ चाहिँ कहाँ छ
2: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
3: चेस्का बाजे चाँचो पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउसहोल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
4: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौंडा तनहुँ प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303324
2: प्रसन्न होमवर्क देखाउ त
5: टिचर
2: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
5: टिचर मेरो मानीले त साधे राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
2: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 0564144484 मोबाइल 9856033384 र 9856607988
7: आहा कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छौ हेर न मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा प्रोप्राइटर रोशनी श्रेष्ठ मोबाइल नम्बर 9827109066 र 9840594530
8: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
9: ओल्ड स्कुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
10: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
8: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0635706676 मोबाइल 9856602676
11: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमास्टिने वातावरण मैत्री साउन्ड प्रुफ
12: फाइदा त के छ के
13: तर महँगो होला नि
12: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीबीसीका झ्यालढोका
14: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
15: बाराही एल्मुनियम अब युपीबीसीको साथमा
14: एल्मुनियमका झ्यालढोका स्टिल रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
15: सम्पर्क बाराही युपीबीसी एल्मुनियम एन्ड स्टिल उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0635414411 मोबाइल 98562938 र 98028922938
16: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रबिन थापा मोबाइल 98563398 र 98465010950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौं पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चौक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
17: पुन मोबाइल
18: होइन कति पुन मोबाइल भन्दै कराएको
17: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि
18: कहाँ छ पुन मोबाइल
17: यो दुलीगुडामा तरकारी पसलको आडैमा छ
18: मोबाइल किन्ने पुरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
17: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलीगौडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा
18: प्रोप्राइटर हेमराज पुन मोबाइल 98191974888 र 98448400000
19: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
20: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
19: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
20: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
19: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
18: दुलीगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलीगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
19: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
21: चिकन ससेज बफ ससेज
19: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
17: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0635705052 मोबाइल 98560288587
22: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
23: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
19: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
14: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ
18: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं
19: हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस
16: नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साफ्टवेयर गर्ने व्यवस्था पनि रहेको छ।
0: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
1: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
0: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
3: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
13: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
24: ओमकार
13: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
24: ओमकार
13: अनि घरमा पूजा सामग्री पनि छैन भने
24: ओमकार
13: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
24: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
13: जानकारीको लागि फोन नम्बर 9856508434।
20: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
25: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
20: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
25: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
20: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
25: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोपाइटर राजु गुरुङ मोबाइल नम्बर 9856062452।
26: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
27: शुक्ला गण्डकी एफएम 97.6।
28: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
29: ए भाइ पनि बरेली टेलर सुधा हुँदै केको चिन्ता के भने?
28: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
29: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
28: ल दाजु त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
30: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
26: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 9846080 29। दमौली शाखाको लागि सम्पर्क 9807613425।
31: ए नानीको बुवा, आज त नयाँ सम्धी सम्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
32: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
31: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
26: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
31: होम डेलिभरीको पनि व्यवस्था छ।
26: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178 9560077078।

0: कहाँ कहाँ
1: आफ्नो मान्छे यसलाई चाहिँ तपाईँलाई पोजिटिभ डिस्क्रिमिनेसन गर्न नदिने एक अब्बलता पनि परिणाम पनि युवा मैत्री पनि र कार्यविधि सहित त्यसको मर्मलाई आत्मसात गर्न मान्छे ल्याउने र राष्ट्रिय स्वतन्त्र पार्टीको संघीय संसदीय दलले यसलाई आफ्नो कार्यविधि ल्याएर मात्रै थ्रू गर्छ एक दोस्रो कुरा विगतमा विकृति भएको चाहिँ स्वकीय राख्दा स्नातक राख्दा पनि स्नातक नहुँदा पनि हुने अनि ब्याङ्क खाता पनि तपाईँलाई सांसदकै हुँदा पनि हुने अनि नाम पठाउँदा पनि हुने अहिले उसको नाम जिल्ला ठेगाना प्यान नम्बर उसको शैक्षिक योग्यता फोटो होइन अनि तपाईँलाई सबै राखेर उसलाई नियुक्ति गरेर चाहिँ संघीय संसदले तपाईँलाई जानकारी दिएर मात्रै उसलाई नियुक्ति गर्ने अब यो त सरकारको कुरा हो पार्टीले आफ्नो मापदण्ड बनाएर कसरी परिणाम ल्याउन सक्छ जस्तो हामीले संसदमै राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तत्कालीन सहमहामन्त्री विपिन आचार्यले संसदमा प्रभावकारी भूमिका खेल्न सांसदलाई स्वकीय सचिव भएन भने उसले कसरी परिणाम ल्याउँछ उसलाई कसरी सहयोग गर्न सकिन्छ उसले जनतासँग कसरी एक्लैले कसरी सम्बन्ध सहकार्य र त्यहाँको धरातल यथार्थ सरकारसँग पुर्याउने संसदमा बोल्ने र जनतासँग जोडिने एक कानून नियम अध्ययन जितेर आउनु मात्रै संसारको जान्नु होइन एउटा नेपाल सरकारको सहसचिवले स्वकीय राख्न पाउँछ एउटा प्रदेश सभाको सदस्यले स्वकीय राख्न पाउँछ संघीय सांसदलाई चाहिँ अवहेलना गरेर राम्रो कानून बन्छ मिलनजी म फेरि पनि सम्झाउन चाहन्छु आज अघि तपाईँले संघीय संसदीय दलको सचेतक र सांसदको हिसाबले अनुभव भन्दाखेरि म यहाँ जोड्नु पनि चाहन्छु एकदम 2042 सालमा चलचित्र ऐन आयो आज पनि त्यही छु 2042 ऐन अनुसारै चलचित्र बनिरहेको छ आजको युगमा त्यो 2042 सालको चलचित्र ऐनले त्यो चलचित्र कर्मी कलाकार प्रोड्युसर निर्देशक र यसका देखिने नदेखिने सबै प्रकारका नायक र लगानीकर्ताहरूलाई ल्याए होला र राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र सम्बन्धी विधेयक जो अघिल्लो सरकारले संसदमा प्रस्तुत गरेको छ त्यसलाई हामीले ओपनत्व लिएर अहिले थ्रु गरिरहेछौं र अहिले यो संशोधनको चरणमा छ भनेपछि कति काम गर्नु बाँकी छ र हालै कानून मन्त्रीले सभामुखलाई
2: यो सहयोग गर्नको लागि त्यो आवश्यक छ अब यसमा यसलाई यतिकै छोडेर मैले अघि नै तपाईँले भन्नुभयो सरकारका 100 दिन उपलब्धिहरू बाहिरबाट हेर्दा पनि एउटा चाहिँ पासपोर्टलाई छिटो छरितो घर घरसम्म पुर्याउने
1: उदाहरण
2: मैले तपाईँलाई धेरै धेरै तपाईँले भने अनुसार 71 अङ्क ल्याउने गरी सरकारले 100 दिनमा काम गर्यो भनेर भन्नुभएको छ योभन्दा अगाडि तपाईँले अघि नै भनिहाल्नुभयो नवयुवाको आन्दोलनको जगमा बनेको सरकार त्यसै जगबाट चाहिँ तपाईँहरूले अत्यधिक बहुमत ल्याएर सरकार सञ्चालन गरिरहनु भएको र योभन्दा अगाडि नवयुवाका प्रतिनिधिसँग हामीले कुरा गर्दाखेरि सरकारले जसरी काम गर्नुपर्थ्यो जसरी नागरिकका गुनासाहरू अन्त्य गर्ने गरी काम गर्नुपर्थ्यो त्यो गर्न सकेन उदाहरणको लागि पहिले जस्तै अहिले पनि किसानले मल पाएका छैनन् सुकुम्बासी समस्या झन् सरकारले बढाएको छ जताततै कर लागेको छ साउन शुरू हुनेदेखि नै अब शिक्षामा स्वास्थ्यमा अर्को त यो बिजुली 85 युनिट भन्दा बढी बिजुली प्रयोग गर्ने बित्तिकै कर लागेको छ सरकारले जे गर्न खोजिया गर्न पर्ने हो त्योभन्दा अन्ततिर ध्यान गयो प्रश्न गर्नेहरूलाई तर्सायो त्यो कुरा त तपाईँले पनि संसदमा बोल्नु भएको थियो भनेको अब यो सरकारले धेरै कुरा चाहिँ गर्नुपर्ने कुरा चाहिँ अझ धेरै गर्न सकेन भन्ने कुरो गुनासो छ यसमा के भन्नुहुन्छ
1: गुनासो छ जायज गुनासो जेन्युन गुनासो र साँच्चै भुइँ मान्छेबाट आएको साँच्चै त्यो चुलोमा समस्या गरेको गुनासोलाई सम्बोधन गर्ने दायित्व सरकारको हो त्यसकारणले हामीले के भनिरहेको छु भने सरकारले बाटो नबिराओस् सरकारले जुन अहिले स्पीड र स्पीडमा काम गरिरहेको छ त्यसमा हाम्रो भर्थेक छ अत्यन्त सदाशयता सक्रिय सहयोग छ रचनात्मक खबरदारी हो यो एकदम वैज्ञानिक शब्द हो निरन्तर निगरानी अत्यन्त साइन्टिफिक कुरा हो तर सरकारले बाटो बिराउनु हुँदैन सरकार अल्मलिनु हुँदैन किनकि सरकारसँग ठूलो आशा छ सरकारसँग ठूलो भरोसा छ र सरकार रगतको जगमा आएको नवयुवाहरूले रगत बजाएका आज पनि घाइतेहरू अपाङ्ग छन् र संसदमा हामीले शहीदकी आमालाई सांसद बनाएर ऐना राखेका छौं यो किनभने हामीले कतै बाटो पो बिराउँछौ कि कतै हामी अल्मल्छौ कि
2: तपाईँ आफूलाई चाहिँ बाटो बिराउनु खोजिया जस्तो लाग्दैन
1: बाटो बिराएको छैन
2: अलमल चाहिँ
1: होइन कहीँ कहीँ ढङ्ग नपुगेको हुनसक्छ नियतमा एक चिरा पनि काहीँ गलत छैन, तर कहिलेकाहीँ ढङ्ग नपुग्ने कुरा, कहिलेकाहीँ हामीमाथि नै तपाईँलाई कर्मचारी तन्त्रबाट असहयोग पुग्ने कुरा, र योभन्दा बढी चाहिँ विपक्षी मोर्चाहरू त इतिहासमै साह्रै कमजोर हुन्छ, तर्कशीलता भन्दा पनि एकदम खराब भापसे बनाउन उहाँहरू जुन लागिरहनु भएको छ, यसले राष्ट्रलाई काम गरिरहेको छैन। एक दोस्रो कुरा, हामीले सचिनुपर्ने कुरा वर्षौंसम्म हुन्छ, किनकि भगवान त सचिनुपर्छ कि हामीले मर्यादा पुरूषोत्तम श्रीराम, जसलाई हामी भगवान मान्छौं, विष्णुको अवतार मान्छौं, राजा नै थिए वास्तवमा, उनी शासकै हुन्, उनीमाथि त हामी प्रश्न गर्छौं, तर्कशील भएर प्रस्तुत गर्छौं, कुनै मिशनरीको भएर तर्क गर्दैनौं, जस्तो उनले यति चाहिँ नगरिदिएको भयो, आफ्नै हातबाट ती शम्भुक ऋषिको हत्या नगरिदिएको भए त हुन्थ्यो नि भनेर हामी मर्यादा पुरूषोत्तम श्रीरामलाई प्रश्न गर्छौं। र मैले किन गान्धीलाई हत्या गरे भनेर नाथुराम गोडसेले किताब लेख्छ, र गान्धीको आफ्नै छोरा पनि असन्तुष्ट हुन्छ आफ्नो बाबुसँग, जो विश्वकै एउटा अहिंसावादी नेता। अक्टोबर 2 हामी विश्व अहिंसा दिवस मनाउँछौं, किनकि हाम्रो दक्षिण छिमेकी मित्र राष्ट्रका को माटोबाट जन्मेको एसियाली व्यक्ति हो नि त, जसरी हामी विश्वका एसियाली व्यक्तित्व गौतम बुद्धलाई मान्छौं, गौतम बुद्ध लुम्बिनीको नेपालको मात्रै व्यक्ति हो र विश्वको व्यक्ति हो नि, त्यस कारणले उहाँमाथि पनि प्रश्न छ होला। तर मैले किन भनिरहेको छु भने हामीमाथि प्रश्न छ, हामी प्रश्न चिर्छौं, हामीमाथि आरोप छ, हामी आरोप खनन गर्छौं, तर हामीले जुन सत्प्रयासका साथ
2: तपाईँले भन्नुभयो नियतमा फरक छैन भन्नुभयो,
1: अहोरात्र खटिरहेको छु, मैले त अघि भने शपथ ग्रहणदेखि लिएर 24 घण्टा खटिरहेको कुरा जो इतिहासमै छ, र हामी के सम्झाइरहेको छैन भने हिजो 10 वर्ष दलपति तन्त्रको दलीय दलालीकरण, दलीय दलदल, आन्द स्टेट शैली, राज्य नै करा झरा पार्ने, आर्थिक रूपमा तहस नहस तहस नहस होइन, ट्रेड युनियन अघि हामीले भन्दा ट्रेड युनियन सिंहदरबारमा जाँदा मन्त्रालय पिछे 7-8 दलै पिछेको ट्रेड युनियन, हामीले आधिकारिक ट्रेड युनियनलाई ट्रेड युनियन अधिकार मात्रै सुनिश्चित गर्यौं, यस्ता धेरै विकृतिको जडलाई चरणबद्ध हामीले के गर्यौं,
2: सुधार्न खोजिरहनु भएको छ। कार्यक्रम बदलिँदो नेपालमा आज हामी रासोपा नेतृत्वको सरकार र सदनको अहिलेसम्मको काम र अबको अपेक्षामा केन्द्रित रहेर कुरा गरिरहेका छौं। रासोपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
0: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाड़ीमा होस् या पैदल,
3: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
0: प्रविधिको विकाससँगै गाड़ी पनि फेरिएका छन्।
3: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान,
0: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz।
3: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
0: कार्यक्रम सड़क र सवारी।
4: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको, अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
5: घरबाट निस्किन अघि धारा, बिजुलीका स्विच र ग्यासको सिलिन्डर बन्द गर्न नभुल्नुहोस्। भवितव्य र विपत्ति बाजा बजाएर आउँदैनन्।
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
6: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाड़ सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा,
7: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
8: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालमा आज हामी रासोपा नेतृत्वको सरकार र सदनको अहिलेसम्मको काम र अबको अपेक्षामा केन्द्रित रहेर रासोपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारसँग कुरा गरिरहेका छौं। अब प्रकाश चन्द्र परियारजी, अब चाहिँ तपाईँले अघि नै भनिहाल्नुभयो सरकारले गरिरहेको कामलाई तपाईँले 71 नम्बर दिनुभएको छ, तपाईँको सयमा 71 दिनुभएको छ। सबै तपाईँकै भनाई अनुसार त अब 29 नम्बर पुर्याउने गरी त काम गर्न बाँकी छ, होइन? 29 नम्बर यो 100 दिनमा 29 नम्बरको पनि काम गर्नु छ। अब योभन्दा बढी नागरिकले सोचेका रोजेका खोजेका 100 नै ल्याउनु पर्ने गरी काम गर्नुपर्नेछ। अबको काम गराइ चाहिँ कस्तो हुन्छ? अब नागरिकले के आशा गर्ने? जस्तो अघि नै मैले भने नवयुवाहरू नै असन्तुष्ट हुनुहुन्छ, तपाईँले भने जस्तो विपक्षी र अरू विरोधीहरू मात्रै होइन आम नागरिकले पनि केही कुरा त सहज भयो तर म अस्पताल जाँदा अहिले पनि मैले लाइन बस्नुपर्छ, स्वास्थ्य सेवा राम्रो छैन, शिक्षा राम्रो छैन, झन्झन महँगो छ, होइन? मैले जे पाउनु पर्यो रोजगारीको व्यवस्था छैन, कतिपय मान्छे त्यो रोजगारीकै कारणले गर्दाखेरि रोजगारी नपाएर चाहिँ ज्यान फाल्नुपर्ने अवस्था छ। अब सुधार चाहिँ कहिले हुन्छ त? हामीले खोजे जस्तो सुधार कहिले हुन्छ भन्ने नागरिकको प्रश्नमा तपाईँ के भन्नुहुन्छ?
3: नेपाली नागरिकप्रति शिर निहोराएर म अपील गर्दछु कि हामीले सत्प्रयास गरिरहेका छौं। यसको यो सत्प्रयासको प्रक्रियाले नेपाली जनता तुरन्त कृतज्ञता भइहाल्नुहुन्न, धन्यवाद, जय सरकार भनिहाल्ने स्थिति किन छैन? त्यो स्वाभाविक छ कि अहिले हामी चरणबद्ध अवस्थामा छौं। स्थिति बिग्रिएको छ, खरबौं खरबको वैदेशिक ऋण छ, खरबौं खरबको बेरोजी छ, तपाईँलाई बेरोजगारको चाङ ठूलो छ, विकृतिको चाङ पनि ठूलो छ, विभेदको दुष्चक्र वर्षौंदेखि गुजार्दै आएको, हामीलाई कतिपय सवालमा भू राजनीति सन्तुलनको सवालमा पनि हामी काम गर्नुपर्नेछ, संविधान कानूनमै कतिपय संशोधन गरेर परिणाम ल्याउने कुरा पनि छ। यो कुरा नेपाली जनताले अहिले त्यो तिमी गर्दै गर, मलाई परिणाम चाहियो भन्ने उहाँहरूको अधिकार हो। जब हामी यो प्रक्रियाबाट परिणामको चरणमा आउँछौं, जस्तो अहिले लाइसेन्स छापियो, बिस्तारै परिणाम आयो, उहाँ बारेमा यो कुरा आउन छोड्दैन। जब अव्यवस्थित सुकुम्बासीलाई व्यवस्थितको चरण आउँछ, किन यसको पनि चरण छ नि, सरकारले त योजनाबद्ध काम गर्छ, आन्तरिक रूपमा रोजगारी सिर्जनाको बारेमा हामी जुन मेहनत गरिरहेछौं त्यसले परिणाम ल्याउँछ, उद्यमशील समाज निर्माणमा हाम्रो जुन प्रयास छ र हामी अहोरात्र खटिरहेछौं यसले परिणाम आउँछ। सहकारी पीड़ितहरूले बिस्तारै जब रकम पाउन थाल्नुहुन्छ, ऐन पनि हामीले कानून बनाइसक्यौं, अब त्यसको चरण छ, यसले परिणाम आउँछ। जब जस्तो अहिले समता करको कुरा आइरहेछ, कर हो, कर शब्द समता कर सबैभन्दा बढी 10,000 अथवा 15,000 तिर्न सक्ने मध्यम वर्ग अथवा मध्यम भन्दा उच्च वर्ग भन्दा अलिकति कम, निम्न मध्यम भन्दा मध्यम वर्ग भन्दा त्यसको ग्रेडिङ छ भने महिनामा 15,000 तिरेर आफ्ना सन्तानलाई मासिक खर्च गरिरहनेमा त्यही 15,000 थोरै 1500 चाहिँ त्यो दुर्गम कालीकोटमा पढ़िरहेको सामुदायिक शिक्षामा लगानी गर्न सरकारले लिएको बारेमा हामीले व्याख्या गर्न सकेका छैनौं। यो हामी बिस्तारै बुझ्दै गर्छ, हामीले बुझाउनु पनि पर्छ क्या, कहिले काहीँ लियो लियो खायो खायो खायो भन्छ, ए त्यो त ठिक रहेछ भनेर बुझाउने कुरा हो। यो बुझाउने कुरामा हामी अहिले त्यसलाई समय दिँदैनौँ, बिस्तारै समयले बुझाउँछ। एक दोस्रो कुरा, यो अलिक स्थिर सरकार, अलिकति सामरिक महत्वको सरकार, अलिकति लामै सोचको सरकार, अलिकति परम्परागत शक्ति ढलेर विचलित भएको सरकार भएको कारणले अहिलेको हाम्रो काम जब परिणाम आउन थाल्छ यसले सकारात्मक दिन्छ, अनि हामी जनतासँग टाढा छैनौं, जनताको भावनालाई हामीले संसदमा पनि रचनात्मक हिसाबले आफ्नै सरकार हुँदा पनि कान सुन्ने बनाइराखेका छौं र सरकार पनि कान ठाडो पारेर त्यसलाई परिणाम ल्याएर छ। हामीले संसदमा बोल्यौं, संसदमा बोलेका कुराहरू छिटो सम्बोधन होस्, यो त दुई महिनाको कुरा त छ, सरकार के भनिरहेछ? हरेक सांसदले, यहाँ सत्तारूढ दलको सांसद भनेको छैन, प्रमुख प्रतिपक्षी दलको सांसद भनेको छैन, विपक्षी दलको सांसद भनेको छैन, 275 संघीय संसदका सांसदहरूले जनताका कुरा सम्मानित सदनबाट उठाइसकेपछि त्यसलाई ध्यान दिएर कुन मन्त्रालयको कहाँ गर्ने, तुरन्त रिपोर्टिङ गर्ने, त्यो रेपोर्टिङलाई दस्तावेज गरेर सरोकारवाला मन्त्रीले सरोकारवाला विभाग महाशाखा सचिवसँग समन्वय गरेर फेरि संसदलाई उत्तर दिने र प्रगति विवरण स्टाटस रिपोर्ट दिने जुन शैली गरेको छ यसले अब हामीलाई कति सजिलो बनाउँछ।
2: त्यसमा कति समय लाग्छ भन्नु नि त, त्यो आम नागरिकले जेनजी अथवा नवयुवाका प्रतिनिधिहरूले खोजिरहेका कुरा अथवा यो सरकार बन्नुभन्दा अगाडि जे आशा गरिएका थिए, सरकारले 100 दिनमा त धेरै कुरा गर्छ भनेर जे आशा गरिरहेका थिए र जुन कुराहरू नागरिकले अहिले पनि प्रश्न गरिरहेका छन्, अब त्यो सबै कुरा समस्या समाधान हुन्छ अब चाहिँ कति समय लाग्छ?
3: यो समय जस्तो यो अहिले समय तोक्ने पिरियड होइन, किनकि हामीलाई अहिले नेपाली जनतालाई अपिल, अघि पनि मैले टाउको निहुराएर नेपाली जनतालाई अपिल गर्दछु, हामीलाई तपाईहरूले मत क्रान्ति गरेर नेपाली जनताको सेवक हुनलाई जे गर्नुपर्ने योगदान गरिसक्नुभयो होइन, चप्पल नलगाई लाइन लाएर भोट दिनुभयो, बाउ अथवा आमाको क्रिया बसिरहेको अवस्थामा पनि हामीलाई भोट दिनुभयो, व्हील चेयरमा गएर भोट दिनुभयो होइन,
2: वाक दिक्क भएका सबैले तपाईँहरूलाई भोट दिनुभयो होइन, अरू पार्टीकाले पनि भोट दिनुभयो,
3: हामी हार्दिक कृतज्ञता व्यक्त गर्छौं र तपाईँले आफ्नो मतक्रान्ति गरेर योगदान गरिसक्नुभयो, राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतक्रान्ति गरेर अबको विकल्प 5 वर्ष तेरो परीक्षणकाल कम्तीमा 3 दशक त अब यो देशको सेवक होस् भन्ने संकेत हो, किन 2 कम 2 थिए अनि हामी फुलफुलिने अङ्कगणित अहंकार देखाउने आन द स्टेट शैलीमा जनतालाई अन्याय गर्ने कुरा यो हाम्रो,
2: तर अहंकार त देखाउन थाल्यो भन्ने भन्छन् त,
3: यो हाम्रो कुरा होइन, यो हामीमा हामीले देख्यो कि हामी यसलाई सच्चिहाल्नुपर्छ, यो हाम्रो कुरा होइन। कुरा के हो भने 5 वर्ष तपाईँले जुन जनादेश दिनुभयो 5 वर्ष हामीलाई चरणबद्ध काम गर्नु छ र नागरिकको दायित्व जनताको दायित्व आफ्नो ठाउँ छ, कानून कारण भयो कि भएन, रचनात्मक खबरदारी होइन, तिमीले विधानमा यो लेख्यौ, तिम्रो कानून यस्तो बस्यो, तिम्रो कर्मचारीले त यस्तो गरिरहेको छ नि, यो के हो, रचनात्मक खबरदारी गर्नुहोस्, तर राम्रा काम जुन तपाईँले पाउनुहुन्छ त्यसप्रति हामीलाई धन्यवाद दिनु पर्दैन, यो किन हाम्रो धर्म हो, दायित्व जिम्मेवारी, यसको धन्यवाद दिनु पर्दैन, तर हिजो सम्झिदिनुहोस्, हिजो के थियो, कम्तीमा म यो धेरै 36 वर्ष 38 भने 10 वर्ष के थियो, दलै पछि के थियो, भारतीय संस्थाले के गरेको थियो, दलीय दलालीकरण, हाम्रो अदालत के थियो, कुन न्यायाधीशको बेन्चमा कुन मुद्दा पर्यो भने कुन प्रकृतिको मुद्दा कस्तो निर्णय आउँछ भनेर हाम्रो राजनीतिक विश्लेषक वरिष्ठ अधिवक्ता जो अलिकति तटस्थ कानून न्याय संविधानको व्याख्या गर्नुलाई थाहा हुने युगमा हामी कहाँ छौं आज, एक कति राम्रो चरणमा गएको छ, दोस्रो कुरा हामी संविधान कानून भन्दा माथि हो र होइन, हामी संविधान कानूनलाई पालना गरेर परिणाम ल्याउन नै लागेको लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध हो, त्यसकारणले म के भन्छु भने नेपाली जनतालाई तपाईँहरूले जनादेश दिनुभयो मतक्रान्ति गरिदिनुभयो हामीलाई काम गर्न उद्वेलन गरिदिनुहोस् होस्टेमा हैसे गरिदिनुहोस्, हामी कहीँ कतै चिप्ल्यौं भने कहीँ कतै ढङ्ग पुगेन भने कठालो समाधान रचनात्मक कठालो
2: हो, तपाईँ अघि दिन भन्नुभएको थियो कहीँ कहीँ कतै चाहिँ ढङ्ग नपुगे हुन सक्छ, यो सरकारको नियत खराब होइन कतै ढङ्ग नपुगेको हुन सक्छ भन्नुभयो, यो ढङ्ग नपुग्नुमा नयाँ भएकाले पनि हो, तपाईँहरू पहिला पहिला अनुभव त्यति धेरै नभएर पनि हो,
3: मिलन तिमसिनाजी धेरै अनुभवीहरू र सत्ताका माहिर खेलाड़ी संसदीय करियरका माइबापहरूले यो देश तहस नहस बनाएको, आज हामीसँग नियत छैन, साना कुरामा तुरन्त क्षमा याचना सहित अगाडि बढेको राष्ट्रिय स्वतन्त्र पार्टीमाथि शुरूआतमै जुन चौतर्फी आक्रमण भइरहेछ यो राम्रो संकेत छैन, किन राम्रो संकेत छैन भने हामीले हामी जस्तै शक्तिशाली प्रमुख प्रतिपक्ष पाएका छैन, प्रमुख प्रतिपक्षले
2: प्रमुख प्रतिपक्षहरूले खोजेका कुरा त अझै पनि संसदमा पुगेन नि, उत्तर गएन नि,
3: प्रमुख प्रतिपक्षहरू त यस्तो होस् जो वेटिङ प्राइम मिनिस्टर होस् कुनै पनि बेला त्यसको छाया कार्यक्रम लिएर आओस् यस्तो हुनुपर्छ भनेर ब्ल्याक एन्ड व्हाइट देखास् तर्कशील प्रस्तुति हुनुपर्नेमा किचकिचे शैली त्यसरी त हुँदैन, रामको बुवाको नाम के, दशरथ, दशरथको बुवाको नाम के, 11 रथ, अब यो खेल बिग्रन थाल्यो, 11 रथको बुवाको नाम के, 12 रथ, यसले त हजारौं लान्छ, यसलाई अन के अरे इनलेस लजिकले काहीँ पनि पुग्दैन।
2: अब हामी अन्तिम चरणमा प्रकाश चन्द्र परियारजी, अब हामी तपाईँसँगको छलफलमा अन्तिम चरणमा छौँ किनकि तपाईँ अलिक हतारमा हुनुहुन्छ। तपाईँ प्रमुख दल होइन सत्तारूढ दलको सचेतक हुनुहुन्छ, हामीले अघि नै कुरा गरौँ सरकारले कतिपय राम्रो काम गरेको छ, कतिपय तपाईँकै शब्दमा ढङ्ग नपुगेको पनि हुनसक्छ। सरकारले राम्रो काम गर्दा समर्थन गर्ने र कमजोरी भए सच्याउन दबाब दिने, यी दुई भूमिका बीच सन्तुलन तपाईँहरूले कसरी मिलाएर हुनुभएको छ तपाईँ आफूले?
3: कति राम्रो कुरा यो हो, खासमा यो चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार हो, राष्ट्रिय स्वतन्त्र पार्टी छ है। पार्टी जीवनमा श्रद्धेय सभापति रवि लामिछानेले सिङ्गो पार्टीले पार्टीको तर्फबाट संसद र सरकारसँग समन्वय गर्नुहुन्छ। सम्माननीय पत्र प्रधानमन्त्री बालेन्द्र शाह सरकार प्रमुख हुन्छ, प्रधानमन्त्रीले पार्टी सभापति र संसदसँग समन्वय गर्नुहुन्छ र हामी संसदै पदाधिकारी छौं। संसदमा हाम्रो 182 हामी संसदै पदाधिकारी, उपनेता, मुख्य सचेतक, सचेतक र होइन अगुवा सांसदहरू बीच हामी पार्टी सरकार र संसदको समन्वय गर्छौं। हामी आत्मलोचना गर्छौं, हामीले गर्न खोजेको कुरा चाहिँ ढङ्ग पुगेन भने ढङ्ग कसरी पुगाउने, नियत ठिक हुँदाहुँदै प्रक्रिया पुगेन भने प्रक्रिया कसरी सचाउने र जनताको जुन मनोविज्ञान छ, जनताको जुन आशा भरोसाको ग्राफ उकालो छ, त्यो उकालो ग्राफलाई सम्बोधन गर्न हामी संसदमा अहोरात्र खटिरहेका छौं, पार्टीमा अहोरात्र खटिरहेका छौं, सरकारमा अहोरात्र खटिरहेका
2: छौं, सन्तुलन मिलाइरहनु भएको छ।
3: होइन, हामी सबैले हामी यो
2: मैले चाहिँ तपाईँको भूमिका भन्नु सचेतकको भूमिका
3: एकदम यो चाहिँ सचेतकको भूमिका सबैभन्दा बढी चाहिँ फेरि संसदमै हो, संसदीय पदाधिकारी हो नि हामी। हामी राम्रा बिलमा कसरी प्रभावकारी त्यसलाई छलफल गर्ने, आफ्ना पार्टीका तर्फबाट निर्वाचित सांसदहरूको प्रस्तुति होइन, तपाईँलाई संसदीय मर्म, संसदीय गरिमा, संसदको ओझ, त्यहाँ बोल्ने शैलीमा कसरी तपाईँलाई परम्परागत डरालाई चिरेर सशक्त हुने, ऐन कानून संविधान होइन यसबारेमा कसरी अब्बलता अभ्यास गर्ने, यो सवालमा र खासमा हामीले सरकारले दिएको विधेयकलाई जुन संसदको जुन ल्याबबाट हामी चरणबद्ध

0: बडो प्रभावकारी बनाएर सरकारलाई जवाफदेही र एक्सन ओरिएन्टेड बनाउने त्यसमा बढी हुन्छ, त्यसमा हाम्रो सप्रयास जारी छ, अब्बलताको अभ्यास गरिरहेका छौं, यसले पुग्दैन।
1: अब कतिपय बाहिरबाट हेर्दा तपाईँले प्रयास गरिरहनु भएको छ तर पार्टी र सरकार बीच कतै न कतै चाहिँ असन्तुलन छ, खटपट छ भन्ने कुरा नि छ। तपाईँहरूले भित्रबाट देखेको भएकोलाई चाहिँ प्रश्न पारिदिनुहोस् न,
0: के हुन्छ भने यो भाष्यलाई कसरी तपाईँलाई हाइभ गर्ने भन्ने कुराहरू त्यो हाम्रो क्षेत्रको कुरा होइन, हामी सक्दैनौँ र यसलाई निमोठेर ए हो र भन्दै उत्तर दिएर पनि सकिँदैन। कुरा के हो भने काम कसरी अगाडि बढ़िरहेको छ, यो जुन कुरा छ अहिलेको सदस्य सभापतिले पार्टीलाई चुस्त दुरूस्त बनाएर सरकारको एमिकस क्युरी नै हो, संसदको एमिकस क्युरी नै हो, अभिभावकै भूमिका गर्ने हो। सत्ताको नेतृत्व गरिरहेको सम्माननीय प्रधानमन्त्रीले आफ्नो क्याबिनेटलाई कसरी स्ट्रङ बनाउने, कामयाबी बनाउने, परिणाममुखी बनाउने, जनताका कुराहरू संविधान ऐन कानून राष्ट्रिय स्वतन्त्र पार्टीले कर्णालीबाट सार्वजनिक गरेको वाचापत्र अनुसारले आफ्नो सरकारलाई लाने र वाचापत्रमा उल्लेख गरेको सबैभन्दा ठूलो छाता मलाई मन लाग्ने, म जहाँ पनि बोल्ने गर्छु, नेपाललाई सम्मानजनक मध्य आय भएको दक्षिण एसियाली राष्ट्र बनाउने, यो त कमसेकम 10 वर्षमा हो। त्यसका लागि कुरो सेन्टिमिटरमा, काम किलोमिटरमा गर्नुपर्छ। त्यो काम सम्माननीय प्रधानमन्त्रीले आफ्नो क्याबिनेटबाट गरिरहनु भएको छ। रिबन काट्दै हिँड्ने, अन्डा सन्डा बोल्दै हिँड्ने, होइन खादामालाको थाक लगाएर के अरे समय बर्बाद गर्ने
1: भन्दा नागरिकले प्रशंसा गरेका छन् तर कतिपय ठाउँ बोल्नु पर्ने ठाउँमा नि बोल्नु भएन प्रधानमन्त्री भनेर गुनासो आइरहेछ के, बोल्न नपर्ने ठाउँमा बोल्नु भएन ठिक छ, बोल्न पर्ने ठाउँमा नि बोल्नु भएन भन्ने गुनासो छ नि।
0: प्रधानमन्त्रीसँग राजनीतिक चेत छ, सुझबुझ छ र त्यसै प्रधानमन्त्री बनेको होइन, 2+2 त्यही म भन्छु नि, त्यो चाहिँ मतक्रान्ति त्यसै गरिएको होइन, यो चाहिँ एउटा ठूलो प्याकेज नै छ होइन। नेपालको वैकल्पिक राजनीतिको 10 वर्षे निरन्तर निगरानी, रचनात्मक खबरदारी, दलपति तन्त्रको अचाक्ली दलीयकरण होइन, आइम द स्टेट शैली, जेएनजी सादत, जेएनजी विद्रोह, सदस्य सभापति रवि लामिछानेमाथिको चौतर्फी राज्य आतंक, राज्यको अधिक अभियोजन र तत्कालीन काठमाडौँ महानगरपालिकाका मेयरको रूपमा उदाएका युवा इन्जिनियर आशाका केन्द्रको क्रेज र तपाईँलाई नेपाली जनताको विकास, सुशासन, सामाजिक न्याय, स्वाधीनता र मानव मर्यादा होइन समृद्धिको उत्कट चाहनाको प्याकेजमा रगत बगेर त्यसको जगमा हामी आएका कारणले कहाँ काम गर्नुपर्छ काम गर्न दिने, कहाँ समन्वय गर्नुपर्छ समन्वयको जिम्मा गर्ने, कहाँ हामीले अहोरात खटेर जनताको अनुहार हेरेर कानून बनाउनुपर्छ र पार्टी सरकारसँग समन्वय गरेर परिणाम ल्याउनुपर्छ, यसको त्रिकोणात्मक अभ्यास हामीले गरिरहेका छौं। यो अभ्यास साँच्चै अभूतपूर्व छ, साँच्चै अमिट छाप छोड्ने खालको छ, साँच्चै परिणाम ल्याउने खालको छ र साँच्चै दशकौंमा सम्झिरहने र नेपाललाई साँच्चै एउटा जुरुक्क उठालेर अघि मैले भनेको कर्णालीबाट सार्वजनिक गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र नेपाललाई सम्मानजनक मध्य आय भएको दक्षिण एसियाली राष्ट्र बनाउने कुरा चाहन्छु नै कुराले छैन। त्यस कारणले बाहिर आएको कुरालाई चिर्नु पर्ने दायित्व हाम्रै हो। भाष्यलाई आफ्नै हिसाबले भाष्य बनाइएको छ भने पनि काहीँ कमी कमजोरी छ भने त्यसलाई चिर्दै अगाडि बढ्ने कुरो दायित्व पनि हाम्रै हो। अनि कतिपय सवालमा त्यत्तिकै त्यो तपाईँलाई कपोकल्पित, भ्रामक, दुराशयपूर्ण, आफ्नै हिसाबले आफ्नै रोटी सिक्ने हिसाबले आएको कुरालाई होइन कुकुर भुक्तै गर्छ, हात्ती हिँड्दै गर्छ भन्ने कुरा त त्यो त राजनीतिमा स्वाभाविक।
1: अब अन्त्यमा जाँदा जाँदै प्रकाश चन्द्र परियारजी, हामीले धेरै कुरा गर्यौं, तपाईँले नै भनिहाल्नुभयो आम नागरिकले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अब राजनीतिक स्थायित्व हुन्छ, देशमा पहिले जे जे विकृति विसंगति थियो त्यो सबै अन्त्य हुन्छ, हामीले जे जे दुःख पायौं, जे जे भयौं, अब त्यस्तो दिन नआउला, हामीलाई पनि सहज होला, देशलाई पनि सहज होला भनेर भोट दिएका, सबैभन्दा ठूलो पार्टी बनाएका, झण्डै 2/3 बहुमत दिएका र त्यो बहुमत पाएर राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार चलाइरहेको छ र अहिलेसम्म आइपुग्दा 100 दिनसम्म आइपुग्दा नागरिकले एउटा खालको निराशा, खै हामीले त भोट त दिएर पठाएको हो तर यो पार्टी पनि पहिलेकै जस्तै त रहेछ होइन, कहिले काहीँ निरङ्कुश हुन खोज्छ, कहिले काहीँ उनीहरू पार्टीभित्रै खटपट भएको पनि सुन्न पाइन्छ भन्ने एउटा खालको चाहिँ यो गुनासाहरू आइरहेको छ। अब यस्ता गुनासा आउन नदिने गरी होइन तपाईँ पार्टीको जिम्मेवार ठाउँमा हुनुहुन्छ, सचेतक हुनुहुन्छ, त्यस्तो अवस्था आउन नदिने र नागरिकले खोजेको, रोजेको र चाहेको कुरा ल्याउने गरी परिणाम आउँछ भनेर कि

0: भनिहाल्नुभयो, त्यो आउँछ भनेर अब नागरिक आश गरेर ढुक्क भएर बस्दा हुन्छ, यो सरकार अब पाँचै वर्ष टिक्छ, बीचमा केही हुँदैन, र अब चाहिँ अबका दिनमा चाहिँ धेरै सकारात्मक परिणामहरू आउँछ, हामीले चाहिँ त्यो महसुस गर्न पाउँछौ भनेर आम नागरिक ढुक्क हुँदा हुन्छ,
1: कन्फर्म ढुक्क भए हुन्छ। मैले किन जोड दिएर भने होइन, सुनिश्चित छ। म प्रकाश चन्द्र परियार बोलिरहेको छु, र यो देश प्रकाश चन्द्र परियारले मात्रै बनाउने होइन, बालेन्द्र शाह रवि लामिछाने मात्र होइन, हामी राज्यका कुरा गरिरहेछौं, देशको कुरा गरिरहेछौं, र कुन परिस्थितिमा हामी आएका छौं र कस्तो सब प्रयास गरिरहेछौं त्यो महत्वपूर्ण कुरा हो। नियत अत्यन्त राम्रो छ, हामीलाई अब भिजोको विकृतिको त्यो चाङहरू व्याख्या गर्नै पर्दैन, त्यो नेपाली जनतालाई थाहा छ र त मतक्रान्ति गरेका, दुई कम दुई त्यही दिएका र राजकीय दायित्व दिएको, यो देशको ताला चाबी दिएर यिनीहरूबाट हुँदैन भनेको, तर कसैलाई अन्याय गर्ने छुट राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारलाई छैन, पार्टीलाई छैन, संसदलाई छैन, र हामी पनि त्यसमा बडो जवाबदेही जिम्मेवार रूपमा प्रस्तुत हुनुपर्छ। एकदम सिक्ने उत्कट चाहना छ, काम गर्ने उत्कट चाहना छ, हाम्रो हुटुटी अत्यन्त फास्ट ट्र्याककै छ, त्यसकारणले राष्ट्रिय स्वतन्त्र पार्टीको स्पिरिट र सरकारको स्पिरिट र नेपाली जनताको चाहनालाई सन्तुलन गरेर हामी अगाडि बढ्ने नै हो। हटो नहीं डटो, आगे बढो आगे, हामी पछाडि फर्किनेवाला छैनौं, चाहे विकासमा होस्, चाहे समृद्धिमा, चाहे सुशासनमा होस्, चाहे सामाजिक न्यायमा हो, चाहे स्वाधीनतामा होस्, चाहे मानव मर्यादामा हो, नेपाललाई विकासको, सुशासनको, समृद्धिको, सामाजिक न्यायको राजमार्गमा अगाडि बढाउन साधत यत्रो भइसकेको छ, जिम्मेवारी आइसकेको छ, अब पछाडि फर्किने कुरा होइन क्या, ढङ्ग पुर्याएर, विधि पुर्याएर, खटेर, अहोरात्र खटेर कामै गर्ने हो। र संसारमै एउटा भनाइ छ, ओभरनाइट एक रातमा कुनै पनि देश बन्दैन, सय दिनमा कुनै पनि देश बन्दैन, तर संकेत सय दिनमा यति राम्रो सकारात्मक संकेत आएको छ, पुग्दैन त, त्यो त स्वाभाविक हो क्या, अझै राम्रो गरिदियोस्, छिटै परिणाम ल्याओस् भन्ने नेपाली जनताको भावना मनोविज्ञान हामी बुझ्छौ। सलाम छ,
0: धेरै धेरै धन्यवाद प्रकाश चन्द्र परियारजी, तपाईँले भने जस्तै अबको दिनमा चाहिँ आम नागरिकले गुनासो गर्न नपर्ने गरी तपाईँहरूको काम अगाडि बढ्छ, तपाईँ सचेतको रूपमा अझै कतै ढंग पुगेन भने झकझक्याउने काम गर्नुहुन्छ भन्ने आशा गर्दै तपाईँको यो महत्वपूर्ण समय र विचारको लागि धेरै धेरै धन्यवाद।
1: धेरै धेरै धन्यवाद श्रोताहरूलाई, अनि फेरि पनि धन्यवाद टीम उज्यालोलाई।
0: उहाँ हुनुहुन्थ्यो रासोपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियार। उहाँले सरकारले राम्रो काम गरिरहेको र अझै राम्रो गर्ने दावी गर्नुभयो। नागरिकले खोजे जसरी सरकारले अब कसरी काम गर्नु पर्ला त, जेनजी मुभमेन्ट अलायन्सका सदस्य मोनिका निरोलासँग हामीले यसअघि कुराकानी गरेका थियौं, अब त्यो कुरा फेरि सुनौ।
2: घाँस बाँस कपासका लागि नागरिकहरूलाई घिट घिट हुने अवस्थामा हामी पुगिसकेका छौं। महँगी एकदमै बढ्दो छ, त्यसकारणले कम्तीमा तपाईँहरूको ध्यान चाहिँ मेरो घरमा पासपोर्ट आउनु पर्दैन क्या, मेरो त्यो अपेक्षै छैन, मलाई त्यो चाहिएकै छैन, म 10 वर्षमा एकचोटि त पासपोर्ट अफिस जान सक्छु, त्यति हैसियत सबै नागरिकको छ यो देशमा होइन। बरु गाउँ गाउँमा पासपोर्ट अफिस बनाउने भने अर्कै कुरा हो, तर हामीलाई चाहिँ देशमै रोजगारी चाहिए हो, घरमा पासपोर्ट चाहिएको होइन कि। त्यही भएर घाँस बाँस कपास र रोजगारी र सबैभन्दा पछाडि पारिएका नागरिकको लागि चाहिँ सरकारको सबैभन्दा बढी आवश्यकता हुन्छ। उहाँहरूको सुरक्षाका लागि यो सरकारले केही गर्नुपर्छ भन्ने लाग्छ होइन। जो विस्थापित हुनुभएको छ सुकुम्बासी बस्तीका नागरिकहरू, उहाँहरूको उचित व्यवस्थापनका लागि चाहिँ यो सरकारले अझै पनि बाटो सच्याउन सक्ने ठाउँ छ, 100 दिन मात्रै भएको छ होइन। त्यसकारणले ती नागरिकहरूका लागि चाहिँ यो सरकारले साँच्चीकै म सरकार हुँ है सबै नागरिकको भन्ने प्रत्याभूति गराउने खालको उचित व्यवस्थापनको काम चाहिँ तत्काल सुरु गरोस् भन्ने अनुरोध छ होइन। र अन्तिममा भन्न पर्दाखेरि चाहिँ यो सरकारले सुशासनका लागि सबैभन्दा मुख्य कुरा भनेको हाम्रा जुन लोकतान्त्रिक संस्थाहरू थिए, गणतान्त्रिक संस्थाहरू बनेका थिए, ती संस्थाहरूलाई चाहिँ स्वतन्त्र रहन नदिएका कारणले, त्यसमा अति राजनीतिक हस्तक्षेप गरेका कारणले चाहिँ ती संस्थाहरू ध्वस्त भएका हुन्। होइन, ती संस्थाहरू भदौ 9 गते भदौ 24 गते जले, होइन, तर त्यो जल्नुभन्दा अगाडि नै तिनीहरूलाई भित्रभित्रै धविरा लागेर ती ध्वस्त भइसकेका संस्थाहरू थिए। त्यसकारणले यी स्वतन्त्र संस्था, संगठन, संघहरूलाई चाहिँ स्वतन्त्र रहन दिनुहोस् भन्ने अनुरोध हो। र लोकतान्त्रिक प्रक्रिया, लोकतान्त्रिक संघ संस्था संगठनहरूलाई चाहिँ अझै सुदृढ बनाउँदै जाउँ, तिनीहरूलाई खारेज नगरौं, होइन, तिनीहरूलाई चाहिँ झन ध्वस्त बनाउनेतिर चाहिँ नजाउँ, र विधि र प्रक्रिया चाहिँ सबैलाई लागू हुने गरी समान रूपले सबैलाई लागू होस् के, होइन, यो देशमा चाहिँ गृहमन्त्रीलाई कानूनै नलाग्ने, प्रधानमन्त्रीलाई कानूनै नलाग्ने भएका कारणले नै हामी भदौ 23 पुग्या हौ। अब फेरि पनि त्यही दोहोरिने हो भनेदेखि अर्को भदौ 23 पुग्नलाई कति दिन लाग्छ र? त्यसकारणले विधिको शासनभन्दा माथि चाहिँ कोही पनि नरहने खालको एउटा प्रक्रिया र पद्धति बनाउनुहोस् भन्ने अर्को अनुरोध छ।
0: एकदम प्रष्ट भन्नुभयो मोनिका निरौलाजी। एउटा चाहिँ के हुनुपर्छ त, अब सरकारको काम कसरी अगाडि बढ्नुपर्छ भनेर तपाईँले प्रष्ट भन्नुभयो। अर्को चाहिँ अब हामी अन्तिममा जस्तो प्रधानमन्त्रीका कतिपय बोली भनाई, मन्त्रीहरूका कतिपय क्रियाकलाप तपाईँ लगिनी भन्नुभयो भनाई बोली, र सरकारको सञ्चालन गर्ने पार्टी, होइन, सरकार चलाउने पार्टी, राष्ट्रपाका कतिपय नीति, भर्खरैमा पहिलो महाधिवेशनबाट पारित भएका केही नीतिहरूको बारेमा पनि एउटा आलोचना भइरहेको छ, विवाद भइरहेको छ। अब सरकार चलाउने पार्टी, सरकार चलाउने प्रधानमन्त्री र मन्त्रीहरूको व्यवहार र नीति चाहिँ कस्तो हुनुपर्छ, कसरी सचेर अगाडि बढ्नुपर्छ, तपाईँको सुझाव के छ?
2: अराजकता चाहिँ विकल्प होइन जस्तो लाग्छ कि मलाई, होइन, त्यसले के मात्रै बाटो खोल्छ होला भन्दाखेरि आलोचकहरूलाई चाहिँ खराने ग्याङ भन्ने बाटो मात्रै खोल्छ होला कि, जति अराजक भयो त्यति नै आलोचकहरूलाई ठाउँ मिल्ने जस्तो लाग्छ। किनभने जब सरकार अराजक हुन्छ, होइन, जब यहाँ सिंहदरबारबाट चाहिँ मन्त्रीले ए त्यसको म खुट्टा भाँचिदिन्छु भन्छ नि, तब साँच्चीकै चाहिँ त्यहाँ एकजना चाहिँ काम गरेर खाने महिलाको चाहिँ टेम्पोलाई भिरबाट खसालेर फालिदिन्छन् कर्मचारीले स्थानीय तहमा, होइन, त्यसको त्यो असर हो नि त, होइन, त्यस कारणले यो अराजक व्यवहार चाहिँ तुरन्तै सच्याउनु होला भन्ने अर्को अनुरोध पनि छ। होइन होइन, हरेक नागरिकको अधिकार हुन्छ नि त, उसले त्यो पद लियो भन्दैमा उसको चाहिँ केही पनि अधिकार हुँदैन भन्ने त छैन, होइन, जसलाई मन लाग्यो त्यसलाई उठाइदिएछ, होइन, यो त गुण्डागर्दी शैली चाहिँ यो एकदमै नसुहाउँदो शैली हो, यसलाई सच्याउनु पर्छ, होइन। त्यसै गरी अघि पनि भनिहाले यो प्रधानमन्त्रीको चाहिँ संसद भन्दा मै माथि हो भन्ने खालको जुन एउटा व्यवहार देखिएको छ नि, त्यसलाई पनि सच्याउन एकदम आवश्यक छ।
0: उहाँ हुनुहुन्थ्यो जेनजी मुभमेन्ट अलायन्सका सदस्य मोनिका निरौला। यसअघि हामीले रासोपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारसँग रासोपा नेतृत्वको सरकारको अहिलेसम्मको काम र अबको अपेक्षामा केन्द्रित रहेर कुराकानी गर्यौं। उज्यालो रेडियो नेटवर्क, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे प्रसारण हुन्छ। यसको पुनः प्रसारण बेलुकी 8 बजे पनि सुन्न सकिन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा पनि विदा हुन्छु। नमस्कार।

0: यसपालिको फिफा विश्वकप 2026 को फाइनल खेल एलईडी स्क्रीनमा हेरेर रमाइलो गरौं। शुक्ला गण्डकी र आसपासका फुटबल प्रेमीलाई मध्यनजर गर्दै जीके साउन्ड सिस्टम एण्ड लाइट हाउस प्रस्तुत गर्दछ अर्जेन्टिना र स्पेन बीचको फाइनल खेल विशाल एलईडी स्क्रीनमा हेरौं। शुक्ला गण्डकीलाई फुटबलमय बनाऊ। अत्याधुनिक एलईडी स्क्रीन शक्तिशाली साउन्ड सिस्टम सँगै आउनुहोस् दुलेगौड़ाको भित्री बजारमा बुधबार राति 12:45 प्रवेश निशुल्क।
1: हार्दिक समवेदना। गण्डकी प्रदेश तनहु जिल्ला शुक्ला गण्डकी नगरपालिका 5 भुरुङ्गे निवासी जनहितकारी क्षेत्रीय समाज नेपालका सदस्य विश्वकमल पाठकको यही मिति 2083 साल असार 25 गते 73 वर्षको उमेरमा भएको असामयिक निधनप्रति हाम्रो समाज गहिरो दुःख प्रकट गर्दछ। यस दुःखद घड़ीमा शोकाकुल परिवारजनहरूप्रति धैर्य धारण गरी शोकलाई शक्तिमा बदल्न ऊर्जा मिलोस् भनी भगवानसँग प्रार्थना गर्दै स्वर्गीय आत्माको चिरशान्ति र वैकुण्ठवासको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै 13 दिनको पुण्यतिथिमा भेटी ल्याउनुहुने सागर जानुहुने सम्पूर्णमा यही मिति 2083 चार महिना 5 गतेका दिन उपस्थित भइदिनुहुन अनुरोध गर्दछौ। अध्यक्ष राजेन्द्र राउत एवं सम्पूर्ण जनहितकारी क्षेत्रीय समाज परिवार शुक्ला गण्डकी नगरपालिका 5 तनहु।
2: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
1: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
2: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
1: छुटको दायराहरू कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
2: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
1: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
2: थप जानकारीको लागि 0635714479 मोबाइल 98560262 68 64 64145।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 98028 13424 र 98560 14175।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला बिहानको ठिक 9 बज्यो।
4: खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज पनि मुसलधारे पानी पर्ने 23 जिल्लामा उच्च जोखिम। नारायणगढ़ मुगलिन काठमाडौँ तथा बीपी राजमार्गमा गाड़ी चल्न थाले। बाढ़ी थप बढ़ेमा आज कोशी ब्यारेजका ढोका खोलिने। विपद व्यवस्थापनमा आवश्यक परे निजी क्षेत्रसँग पनि सहयोगको आग्रह गरिने। विद्युत खपत बढ़ाउन पूर्वाधार विस्तारमा सरकारको जोड़। 80 अर्ब रूपियाँ लगानी गरिँदै इरानी आक्रमणबाट जोर्डनमा दुईजना अमेरिकी सैनिकको ज्यान गयो। मध्य पूर्वको सुरक्षा अवस्था जटिल बन्दै र विश्वकप फुटबलको उपाधिका लागि आज राति अर्जेन्टिना र स्पेन खेल्दै फ्रान्सलाई हराउँदै इंग्ल्याण्ड तेस्रो। एम्बाप्पेको गोल संख्या 10 पुग्यो। नेपाल खबरमा अब पूरा खबर। देशभर मनसून सक्रिय छ। अहिले कर्णाली, लुम्बिनी, गण्डकी र कोशी प्रदेशको तराई क्षेत्रसहित विभिन्न ठाउँमा पानी परिरहेको छ। गैराती ठूलो पानी परेको काठमाडौँ उपत्यकामा आज बिहानदेखि हल्का मात्रै वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति विभिन्न ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। विशेष गरी कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा तराईका केही ठाउँमा अति ठूलो वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकीका 23 जिल्लामा उच्च जोखिम अनुमान गरिएको छ। जिल्लामा रेड अलर्ट छ। कोशीका 9 जिल्ला झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकोटा, शंखुवासभा, भोजपुर र खोटाङ, बागमतीका 6 जिल्ला चितवन, धादिङ, नुवाकोट, काभ्रे, सिन्धुली र सिन्धुपाल्चोक तथा गण्डकीका 8 जिल्ला गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दीमा उच्च जोखिम पहिचान गरिएको हो। अति ठूलो वर्षा हुन सक्ने सम्भावित जिल्लाका नदी तथा खोलानाला आसपास पहिरोको जोखिम भएका क्षेत्र र डुबान हुने ठाउँमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। गैरातीदेखि बन्द रहेको नारायणगढ़ मुगलिन काठमाण्डौ सड़क खण्डमा गाड़ी चल्न थालेका छन्। यसअघि सूचना मार्फत अनिश्चितकालका लागि बन्द गरिएको यो सड़क आज बिहान 6 बजेपछि मात्रै खुलेको हो। नारायणगढ़ मुगलिन खण्डको जलबिरीमा सड़क खुलेपछि भएको दुर्घटनाले केही बेर अवरोध भए पनि अहिले अवरोध नरहेको र सबै खाले गाड़ी सञ्चालनमा आएका जिल्ला प्रहरीकारले चितवनले जनाएको छ। गैराती पहिरो र सम्भावित बाढ़ीको जोखिमका कारण काठमाण्डौ उपत्यकाबाट पश्चिमका जिल्ला जाने र काठमाण्डौ भित्रने गाड़ीहरू चल्न सकेका थिएनन्। मुगलिन काठमाण्डौ सड़क खण्ड अन्तर्गत धादिङको जवाङ खोला नजिकै खसेको पहिरो पनि हटाइएको छ। अहिले यी दुवै खण्डमा अवरोध नभएको र गाड़ीको आवागमन शुरू भएको प्रहरीले जनाएको छ। यस्तै लगातारको वर्षाका कारण पहिरो र बाढ़ीले अवरूद्ध बीपी राजमार्गको काभ्रे खण्ड पनि खोलिसकेको छ। यो सड़कका विभिन्न 4-5 ठाउँमा पहिरो खसेको थियो। जिल्ला प्रहरीकारले काभ्रेका अनुसार घुमाउने 400 बेसी, गिन्दी र तीनथली लगायतका ठाउँमा खसेको पहिरो हटाइएको छ। मनसून अवधिभर बीपी राजमार्गमा रातमा गाड़ी चलाउन यसअघि नै रोक लगाइएको छ। कान्ति लोकपथ पनि बन्द छ। कान्ति लोकपथ अन्तर्गत ललितपुरको बागमती गाउँपालिका 3 पाङदुरमा पहिरो खस्दा गाड़ीको आवागमन रोकिएको हो। प्रहरीका अनुसार ललितपुर चापागाउँ हुँदै हेटौँडातर्फ जाने बाटो बन्द छ। यस्तै अरनीको राजमार्गमा पर्ने सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका 2 पहिरो जाँदा र भोटेकोशी गाउँपालिका 40 किलोमा सड़क भाँसिँदा गाड़ीको आवागमन प्रभावित भएको छ। यसैबीच नारायणगढ़ मुगलिन सड़क खण्ड चितवनको इच्छा कामना छ। जलबिरीमा 2 बस र 1 ट्रक ठोक्किँदा अवरूद्ध सड़क खुलेको छ। गैराती 10 बजेदेखि बन्द यो सड़क आज बिहान 6 बजेदेखि खुलेको थियो। जिल्ला प्रहरीकारले चितवनका अनुसार सड़क खुलेपछि गाड़ी चल्न थालेका र त्यही क्रममा गाड़ी ठोक्किएका हुन्। दुर्घटना लगत्तै बन्द सड़क 8:15 बजेतिर खुलेको छ। दुर्घटनामा 26 यात्रु घाइते भएका छन्। घाइतेलाई उद्धार गरी अस्पताल लगिएको छ। चितवन प्रहरीले सड़कमा लेन अनुशासन कायम गरी गाड़ी चलाउन आग्रह गरेको छ। बाढ़ी थप बढ़ेमा आज कोशी ब्यारेजका ढोका क्रमशः खोलिने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीप कुमार कोइरलाले नदीमा पानीको बहाव बढ़ेर बाढ़ीको जोखिम भए आज कोशी ब्यारेजका ढोका क्रमशः खोलिने बताउनुभयो। देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। गैराती पनि पानी परेको र थप पानी पर्ने पूर्वानुमान अनुसार बाढ़ी पहिरो र डुबानको जोखिम बढ़ेको छ। बाढ़ीविद विनोद पराजुलीले जल प्रवाहको निरन्तर निगरानी भइरहेको र आज विभिन्न जिल्लामा बाढ़ीको मध्यम जोखिम रहेको जानकारी दिनुभयो। प्राधिकरणले पालिका, सुरक्षा निकाय र सरकारवाला निकायलाई उच्च सतर्कता अपनाउन तथा नदी किनार र पहिरोको जोखिम रहेका क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गर्दै आएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसूनजन्य विपदको पूर्व तयारी अन्तर्गत आवश्यक परेमा निजी क्षेत्रसँग हेली, ड्रोन र ऱ्याफ्टिङ उपलब्ध गराउन आग्रह गर्ने भएको छ। विपदमा परेका व्यक्तिको खोज तथा उद्धारका लागि प्रयोग हुने गरी प्राधिकरणले निजी क्षेत्रसँग गरेको पूर्व सम्झौता अनुसार हेली, ड्रोन र ऱ्याफ्टिङ उपलब्धताको लागि आग्रह गर्न लागेको हो। जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न ठाउँमा आज पनि मुसलधारी वर्षाको पूर्वानुमान गरेसँगै 23 जिल्लामा बाढ़ी पहिरो र डुबानको जोखिम बढ़न सक्ने भएकोले प्राधिकरणले सुरक्षा निकायसँग समन्वय गरी पूर्व तयारीलाई सुदृढ़ बनाएको जनाएको छ। प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीप कोइरालाले सम्भावित विपदको अवस्थामा तत्काल उद्धारका लागि काठमाडौँ, इटहरी, भैरहवा र सुर्खेतमा नेपाली सेनाका चारवटा हेलिकप्टर तैनात रहेको जानकारी दिँदै आवश्यक पर्दा निजी क्षेत्रसँग हेली, ड्रोन र ऱ्याफ्टिङ उपलब्ध गराउन आग्रह गरिने बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
0: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
5: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
0: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
5: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
0: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
5: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
0: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। सरकारले विद्युत खपत बढ़ाउन नीतिगत एवं प्राविधिक तयारी गरिरहेको बताएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठका अनुसार चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा विद्युतीय पूर्वाधारको विस्तार र स्तर उन्नतिलाई सरकारले उच्च प्राथमिकतामा राखेको हो। त्यसको मुख्य उद्देश्य विद्युत खपत वृद्धिका लागि आवश्यक पूर्वाधार निर्माण गर्नु हो। खाना पकाउने एलपी ग्यासलाई क्रमशः विस्थापन गर्ने, विद्युतीय गाड़ीको प्रयोग वृद्धि गर्ने लक्ष्य अनुसार विद्युतीय पूर्वाधार विस्तारलाई जोड़ दिएको छ। विद्युतीय पूर्वाधार निर्माणका लागि 80 अर्ब रूपियाँ लगानी गरिँदैछ। भरपर्दो प्रसारण वितरण आन्तरिक खपत वृद्धि र ऊर्जा व्यापारलाई केन्द्रमा राखेर मन्त्रालयले निरन्तर काम गरिरहेको मन्त्री श्रेष्ठले बताउनुभयो। जीर्ण तथा न्यून क्षमताको प्रसारण र वितरण पूर्वाधारलाई अत्याधुनिक बनाउने, ट्रान्सफर्मरको स्तरोन्नति गर्ने, प्रसारण प्रणालीमा पछिल्ला प्रविधिको उपयोग गर्ने नीति अनुसार नै मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले बताउनु भएको छ। चालू आर्थिक वर्षभित्रै विशेष प्राथमिकताका 12 प्रसारण लाइन सम्पन्न गर्ने लक्ष्यका साथ काम थालिएको छ। चालू आर्थिक वर्षको अन्त्यसम्म 66 केबी वा त्योभन्दा माथिका प्रसारण लाइनको कुल लम्बाई 7848 सर्किट किलोमिटर पुग्नेछ। दाङको तुलसीपुर 3 बल्लेमा जंगली च्याउ खाएका एकजनाको ज्यान गएको छ। 37 वर्षीय दीपा पुनको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब परीक्षक डाक्टर हिमबहादुर केसीले जानकारी दिनुभयो। उहाँका अनुसार पुन सहित उहाँको परिवारका 5 जना र अर्को परिवारका 2 जनाले जंगलबाट ल्याएको जंगली च्याउ पकाएर खाएपछि अस्ति शुक्रबार बिरामी परेका थिए। बिरामी मध्ये दीपा पुनको स्वास्थ्य अवस्था जटिल बनेपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराईमा गरिएको थियो। घोराईबाट थप उपचारका लागि गोगलीको संजीवनी अस्पताल पठाइएको थियो। त्यहाँ पनि स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि नेपालगंज लैजाँदै गर्दा हिजो ज्यान गएको हो। प्रहरी नायब परीक्षक केसीका अनुसार अरू 6 जना उपचारपछि सुधार भएसँगै अस्पतालबाट डिस्चार्ज भएका छन्। जंगली च्याउ नखान प्रहरीको आग्रह छ। अब विदेशको खबर। जोर्डनमा इरानले गरेको ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमणको क्रममा 2 जना अमेरिकी सैनिकको ज्यान गएको छ। 1 जना सैनिकको अवस्था भने थाहा हुन नसकेको बीबीसीले जनाएको छ। आक्रमणबाट 4 जना सैनिक घाइते भएका छन्। घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले इरानमाथि लगातार 8 रात हवाई आक्रमण गरेको छ। ती आक्रमणहरू हर्मुज जलमार्गमा इरानको क्षमतालाई कमजोर बनाउने तथा जोर्डनमा अमेरिकी सैनिकमाथि आक्रमण गर्ने इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर्प्सलाई जवाब दिन केन्द्रित थिए। इरानका सर्वोच्च नेता मुस्तफा खामेनीले अमेरिका युद्धविराम सम्झौता उल्लंघन गर्दै द्वन्द्वलाई थप चर्काउने प्रयासमा लागिरहेको आरोप समेत लगाउनु भएको छ। जोर्डनको सेनाले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका इरानका 10 मिसाइल खसालिएको जनाएको छ। यससँगै इरान अमेरिका युद्धमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या 16 पुगेको छ। अमेरिकी विदेश मन्त्रालयले मध्य पूर्वमा बढ़दो तनावलाई ध्यानमा राख्दै विशेष गरी त्यहाँ रहेका अमेरिकी नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले सुरक्षा अवस्था जटिल बन्दै गएको र जुनसुकै बेला थप तनाव चर्कन सक्ने चेतावनी दिएको छ। पछिल्ला केही हप्ता यता अमेरिका र इरान बीचको युद्धविराम प्रयास असफल बनेसँगै दुवै पक्षबीच सैनिक गतिविधि तीव्र भएका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबल। फिफा विश्वकप फुटबल सन् 2026 उपाधिका लागि आज राति युरोपियन च्याम्पियन स्पेन र साबिक उपाधि विजेता अर्जेन्टिना बीच खेल हुँदैछ। अमेरिकाको मेटलाइफ स्टेडियममा खेल नेपाली समयअनुसार आज राति पाउने 1 बजे शुरू हुनेछ। प्रतियोगिताभर अर्जेन्टिनाले सर्वाधिक 19 गोल गरेको छ भने स्पेनले जम्मा 1 गोल मात्र बेहोरेको छ। 39 दिनसम्म चलेको विश्वकपको अन्तिम खेलमा अर्जेन्टिनाको आक्रमक शैली र स्पेनको उत्कृष्ट रक्षा पंक्तिबीच कड़ा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। यो विश्वकपको फाइनलमा 19 वर्षीय युवा स्टार लामिन यामाल र 39 वर्षीय स्टार लियोनल मेस्सी बीचको प्रतिस्पर्धाले पनि खेललाई थप विशेष बनाएको छ। अर्जेन्टिनाका कप्तान मेस्सी 8 गोल र 4 असिस्ट सहित गोल्डेन बुट तथा गोल्डेन बल का प्रमुख दावेदार बनेका छन्। तर फ्रान्सका किलियन एम्बाप्पे 10 गोल सहित शीर्ष स्थानमा छन्। आज बिहान तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्सलाई हराउँदै इंग्ल्याण्ड तेस्रो हुँदा यो खेलमा एम्बाप्पेले 2 गोल थपे। यता स्पेनले सन् 2010 दोस्रो पटक विश्वकप जित्ने लक्ष्य राखेको छ। विश्वकपमा स्पेन र अर्जेन्टिना बीच अहिलेसम्म 14 खेल भएका छन्। दुवै टोलीले समान 6-6 खेल जितेका छन् भने 2 खेल बराबरीमा सकिएका छन्। साथै फाइनलको टिकट अत्यन्तै महँगो बनेको छ। केही टिकटको मूल्य 30,000 अमेरिकी डलरसम्म पुगेको छ भने पुनः बिक्री प्लेटफर्ममा केही टिकट 20 लाख अमेरिकी डलरसम्म सूचीकरण गरिएको पाइएको छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज पनि मुसलधारे पानी पर्ने, 23 जिल्लामा उच्च जोखिम, नारायणगढ़ मुगलिङ काठमाडौँ तथा बीपी राजमार्गमा गाड़ी चल्न थाले। बाढ़ी थप बढ़ेमा आज कोशी ब्यारेजका ढोका खोलिने, विपद व्यवस्थापनमा आवश्यक परे निजी क्षेत्रसँग पनि सहयोगको आग्रह गरिने। विद्युत खपत बढ़ाउन पूर्वाधार विस्तारमा सरकारको जोड़, 80 अर्ब रूपियाँ लगानी गरिँदै। इरानी आक्रमणबाट जोर्डनमा 2 अमेरिकी सैनिकको ज्यान गयो, मध्य पूर्वको सुरक्षा अवस्था जटिल बन्दै। र विश्वकप फुटबल उपाधिका लागि आज राति अर्जेन्टिना र स्पेन खेल्दै, फ्रान्सलाई हराउँदै इंग्ल्याण्ड तेस्रो, एम्बाप्पेको गोल संख्या 10 पुग्यो।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: आधार दर।
4: शुक्ला गण्डकी एफएम 97.6।
5: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो।
6: दिदी पनि नमजार झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
8: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
9: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
10: सम्पर्क 0654142121, मोबाइल 98565935921।
9: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
11: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
12: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी, आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
11: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
13: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658-570-290, मोबाइल नम्बर 98460-81457 र 98136-26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
14: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
15: ल, पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका, भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
16: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा, खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
14: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी चार, दुलेगौडा, तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0654141142, मोबाइल 98560-23128 र 98462-14726।
17: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
18: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
17: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
18: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
19: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
20: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
17: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
20: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
21: घर सजावट का संपूर्ण सामग्री का लागि न्यू होम डेकोर एन्ड डेकोरेशन।
19: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिंग टेबल का साथै सम्पूर्ण फर्निचर को सामानहरू पाइन्छ र होम डेलिभरी को पनि व्यवस्था रहेको छ।
18: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार।
19: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
21: विगत लामो समयदेखि तपाईँहरूको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
22: आज पनि खाना काप्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
23: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
22: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
23: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न।
24: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
22: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
25: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
26: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमपी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमपी सिद्ध प्रविधि को शक्ति 8 दमको साथमा।
27: हजुर दान गरौ।
28: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
29: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
27: त्यसैले दान गरौ, सकेको गरौ सबैले गरौ।
28: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
30: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
31: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
30: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
0: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
1: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
2: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
0: ओम एम आभूषण सुन चाँदी दोकान,
3: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656-75537, मोबाइल नम्बर 98460-69246, 98-58-00-8।
4: शुक्ला गण्डकी एफएम 97.6।
5: उकाली चढ्दै ओह्राली चढ्दै भन्छन् चौतारी अनि मेलापात गर्दै
6: लिम्बू सन्तिनी वनपाखा मौलिक लोक संस्कृतिको सृजनाको लागि कार्यक्रम गाम्बेसीका भाका,
5: कार्यक्रम गाम्बेसीका भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

हजुर नमस्कार, हामी हार्दिक लोक सांगीतिक अभिवादन शुक्ला गण्डकी एफएम 97.6 MHz कार्यक्रम गम्भीरको भाका लिएर उपस्थित भइसकेको छु। म रिमा हाम्रेस कार्यक्रम आउने गर्दछ हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबर पछि लगभग 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछ। हाम्रो कार्यक्रमलाई आयोजन गरिदिनु भएको मेना भूषण सुन्तादी उद्योगले दिलेगौड़ामा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकर्षक डिजाइनका गरगनाहरू, राशि अनुसार पत्ता राखिएका गरगनाहरू, कम्प्युटर नापतल प्रणालीद्वारा नापिएका छापावाला सुनका गरगना र आवश्यक परेको छ भने पनि तपाईँहरू मेना भूषण सुन्तादी उद्योगमा गएर ढुकाका सात गरगनाहरूको कारोबार गर्न सक्नुहुनेछ। भीमसेन मन्दिर भएको गल्लीबाट भित्रसिनु भयो भने र पोखरा र मैले बस रोक्ने ठाउँ पनि त्यही नै हो, त्यही गल्लीबाट भित्रसिनु भयो भने तपाईँले ठ्याक्कै ओमेना भूषण सुन्तादी उद्योग बाहिरपट्टि भेटाउँछ। गएर गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिन सक्नुहुनेछ। आधुनिक आकर्षक डिजाइनका गरगना र सुन्दर पत्थर राखिएका गरगनाहरू, कण्ठ नापतल प्रणालीद्वारा नापिएका छापावाला सुनका गरगनाहरू, सर्भिस गाइडका सुनका गरगनाहरू पनि त्यहाँनिर उपलब्ध रहेका छन्। तपाईँ चाहिँ त्यहाँ आएर एकचोटि सेवा सुविधाको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफूलाई मन पर्यो भने गरगनाहरू खरिद गर्न पनि सक्नुहुनेछ र आफ्नो इष्टमित्र दाजुभाइ साथीसँग पनि ओमेना भूषण सुन्तादी उद्योगको बारेमा चाहिँ जानकारी दिन सक्नुहुनेछ। बिहानीको समय रहेको छ, तपाईँ पनि आफ्नै घर आइसिकामा व्यस्त हुनुहुन्छ होला, जे गर्दै हुनुहुन्छ आफ्नो कामहरूलाई होइन एकदम राम्रोसँग गर्नुहोला भन्न चाहन्छु। आज पनि हामी हप्ताको पहिलो दिन आइतबारको बसमा छौँ। आइतबारको बसमा तपाईँहरूको माझमा बजारमा निस्किएका नयाँ नयाँ सुमधुर लुकभाकालाई कार्यक्रममा स्थान दिने दिन रहेको छ। तिनै भाकाहरूलाई कार्यक्रममा स्थान दिनेछु र सुनेर पनि समयावधिभरि साथ दिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ। के गर्दै हुनुहुन्छ, एकदमै सन्चै आरामै हुनुहुन्छ होला है बिहानीको समयमा। आज चाहिँ हल्का हल्का होइन उज्यालो हुँदैछ, बिस्तारै बिस्तारै पानी परिराखेको थियो हिजो बेलुकासम्म, बेलुकाबाट चाहिँ अनि बिहान एकछिन बस्छु होइन, त्यसपछि अहिले चाहिँ ठिकै छ मौसम चाहिँ होइन, म बाहिर हेर्न गएको छैन अहिले चाहिँ त्यही

होला के कस्तो हुँदैछ तपाईँहरूको तिर पत्यो पनि सबै ठिकठाक छ होला भन्ने विश्वास पनि रहेको छ. अरू त के हुनु र सधैँको जस्तो नै होइन. अब सम्झाइसक्यो धानहरू रोपेर सकियो, कोदोहरू रोप्ने सकारोमा हुनुहुन्छ होला, कोदो रोप्ने तर्खरमा हुनुहुन्छ होला, मेलापातहरू हिँड्दै हुनुहुन्छ होला, जे गर्दै हुनुहुन्छ आफ्नो काम राम्रोसँग गर्नुहोस्, विदेशमा हुनुहुन्छ, सुन्दैसँग हुनुहुन्छ, जहाँ जे जस्तोसम्म हुनुहुन्छ, पहिलो प्राथमिकतामा आफ्नो स्वास्थ्यलाई ख्याल राखेर चाहिँ अगाडि बढ्नु होला पनि भन्न चाहन्छु. र यति बेलाको क्रममा भने म कार्यक्रममा पहिलो लोक साङ्गीतिको सिडी स्वरूप यो सुमधुर भाकालाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँहरूको माझमा आउनेछु. यो भाकाको चाहिँ छ दिन भइसकेको छ. उमेर 55 भनेर रहेको छ. लक्ष्मी परिया र चिज गुरूङ अनि अर्जुन गहतराजको आवाज भएको छ. लय शब्द अर्जुन गहतराजले रहेको छ. यति बेलाको क्रममा स्वीकार्नुहोस् यो सुमधुर भाका.

हजुर, यस्तो मधुर भाकामा तपाईँहरूको माझमा राखिसके मेरो बचपन मनचाही बचपन यस्तै लैसन्दमा रहेको थियो तपाईँको माझमा मैले स्थान दिइसके लाउन नि यस्तो भए म किनभने यस्तो मधुर भाकालाई स्थान दिन्छु। बजारमा नयाँ नयाँ यस्तो मधुर भाकालाई राखिदिनँ, तर धेरै जस्तो तिजको गीतहरू मात्रै आएको छ, त्यही भएर मैले चाहिँ राखिनँ ल, गाह्रो नमान्नु होला। तिजको भाकाहरू चाहिँ अलि पछि राखौँला किनभने अलिक समय भएको छैन, भर्खर त साउन लाग्दैछ होइन, बदौमा तिज हो, अलि आखिरी आखिरीतिर राखौँला। तिजको गीतहरू चाहिँ होइन ट्याङ्गा एक महिना बज्छ नि त तिजको गीत पनि, त्यही भएर अब के गर्नु दुई हप्ता अब एक महिनै भएको भने गीतहरू चाहिँ राख्नु पर्ने परिस्थिति अहिले परेको छ, त्यही भएर लाउन नि यस्तो भए म किनभने सूर्य सञ्जान र अन्जिता विश्वकर्माको आवाजमा रहेको छ भने लैसब्द सूर्य सञ्जानको रहेको छ, यति बेलाको क्रम भने स्वीकार्नुहोस् यसको मधुर भाका।

हजुर, यसो मध्यभागमा तपाईँको माझमा राखिसके जबर भोखरे मात्र रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz कार्यक्रम गम्बेसीको भाका। आज हामी आइतबारको अवस्थामा आइतबारको अवस्थामा तपाईँको माझमा नयाँ नयाँ सम्बन्ध लोकभाकालाई कार्यक्रममा स्थान दिइराखेको छु। पक्कै पनि सुनेर आनन्द लिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। हामीले यस कार्यक्रममा प्रायोजन गरिदिनु भएको मेना भूषण सुन्छ त्यतिले दुलेगौडामा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकाश सब डिजाइनका गरगना र सन्दर्भ प्रस्थ राखेका गरगनाहरू कम्प्युटर नाम प्रणालीद्वारा नाभिएका छापा अलासनका गरगना आवश्यक परेको छ भने तपाईँ ओमेना भूषण सुनसादी उद्योगमा गएर ढुकाका साथ गरगनाको कारोबार गर्न सक्नुहुनेछ। यति बेलाको क्रममा भने तपाईँहरूको माझमा यो सुमधुर भागलाई कार्यक्रममा चाहन्छु। पोखरेली नानी भनिरहेको छ, मौसम गुण मिलेरको आवाजमा रहेको छ भन्ने लै शब्द रमेश विजी र एसबिएन किस्मतको रहेको छ। यति बेला क्रम स्वीकार्नुहोस् यो सुमधुर भाका।

हजुर, सुमधुरभाका मन तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। आज भने सुमधुर लुकभाकाहरूलाई कार्यक्रममा स्थान दिँदै हुने कार्यक्रमबाट पनि बिदा मागेर जानुपर्ने बेला भइसकेको छ। यी तिनजेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अनि हाम्रो यस कार्यक्रममा प्रायोजन गरिदिनु भएकोमा अमिन आभूषण संसार उद्योगलाई पनि भनेदेखि आभार प्रकट गर्दछु। विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत आर्मल पात्र नेपाली पात्रहरू पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष विशेष धेरै धेरै धन्यवाद दिँदै तपाईँहरूको माझमा भने अन्तिममा जान कुन चाहिँ भागलाई राख्ने होला है। एकदमै म चाहिँ कुन चाहिँ राखौँ जस्तो भएको छ। त्यही भएर जाँदा जाँदै भने तपाईँहरूको माझमा कुन चाहिँ भागलाई राख्ने होला त ठ्याक्क होइन खोजेर राखेँ त्यो म त फेरि बजाइसकेको भनेर डिले ठान्दैछु। त्यही भएर यस्तो अप्ठ्यारो हुन्छ खोज्ने ठिक्क बनाएर होइन राखेको गीतहरू चाहिँ फेक्दाखेरि। त्यही भएर ठिकै छ यति बेलाको क्रममा भने यो सुमधुर भाकालाई हाम्रो सम्बन्ध चिनाउन नि सरम भनिरहेको छ। कस्तो यसमा चाहिँ आवाज रहेको छ कुशल लेलवासेर चन्द्रशेखर परियारको। यो सुमधुर भाकालाई छोड्दै आजको श्रृङ्खलाबाट पनि म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छु। तपाईँको बाँकी पल्छु भन्ने सुखद बिदा सौने सुन्दै गर्नुहोला। सुक्ला गण्डकी एफएम 97.2 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.suklagandakiefm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलीगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर निमबहादुर सुनार, फोन 0665705537, मोबाइल नम्बर 98460769240, 98098
5: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98570065119 र 98694057056।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
1: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान, मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नहुने मरि, म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घड़ियासी एवं अफिसियल फर्निचर, कारपेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
4: इस क्षेत्र के सब भन्दा पुरानो विशाल फर्नीचर पसल
5: गण्डकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
4: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0665705725, मोबाइल 98560033878, 98461656058।
11: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आताउँदैन मलाई त।
12: किन आमा, के भएर?
11: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
12: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
11: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ, साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
12: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भव,
11: मोबाइल 98563043952 र 98076।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855014175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला बिहानको ठिक 10 बज्यो. घटना दुर्घटना
4: कला संस्कृति
1: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ. सूचना तपाईँको अधिकार.
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर. मूल्य र गुणस्तरको ग्यारेन्टी. सम्पर्क 9856607554.

0: नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचार मायालाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरि एकै साथ सुन्न सक्नुहुनेछ। नारायणगढ मुगलिन सड़क खण्ड चितवनको इच्छाकमाना 6 जलबिरेमा 2 बस र 1 ट्रक ठोकिँदा अवरूद्ध सड़क खुलेको छ। गए राति 10 बजेदेखि बन्द यो सड़क आज बिहान 6 बजेदेखि खुलेको हो। जिल्ला प्रहरी कार्यालय चितवन अनुसार सड़क खुलेपछि गाड़ी चल्न थालेका छन्। त्यही क्रममा गाड़ी ठोकिएका हुन्। दुर्घटना लगतै बन्द सड़क सभा 8 बजेतिर खुलेको हो। काठमाडौँबाट दाङका लागि छुटेको लुम्बिनी प्रदेश 03001055 नम्बरको बस र सर्लाइनबाट काठमाडौँका लागि छुटेको मध्य प्रदेश 03002073 नम्बरको बस र 732 नम्बरको बस पछाडि रहेको। बागमती प्रदेश 03001671 नम्बरको ट्रक एक आपसमा ठोकिएका हुन्। दुर्घटनामा 26 यात्रु घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरी अस्पताल लगिएको छ। चितवन प्रहरीले सड़कमा लेन अनुसार कायम गरी गाड़ी चलाउन आग्रह गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन्जने विपदको पूर्व तयारी अन्तर्गत आवश्यक परेमा निजी क्षेत्रसँग हेली ड्रोन र राफ्टिङ उपलब्ध गराउन आग्रह गर्ने भएको छ। विपद परेका व्यक्तिहरूको खोजी तथा उद्धारका लागि प्रयोग हुने गरी प्राधिकरणले निजी क्षेत्रसँग गरेको पूर्व सम्झौता अनुसार हेली ड्रोन र राफ्टिङ उपलब्धका लागि आग्रह गर्न लागेको हो। जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न ठाउँमा आज पनि मुसलधारे वर्षाको पूर्वानुमान गरेसँगै 23 जिल्लामा बाढ़ी पहिरो र डुबानको जोखिम बढ़न सक्ने भएकाले प्राधिकरणले सुरक्षा निकायसँग समन्वय गरी पूर्व तयारीलाई सुदृढ़ बनाएको छ। कोशीका 9 जिल्ला झापा, मोरङ, इलाम, 5, 6, 13 थुम, धनकुटा, शंखसभा, भोजपुर र खोटाङ, बागमतीका 6 जिल्ला, चितवन, धादिङ, नुवाकोट, काभ्रे, सिन्धुली र सिन्धुपाल्चोकका, गण्डकीका 8 जिल्ला, गोर्खा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा पर्वत, बागलुङ र म्याग्दीमा उच्च जोखिम पहिचान गरिएको छ। प्राधिकरणका निमित्त कार्यकारी प्रमुख दीपक कुमार कोइरालाले सम्भावित विपदको अवस्थामा तत्काल उद्धारका लागि काठमाडौँ इटहरी भैरवा सुर्खेतमा नेपाली सेनाका 4 हेलिकप्टर तैनाथ रहेको जानकारी दिँदै आवश्यक पर्दा निजी क्षेत्रसँगै हेली ड्रोन र राफ्टिङ उपलब्ध गराउन आग्रह गरिने बताउनु भएको छ। जल तथा मौसम विज्ञान विभागले हिजो र आज आइतबार गण्डकी प्रदेशका पहाड़ी भूभागमा राति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेसँगै प्रदेशका 8 जिल्लामा रात्रिकालीन यातायात सेवा बन्द गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा हिजो जारी सूचनामा गण्डकीका कास्की, गोर्खा, लमजुङ, स्याङ्जा, तनहुँ, पागलुङ पर्वत, म्याग्दीमा रातिको समयमा सवारी आगमनमा रोक लगाइने उल्लेख छ। प्राधिकरणले उक्त अवधिमा जरूरी अत्यावश्यक बाहेक घरबाट टाढा नजान र रातिको समयमा यात्रा नगर्न अनुरोध गरेको छ। जुनसुकै बेला बाढ़ी पहिरो लगायतका विपदका घटनाहरू हुन सक्ने हुँदा उच्च सतर्कता अपनाउन र विपद पूर्व तयारीमा जुट्न सम्बद्ध पक्षहरूलाई अनुरोध गरिएको छ। कास्कीका सहायक प्रमुख जिल्लाधिकारी चित्रांगद बरालले हिजो र आज आइतबार कास्कीबाट छुट्ने र जिल्ला हुँदै अन्यत्र जाने रात्रिकालीन यातायात सेवा पूर्ण रूपमा बन्द हुने गरिने जानकारी दिनुभयो। विपद प्रति कार्यका लागि जिल्लाका सबै संयन्त्र तयारी अवस्थामा रहेको उहाँको भनाई छ। बाढ़ी थप बढ़ेमा आज कोशी ब्यारेजका ढोका क्रमशः खोलिने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले नदीमा पानीको बहाव बढ़ेर बाढ़ीको जोखिम भए आज कोशी ब्यारेजका ढोका क्रमशः खोल्ने बताउनुभयो। देशका विभिन्न ठाउँहरूमा ठूलो पानी पर्ने सम्भावना छ। गैराती पनि पानी परेको र थप पानी पर्ने पूर्वानुमान अनुसार बाढ़ी पहिरो र डुबानको जोखिम बढ़ेको छ। बाढ़ी विपद विनोद पराजुलीले जल प्रवाहको निरन्तर निगरानी भइरहेको र आज विभिन्न जिल्लामा बाढ़ीको मध्यम जोखिम रहेको जानकारी दिनुभयो। प्राधिकरणले पालिका सुरक्षा निकाय र सरकारवाला निकायहरूलाई उच्च सतर्कता अपनाउन तथा नदी किनार र पहिरोको जोखिम रहेका क्षेत्रमा विशेष सावधानी अपनाउन पनि आग्रह गरेको छ। तनहुँको रिसिङ गाउँपालिका चारको मधुबन र नवलपुरको बुलिङटार गाउँपालिका चारको कोखेटार जोड्ने काली गण्डकी नदीको गडगडी घाटमा निर्माणाधीन पक्की पुल 10 वर्ष पूरा हुँदा पनि सम्पन्न हुन सकेको छैन। निर्माण कम्पनीको चरम लापरवाही र ढिलासुस्तले गर्दा राष्ट्रिय गौरवको काली गण्डकी कोरिडोरसँग जोड़िने यो रणनीतिक पुल अरपत्र परेपछि जनऔषधि नम्बर 2 का प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम नेपालले निर्माण स्थलको निरीक्षण गरी काम शुरू गराउन आवश्यक पहल थाल्नु भएको छ। निरीक्षणका क्रममा सांसद नेपालले पुल निर्माणमा भएको ढिलाइ र हालसम्मको भौतिक प्रगतिका बारेमा विस्तृत जानकारी लिनुभएको थियो। उहाँले पुल निर्माण कार्यलाई तीव्रता दिई समयमै सम्पन्न गर्नका लागि निर्माण कम्पनी र सम्बन्ध पक्षको गम्भीर धाना कसर गराउँदै रोकिएका कामहरू तत्काल अघि बढ़ाउन ताकेता गर्नुभएको छ। पुल सेक्टर कार्यालय पोखराका इन्जिनियर विदुर सुवेदीका अनुसार उक्त पुल निर्माणका लागि हालसम्म 6 पटकसम्म म्याद थप गरिसकेको छ। 6 पटक थपिएको म्याद समेत गत चैत्र मसन्तमा सकिँदा पनि पुलको भौतिक प्रगति जम्मा 60% र वित्तीय प्रगति 51% मात्रै सीमित छ। 2073 साल असार 29 गते 26,82,86,432 रूपियाँको लागतमा लुम्बिनी स्वच्छन्द नागार्जुन निर्माण कम्पनीले संयुक्त रूपमा जेबीएसको ठेक्का लिएको थियो। ठेकेदार कम्पनीले काम सम्पन्न नगर्दै 13 करोड़ रूपियाँ भन्दा बढ़ी भुक्तानी लगिसकेको पुल सेक्टर कार्यालयले जनाएको छ। जिम्मेवारी पाएका 3 वटै निर्माण कम्पनी बीच आपसी समन्वय नहुँदा 2076 देखि 2082 सम्म यसको प्रगति शून्य प्राय रहेको छ। विगतमा विभिन्न बाहना देखाएर काम नगरेका ठेकेदारहरूले यस वर्ष केही काम गरे पनि अहिले फेरि मूल्य वृद्धि र महँगीको बाहना देखाएर अपेक्षाकृत उपलब्ध हासिल नगरेको इन्जिनियर सुवेदीले जानकारी दिनुभयो। तनहुँमा शान्ति सुरक्षा सुदृढ बनाउन सञ्चालन गरिएको विशेष प्रहरी अभियानका क्रममा 25 जना शंकास्पद व्यक्ति नियन्त्रणमा परेका छन्। उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाइहरूबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सर्च एण्ड स्वीप अभियान सञ्चालन गरेको थियो। अभियान अन्तर्गत लागू औषध नियन्त्रण, अवैध मदिरा उत्पादन तथा बिक्री वितरण नियन्त्रण, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण, प्राकृतिक स्रोत साधनहरूको अनाधिकृत दोहन रोकथाम तथा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले एकसाथ निगरानी र जाँच गरिएको प्रहरीले जनाएको छ। भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि साउन महिनाभित्रै छिटै छूट भएका आवेदनहरू पुनः खुल्ला गर्ने गरी तयारी अगाडि बढ़ाइएको छ। तनहुँ क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम नेउपानेले भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री प्रतिभा रावलसँग छलफल गरी आवेदन खुल्ला गर्ने अधिकार जिल्ला तहमा प्रत्यायोजन गर्न अनुरोध गर्नुभएको हो। सांसद नेउपानेले जिल्लाको विकास, खर्च वृद्धि तथा सुकुम्बासी व्यवस्थापनका विषयमा तनहुँका प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीसम्म समेत विशेष छलफल गर्नुभएको छ। तनहुँको शुक्ला गण्डकी नगरपालिका 2 श्री मुक्तिनाथ शुक्ला गण्डकी च्यवनधाममा गाछे पानीमा शिव महिमा बोलोम धार्मिक महोत्सव 2083 हुने भएको छ। भदौ 1 गतेदेखि 8 गतेसम्म सो महोत्सव हुनेछ। शनिबार धाम परिसरमा आयोजित तयारी भेलाले ठाकुर प्रसाद शास्त्रीको मूल समय जगतमा मूल समारोह समिति गठन गरेको छ। साथै विभिन्न 25 समिति उपसमितिहरू गठन गरिएको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीले म्याग्दीका 2 फरार स्थानमा सञ्चालन भइरहेको जुवा तासर खेलमा एकै दिन छापा मार्दा 24 जनालाई पक्राउ गरेको छ। पक्राउ परेका मध्ये 1 घटनामा 17 जना र अर्को घटनामा 7 जना रहेका छन्। प्रहरीले दुवै स्थानबाट करिब 3.5 लाख नगद, 8 बुक तास तथा अन्य सामग्रीहरू समेत बरामद गरेको जनाएको छ। अन्तर्राष्ट्रिय समाचार जोर्डनमा इरानले गरेको प्यालिस्टिक मिसाइल र ड्रोन आक्रमणमा 2 जना अमेरिकी सैनिकको ज्यान गएको छ। 1 जना सैनिक अवस्था थाहा हुन नसकेको बीबीसीले जनाएको छ। आक्रमणबाट 4 जना सैनिक घाइते भएका छन्। घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले इरानमाथि लगातार 8 रात हवाई आक्रमण गरेको छ। ती आक्रमणहरू हर्मुजल मार्गमा इरानको क्षमतालाई कमजोर बनाउने तथा जोर्डनमा अमेरिकी सैनिकमाथि आक्रमण गर्ने इस्लामिक रिभोल्युसनरी गार्ड कोर्सलाई जवाफ दिन केन्द्रित थिए। इरानका सर्वोच्च नेता मोजब्बा खामेनीले अमेरिका युद्ध विराम सम्झौता उल्लंघन गर्दै द्वन्द्वलाई थप सर्काउने प्रयासमा लागेको आरोप लगाउनु भएको छ। अवस्था हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ पाँच बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौं। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रमहरू शुक्ला गण्डकी एफएम 97.10 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 065-414-378, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
4: बिरामी परीक्षण,
3: निशुल्क औषधि वितरण,
4: प्रयोगशाला सेवा,
3: पञ्चकर्म, पूर्वकर्म,
4: बस्ती कर्म,
3: शिरोधारा,
4: नस्य कर्म, जलनीति,
3: छार सूत्र सेवा,
4: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
3: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
4: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
3: अग्निकर्म, मर्म चिकित्सा,
4: स्तनपाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिनटार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 065-63-483।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
6: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
5: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
6: हाम्रा विशेषताहरू: वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
5: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
6: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
5: कक्षा 12 मा 3.6 वा 100 भन्दा माथिको GPA प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
6: 3.4 देखि 3.59 सम्म GPA प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
5: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
6: साथै UGC प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
5: र बिहानी 17 मा कक्षा सञ्चालन हुने।
6: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 065-571-240।
7: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
8: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक छ?
7: त्यसो नभने मरि म पनि अब नाचिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
8: हामी कहाँ आकर्षक डिजाइन कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामानहरू सुपथ मूल्यमा होम डेलिभरी का साथ उपलब्ध गराइन्छ।
9: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
10: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
9: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 65570225, मोबाइल 9855338, 9416356।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
11: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
4: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
11: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
4: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
11: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
4: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौं,
11: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड़, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
4: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भूक्षय बाढी र पहिरोबाट बचौं र बचाऊ,
11: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
4: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
11: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अम्रेसो र बाँस, भूक्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई वस्तुलाई हुन्छ घाँस,
4: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
11: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ,
4: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवनस्तर उकासौ,
11: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0556361175, 9855361175।
12: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जंगल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीरा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
3: तर महँगो होला नि?
2: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसी का झ्याल ढोका।
4: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
5: बाराही अल्मुनियम, अब यूपीबीसीको साथमा।
4: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
5: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564414411, मोबाइल 98562 9238 र 98028 22938।
6: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
7: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
6: बीबीए बीएससी एसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
7: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
6: फोन नम्बर 0614510000,
7: 0614510002, मोबाइल नम्बर 9856084466।
6: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
8: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
9: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
8: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
9: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
8: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
9: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
8: थप जानकारीको लागि 0635714479, मोबाइल 98562265, 98468064145।
10: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 9827109066 र 9840694543।
11: यस पालीको फिफा विश्वकप 2026 फाइनल खेल एलईडी स्क्रिनमा हेरेर रमाइलो गरौं। शुक्ला गण्डकी र आसपासका फुटबल प्रेमीलाई मध्यनजर गर्दै जीके साउन्ड सिस्टम एण्ड लाइट हाउस प्रस्तुत गर्दछ अर्जेन्टिना र स्पेन बीचको फाइनल खेल विशाल एलईडी स्क्रिनमा हेरौं। शुक्ला गण्डकीलाई फुटबलमय बनाऊ। अत्याधुनिक एलईडी स्क्रीन शक्तिशाली साउंड सिस्टम सँगै आउनुहोस् दुलेगौड़ा को भित्री बजार में बुधवार राति 1:15 बजे प्रवेश निःशुल्क।
3: शुक्ला गण्डकी एफएम 97.6 A complete console. Hello, Shukla Gandaki. Hello, hello.
12: Come on, everybody. Hello, Shukla Gandaki.
3: हाम्रो यही बसु बानी फोनमा गर्ने कुराकानी फोन गर्नुहोस् कुरा गर्नुहोस् Only on 97.6 A complete console.
13: प्रोग्राम हेलो शुक्ला गण्डकी ओन्ली अन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ट्ज।

हेलो हाई गुड मर्निङ एण्ड वेलकम तपाईँ समस्त ज जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 MHz ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई प्रोग्राम हेलो शुक्ला गण्डकीमा हार्दिक स्वागत गर्छु। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु। आजको एपिसोड भनेको चाहिँ सन्डेको एपिसोड रहेको छ। तपाईँको रोजाईको गीतलाई कार्यक्रम राख्ने दिन कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 98422791 र 98066336111 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ र आफूलाई मन परेको गीत सुनेर भरपूर मनोरञ्जन चाहिँ लिन सक्नुहुन्छ। है बिहानीको समय त छँदै नै छ, अब के गर्दै हुनुहुन्छ त्यसबारेमा पनि जानकारी गराउन त सक्नुहुन्छ नै। हाम्रो यस प्रोग्रामको प्राइज स्पोन्सरको बारेमा जानकारी गराउनु पर्दा प्राइज स्पोन्सर गरेको छ पोखरेल मोबाइल एण्ड इलेक्ट्रोनिक्सले मोबाइल सम्बन्धी कुनै समस्याहरू देखा परेका छन् भने सँगसँगै नयाँ मोडलका मोबाइलहरू चाहिँ आवश्यक परिराखेका छन् भने तपाईँ जान सक्नुहुन्छ पोखरेल मोबाइल एण्ड इलेक्ट्रोनिक्समा। है जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु सुनाकान्छी बोलको गीत चाहिँ रहेको छ स्वीकार्नुहोस् है।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि सुनाकान्छी बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ र यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु। गीत रहेको छ भिखारी बोलको गीत स्वीकार्नुहोस् है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि भिखारी बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। यति बेला भने तपाईँ सम्पूर्णको लागि म अर्को गीत राख्दैछु। देखेर तिमीलाई बोलको गीत रहेको छ, स्वीकार्नुहोस् है त।

देखेर तिमीलाई बोलको यो गीत मैले राखिसके, सुनिसक्नु भएको छ, सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। र यति बेला भने डाँडा पाखा छहराले बोलको गीत राख्दैछु, सञ्जीवनीको आवाजमा रहेको यो गीत यति बेला भने स्वीकार होस्। गीतसँगै जान्छु म सर्ट कमर्सियल ब्रेकमा, ब्रेकसँगै जान्छु 11 बजेको टाइम चेकमा, टाइम चेक पछि आउने नै छु, सुन्दै गर्नुहोला।

0: 7.6 Shukla Gandaki FM 97.6
1: हार्दिक समवेदना गण्डकी प्रदेश तनहु जिल्ला शुक्ला गण्डकी नगरपालिका पाँच भुरुङ्गे निवासी जनहितकारी क्षेत्रीय समाज नेपालका सदस्य विश्वकमल पाठकको यही मिति 2083 साल असार 25 गते 73 वर्षको उमेरमा भएको असामयिक निधनप्रति हाम्रो समाज गहिरो दुःख प्रकट गर्दछ। यस दुःखद घड़ीमा शोकाकुल परिवारजनहरूप्रति धैर्य धारण गरी शोकलाई शक्तिमा बदल्न ऊर्जा मिलोस् भनी भगवानसँग प्रार्थना गर्दै स्वर्गीय आत्माको चिरशान्ति र वैकुण्ठवासको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै 13 दिनको पुण्यतिथिमा भेटी ल्याउनुहुने सागर जानुहुने सम्पूर्णमा यही मिति 2083 चार महिना पाँच गतेका दिन उपस्थित भइदिनुहुन अनुरोध गर्दछौ। अध्यक्ष राजेन्द्र राउत एवं सम्पूर्ण जनहितकारी क्षेत्रीय समाज परिवार शुक्ला गण्डकी नगरपालिका पाँच तन हो।
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
2: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्रणाली,
3: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा,
2: शाखा कार्यालय शुक्ला गण्डकी चार दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0635905511।
4: ल, माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
4: माथिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
5: ल त्यसो भाइ, दुलेगौंडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
6: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी चार दुलेगौंडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 9846067645।
3: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
7: प्रश्न होमवर्क देखाउ त।
8: हस् टिचर।
7: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
8: टिचर, मेरो मानेले त साधे राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
7: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
9: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी चार दुलेगौंडा, फोन 0965414484, मोबाइल 9856703384 र 9856607988।
10: ओई वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
11: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड त्यतै।
3: स्मृति फेन्सी दुलेगौंडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
12: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0665707444।
13: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
14: राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
15: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
14: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
15: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
14: ए त्यसो भए त म गइहाले,
15: चिया त पिएर जाऊ।
14: होइन हतार छ, पछि आउँदै गरौँला है।
16: दीर्घायु फर्निचर सोरुम,
15: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर बेड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
16: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
17: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
15: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ।
16: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0765709 मोबाइल नम्बर 98460168268
15: 98560268।
18: यसपालिको फिफा विश्वकप 2026 को फाइनल खेल एलईडी स्क्रिनमा हेरेर रमाइलो गरौं। शुक्ला गण्डकी र आसपासका फुटबल प्रेमीलाई मध्यनजर गर्दै जीके साउन्ड सिस्टम एण्ड लाइट हाउस प्रस्तुत गर्दछ अर्जेन्टिना र स्पेन बीचको फाइनल खेल विशाल एलईडी स्क्रिनमा हेरौं। शुक्ला गण्डकीलाई फुटबलमय बनाऊ। अत्याधुनिक एलईडी स्क्रिन, शक्तिशाली साउन्ड सिस्टम सँगै आउनुहोस् दुलेगौडाको भित्री बजारमा बुधबार राति 12:45 प्रवेश निशुल्क।
19: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
20: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुपसी सप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
19: ल त्यसो भए म पनि सोनुपसी पसलतिर लागे।
21: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
20: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
21: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि
20: पोखरा जाने बाटोतिर।
22: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
20: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62827 र 98644530031।

0: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 11 बज्यो।

अलराइट, एकैछिनको यो सर्ट कमर्सल ब्रेक सँगै 11 बजेको टाइम चेक पछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु र तपाईँको लागि मिठा मिठा गीतहरू त राखिराखेको नै छु। आजको एपिसोड भनेको चाहिँ तपाईँको रोजाईको गीत राख्ने दिन कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 98422 72911 र 98066 3611 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ भनेर त भनिराखेको नै छु। यति बेला कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा, कहाँबाट को हुनुहुन्छ उहाँलाई लिन्छु म। हेलो, नमस्कार हजुर। हजुर नमस्कार दाई। हजुर सुनेको छैन। हजुर कति नै नटिपेको कि कसो? हजुर हजुर हजुर धन्यवाद। नमस्कार, बाई बाई। यति बेला भने अमृत दाई हुनुहुन्थ्यो, कास्कीबाट चाहिँ फोन गर्नुभएको थियो। दाईको रोजाइमा रहेको यो गीतमा राख्दैछु, तिमी फुल्यौ कतै बोलको गीत चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त।

ओके, यति बेला भने तपाईँ सम्पूर्णको लागि तिमी फुल्यौ कतै बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ, सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। अब कार्यक्रममा तपाईँलाई कुनै पनि गीत सुन्न मन लागिराखेको छ भने सहभागिता जनाउन सक्नुहुन्छ 98 4 22 72 911 र 98 0 66 36 11 को बाटो भएर है। यति बेला भने तपाईँ सम्पूर्णको लागि नबिर्से तिमीलाई बोलको गीत चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त।

0: ओके, यति बेला भने तपाईँ सम्पूर्णको लागि नबिर्से तिमीलाई बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। यति बेला कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा, कहाँबाट को हुनुहुन्छ उहाँलाई स्वागत गर्छु। हेलो नमस्कार हजुर। हेलो नमस्ते, हजुर यति बेला भने फोन गर्नुभएको थियो रोसिका दिदीले, तर ठ्याक्कै फोन चाहिँ काटियो क्या है। फेरि पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने 9842272911 र 9006636611 को बाटो भएर चाहिँ जोडिन सक्नुहुन्छ। यति बेला कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु। हेलो नमस्कार हजुर। हजुर एकदम सन्चार मै छु, तपाईँको के छ खबर? हजुर खानपिन भइसक्यो, मौसम नि ठिकै नै छ भन्नु पर्यो, शीतल शीतल नै छ, अब घाम लाग्ला क्याला है। अनि तपाईँकोतिर सुनाउनुहोस् के कस्तो छ? हजुर हुन्छ ल, आज कुन गीत सुन्नुहुन्छ? ल हुन्छ, तपाईँको लागि यो गीत म राख्छु, साथीहरूलाई सम्झाउन सक्नुहुन्छ। खै अब के भएर आउनु भयो? होइन अब असार लागेर काम व्यस्ततामै हुनुहुन्छ कि? हजुर हजुर, खै आउन नि आउनु भएको होइन, अब काम व्यस्तताले नै होला सायद, अथवा के भयो अब त्यो त आफ्नो ठाउँमा होला। हजुर
1: भाइ
0: भाइ

0: ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि धन मागे त छैन मन मागे त देउला बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु भन्दा पनि कोही साथी हुनुहुन्छ म उहाँलाई लिन्छु हेलो नमस्कार हजुर
1: नमस्कार सुरिना नमस्कार
0: हजुर नमस्कार बुवा सन्च्यारम हुनुहुन्छ होला क्यारे अनि खाना खानु भयो त
1: खानु
0: खाएर जानेछु
1: म त तिम्रै कार्यक्रम सुन्ने हो
0: अनि

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: हार्दिक समवेदना गण्डकी प्रदेश तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका पाँच भुरुङ्गे निवासी जनहितकारी क्षेत्री समाज नेपालका सदस्य विश्वकमल पाठकको यही मिति 2083 साल असार 25 गते 73 वर्षको उमेरमा भएको असामयिक निधनप्रति हाम्रो समाज गहिरो दुःख प्रकट गर्दछ। यस दुःखद घड़ीमा शोकाकुल परिवारजनहरूप्रति धैर्य धारण गरी शोकलाई शक्तिमा बदल्न ऊर्जा मिलोस् भनी भगवानसँग प्रार्थना गर्दै स्वर्गीय आत्माको चिरशान्ति र वैकुण्ठवासको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै 13 दिनको पुण्यतिथिमा भेटी ल्याउनु हुने सागर जानुहुने सम्पूर्णमा यही मिति 2083 चार महिना पाँच गतेका दिन उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। अध्यक्ष राजेन्द्र राउत एवं सम्पूर्ण जनहितकारी क्षेत्री समाज परिवार शुक्ला गण्डकी नगरपालिका पाँच तन हो।
3: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
4: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
5: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
4: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
5: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
4: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
5: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
4: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
5: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी छ, खैरेनी चार तनहु।
6: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
5: मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
7: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
5: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
8: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
9: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
10: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
5: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
6: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
11: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
12: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक।
11: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
13: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
2: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
13: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
13: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
2: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
14: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
13: होटल टाइटेनिक, गोङगोबु बसपार। प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 9841616878, 9825527763।
0: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
15: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
0: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
15: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
0: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
16: धुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी चार धुलेगौडा, तीन तारा केबलको चार घर माथि आफ्नै भवनमा
17: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
18: चिकन ससेज, बफ ससेज
17: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
19: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560288587।
20: अब त एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
21: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
20: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
22: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
20: पुराना गरगहना सँग नयाँ साथ फेर,
22: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
20: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560062099।
23: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
24: ओलपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
25: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
23: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0565706676, मोबाइल 98560062676।
15: कता हिँडेको आइफोन हातमा लिएर?
26: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
15: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टीभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
26: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
25: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0465414050, मोबाइल 98463823811।
27: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560333998 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
28: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

अलराइट, एकैछिनको यो सर्ट कमर्सियल ब्रेक पछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकी मा. प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुविना थापा उपस्थित भइरहेको छु र तपाईँको रोजाईको गीतलाई कार्यक्रममा राखिराखेको छु. यति बेला कोही साथी हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ, म चाहिँ उहाँलाई स्वागत गर्छु. हेलो, नमस्कार हजुर. हजुर नमस्कार. हजुर, यति बेला भने कोही साथी हुनुहुन्थ्यो तर फोन चाहिँ ठ्याक्कै डिस्कनेक्ट भइदियो कि है, यताको समस्या कि उताको समस्या हो बुझ्नै सकिएन. र फेरि कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 9842279611 र 9860636611 को बाटो भएर जोडिनु होला भनेर त भनिराखेको नै छु. यति बेला कोही साथी हुनुहुन्छ उहाँलाई लिन्छु म. हेलो नमस्कार हजुर. हजुर, यति बेला भने फेरि पनि फोन उठाउँदै थिए तर ठ्याक्क फोन चाहिँ काटियो कि है, र फेरि पनि जोडिन चाहनुहुन्छ भने जोडिँदै गर्नुहोला भनेर त भनिराखेको नै छु. यति बेला भने तपाईँ सम्पूर्णको लागि देउरारीमा बतास सदेवलको गीत चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त.

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि प्रेमध्वज प्रधानको आवाजमा रहेको देउरालीमा बतास चल्यो बलको यो गीत मैले राखिसके। यति बेला अर्को गीतलाई म राख्दैछु। गीत रहेको छ यति बेला माथि माथि सैलुङ्गेमा बोलको गीत स्वीकार्नुहोस् है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि माथि माथि सैलुङ्गेमा बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। र आजकै श्रृंखलामा रहेर तपाईँको लागि नै गीतहरू राख्दै राख्दै अब भने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइसकेको छ। यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ। र कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा तपाईँले दिन सक्नुहुन्छ भन्दै हाम्रो यस प्रोग्रामको प्राइज स्पोन्सर गरेको पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्सका प्रोप्राइटर विनोद पोखरेलप्रति पनि हार्दिक आभार व्यक्त गर्दै अन्तिममा काफले बोलको यो गीत राख्दै आजको यस एपिसोडबाट म सुबिना बिदा भए तपाईँको नै सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, बाई बाई, हेभ अ गुड डे।

झन् काफ्रेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या हो गाउँदै गाउँदै त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु

0: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
1: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
0: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
2: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा, भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9846801457 र 9816362632। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
3: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ।
3: अहिले हतार छ, पछि आउँदै गरौँला है।
5: दीर्घायु फर्निचर सोरुम,
6: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
7: एभरेज स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
6: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ,
5: प्रोप्राइटर लक्ष्मीराज वाग्ले। फोन नम्बर 0965709 सार, मोबाइल नम्बर 9847612068,
6: 9856602068।
8: प्रसन्न, होमवर्क देखाउ त।
9: हस् टिचर।
8: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
9: टिचर, मेरो मम्मीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
8: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
10: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्यालट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी चार, दुलेगौडा। फोन 0965714484, मोबाइल 9856603384 र 9856607988।
11: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
12: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
11: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
12: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
11: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
12: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
11: थप जानकारीको लागि सम्पर्क 0965714377 र 9856644343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।
13: ए हजुर सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
14: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
13: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
15: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
16: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
15: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9864597056।
16: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
17: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
18: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
17: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
18: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
17: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरनी चार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124160 र 9847078022।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855014175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
1: यति बेला मध्याह्नको ठिक 12 बज्यो।
4: अपनाउन महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार काठमाडौँ उपत्यका सहित काभ्रे, झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, कास्की, तनहु, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके बर्दिया, डेटी, डरेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना छ। अहिले मुख्य सड़कमा गाड़ी निर्वाध रूपमा चलिरहेका छन्। नारायणगढ़ मुगलिन र डीपी राजमार्गमा अवरोध छैन। कान्तिलोक पथ भने बन्द छ। लोकपथ अन्तर्गत ललितपुरको बागमती गाउँपालिका 3 पाङदुरमा पहिरो खस्दा गाड़ीको आवागमन रोकिएको प्रहरीले जनाएको छ। बाल सुधार गृहमा क्षमताभन्दा धेरै बालबालिका रहेको र उनीहरूको आधारभूत सेवा सुविधामा समस्या देखिएको भन्दै सरकारले कानूनी सुधारको प्रक्रिया अघि बढ़ाएको छ। सिंहदरबारमा आज बसेको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा महिला बालबालिका सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाले बाल सुधार गृहको वर्तमान अवस्था र सुधारका प्रयासबारे जानकारी गराउनु भएको हो। सरकारले बालबालिका सम्बन्धी ऐन 2075 संशोधन गरी सजायको अवधि घटाउने र डाइभर्सन प्रक्रियालाई फराकिलो बनाउने प्रस्ताव गरेको छ। नयाँ मस्यौदा अनुसार गम्भीर अपराधमा वयस्कलाई हुने सजायको 2/3 भागलाई घटाएर 16-18 वर्षका बालबालिकाका लागि बढ़ीमा 7 वर्ष मात्र सजाय कायम गर्ने प्रस्ताव गरिएको छ। यसैगरी फौजदारी उत्तरदायित्वको न्यूनतम उमेर 10 वर्षबाट बढ़ाएर 12 वर्ष पुर्याउने र बालबालिकाको आचरणमा सुधार आए प्यारोलमा राखेर घर पठाउन सकिने व्यवस्था समेत प्रस्ताव गरिएको छ। यो ऐन पारित भएमा बाल सुधार गृहमा बालबालिकाको चाप झण्डै 50% घट्ने विश्वास छ। मन्त्रालयका अनुसार अहिले देशभर 10 वटा बाल सुधार गृहको कुल 1085 जना भए पनि क्षमता अनुसार नभई 1195 जना बालबालिका आश्रित छन्। पछिल्लो आन्दोलनका क्रममा केही बालबालिका भागेकाले यो संख्या अझै 1400 रहेको हुन सक्ने अनुमान छ। बाँके जिल्लाको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा झण्डै 3 महिनादेखि लिनियाक अर्थात लिनियर एक्सलेटर मेसिन बन्द हुँदा रेडियोथेरापी सेवा ठप्प छ। सेवा बन्द हुँदा दैनिक उपचारका लागि पुग्ने क्यान्सरका बिरामी भारतका विभिन्न अस्पताल धाउन बाध्य भएका छन्। रेडियोथेरापी सेवा बन्द हुँदा पश्चिम नेपालका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामी सबैभन्दा बढ़ी प्रभावित भएका छन्। अस्पतालमा दैनिक 25 भन्दा धेरै बिरामीले रेडियोथेरापी सेवा लिँदै आएका थिए, तर मेसिन बिग्रिएपछि उनीहरू भारतका बहराइच, लखनऊ, दिल्ली लगायतका अस्पतालमा उपचारका लागि जान बाध्य छन्। सुशील कोइराला प्रखर क्यान्सर अस्पताल लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका लागि सरकारी क्यान्सर उपचार सेवा दिने प्रमुख केन्द्र हो। अस्पताल प्रशासनका अनुसार मेसिन मरमत गर्ने प्राप्त

लागि कतिपय गल्ती गरेको स्वीकार गर्दै सभापति थापाले अब सिद्धान्तमा सम्झौता नगर्ने। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव बढ़ेको छ। अस्ति शुक्रबारको तुलनामा आज सुन तोलामा 1900 र चाँदी 40 रूपियाँले बढ़ेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको 2,84,000 र चाँदी तोलाको 4,240 रूपियाँ निर्धारण भएको छ। शुक्रबार सुन तोलामा 2,82,100 र चाँदी 4,200 रूपियाँमा खरिद बिक्री भएको थियो। अब विदेशको खबर। रातको समयमा काम गर्ने जीवनशैलीले केवल थकान मात्र नभई दीर्घकालीन रूपमा स्मरण शक्ति, मुटुको स्वास्थ्य, मानसिक स्वास्थ्य र क्यान्सरको जोखिम समेत बढ़ाउन सक्ने अध्ययनले देखाएको छ। बीबीसीका अनुसार मानिसको शरीरको जैविक घड़ी दिनमा सक्रिय र रातमा विश्राम गर्ने गरी विकास भएको हुनाले रातभर काम गरेर बिहान र घर फर्किएपछि धेरैजसो रातमा काम गर्ने व्यक्तिलाई निदाउन कठिन हुने गर्छ। अक्सफोर्ड विश्वविद्यालयका निद्रा वैज्ञानिक प्रोफेसर रसेल फोस्टरका अनुसार निद्रा स्वास्थ्यको आधारभूत चीज हो। निद्राका क्रममा मस्तिष्कले दिनभरका स्मृतिलाई व्यवस्थित गर्ने, भावनालाई सन्तुलित बनाउने, रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने तथा मांसपेशीको मरम्मत गर्ने काम गर्छ। निद्राका बेला मस्तिष्कभित्र रहेको एउटा प्रणाली सक्रिय भएर दिनभर जम्मा भएका हानिकारक फोहोर पदार्थ बाहिर निकाल्ने काम गर्छ। पर्याप्त निद्रा नहुँदा यही प्रक्रिया प्रभावित हुने र मस्तिष्कमा अल्जाइमर रोगसँग सम्बन्धित एमाइलोइड र टाउ नामक प्रोटीनहरू जम्मा हुने सक्ने वैज्ञानिकहरूको भनाई छ। क्याम्ब्रिज विश्वविद्यालयका न्यूरोलजिस्ट प्रोफेसर ह्यू मार्कस नेतृत्वको टोलीले यूके बायोबैंकमा 40,000 भन्दा बढ़ी व्यक्तिको मस्तिष्क स्क्यान अध्ययन गर्दा यसको सफाई प्रणाली कमजोर भएका व्यक्तिमा भविष्यमा डिमेन्सिया हुने सम्भावना उल्लेखनीय रूपमा बढ़ी देखिएको जनाएको छ। डिमेन्सियाको जोखिममा उच्च रक्तचाप, मधुमेह र धूम्रपान जस्ता अन्य कारण पनि उत्तिकै महत्वपूर्ण हुने गर्छन्। यस्तै विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ अन्तर्गतको इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सरले रातको शिफ्टमा काम गर्ने अवस्थालाई मानिसका लागि सम्भावित क्यान्सर जन्य समूहमा वर्गीकरण गरेको छ। विशेषज्ञका अनुसार रातको शिफ्टमा काम गर्ने व्यक्तिले सकेसम्म नियमित निन्द्राको तालिका बनाउने, पर्याप्त अध्ययारो र शान्त वातावरणमा सुत्ने, आवश्यक परे छोटो झप्की लिने, स्वस्थ आहार अपनाउने तथा उच्च रक्तचाप, मधुमेह र धूम्रपान जस्ता जोखिम कारक नियन्त्रणमा राख्न विशेष ध्यान दिनु आवश्यक रहेको छ। अब खेल खबर। फिफा विश्वकप फुटबल सन् 2026 को उपाधिका लागि आज राति युरोपियन च्याम्पियन स्पेन र साबिक उपाधि विजेता अर्जेन्टिना बीच खेल हुँदैछ। अमेरिकाको मेटलाइफ स्टेडियममा खेल नेपाली समयअनुसार राति पाउने 1 बजे शुरू हुनेछ। प्रतियोगिताभर अर्जेन्टिनाले सर्वाधिक 19 गोल गरेको छ भने स्पेनले जम्मा 1 गोल मात्र बेहोरेको छ। 39 दिनसम्म चलेको विश्वकपको अन्तिम खेलमा अर्जेन्टिनाको आक्रामक शैली र स्पेनको उत्कृष्ट रक्षा पंक्ति बीच कड़ा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। यो विश्वकपको फाइनलमा 19 वर्षीय युवा स्टार लामिन यामाल र 39 वर्षीय स्टार लियोनल मेसी बीचको प्रतिस्पर्धाले पनि खेललाई थप विशेष बनाएको छ। अर्जेन्टिनाका कप्तान मेसी 8 गोल र 4 असिस्ट सहित गोल्डेन बुट तथा गोल्डेन बलका प्रमुख दावेदार बनेका छन्। तर फ्रान्सका केलेन एम्बाबे 10 गोल सहित शीर्ष स्थानमा छन्। यता स्पेनले सन् 2010 पछि दोस्रो पटक विश्वकप जित्ने लक्ष्य राखेको छ। विश्वकपमा स्पेन र अर्जेन्टिना बीच अहिलेसम्म 14 खेल भएका छन्। दुवै टोलीले समान 6 खेल जितेका छन् भने 2 खेल बराबरीमा सकिएका छन्। विश्वकपमा स्पेन र अर्जेन्टिना 60 वर्षपछि पहिलो पटक खेल्न लागेका हुन्। यसअघि सन् 1966 को समूह चरणमा यी दुई टोलीले खेलेका थिए। त्यसबेला अर्जेन्टिना 2-1 ले विजयी भएको थियो। उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज पनि मुसलधारे पानी पर्ने सम्भावना। काठमाण्डु उपत्यका सहित 35 जिल्लामा बाढ़ीको जोखिम, सावधानी अपनाउन आग्रह। बाल सुधार गृहको अवस्था नाजुक, क्षमता भन्दा धेरै बालबालिका, ऐन संशोधन गरी सजाय घटाउने तयारी। सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रेडियो थेरापी सेवा बन्द, मेसिन मरमत नहुँदा बिरामी भारत जानुपर्ने बाध्यता। रातको समयमा काम गर्दा डिमेन्सिया, मोटु रोग र क्यान्सरको जोखिम बढ़न सक्ने अध्ययनको निष्कर्ष। रातको निन्द्रा रोग प्रतिरोधात्मक क्षमता तथा मांसपेशीका लागि लाभदायक। र विश्वकप फुटबलको उपाधिका लागि आज राति अर्जेन्टिना र स्पेन खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नुपूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: 97.6
1: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
2: बिरामी परीक्षण,
1: निशुल्क औषधि वितरण,
2: प्रयोगशाला सेवा,
1: पञ्चकर्म, पूर्वकर्म,
2: बस्ती कर्म,
1: शिरोधारा,
2: नस्य कर्म, जलनीति,
1: छार सूत्र सेवा,
2: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
1: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
2: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
1: अग्निकर्म, मर्म चिकित्सा,
2: स्तनपायी आमाका लागि स्तनवर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिनटार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0 65 63 483।
3: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
4: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
3: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
4: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊँ न।
5: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
6: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
7: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
8: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! दराज हेर त्यस्तै, लोबेड हेर त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर सबै त्यस्तै।
9: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
8: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
9: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, सन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
10: इस क्षेत्र के सबैभन्दा पुरानो विशाल फर्निचर पसल
7: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
10: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0 65 570 225, मोबाइल 98 5 60 33 800 78, 98 4 61 56 58।
11: यस पालीको फिफा विश्वकप 2026 को फाइनल खेल एलईडी स्क्रिनमा हेरेर रमाइलो गरौ। शुक्ला गण्डकी र आसपासका फुटबल प्रेमीलाई मध्यनजर गर्दै जीके साउन्ड सिस्टम एन्ड लाइट हाउस प्रस्तुत गर्दछ अर्जेन्टिना र स्पेन बीचको फाइनल खेल विशाल एलईडी स्क्रिनमा हेरौ। शुक्ला गण्डकीलाई फुटबलमय बनाऊ। अत्याधुनिक एलईडी स्क्रिन, शक्तिशाली साउन्ड सिस्टम सँगै आउनुहोस् दुलेगौडाको भित्री बजारमा बुधबार राति 1:15 बजे, प्रवेश निशुल्क।
12: मेरिया मैनी,
13: कस्तो राम्रो गहना!
12: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
13: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
14: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
13: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
14: शुद्ध सुन तथा चाँदीका गर गहना,
13: छापावाला सुन चाँदीका गर गहना,
14: राशि अनुसारका पत्थर,
0: कम्प्युटर तौल प्रविधि,
15: बिक्री वा साफ फेरमा सुनको सही मूल्याङ्कन,
0: बिना रसायन 24 क्यारेटका गरगहनाको लागि सम्झने पर्ने ठाउँ
15: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
0: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811160069, 9807725229,
15: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
16: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
17: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
16: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
17: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर जाऊ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
16: त्यसो भए सँगै जाऊ न त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9841694378, 9111196902।
18: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाथ गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 देखि 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी 17:00 कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0635712
2: घरमा सुख शान्ति कहिल्यै भएन आन्टीको काम पनि बन्दैन
3: चेतन बुढा म पनि दिगदार भइसके पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि
4: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ
2: परिवारमा सोचे जस्तो पनि हुँदैन काममा राम्रो पनि हुँदैन त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ
5: त्यसो भए चिन्ता नलिनुहोस् भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै हजुर हामी कहाँ शुभ विवाह सप्ताह एकाहा रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक
3: प्रोपाइटर ऋषुराम पौडेल ऋतु लम्साल पौडेल मोबाइल 9008526463 र 9847739849
6: चिसापानी
7: चिसापानी एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
6: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
7: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी धन्नै सजिलो हुने भयो अब त
6: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समय कटेज बाईको होटल टाइटेनिक छ गोङगोङ बसबार पछाडि पट्टि
7: हजुर काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे 26 साखे हुँदै मयाम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस् समय सम्झनुहोस् है मयाम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
6: होटल टाइटेनिक गोङगोङ बसबार प्रोपाइटर रामचन्द्र महल मोबाइल 9841616878 9825527763
8: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है
9: ल पत्तै छैन है तिमीलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
10: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड ओनियन सिलट टरेस टी आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
11: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग उत्ला गण्डकी साथ दुलेगौडा तनहु प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0965414142 मोबाइल 9850623128 र 9462714726।
12: हार्दिक समवेदना गण्डकी प्रदेश तनहु जिल्ला सुक्ला गण्डकी नगरपालिका पाँच फोरुङ्गे निवासी जनहितकारी क्षेत्रीय समाज नेपालका सदस्य विश्वकमल पाठकको यही मिति 2083 साल असार 25 गते 73 वर्षको उमेरमा भएको असामान्य निधनपछि हाम्रो समाज गहिरो दुःख प्रकट गर्दछ। यस दुःखद घड़ीमा शोकाकुल परिवारजनहरूप्रति धैर्य धारण गरी शोकलाई शक्तिमा बदल्न ऊर्जा निधन भगवानसँग प्रार्थना गर्दै स्वर्गीय आत्माको चिर शान्ति र वैकुण्ठवासको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै 13 दिनको पुण्यतिथिमा भेटी ल्याउनु हुने सागर जानुहुने सम्पूर्णमा यही मिति 2083 चार महिना 5 गतेका दिन उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। अध्यक्ष राजेन्द्र राउत एवं सम्पूर्ण जनहितकारी क्षेत्रीय समाज परिवार शुक्ला गण्डकी नगरपालिका 5
13: कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छौ। हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप

0: ला टायरमा कट लाग्यो, जो मात्रै नयाँ हालेको खत्तम भयो, अब नयाँ किन्नु पर्यो। फेरि
1: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
0: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
1: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
0: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
1: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार। राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
2: कति हाँस्नु भयो, यस्तो पङ्खा चलिरहेको देखिनु भयो।
3: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
1: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त भारी बिजुली पसलमा जानु पर्यो नि।
4: जसका बाजे चाँच पङ्खा, एलइडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउसहोल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
5: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहु, प्रोप्राइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 9856030324।
6: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घर यसै सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा। दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बफ ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565700052, मोबाइल 98560285।
5: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
6: तर महँगो होला नि?
5: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
7: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
8: बाराही अल्मुनियम, अब युपिभीसीको साथमा।
7: अल्मुनियमका झ्याल ढोका, स्टिल रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टिल उद्योग, शुक्ला गण्डकी 2, गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562928 र 98028222938।
9: सुन्दर अटो यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
10: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स, यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
11: सम्पर्क 0654142121, मोबाइल 98565300921।
10: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध,
12: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
4: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
12: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
4: वर्षाको भल पानीको उचित व्यवस्थापन गरौ, भू थए पहिरोको प्रकोपबाट बचौ र बचाऊ,
12: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौ, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौ,
4: खेत बारीका बिल, कान्ला र पाखामा बडहर, राई खनियो, हिमारो रोपौ, हरियाली बढाउ, साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
12: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड, खेतबारी र बस्तीमा आपत विपत नलिम्ताऊ,
4: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौ, भू छए बारी र पहिरोबाट बचौ र बचाऊ,
12: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड दियौ,
4: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
12: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, मेपियर, अम्रिसो र बाँस, हो छय रोकिन्छ, पहिरो थामिन्छ, गाई वस्तुलाई हुन्छ घाँस।
6: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौ।
12: जलाधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलाधार व्यवस्थापन हो। तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउँ।
6: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ।
12: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0565-63175, 98-560-63175।
13: बुवा ढोगरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला, मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
14: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलिङवाडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
13: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर,
15: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पंचकन्या का एसडीपी पाइप, राजस्थानी मार्बल, पेनिटेरी टाइल्स, इंडियन जैकर कंपनी का धारा लगायत संपूर्ण निर्माण संबंधी सामान चाहिए हामीलाई सम्झनुहोस्।
16: रिमाल हार्डवेयर, संपर्क 0564142545, 0564143545।

0: इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13-424 र 9058-60-1175।
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला दिउँसोको ठिक 1 बज्यो।

0: शुक्ला गंडकी एफएम 97.6
1: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
3: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो इमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658 590 065 मोबाइल 98166 34372
4: ए गर्मियामा आयो हजुर सुकिसक्यो खासा वनमा आगो लाग्यो भने जीव जन्तुको नासा वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदेऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: पुन मोबाइल
3: होइन, कति पुन मोबाइल भन्दै कराएको?
2: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
3: कहाँ छ पुन मोबाइल?
2: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
3: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
2: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ल गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
3: प्रोप्राइटर हेमराज पुन। मोबाइल 9814888 र 9848400000।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेसन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क काली।
2: मुख्य कार्यालय चिफीढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0635905511।
5: भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
6: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि।
2: स्मृति फेन्सी दुलेगौडा, हिमसेन मन्दिरसँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
7: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 65577044।
8: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9855077987।
9: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
10: चैतन्य बुढा, म पनि दिगदार भइसके। पितृदोष हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
11: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
9: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
12: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
13: हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्द घर पैचो सत्यनारायणको पूजा 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा बेटी बजार हेल्थ पोस्ट चोक।
10: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847739839।
14: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त?
15: हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
16: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
15: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
16: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
15: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
16: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
15: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
16: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
15: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहु।
17: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै गुलाब चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
15: मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
18: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
15: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
19: हार्दिक समवेदना। गण्डकी प्रदेश तनहु जिल्ला शुक्ला गण्डकी नगरपालिका 5 गुरुङ्गे निवासी जनहितकारी क्षेत्रीय समाज नेपालका सदस्य विश्वकमल पाठकको यही मिति 2083 साल असार 25 गते 73 वर्षको उमेरमा भएको असामयिक निधनप्रति हाम्रो समाज गहिरो दुःख प्रकट गर्दछ। यस दुःखद घड़ीमा शोकाकुल परिवारजनहरूप्रति धैर्य धारण गरी शोकलाई शक्तिमा बदल्न ऊर्जा मिलोस् भनी भगवानसँग प्रार्थना गर्दै स्वर्गीय आत्माको चिरशान्ति

0: 5 गतेका दिन उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। अध्यक्ष राजेन्द्र राउत एवं सम्पूर्ण जनहितकारी क्षेत्रीय समाज परिवार शुक्ला गण्डकी नगरपालिका 5
1: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: 97.6
1: Shukla Ganda KFM 97.6
2: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
3: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
2: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाली अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म
2: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
3: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी
2: थप जानकारीको लागि सम्पर्क 0564143677 र 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक
4: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा
5: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
4: बीबीए कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जेहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
5: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा
4: फोन नम्बर 0614510000
5: 0614510002 मोबाइल नम्बर 9856084466
4: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर
6: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्वस्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित

0: प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0625706676, मोबाइल 9856206676।
1: कता हिँडेको हो आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तनै थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरी शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0625714050, मोबाइल 9843231।
3: शुक्ला गण्डकी FM 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घरमाथि
2: पोखरा जाने बाटोतिर।
4: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864453031।
5: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
6: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
5: पुराना गरगहनासँग नयाँ साथ फेर,
6: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602699।
7: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
8: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
7: ए त्यसो भए त म गइहाले,
8: चिया त पिएर जाऊ,
7: अहिले हतार छ, पछि आउँदै गरौँला है।
9: दीर्घायु फर्निचर सोरुम,
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
11: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
10: दीर्घायु फर्निचर सोरुम दुलेगौडा तनहुँ,
9: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0965709 सार, मोबाइल नम्बर 9847162068
10: 9857062068।
12: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
13: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
12: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
13: छुटको दायराहरू, कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
12: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
13: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
12: थप जानकारीको लागि 0635714479, मोबाइल 9560062065, 9468064145।
14: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
15: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं।
14: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
15: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
14: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौं। कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: यस पालीको फिफा विश्वकप 2026 को फाइनल खेल एलईडी स्क्रीनमा हेरेर रमाइलो गरौं। शुक्ला गण्डकी र आसपासका फुटबल प्रेमीलाई मध्यनजर गर्दै जीके साउन्ड सिस्टम एण्ड लाइट हाउस प्रस्तुत गर्दछ अर्जेन्टिना र स्पेन बीचको फाइनल खेल विशाल एलईडी स्क्रीनमा हेरौं। शुक्ला गण्डकीलाई फुटबलमय बनाऊ। अत्याधुनिक एलईडी स्क्रीन शक्तिशाली साउन्ड सिस्टम सँगै आउनुहोस् दुलेगौड़ाको भित्री बजारमा बुधबार राति 1:15 बजे। प्रवेश निशुल्क।
3: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
4: पण्डित बा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
5: ओमकार
4: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
5: ओमकार
4: अनि घरमा पूजा सामग्री पनि छैन भने
5: ओमकार
4: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
5: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् यहाँ जति मूल्य मिलाएर त दुलेगौड़ा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौड़ा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
4: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
6: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै हर उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
7: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
8: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
7: हो त नि अब चाहिँ राम्रो भयो।
9: ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ।
7: ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौंसम्म ढुक्क।
10: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
11: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
12: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
13: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 9856206030।
10: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
12: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
14: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
15: सम्पर्क 0564142121 मोबाइल 9856035921।
14: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
16: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर।
17: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
18: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
0: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
18: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
19: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
20: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
19: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
21: गाउँबाट सपिङ गर्नको लागि धुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
22: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
21: सपिङका लागि भनेर धुलेगौंडा झरेको, कुन पसल पसौं पसौं, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
22: ल तिमी ढुक्क हौ न, धुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
21: त्यसो भए सँगै जाउ न त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9846194378, 9811969902।
23: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी चार, दुलेगौंडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
24: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
25: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
24: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं। अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी आठ तन हो।
26: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: हार्दिक समवेदना गण्डकी प्रदेश तनहु जिल्ला शुक्ला गण्डकी नगरपालिका 5 भुरुङ्गे निवासी जनहितकारी क्षेत्रीय समाज नेपालका सदस्य विश्वकमल पाठकको यही मिति 2083 साल असार 25 गते 73 वर्षको उमेरमा भएको असामयिक निधनप्रति हाम्रो समाज गहिरो दुःख प्रकट गर्दछ। यस दुःखद घड़ीमा शोकाकुल परिवारजनहरूप्रति धैर्य धारण गरी शोकलाई शक्तिमा बदल्न ऊर्जा मिलोस् भनी भगवानसँग प्रार्थना गर्दै स्वर्गीय आत्माको चिर शान्ति र वैकुण्ठवासको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै 13 दिनको पुण्यतिथिमा भेटी ल्याउनु हुने सागर जानु हुने सम्पूर्णमा यही मिति 2083 चार महिना 5 गतेका दिन उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। अध्यक्ष राजेन्द्र राउत एवं सम्पूर्ण जनहितकारी क्षेत्रीय समाज परिवार शुक्ला गण्डकी नगरपालिका 5 तन हो।
2: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
3: जल चेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्रधान कार्यालय बुद्ध चोक पोखरा सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
2: सुखी सदस्य दिगो सहकारी 25 वर्षदेखि सदस्यको सहयात्री।
4: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
5: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
4: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
6: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
5: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
6: सोनुक सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
5: पोखरा जाने बाटोतिर।
7: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
5: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864530031।
8: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
9: वाउ कस्तो राम्रो गहना, कहाँ बनाएको?
8: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
9: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
8: पुराना गरगहनासँग नयाँ साथ फेर,
9: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
8: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौँ रातनहु प्रोप्राइटर प्रेम घिमिरे मोबाइल 9856602099।
10: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
11: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
10: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
11: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
10: ए त्यसो भए त म गइहाले,
11: चिया त पिएर जाऊ,
10: अहिले हतार छ पछि आउँदै गरौँला है।
12: दीर्घायु फर्निचर सोरुम,
13: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर म्याट र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
14: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
15: एभरेस्ट स्टिल र नेपालको नम्बर वन कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
13: दीर्घायु फर्निचर शोरूम दिलीगौडा तनहुँ।
14: प्रोप्राइटर लक्ष्मीराज वागी। फोन नम्बर 0965709704। मोबाइल नम्बर 98460261268।
13: 98560261268।
16: कता हिँडेको आइफोन हातमा लिएर?
17: आइफोन हो कि माइफोन के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
16: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
17: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
16: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050। मोबाइल 98463231।
18: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
19: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भइन्छ क्यारे ल्याइ त हाल्छु नि।
18: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
19: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
18: होम डेलिभरीको पनि व्यवस्था छ।
20: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 98141111178 98560078।
21: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: 97.6 शुक्ला गण्डकी एफएम 97.6
1: या बुढा 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो
2: कुरो त ठिकै हो बुढी छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ अहिले किन पैसा छैन
1: लौ पैसाको टेन्सन मान्नै पर्दैन नि मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन् किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला
3: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन फ्रिज वासिङ मेसिन मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा प्रोप्राइटर कुलकुमार कुमाल मोबाइल 9840 26617 र 9811638981
4: ल छोरी हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र
4: के शर्त हो त्यस्तो सुनाउन त हामी पनि
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ राशि अनुसारका पत्थर पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
4: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरेनी टार उडा कार्यालयको अगाडि सम्पर्क नम्बर 0658-412-400-412-160 र 9840-78-022
6: ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ भोलि पोखरा जाउ न है
7: ल यतिका लागि पनि किन पोखरा जानु बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि
6: हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड हामी कहाँ साइकल वाकल झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ
4: रस्तु बेबील्यान्ड शुक्ला गण्डकी चार दुलेगौडा
6: मोबाइल 9850605577
2: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएडमा भर्ना सम्बन्धी सूचना
8: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ
2: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ
8: हाम्रा विशेषताहरू गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था
2: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन
8: व्यवस्थित पुस्तकालय खेलकुद मैदान सिपमूलक ज्ञान सहितको पठन पाठन
2: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
8: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी बीबीए र बीएचएम
2: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ सम्पर्क नम्बर 061-433-385 मोबाइल 9856-80-385

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला दिउँसोको ठिक 3 बज्यो।

0: wherever you are. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
0: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: गरेको थियो। पहिलो चरणमा दुई वर्ष मुनिका 20 जना बाल बालिकाको उद्धार गरेको मन्त्रालयले जनाएको छ, जसमा 12 जना बालक र 8 जना बालिका छन्। उनीहरूलाई सुरक्षित ठाउँमा राखी स्वास्थ्य परीक्षण र हेरचाहको व्यवस्था मिलाइएको छ। बाँकी बाल बालिकाको अवस्थाबारे पनि मूल्याङ्कन जारी रहने मन्त्रालयले जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले देशभरका बाल सुधार गृहहरूको अवस्था सुधार गर्न सरकारलाई 4 बुँदे निर्देशन दिएको छ। बाल सुधार गृहमा रहेका बाल बालिकाहरूको मानव अधिकारको अवस्था सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गर्दै समितिले भौतिक पूर्वाधार सुधार, क्षमता अभिवृद्धि र पोषण व्यवस्थापनमा तत्काल काम अघि बढ़ाउन निर्देशन दिएको हो। समितिकी सभापति समीक्षा बास्कोटाले सुधार गृहहरूमा बढ़दो चाप र सीमित पूर्वाधारलाई ध्यानमा राख्दै तत्काल वैकल्पिक प्रबन्ध मिलाउन महिला तथा गृह मन्त्रालयलाई निर्देशन दिनुभयो। यसै गरी रूपन्देहीको बाल सुधार गृह साँगुरो र अनुपयुक्त देखिकाले त्यसलाई तत्काल जिल्ला समन्वय समितिको नवनिर्मित भवनमा स्थानान्तरण गर्न भनिएको छ। समितिले बाल बालिकाले पाउँदै आएको दैनिक सिधा र रकम उनीहरूको उमेर र शारीरिक आवश्यकताका आधारमा अपर्याप्त रहेकाले पोषण र खाद्य व्यवस्थापनमा तत्काल सुधार गर्न समेत सरकारलाई सचेत गराएको छ। उपसमितिको प्रतिवेदन अनुसार देशभर 10 वटा बाल सुधार गृहको कुल क्षमता 1085 जनाको भए पनि अहिले 1195 जना बाल बालिका आश्रित छन्। पुराना र कारागार जस्ता भौतिक संरचनामा सञ्चालित 30 सुधार गृह मध्ये 4 वटामा मात्र विद्यालयको व्यवस्था रहेको प्रतिवेदनमा उल्लेख छ। नेकपा एमाले संसदीय गतिविधिलाई थप व्यवस्थित, तार्किक र प्रभावकारी बनाउन विज्ञहरूको ज्ञान र सुझावलाई संस्थागत ढंगले उपयोग गर्ने नीति अघि सारेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै एमाले संसदीय दलकी उपनेता पद्मा अरियालले संसदमा पार्टीको प्रस्तुतिलाई केवल राजनीतिक मात्र नभई प्राज्ञिक, बौद्धिक र तथ्यपरक बनाउनु पर्नेमा जोड़ दिनुभयो। राजनीतिक अनुभवले खारिएको नेतृत्व र विभिन्न विधामा विज्ञता हासिल गरेका व्यक्तित्वहरूको ज्ञानको संयोजनबाट पार्टीलाई सही मार्ग प्राप्त हुने उहाँको विश्वास छ। पार्टीले विज्ञहरूको रूचि र क्षमताका क्षेत्रहरू पहिचान गर्न फारम उपलब्ध गराउने र त्यही आधारमा विज्ञहरूको विज्ञ सूची अर्थात रोस्टर तयार गर्ने प्रक्रिया शुरू गरेको छ। उपनेता अरियालका अनुसार विज्ञहरूलाई उनीहरूको विशिष्टताका आधारमा विभिन्न क्षेत्रगत समूह अर्थात क्लस्टरमा विभाजन गरिनेछ। यस्तै संसदमा सांसदहरूले राख्ने धारणालाई थप सशक्त र तथ्यपरक बनाउन एउटा मुद्दा संकलन केन्द्र समेत स्थापना गर्ने भएको छ। केन्द्रले जनस्तरका समस्या, सामाजिक मुद्दा तथा राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको सूक्ष्म अध्ययन गरी तथ्यहरू संकलन गर्नेछ, जसले सांसदहरूलाई सदनमा प्रभावकारी बहस गर्न सहयोग पुर्याउने अरियालले बताउनुभयो। सरकारका गलत कदमको खबरदारी गर्दै सही मार्गमा ल्याउन र पार्टीको दृष्टिकोणलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न विज्ञहरूको सुझाव अपरिहार्य रहेको उपनेता अरियालले उल्लेख गर्नुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
6: जमिनका धाजाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
5: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
7: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख प्रमुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
1: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0556943333 4953555।
4: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्ष चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पर्यटकको आगमन बढ़ेको छ। आर्थिक वर्ष 2082/83 2,72,923 पर्यटक आएका छन्। आर्थिक वर्ष 2081/82 2,31,329 पर्यटकले भ्रमण गरेका निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो। एकसिङे गैंडा, पाटेबाघ, भालु, हात्ती तथा विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकनका लागि पर्यटकहरू चितवन राष्ट्रिय निकुञ्ज पुग्ने गरेका छन्। गएको आर्थिक वर्ष निकुञ्जले पर्यापर्यटनबाट 27,63,39,950 रूपियाँ राजस्व संकलन गरेको जनाएको छ। काठ दाउरा, गैर काष्ठ, वन पैदावार, बिक्री, जडीवाना लगायत शीर्षकमा भने 31,01,64,551 रूपियाँ राजस्व संकलन भएको छ। अब विदेशको खबर। मोबाइल इन्टरनेट बन्द हुँदा कार्ड मार्फत हुने भुक्तानीमा अवरोध आएपछि रूसीहरू फेरि नगद कारोबारतर्फ फर्किएका छन्। युक्रेनसँगको युद्ध शुरू भएको 4 वर्षभन्दा धेरै समय बितिसक्दा बढ़दो आर्थिक दबावका कारण कर छल्न खोज्ने व्यवसायीहरूको संख्या पनि बढ़ेको बीबीसीले जनाएको छ। रूसी केन्द्रीय बैंकको तथ्याङ्क अनुसार यस वर्षको शुरूआतदेखि झण्डै 20 अर्ब अमेरिकी डलर बराबर नगद प्रवाह भएको छ। कोविड-19 महामारीको समय बाहेक अन्य कुनै पनि वर्षको यही अवधिको तुलनामा यो सबैभन्दा धेरै वृद्धि हो। नगद कारोबार वृद्धि युक्रेनी ड्रोन आक्रमणहरूको लहरका बीच देखिएको हो। यी आक्रमणहरूका कारण रूसले पटक पटक देशका ठूला भूभागमा मोबाइल इन्टरनेट सेवा बन्द गर्नु परेको छ, जसले गर्दा धेरै मानिसहरू कार्ड मार्फत भुक्तानी गर्न असमर्थ भएका छन्। सरकारका अनुसार ड्रोन आक्रमणहरूको सामना गर्न इन्टरनेट सेवा बन्द गर्नु परेको हो। बढ़दो बजेट घाटाको सामना गरिरहेको र युक्रेन युद्धका लागि आवश्यक रकम जुटाउन प्रयास गरिरहेको अवस्थामा अहिले देखिएको यो परिवर्तनले रूसका लागि कर संकलन गर्न कठिन भइरहेको छ। ईरान युद्धपछि तेलको मूल्यमा भएको पछिल्लो वृद्धिका कारण रूसले लाभ लिइरहेको भए पनि समग्र अर्थतन्त्र भने सुस्त हुँदै गइरहेको छ। रूसको तेल तथा ग्यास क्षेत्रले राज्यको कुल राजस्वको झण्डै 1/4 हिस्सा ओगट्छ। अब खेल खबर। स्पेन र अर्जेन्टिना बीच आज राति 12:45 हुने फिफा विश्वकप फुटबल फाइनलको हाफ टाइम मध्यान्तर प्रतियोगिताको इतिहासमै सबैभन्दा लामो हुने भएको छ। यसको कारण सुपर बाउल शैलीको 11 मिनट लामो प्रस्तुति हो, जसमा म्याडोना, सकिरा, जस्टिन बिबर र के पप बोई ब्याण्ड बीटीएसले संयुक्त रूपमा मुख्य प्रस्तुति दिनेछन्। यो कार्यक्रम न्यूयोर्क न्यूजर्सी स्टेडियममा मध्यान्तरको समयमा हुनेछ। मनोरञ्जनात्मक कार्यक्रमको तयारी गर्न र त्यसपछि दोस्रो हाफ अघि ती सबै सामग्री हटाउन लाग्ने समयका कारण हाफ टाइम 25 मिनटभन्दा लामो हुन सक्छ। फिफाले यो कार्यक्रम झण्डै 20 मिनटको हुने बताउँदै आए पनि यसमा संलग्न विभिन्न पक्षहरूको कारण यो समय सीमा लम्बिन सक्ने बुझिएको छ। यदि विश्रामको अवधि अनुमान गरेभन्दा लम्बियो भने खेलाड़ीहरूले कुनै न कुनै प्रकारको वार्म अप गर्नुपर्ने सम्भावना हुन्छ। इन्टरनेशनल फुटबल एसोसिएशन बोर्ड आईएफएबीद्वारा संचालित खेलका नियमहरूअनुसार खेलाड़ीहरूले 15 मिनटभन्दा धेरै विश्राम पाउँदैनन्। फिफाद्वारा नै आयोजित र न्यूजर्सीमा सम्पन्न गएको वर्षको विश्वकप क्लब विश्वकपको फाइनलमा पनि हाफ टाइम 24 मिनट लामो भएको थियो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। खोटाङमा खहरे खोलाको बाढ़ीले बगाउँदा 2 जनाको ज्यान गयो। 24 घण्टामा विपदका 58 घटना, आज पनि विभिन्न जिल्लामा बाढ़ीको जोखिम। नेपाल बाल संगठनबाट 20 जना बाल बालिकाको उद्धार, अवस्था दयनीय रहेको उजुरीका आधारमा अनुगमन गरी उद्धार गरेको मन्त्रालयको भनाई। एमाले संसदीय भूमिकालाई प्रभावकारी बनाउन विज्ञहरूको समूह निर्माण गर्दै पार्टीको प्रस्तुतिलाई राजनीतिक मात्र नभई बौद्धिक र तथ्यपरक बनाउनु पर्नेमा जोड़। युक्रेनसँगको युद्धका कारण रूसीहरू फेरि नगद कारोबारतर्फ फर्किए, सुस्त हुँदै गएको युद्धकालीन अर्थतन्त्रमा थप भार पर्दै। र आज राति हुने विश्वकप फाइनलमा इतिहासकै लामो हाफ टाइम हुने।
10: Jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo jo j
9: शुक्ला गण्डकी एफएम 97.6।
10: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
11: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
12: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
10: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
12: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
11: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805826466 र 9847739839।
13: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
14: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनसादी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
15: स्याङ्जा धनलक्ष्मी सुनसादी पसल।
14: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
15: शुद्ध सुन तथा चाँदीका गर गहना,
14: छापावाला सुन चाँदीका गर गहना,
15: राशि अनुसारका पत्थर,
14: कम्प्युटर तौल प्रविधि,
15: बिक्री वा साठ फेरमा सुनको सही मूल्याङ्कन,
14: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
15: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
14: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625239।
15: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
16: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
17: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
16: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
18: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
19: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
18: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
19: सम्पर्क मोबाइल 9857065119 र 9864975056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
20: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
21: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
20: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
21: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
20: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
21: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ, मोबाइल नम्बर 9557062452।
2: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
3: किन आमा, के भएर?
2: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
3: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ।
2: मोबाइल 9856043952 र 9806656586।
3: कता हिँडेको आइफोन हातमा लिएर?
22: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
22: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843638011।
23: शुक्ला गण्डकी FM 97.6।

0: चिसापानी चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर स्याङ्जाको मग्याम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्यो
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ गोङगोबु बसबार पछाडिपट्टि
1: हजुर काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
2: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गोङगोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841168778 9825572763
3: सुन होमवर्क देखाउ त
4: टिचर
3: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
4: टिचर मेरो मामीले त साधे राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
3: ए हो र त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
5: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564144484 मोबाइल 9560633384 र 9560667988
6: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है
0: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैले पनि कुनै चिन्तै नलिए
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
7: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा शिवम सिमेन्ट एसियन पेन्ट्सका रंग रोगन पञ्चकन्याका एचडीपी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल्स इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्
5: रिमाल हार्डवेयर सम्पर्क 0654142445 0654143445
8: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है ल पत्तै छैन है तिमीलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
9: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टिल आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ
8: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0564141042 मोबाइल 9560231128 र 9462614726
10: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ
11: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
10: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
12: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
10: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
12: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
10: थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
13: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
14: वेस्ट डिजिटल एन्टरटेनिङ द नेसन।

0: ल नातिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
1: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
0: नातिको व्रतबन्ध गरेर उम्काइदिउ कि भनेर जुटेको।
1: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
2: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
3: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल। प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा। मोबाइल 98460-67645।
4: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि, व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
5: आज पनि खाना काँच्छै? होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
6: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
5: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
6: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
7: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
8: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
9: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
10: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
11: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
10: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
12: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6, खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल। मोबाइल 98460-26617 र 98161-38981।
13: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
11: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
13: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
11: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
13: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
14: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
15: चिकन ससेज, बब ससेज
16: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-70-52, मोबाइल 98-560-28-587।
17: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
18: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
17: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
4: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
18: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
19: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
4: ओम एम आभूषण सुन चाँदी दोकान,
3: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0-65-70-537, मोबाइल नम्बर 98-460-69-240, 98-0-58-00-8।
20: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
0: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
21: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
0: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
21: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ पछि आउँदै गरौलाई।
22: दीर्घायु फर्निचर सोरुम,
23: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
22: साथै पुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
24: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
23: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ।
22: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 065-75-9 सार, मोबाइल नम्बर 98-460-268
23: 98-560-268।
25: होइन यसो आमा चाहिँ कहाँबाट चलेको
26: कुटी हाँस्नु पनि हो, यस्तो पङ्खा चलिरहेको देखिनु पनि हो।
25: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
27: चिसो हावा फाल्ने पङ्खा लिन त कति ठाउँमा जानु पर्यो नि।
26: गटिलो ठाउँ चाहिँ कहाँ छ?
27: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
28: चेस्का बाजे चाँच पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
29: अब सीजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ। प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98-560-30-324।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13424 र 9855-14175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला अपराह्नको ठिक 4 बज्यो।

धारामा मछु आज धेरै टाढा, मछु आज धेरै टाढा, मेरो दिल छ

0: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी।
1: पण्डितमा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
2: ओमकार।
1: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
2: ओमकार।
1: अनि घरमा पूजा सामग्री पनि छैन भने
2: ओमकार।
1: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
1: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634।
4: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
5: ओलपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
6: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
4: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9856062676।
7: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
8: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
7: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
8: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर जाऊ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
7: त्यसो भए सँगै जाऊ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4, दुलेगौडा। प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9111796902।
9: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
10: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
11: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
10: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
11: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
10: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
11: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
10: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
11: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ।
12: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा,
11: मोबाइल नम्बर 9821652067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
13: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
11: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
14: शुक्ला गण्डकी FM 97.6।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511। सुन्दर अटोक्स यमाहा शोरूम दोलेगौंडा प्रस्तुत गर्दछ।
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहु।
3: सम्पर्क 0654142121, मोबाइल 98565391।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: यस यमा
5: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: ए भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोजे त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौंडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 98460089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
9: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
10: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौंडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
9: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
1: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
10: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
11: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
1: ओम एम आभूषण सुनचाँदी दोकान,
9: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0665705537, मोबाइल नम्बर 98460-69240, 98058-00008।
12: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
13: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा हाम्रै दुलेगौंडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
12: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
13: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौंडा, NIMB ब्याङ्क र दुलेगौंडा पोलिक्लिनिकको बीचमा।
12: प्रोप्राइटर रोशनी श्रेष्ठ,
13: मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 543।
14: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
15: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
14: हो त नि, अब चाहिँ राम्रो भयो।
16: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
14: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
17: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
18: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
19: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
20: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141994, मोबाइल 98560206630।
17: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
21: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
22: हजुर हजुर, स्याङ्जाको मगेम चिसा पानी हो। आउनुहोस्, बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
23: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
22: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
20: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
23: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
22: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461680, 98235527763।

0: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4, दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
1: हजुर, दान गरौ।
2: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
3: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
1: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
2: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तन हो।
4: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
1: तर महँगो होला नि?
0: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
2: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
3: बाराही अल्मुनियम अब यूपीवीसी को साथमा।
2: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
3: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028922938।
4: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
5: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
4: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
5: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
6: चिकन ससेज, बफ ससेज
4: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98560288587।
7: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
5: किन आमा, के भएर?
7: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
5: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
7: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
5: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
7: मोबाइल 98560043952 र 98066656586।
5: कता हिँडेको हो आइफोन हातमा लिएर?
8: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ, तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
8: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463-23811।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6। शुक्ल गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 5 बज्यो। घटना, दुर्घटना,
3: कला, संस्कृति,
1: स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलकुद,
3: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
4: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

0: नमस्कार, साँझ 5 बजेको शुक्ला गण्डकी समाचारमा समाचार कक्षबाट म सुबिना थापाको स्वागत छ। तपाईँ हामीलाई 97.6 MHz ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com.np लगन गरेर विश्वभरि एकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। गत वर्ष भदौ 24 गते उच्च अदालत पोखरा, कास्की जिल्ला अदालत र तनहुँ जिल्ला अदालतमा भएको आगजनीका कारण जलेको 6126 थान मिसिल मध्ये 3307 थान मिसिल पुनः प्राप्त भएका छन्। उच्च अदालत पोखरामा जलेर नष्ट भएका 257 मध्ये 250 थान र कास्की जिल्ला अदालतमा नष्ट भएका 2065 थान मिसिल मध्ये 1999 थान मिसिल पुनः प्राप्त भएको उच्च अदालत पोखराले जनाएको छ। जिल्ला अदालतमा जलेर नष्ट भएका 3804 थान मेसिल मध्ये 1068 थान पूर्ण रूपमा र 15 थान मेसिल आंशिक रूपमा प्राप्त भएको उच्च अदालतका उप रजिस्टर नीलप्रसाद पनेरूले जानकारी दिनुभयो। जिल्ला सरकारी वकिलको कार्यालय र मुद्दाका सम्बन्धित पक्षबाट पुनः प्राप्त भएका मेसिललाई प्रमाणीकरण गरिएको उहाँको भनाइ छ। उच्च अदालत का साथ कास्की जिल्ला अदालतका 76 र तनहुँ जिल्ला अदालतका 2751 थान मेसिल प्राप्त हुन बाँकी रहेको जनाइएको छ। मेसिलको अध्ययन र प्रमाणीकरणको लागि छुट्टै टोली गठन गरिएको छ। पोखरा महानगरपालिकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा चोरी गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की मातहतको वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले सूक्ष्म अनुसन्धानको क्रममा चोरीका सामान सहित 4 जना विदेशी नागरिक र 5 जना नेपाली गरी 9 जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका उनीहरूलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाका सम्बन्धी कसुरमा म्याथप गरी अनुसन्धान अगाडि बढ़ाइएको प्रहरीले जनाएको छ। पोखराका विभिन्न मा भएका चोरीका घटनामा यो गिरोह संलग्न रहेको प्रहरीको दावी छ। उनीहरूले गत साउन 14 गते पोखरा 18 मणिमार्ग स्थित हेमराज गिरीको घरबाट 25 तोला सुनका गहना र 70,000 रूपियाँ नगद चोरी गरेका थिए। साउन 4 गते पोखरा 17 छोरेपाटन स्थित शिवप्रसाद बरालको घरबाट 0.5 तोलाको सुनको गहना, 1,50,000 रूपियाँ नगद, एउटा ल्यापटप र एउटा मोबाइल चोरी भएको थियो। त्यस्तै साउन 15 गते पोखरा 18 भकुण्ड स्थित गिरीधारी श्रेष्ठको घरबाट 2 मोबाइल र 1,54,000 सुनको गहना चोरी भएको थियो। साउन 23 गते पोखरा 8 ज्ञानकुञ्ज मार्ग स्थित मोहसेन खातमीको कोठाबाट एउटा मोबाइल र 25,000 नगद रूपियाँ तथा सोही दिन पोखरा 6 लेकसाइड स्थित हिरामणी लामी छानेको घरबाट आइफोन मोबाइल लगायतका सामान चोरी भएको विवरण प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्ने विदेशी नागरिकहरूमा भारतको उत्तर प्रदेशका 23 वर्षीय राहुल निषाद र महाराष्ट्रका 40 वर्षीय सोमनाथ हनुमन्त जाधव रहेका छन्। चीनको गुइझोका 30 वर्षीय बेन्जी र सानडोङका 37 वर्षीय वाङ लियानिन पनि पक्राउ परेका छन्। नेपाली नागरिकहरूमा स्याङ्जा चापाकोटका 42 वर्षीय राजकुमार बेक, कास्की अन्नपूर्णका 50 वर्षीय राजु केसी भन्ने, खिमबहादुर छेत्री अर्घाखाँसी भूमिका स्थानका 29 वर्षीय अशोक पोखरेल, कास्की पोखरा 16 51 वर्षीय केशव पाइजा मगर र बागलुङ नगरपालिकाका 27 वर्षीय अनिल बेक रहेका छन्। प्रहरीले उनीहरूको साथबाट 9 वटा मोबाइल फोन, एउटा स्मार्ट घड़ी, एउटा ल्यापटप र 1.394 तोला तौल भएको एउटा ब्रासलेट बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीले म्याग्दीका 2 फरक स्थानमा सञ्चालन भइरहेको जुवा तास खेलमा एकै दिन छापा मार्दै 24 जनालाई पक्राउ गरेको छ। पक्राउ परेका मध्ये एक घटनामा 17 जना र अर्को घटनामा 7 जना रहेका छन्। प्रहरीले दुवै स्थानबाट करिब 3.5 लाख नगद, 8 बुक तास तथा अन्य सामग्री समेत बरामद गरेको छ। प्रहरीका अनुसार साउन 2 गते प्रहरी टोलीले बेनी नगरपालिका 8 गणेश टोली स्थित एक घरमा छापा मार्दा जुवा खेलिरहेको अवस्थामा 17 जनालाई पक्राउ गरेको हो। स्थानबाट 2,91,015 नगद र 8 बुक तास बरामद गरिएको छ। निरन्तरको वर्षाको कारण खसेको पैह्रोले पोखराको सेती नदी थुनिएको छ। पोखरा महानगरपालिका 15 र 17 को सिमानामा पर्ने रातो पैह्रोमा नदीले कटान गरेपछि खसेको पैह्रोले नदीको केही भाग थुनिएको हो। पैह्रोका कारण नदी थुनिएपछि पानी पूर्ण रूपमा निकास हुन सकेको छैन। पहिरोले धुनिएको स्थान भन्दा माथिल्लो भागमा पानीको सतह करिब 50 मिटर माथिसम्म बढ़ेको छ। गण्डकी प्रदेशका 8 जिल्लामा रात्रिकालीन यातायात सेवा बन्द गरिने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त सूचनामा गण्डकीका कास्की, गोर्खा, लमजुङ, स्याङ्जा, तनहु, बागलुङ, पर्वत, म्याग्दीमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइने उल्लेख छ। जल तथा मौसम विज्ञान विभागले आइतबार गण्डकी प्रदेशका पहाड़ी भूभागमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेसँगै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसबारे आवश्यक निर्णय गरेको हो। तनहु क्षेत्र नम्बर 2 का प्रतिनिधि सभासद इन्जिनियर श्रीराम नेउपानेले भीमात नगरपालिका साथ राङरुङका अपाङ्गता भएकामा छोरालाई शनिबार ह्वील चेयर प्रदान गर्नुभएको छ। सांसद नेउपानेले आफूले प्राप्त गरेको पारिश्रमिक सामाजिक कार्यमा लगाउने अभियान अन्तर्गत सुकुम्बासी परिवारका दुर्गा बहादुर परियार, श्रीमती पार्वती परियार र 26 वर्षीय छोरा विश्व परिवारलाई ह्वीलचेयर हस्तान्तरण गर्नुभएको हो। आफू राजनीतिमा व्यक्तिगत सुविधा वा लाभका लागि नभई राष्ट्र सेवा र जनताको हितको लागि आएको बताउँदै सांसद नेपालले राज्य कोषबाट प्राप्त हुने सम्पूर्ण आर्थिक सुविधा समाजकै हितमा खर्चने नीति अनुरूप सहयोग गरिएको स्पष्ट पार्नुभयो। पोखरा महानगरपालिकाले बस पार्क क्षेत्रमा रहेका सुकुम्बासी र अव्यवस्थित बसोबासीको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ। महानगरले सार्वजनिक गरेको सूचीमा 574 परिवार समेटिएका छन्। जस अनुसार 286 परिवार भूमिहीन दलित र भूमिहीन सुकुम्बासी छन् भने 233 परिवारलाई अव्यवस्थित बसोबासीको रूपमा वर्गीकरण गरिएको छ। बाँकी 55 परिवारको विवरण भने दोहोरो परेको वा मेल नखाएको भेटिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो। पोखरा महानगरपालिकाले गोरू पाल्ने किसानलाई प्रोत्साहन अनुदान सहित उन्नत जातको बिउबीजन प्रदान गरेको छ। आर्थिक वर्ष 2081-82 19 वडाका 550 गोरूका किसानलाई रू 10,000 दरले रू 55,00,000 प्रोत्साहन रकम प्रदान गरिएकोमा गत आर्थिक वर्षमा तिनै किसानलाई लक्षित गरी उन्नत जातको बिउबीजन वितरण गरिएको हो। किसानलाई हौसलासहित परम्परागत कृषि प्रणालीको जगेर्नाको लागि गोरू पाल्नेलाई प्रोत्साहन अनुदान उपलब्ध गराइएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कदरियाले बताउनुभयो। गोरू पाल्ने किसानलाई अनुदान दिन थालेपछि जग्गा बाँझो छोड्ने प्रवृत्तिमा पनि केही कमी आएको छ। महानगरले सबैभन्दा बढ़ी वडा नम्बर 21 का 84, वडा नम्बर 16 का 84, वडा नम्बर 24 का 62, वडा नम्बर 23 का 51, वडा नम्बर 20 का 40, वडा नम्बर 22 का 28, वडा नम्बर 18 का 31, वडा नम्बर 28 का 32, वडा नम्बर 31 का 38, वडा नम्बर 33 का 29, वडा नम्बर 13 का 12, वडा नम्बर 19 का 8, वडा नम्बर 27 का 6, वडा नम्बर 26 का 5, वडा नम्बर 25 का 3, वडा नम्बर 32 का 11 र वडा नम्बर 6 मा 2-2 र वडा नम्बर 15 मा 1 गोरू पाल्ने किसानलाई प्रोत्साहन अनुदान उपलब्ध गराएको हो। लोमान्थाङ गाउँपालिका 4 चन्जोङका खाजाङ ग्याछो गुरूङको एउटै खोरका 25 च्याङपा हिमचितुवाको आक्रमणबाट मरेका छन्। परम्परागत खोरमा तारबार सहितको पर्खाल नागेर खोरभित्र पसेको चितुवाले घाइते बनाएको च्याङमा समेत उपचारको क्रममा मरेपछि क्षतिपूर्ति बापत क्याबबाट 2,19,500 रूपियाँ प्राप्त गर्नुभयो। आर्थिक वर्ष 2080-81 लोगेकर दामोदरकुण्ड गाउँपालिका 2 डाकमारका किसान मिग्मा गुरूङले एउटै खोरका 77 च्याङ्रा हिमचितुवाको आक्रमणबाट मरे बापत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग अन्नपूर्ण संरक्षण क्षेत्रले आयोजना र गाउँपालिकाबाट 10,85,000 राहत प्राप्त गर्नुभयो। वहाँले मुस्ताङमा परम्परागत खोरमा रहेको भेरा च्याङ्रा वर्षेनी हिमचितुवा र बोआसोको निशानामा पर्ने गरेका छन्। गत आर्थिक वर्ष 2082-83 अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना क्यापिलाका संरक्षण कार्यालय लवनथाङले 35 जना कृषकको 59 वटा वन्यजन्तुको आक्रमणबाट पशुधन क्षति भएको कृषकलाई 13,50,500 रूपियाँ वितरण गरेको छ। गाउँपालिकाभित्र रहेको 100 खोरमा वन्यजन्तुले अधिकांश परम्परागत गोठमा क्षति पुर्याएको छ। चरण क्षेत्र बाहेकका सानो ठूलो खोरमा राखिएको अवस्थामा सजिलै आक्रमण गर्न सकिने भएकोले परम्परागत गोठमा पशु चौकिया जोगाउन मुस्किल रहेको लोमान्थाङ एक छोसेरका च्याङ्ग्रा पालक कृषक अंग्याल गुरूङले बताउनुभयो। तनहुको शुक्ला गण्डकी चारदोले गौड़ामा विश्वकप 2026 फाइनल खेल एलईडी स्क्रीनमा आज राति प्रदर्शन गरिँदैछ। यस क्षेत्रको फुटबल प्रेमीलाई मध्यनजर गर्दै दोलेगौड़ाको जीके साउण्ड सिस्टम एण्ड लाइट हाउसले निशुल्क रूपमा प्रदर्शन गर्न लागेको हो। बीपीचोकबाट भित्री बजार छिर्ने बित्तिकै स्क्रीन जडान गरिएको छ। फाइनल खेल नेपाली समय अनुसार राति 12:45 बजे अर्जेन्टिना र स्पेन बीच हुँदैछ। विगत 33 वर्ष भन्दा लामो समयदेखि इलेक्ट्रोनिक तथा साउण्ड सिस्टम व्यवसाय सञ्चालन गर्दै आउनुभएका संचालक गम बहादुर केसीले आफू पनि सानैदेखि खेलप्रति रूचि राख्ने गरेको सुनाउँदै यस क्षेत्रलाई खेलमय बनाउन ठूलो स्क्रीनमा प्रदर्शन गर्न लागेको जानकारी दिए। हवस् त, हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिट सँगै म सुबिना थापा विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाई सुन्न सक्नुहुन्छ कार्यक्रम लोक चौतारी शुक्ला गण्डकी एफएम 97.6 MHz साथ इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143778 इमेल NEWSSUKLAGANDAKI@gmail.com
2: शुक्ला गण्डकी एफएम 97.6।
3: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
4: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
5: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
3: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
5: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माटाका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौड़ा भित्री बजार हेल्थ पोस्ट चोक।
4: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9008526466 र 9847739849।
6: पुन मोबाइल
7: होइन, कति पुन मोबाइल भन्दै कराएको?
6: दुलेगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झिएको हो के?
7: कहाँ छ पुन मोबाइल?
6: यही दुलेगुडामा तरकारी पसलको आदैमा छ।
7: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ।
0: साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
6: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ल गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
0: प्रोपाइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
8: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
9: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
8: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
10: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
9: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
10: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौंडा, नगरपालिकाबाट 10 घरमाथि,
9: पोखरा जाने बाटोतिर।
11: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
9: थप जानकारीको लागि सम्पर्क मोबाइल 98 5 60 62 8 27 र 98 6 44 35 0 31।
11: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
12: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
9: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
13: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलीगौडा,
9: मोबाइल 98 5 60 55 77।
14: ए नानीको बुवा, आज त नयाँ सम्धी सम्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
15: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याई त हाल्छु नि।
14: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
15: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्,
14: होम डेलिभरीको पनि व्यवस्था छ।
16: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98 1 41 11 178, 98 5 60 00 778।
17: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
18: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
17: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
18: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
17: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0 65 4 12 200 4 12 160 र 98 4 60 78 0 22।
2: शुक्ला गण्डकी एफएम 97.6।
19: मिलन बिछोड, गाउँ अनि शहर, मौलिक संस्कृतिको धरोहर,
20: सुख दुःखका बिसाउँदै भारी कार्यक्रम लोक चौतारी, हरेक आइतबारदेखि बिहिबारसम्म साँझ 5 बजेको शुक्ला गण्डकी समाचारपछि।

नमस्कार अनि हार्दिक स्वागत तथा लोकसांगीतिक अभिवादन तपाईँ समस्त ज जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको ध्वनि तरंगसँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई प्रोग्राम भन्दा पनि कार्यक्रम लोकचौतारीमा चाहिँ हार्दिक स्वागत छ। कार्यक्रम लोकचौतारी लिएर आजको श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु। आजको श्रृंखला भनेको चाहिँ आइतबारको श्रृंखला रहेको छ। यदि तपाईँलाई कुनै पनि भाका सुन्न मन लागिराखेको छ भने कार्यक्रममा जोडिन सक्नुहुन्छ 98-422-72-911 र 98-066-36-111 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ। र अब कार्यक्रममा जोडि सके पछाडि चाहिँ तपाईँले आफूलाई कुन भाका मनपर्छ त त्यो रोज्नको लागि चाहिँ जोडिनु होला। ए 98-422-72-911 र 98-066-36-111 को बाटो भएर र हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको बारेमा जानकारी गराउनु पर्दा प्रायोजन गरेको छ रामदाम सुनसादी पसलले। यदि तपाईँ घर गहना बनाउन चाहनुहुन्छ, पुराना घर गहना सार्टफेयर गर्न चाहनुहुन्छ, त्यस्तै गरी अब आफ्नो राशि अनुसारको पत्थर भएको नयाँ डिजाइनका घर गहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामधाम सुनसादी पसललाई। यो पसल रहेको छ खैरेनीटार वडा कार्यालयको गाडी, त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। यी जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला र कार्यक्रममा जोडिनुहोला। र यति बेला भने तपाईँ सम्पूर्णको लागि एनी माया बोलको गीत चाहिँ म राख्दैछु। गीतपछि आउने नै छु, सुन्दै गर्नुहोला, फोन ट्राई पनि गर्दै गर्नुहोला है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि बोलीमा कति राम्रो गुण्य र चोलीमा बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा छँदै नै छ। यति बेला भने तपाईँ सम्पूर्णको लागि म अर्को गीत कार्यक्रममा राख्दैछु। हिमाली फूल बोलको गीत चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि हिमाली फुलबोलको यो गीत मैले राखिसके। यति बेला कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा, कहाँबाटको हुनुहुन्छ उहाँलाई लिन्छु म। हेलो नमस्कार हजुर। हजुर नमस्कार, सन्चारमा हुनुहुन्छ होला क्यारे? हजुर, अनि के गर्दै हुनुहुन्थ्यो अहिले? पानी परेछ कि छैन त्यतातिर? पर्या छैन, बिहानै बाटो परे होइन? ए भनेपछि त हाम्रो यतातिर त परिरहेको थियो, त्यही भएर तपाईँलाई सोधेको मैले। हजुर ल ठिक छ, अनि कामहरू के कस्तो हुँदैछ सुनाउनुहोस्। हजुर त्यही त नि। ल हुन्छ, आज कुन भागा रोज्नुहुन्छ त? ल हुन्छ, तपाईँको लागि यो गीतमा राख्छु ल, साथीहरूलाई सम्झनुहोस् त। हजुर धन्यवाद। ल हुन्छ, अहिले चाहिँ हामी छुट्टिन्छौँ है त।

0: Shukla Gandaki FM 97.6.
1: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
2: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
1: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
3: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
1: पुराना गरगहना सँग नयाँ साथ फेर,
3: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
1: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98562609999।
4: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
6: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
7: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
8: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
9: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
10: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्टोक,
9: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98562174।
11: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
12: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
11: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्डै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेजदाईको होटल टाइटेनिक छ, गङ्गोबु बसपार पछाडिपट्टि।
12: हजुर, काठमाडौँ दुलेगौंडा ढोरफ्रिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
13: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोप्राइटर रामचन्द्र मह, मोबाइल 98461688, 98235527763।

0: नवा सासिना यो चम्चेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। गराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै। गण्डकी सिसा पसल तथा फर्निचर

0: सम्पर्क 0625702525 मोबाइल 9857033878 9841656958।
1: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
2: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
1: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
2: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
1: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरनी चार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0625412400160 र 9847078022।
3: शुक्ला गण्डकी FM 97.6।

हजुर श्रोता मित्र, एकैछिनको यो छोटो व्यवसायको विश्रामपछि पुनः स्वागत गर्छु कार्यक्रम लोक चौतारीमा। कार्यक्रम लोक चौतारी लिएर आजको श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मिठा मिठा भाकाहरू नै मैले कार्यक्रममा झिलाखिराखेको छु। यति बेला भने अर्को भाकालाई कार्यक्रममा राख्दैछु। भाका रहेको छ यति बेला भने चरी भए आउँथे उडेर बोलको स्वीकार्नुहोस् है त।

हजुर श्रोता मिठो, यति बेला भने तपाईँ सम्पूर्णको लागि चरि भए आउँथे उडेर बोलको यो भाका मैले राखिसके र यति बेला भने अब यिनै गीतहरू राख्दा राख्दै कार्यक्रमबाट बिदा मागेर जानुपर्ने बेला पनि भइ नै सकेको छ। है यतिजेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ। र कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा चाहिँ तपाईँले दिन सक्नुहुन्छ भन्दै हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको रामधाम संसारी पसलका प्रोप्राइटर भक्त कुमार रामधाम सरप्रति हार्दिक आभार व्यक्त गर्दै अन्तिममा सुन्दर बजार कटेसी कुन्छ बोलको यो गीत राख्दै आजको श्रृंखलाबाट म सुबिना विदा हुन्छु। तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, शुभ साँझ।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
3: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौला है।
4: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोरबेड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: साथै पुरानसँग साटफेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
3: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ,
4: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0765709 मोबाइल नम्बर 98460268
3: 98560268।
6: हार्दिक समवेदना। गण्डकी प्रदेश तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका पाँच फुरुङ्गे निवासी जनहितकारी क्षेत्रीय समाज नेपालका सदस्य विश्वकमल पाठकको यही मिति 2083 साल असार 25 गते 73 वर्षको उमेरमा भएको असामयिक निधनप्रति हाम्रो समाज गहिरो दुःख प्रकट गर्दछ। यस दुःखद घड़ीमा शोकाकुल परिवारजनहरूप्रति धैर्य धारण गरी शोकलाई शक्तिमा बदल्न ऊर्जा मिलोस् भनी भगवानसँग प्रार्थना गर्दै स्वर्गीय आत्माको चिरशान्ति र वैकुण्ठवासको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै 13 दिनको पुण्यतिथिमा भेटी ल्याउनु हुने, सागर जानु हुने, सम्पूर्णमा यही मिति 2083 चार महिना पाँच गतेका दिन उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। अध्यक्ष राजेन्द्र राउत एवं सम्पूर्ण जनहितकारी क्षेत्रीय समाज परिवार शुक्ला गण्डकी नगरपालिका पाँच तन हो।
7: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
8: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
7: नातिको व्रतबन्ध गरेर उम्काइदेऊ कि भनेर जुटेको।
8: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
9: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
6: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी चार, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67-645।
10: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला साँझको ठिक 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: आज र भोलि केही साना नदीमा आकस्मिक बाढ़ीको जोखिम, हिजोको अनुमान अनुसार बाढ़ीको खतरा नरहेको विभागको भनाई। सामान्य पानीले पनि विपद निम्त्याउन सक्ने भएकाले सावधानी अपनाउन आग्रह।
2: वर्षाको गतिविधि सोचे जस्तै नभए पनि, अति भारी वर्षा नभए पनि कतिपय ठाउँमा चाहिँ भारीदेखि धेरै भारी वर्षा पनि भएको देखिन्छ भने विपदका घटनाहरू पनि घटेको देखिन्छ।
0: बाल सुधार गृहहरूको अवस्था नाजुक रहेको संसदीय उपसमितिको ठहर, अवस्था सुधार गर्न सरकारलाई संसदीय समितिको चार बुँदे निर्देशन।
1: नेपाली कांग्रेसको संस्थापन इतर पक्षद्वारा राष्ट्रिय भेलाको घोषणा, आन्तरिक मेलमिलाप प्रयास विफल भएको भनाई।
0: जोर्डन घटनापछि अमेरिका इरान द्वन्द थप चर्कियो, अमेरिकी शान्ति प्रयास भाषणबाजी मात्र भएको इरानी राजदूतको टिप्पणी।
1: र विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिना खेल्दै मेसी र यामल विशेष चर्चामा, आज राति हुने फाइनलमा इतिहासकै लामो मध्यान्तर हुने।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
4: विशेषताहरू ₹2 करोडसम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
7: सात गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। जल तथा मौसम विज्ञान विभागले हिजो जारी गरेको विशेष मौसमी बुलेटिन अनुसार अनुमान गरेको जस्तो बाढ़ीको खतरा नरहेको जनाएको छ। यद्यपि आज र भोलि देशका विभिन्न जिल्लाका ससाना नदीमा आकस्मिक बाढ़ीको जोखिम भने कायम रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। विभागले हिजो विशेष मौसमी बुलेटिन जारी गर्दै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ तथा तराईका 1-2 ठाउँमा आरी गोप्ते वर्षा हुन सक्ने र त्यसका कारण बाढ़ी पहिरो तथा डुबानको जोखिम बढ़न सक्ने पूर्वानुमान गरेको थियो। त्यही आधारमा 5 थर इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोर्खा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा जिल्लालाई उच्च जोखिममा राख्दै विशेष बुलेटिन जारी भएको थियो। विभागका बाढ़ीविद सौहार्द जोशीले वास्तविक वर्षा पूर्वानुमानको विश्लेषण गर्दा अनुमान गरेको स्तरको बाढ़ीको जोखिम नदेखिएको बताउनुभयो। महाशाखाले निकालेको विशेष मौसमी बुलेटिन अपेक्षा अनुसार किन नमिलेको हो भनेर साथी हृदय रिमालले जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद डेभिड ढकाललाई सोध्नु भएको छ।
2: भने जसरी पानी नपरे भने फेरि इम्प्याक्टको हिसाबले चाहिँ त्यो पानीहरू पनि पर्याप्त हुन्छ भनेर हामीले रेड अलर्ट जारी गरेका थियौँ। पानी मात्रै नभइकन पानी परेपछि त्यसले गर्ने असरहरूलाई समेत समेटेर हामीले अलर्ट जारी गरेका थियौँ। कतिपय ठाउँहरूमा चाहिँ विपदका घटनाहरू घटेका पनि जानकारी प्राप्त भएको छ। वर्षाको गतिविधि सोचे जस्तै नभए पनि, अति भारी वर्षा नभए पनि कतिपय ठाउँमा चाहिँ भारीदेखि धेरै भारी वर्षा पनि भएको देखिन्छ भने विपदका घटनाहरू पनि घटेको देखिन्छ।
9: प्री मनसुनमा अलिकति बढी वर्षा, त्यस पछाडि चाहिँ कम हुन्छ भन्ने थियो, मनसुनमा के भइरहेछ?
2: हामीले यो वर्षाको आकलन गर्दाखेरि सुरुमा नै भनेको थियौँ कि यो वर्ष चाहिँ तातो हुने अनि त्यसपछि गएर चाहिँ वर्षाको सम्भावना कम हुने भन्ने कन्डिसन थियो। ती कन्डिसनहरूले गर्दाखेरि चाहिँ यो भइरहेको देखिन्छ। तथापि यो किन भयो र कसरी भयो भन्ने कुरो चाहिँ एउटा समग्र चाहिँ अध्ययन नभइकन चाहिँ त्यतिकै भन्न सक्ने अवस्था रहेन। नेपालकै कुरो गर्नुपर्दाखेरि नै विशेष गरी यति बेला पनि जसरी चाहिँ मध्य प्रदेशमा चाहिँ अलिकति कम पानी अन्त पानी पर्दै गर्दाखेरि पनि मध्य प्रदेशमा चाहिँ अलिकति कम पानी पर्ने, मध्य प्रदेश पनि दक्षिणी भूभागतिर पानी कम पर्ने चाहिँ देखिएको छ। जुलाई महिनामा चाहिँ अलिकति वर्षा गतिविधिहरू बढेको देखिन्छ। त्यो चाहिँ जुन हामीले यो क्लाइमेट आउटलुक सार्वजनिक गरेका थियौँ त्यो चाहिँ समग्र चाहिँ यो चार महिना जुन मनसुन पिरियडको चार महिनाहरूको समग्र मात्रामा चाहिँ जारी गरेका थियौँ। त्यो भन्दैमा अब अहिले अलिकति वर्षा गतिविधि हुँदै गर्दाखेरि ल मिलेन या चाहिँ त्यो फरक भइदियो भन्ने कन्फ्युजन त रहँदैन। यो चार महिना सकिसकेपछि नै वर्षा कस्तो हुन्छ, जस्तै यति बेला पनि हामी चाहिँ अब अर्को महिनामा अगस्तमा कस्तो वर्षा हुन्छ भन्ने कन्डिसनमा पुग्न नसक्ने कारणले गर्दाखेरि चाहिँ अब त्यो चाहिँ मिल्यो मिलेन भन्ने कन्डिसन चाहिँ यति बेलै भन्नु चाहिँ अलि नसहन जस्तो देखिन्छ।
9: लगातार पर्ने अथवा आकस्मिक रूपमा ठुलो पानी पर्ने त्यस्तो खालको जोखिम पनि रह्यो।
2: हामीले हेर्दाखेरि पनि वर्षाको प्रकृति समान देखिँदैन। नजिकैका स्टेसनहरूमा चाहिँ थोरै पानी परेर अनि फेरि धेरै पानी पर्ने, कुनै स्टेसनमा चाहिँ धेरै पानी पर्ने चाहिँ देखिएको छ। जस्तै दाङ जिल्लाकै कुरो गर्नुपर्दाखेरि हामीले दाङ जिल्लाको सबै तथ्याङ्क हेर्दाखेरि दाङमा मैले भनेको जस्तै अम्बपुर भन्ने स्टेसनमा 107.4 मिलिमिटर पानी पर्दै गर्दाखेरि नजिकै रहेको तुलसीपुरतिर चाहिँ 16.4 मिलिमिटर वर्षा भएको छ। भनेको एउटै जिल्लामा पनि नजिक नजिकका स्टेसनहरूमा चाहिँ समान प्रकृतिको पानी परिरहेको चाहिँ छैन, जसले गर्दाखेरि चाहिँ जस्तै जनमानसमा ठूलो पानी पर्छ भन्दै गर्दाखेरि जहाँ चाहिँ अलिक कम्ती कम पानी पर्यो त्यहाँ चाहिँ पानी नै परेन, चाहिँ अलिकति रङ भयो भन्ने कुरो पनि आएको हुनसक्छ।
9: पानी पर्ने भन्दा पनि जोखिमको कुरा अझै महत्वपूर्ण छ भन्नुभयो, त्यस्तो अवस्था चाहिँ अबको दिनहरूमा कति छ, कस्तो चाहिँ अनुमान अथवा चाहिँ त्यो आकलन गर्न सकिन्छ, कस्तो कस्तो तरिकाले आम नागरिकले सावधानी अप्नाउने यस्ता कुराहरूमा?
2: जुलाई महिना लागिसकेपछि वर्षा गतिविधिहरू भइरहेको देखिन्छ। वर्षा गतिविधि भइरहनु भनेको चाहिँ लगातार पानी परिसकेपछि चाहिँ जुन कमजोर भूभागहरूमा चाहिँ जमिनभित्र पानीको चाहिँ मात्रा बढ्ने क्रम रहन्छ, जसले गर्दा चाहिँ थोरै पानीले पनि कमजोर भूभागहरूमा पहिरो जाने अनि केही समय चाहिँ ठूलो पानी पर्ने, त्यसले गर्दाखेरि चाहिँ खोला नालामा आकस्मिक बाढीहरू चाहिँ आउन सक्ने सम्भावना भने चाहिँ थोरै पानीले पनि त्यो ट्रिगर गर्ने चाहिँ फ्याक्टर चाहिँ रहन सक्छ।
1: उहाँ हुनुहुन्थ्यो जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद डेभिड ढकाल। उहाँका अनुसार आज र भोलि केही ससाना नदीमा आकस्मिक बाढ़ीको जोखिम भने कायम रहेको छ। महाशाखाको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तीनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ। तर झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रे लाञ्चो, काठमाण्डौ, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर, चितवन, कास्की, तनहु, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, नवलपरासी पूर्व र पश्चिम, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुर तथा आसपासका जिल्लाबाट बग्ने ससाना नदीको बहाव उल्लेख्य रूपमा बढ़न सक्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
0: यसैबीच कोशी नदीमा पानीको बहाव 2 लाख क्युसेक नआएको छ। दिउँसो 4 बजेसम्म बहाव 2,09,840 क्युसेक पुगेको हो। पानीको बहाव बढ़ेसँगै कोशी ब्यारेजका 56 मध्ये 28 ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी हेमराज घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार पानीको बहाव खतराको तह नजिक पुगेपछि कोशी ब्यारेजमा चेतावनी स्वरूप रातो झण्डा र रातो बत्ती पनि बालिएको छ। यसैबीच खोटाङमा खहरे खोलाको बाढ़ीले बगाउँदा 2 जनाको ज्यान गएको छ। दिक्तेल रूपाकोट मजुहागढ़ी नगरपालिका वडा नम्बर 6 निरपाकी 43 वर्षकी शान्ता राई र केपिलासगढ़ी गाउँपालिका 4 बाक्सिल्लाका 71 वर्षका परशुराम परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार राईलाई हिजो स्थानीय छाँगे खोलाले बगाएको हो भने परियारलाई गाईखुरी खोल्सीमा आएको बाढ़ीले बगाएको हो। घरमा गएकी राई फर्कन ढिला भएपछि खोज्ने क्रममा खोलामा शव भेटिएको र परिवारलाई बाढ़ीले बगाएपछि खोज्ने क्रममा झण्डै 100 मिटर तल शव भेटिएको हो। बितेको 24 घण्टामा देशभर विपदका 58 घटना भएकामा 3 जनाको ज्यान गएको छ। खोटाङमा 2 जनाको बाढ़ीले बगाएर तथा दोलखाको भीमेश्वर नगरपालिका 2 का 55 वर्षका भक्त बहादुर थामीको सर्पले टोकेर ज्यान गएको हो। यस्तै 24 घण्टामा 1 जनाको प्रहरले उद्धार गरेको छ भने 13 जना घाइते भएका छन्।
1: यसैबीच कोशी नदीमा पानीको बहाव 2 लाख क्युसेक नागेको छ। वर्षायाममा सड़क खुले लगत्तै हतारमा गाड़ी ओभरटेक गर्ने प्रवृत्तिका कारण नारायणगढ़ मोगलिन सड़कमा दुर्घटना र सवारी जाम बढ़न थालेपछि चितवन प्रशासनले चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ। बिहान नारायणगढ़ मोगलिन सड़क खण्डमा बसले ट्रकलाई ओभरटेक गर्ने क्रममा 3 वटा गाड़ी एक आपसमा ठोक्किँदा 30 जना घाइते भएका थिए। दुर्घटनापछि केही समय गाड़ी आवागमन समेत अवरूद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले मोगलिङतर्फ गइरहेको बसले ट्रकलाई ओभरटेक गर्दा दुर्घटना भएको बताउनुभयो। उहाँका अनुसार ओभरटेक नै सड़क दुर्घटना र सवारी जामको प्रमुख कारण बन्दै गएको छ। उहाँले ओभरटेकका कारण दुर्घटनाको जोखिम बढ़नुका साथै लामो जाम हुने, एम्बुलेन्स लगायतका अत्यावश्यकीय गाड़ीलाई बाटो बनाउन कठिन हुने र दुर्घटनामा घाइते भएकाको उद्धारमा समेत ढिलाइ हुने गरेको बताउनुभयो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले वर्षायाममा बाढ़ी र पहिरोको उच्च जोखिमका कारण रातको समयमा गाड़ी सञ्चालनमा रोक लगाउनु बाध्यता रहेको बताउँदै सड़क खुलेपछि आफ्नो लेनमै गाड़ी चलाउन र ओभरटेक नगर्न चालकलाई आग्रह गर्नुभयो। उहाँले सुरक्षित र सहज यातायात सञ्चालनका लागि प्रशासनसँगै चालक र यात्रुको पनि समान सहयोग आवश्यक रहेको बताउनुभयो।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर।
11: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पिपुल टू पिपुल प्रालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो ट्रेनरशिप कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
10: स्वास्थ्य, पानी, सरसफाई तथा स्वच्छता, शिक्षा, सामाजिक तथा व्यवहार परिवर्तन, संचार, सामाजिक नीति तथा सुशासन, आपूर्ति तथा रसद व्यवस्थापन, प्रशासन सञ्चालन, कार्यक्रम सहयोग, विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन, अनुगमन मूल्यांकन, जवाबदेहिता तथा सिकाई अनुगमन तथा मूल्यांकन, प्रशासन तथा वित्तमा व्यवहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
11: आवेदनकर्ताको लागि न्यूनतम योग्यता
10: कुनै पनि विषयमा स्नातक तहको अध्ययन पूरा गरेको, सामाजिक रूपमा वञ्चितीकरणमा परेको समूह, पछाडि परिएका जनजाति, दलित, मधेसी, मुस्लिम, LGBTQIA+, कुनै पनि सामाजिक समूहबाट अपाङ्गता भएका व्यक्तिहरू, कुनै पनि सामाजिक समूहबाट संयुक्त राष्ट्र संघको मूलभूत मूल्य मान्यताहरू, व्यावसायिकता, निष्ठा र विविधताको सम्मानको आत्मसात गर्ने, सिक्नको लागि दृढ रूपले प्रतिबद्ध, अंग्रेजी र नेपाली भाषामा आधारभूत संचार सिप, मौखिक र लिखित भएको, 11 महिनाको UN ट्रेनिङ पूरा गर्ने प्रतिबद्धता।
11: कार्यस्थल काठमाडौँ, जनकपुर, पोखरा, धनगढ़ी, दिपायल, नेपालगंज, भैरहवा, सुर्खेत, भद्रपुर।
10: आवेदन दिनको लागि peopletopeople.com.np/UN2020-2026 गएर अनलाइन फारम भर्नुहोस् र आवश्यक कागजातहरू फारमसँगै अपलोड गर्नुहोस्, जस्तै हालसालको फोटो, नेपाली नागरिकता, व्यक्तिगत विवरण, बायोडाटा, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, SLC-देखि उच्च तहसम्म। तपाई किन संयुक्त राष्ट्र संघको ट्रेनिङसिप कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ? आफूले रोजेको कार्यस्थल उल्लेख गर्नुहोस्, साथै उक्त कार्यक्रमबाट हासिल गर्न चाहेको ज्ञान, सिप, अनुभव तथा अपेक्षाहरू कारण सहित अधिकतम 200 शब्दमा नवर्ने गरी उत्प्रेरणा पत्र।
11: आवेदन समय अवधि 2083 श्रावण 8 गते दिउँसो 1 बजेसम्म मात्र। आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-54-39-788 वा 01-54-39-746 सम्पर्क गर्न सक्नुहुनेछ।
12: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
13: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
14: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
15: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
16: फोन 056-494-333 493-555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आज र भोलि केही साना नदीमा आकस्मिक बाढ़ीको जोखिम, हिजोको अनुमान अनुसार बाढ़ीको खतरा नरहेको विभागको भनाई, सामान्य पानीले पनि विपद निम्ताउन सक्ने भएकाले सावधानी अपनाउन आग्रह, खोटाङमा खहरे खोलाको बाढ़ीले बगाउँदा 2 जनाको ज्यान गयो, कोशी नदीमा पानीको बहाव 2,00,000 क्युसेक नाग्यो, खतराको चेतावनी जारी लगायत खबर प्रस्तुत गर्यो।
17: नेपाल दर्पणमा अब बाँकी खबर। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले देश का बाल सुधार गृहहरूको अवस्था सुधार गर्न सरकारलाई 4 बुँदे निर्देशन दिएको छ। बाल सुधार गृहमा रहेका बाल बालिकाको मानव अधिकारको अवस्था सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गर्दै समितिले भौतिक पूर्वाधार सुधार, क्षमता अभिवृद्धि र पोषण व्यवस्थापनमा तत्काल काम अघि बढ़ाउन निर्देशन दिएको हो। समितिकै सभापति समीक्षा बास्कोटाले सुधार गृहहरूमा बढ़दो चाप र समिति पूर्वाधारलाई सीमित पूर्वाधारलाई ध्यानमा राख्दै तत्काल वैकल्पिक प्रबन्ध मिलाउन महिला तथा गृह मन्त्रालयलाई निर्देशन दिनुभयो। यसै गरी रूपन्देहीको बाल सुधार गृह साँगुरो र अनुपयुक्त देखिएकाले त्यसलाई तत्काल जिल्ला समन्वय समितिको नवनिर्मित भवनमा स्थानान्तरण गर्न भनिएको छ। समितिले बाल बालिकाले पाउँदै आएको दैनिक सिधा रकम, उनीहरूको उमेर र शारीरिक आवश्यकता अनुसार अपर्याप्त रहेकाले पोषण र खाद्य व्यवस्थापनमा तत्काल सुधार गर्न समेत सरकारलाई सचेत गराएको छ। उपसमितिको प्रतिवेदन अनुसार देशभरका 10 वटा बाल सुधार गृहको कुल क्षमता 1,085 जनाको भए पनि अहिले 1,195 जना बाल बालिका आश्रित छन्। पुराना र कारागार जस्ता भौतिक संरचनामा संचालित सुधार गृहहरू मध्ये 4 वटामा मात्र विद्यालयको व्यवस्था रहेको प्रतिवेदनमा उल्लेख छ।
0: महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनबाट 20 जना बाल बालिकाको उद्धार गरेको छ। बाल गृहमा बाल बालिकाको अवस्था दयनीय रहेको उजुरी र भिडियोका आधारमा मन्त्रालय र बाल हेल्पलाइन 104 को संयुक्त टोलीले स्थलगत निरीक्षण गरेको हो। निरीक्षणका क्रममा शौचालय अस्वच्छ, भवनभित्र पानी जमेको र फरक फरक उमेरका बाल बालिकालाई एउटै ठाउँमा राखेको पाइएको मन्त्रालयले जनाएको छ। यसअघि सुधारका लागि पटक पटक निर्देशन दिए पनि अपेक्षित सुधार नभएपछि मन्त्रालयले उद्धारको निर्णय गरेको हो। पहिलो चरणमा 2 वर्ष मुनिका 20 जना बाल बालिकाको उद्धार गरेको मन्त्रालयले जनाएको छ, जसमा 12 जना बालक र 8 जना बालिका छन्। उनीहरूलाई सुरक्षित ठाउँमा राखी स्वास्थ्य परीक्षण र हेरचाहको व्यवस्था मिलाएको सरकारले जनाएको छ। बाँकी बाल बालिकाको अवस्थाबारे पनि मूल्याङ्कन जारी रहने मन्त्रालयको भनाइ छ।
17: नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीको आन्तरिक विवाद र वर्तमान राजनीतिक अवस्थाबारे समीक्षा गर्न साउन महिनाभित्र काठमाण्डुमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ। काठमाण्डुको चुनदेवीमा आज आयोजित पत्रकार सम्मेलनमा इतर समूहले पार्टी एकताका लागि गरिएका प्रयासहरू सार्थक हुन नसकेको र नेतृत्वले एकलौटी ढंगले अघि बढ़न खोजेको आरोप लगाएको छ। पार्टीभित्र उत्पन्न नियमित कि विशेष महाधिवेशन भन्ने विवादले कांग्रेसलाई विवाद जनको संघारमा पुर्याएको बैठकको निष्कर्ष छ। संस्थापन इतर पक्षले निर्वाचन आयोग र सर्वोच्च अदालतका पछिल्ला निर्णयहरूलाई बदनियतपूर्ण र अन्यायपूर्ण ठहर गर्दै विधिको शासनका लागि अझै पनि एकताको पहल गरिरहेको दावी गरेको छ। संस्थापन पक्ष व्यवहार मा फरक ढंगले प्रस्तुत हुँदा एकता प्रक्रियामा बाधा पुगेको इतर पक्षको ठहर छ। यद्यपि पार्टी उपसभापति विश्व प्रकाश शर्मा मार्फत आएका प्रस्तावमाथि छलफल गर्दै इतर पक्षले गगन थापा नेतृत्वको केन्द्रीय कार्य समितिलाई पूर्णता दिने, 15 महाधिवेशनको कार्यतालिका घोषणा गर्ने र क्रियाशील सदस्यता विवाद समाधान गर्ने लगायतका बुँदामा सहमति हुन सक्ने स्पष्ट पारेको छ। यसैगरी बैठकले कांग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइरालाको 44 औं स्मृति दिवस यही 6 गते काठमाडौँको प्रज्ञा भवनमा भव्य रूपमा मनाउने निर्णय गरेको छ। नेता मीन बहादुर विश्वकर्माका अनुसार कार्यक्रम व्यवस्थापनका लागि पूर्व उपसभापति प्रकाशमान सिंहको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ। त्यही कार्यक्रम मार्फत राष्ट्रिय भेलाको मिति र स्थान सार्वजनिक गरिने इतर समूहले जनाएको छ।
0: नेकपा एमाले संसदीय गतिविधिलाई थप व्यवस्थित तार्किक र प्रभावकारी बनाउन विज्ञहरूको ज्ञान र सुझावलाई संस्थागत ढंगले उपयोग गर्ने नीति अघि सारेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले संसदीय दलकी उपनेता पद्मा अरियालले संसदमा पार्टीको प्रस्तुतिलाई प्रायोगिक बौद्धिक र तथ्यपरक बनाउनु पर्नेमा जोड़ दिनुभयो। पार्टीले विज्ञहरूको रूचि र दक्षताका क्षेत्रहरू पहिचान गरी विज्ञ सूची अर्थात रोस्टर तयार गर्ने प्रक्रिया शुरू गरेको छ। उपनेता अरियालका अनुसार विज्ञहरूलाई उनीहरूको विशिष्टताका आधारमा विभिन्न क्लस्टरमा विभाजन गरिनेछ। यस्तै संसदमा सांसदहरूको धारणालाई थप सशक्त बनाउन एमाले एउटा मुद्दा संकलन केन्द्र समेत स्थापना गर्ने भएको छ। यो केन्द्रले जनस्तरका समस्या सामाजिक मुद्दा तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाक्रमको सूक्ष्म अध्ययन गरी तथ्यहरू संकलन गर्नेछ, जसले सांसदहरूलाई सदनमा प्रभावकारी बहस गर्न सहयोग पुर्याउने अरियालले बताउनुभयो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
18: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
19: जमीनका धाजाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
18: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
19: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
20: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
19: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, चार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
20: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
19: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
21: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: भरपूर मनोरञ्जन सहित मात्र रु 999 डिश होम को फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। रुकुम पूर्व केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो 4:30 बजे रुकुम पूर्वको कोल क्षेत्र आसपास केन्द्रबिन्दु भएर 5 म्याग्निच्यूडको भूकम्प गएको हो। भूकम्पको धक्का रुकुम पूर्वसँगै आसपासका जिल्लाहरूमा महसुस गरिएको छ।
1: चन्द्रागिरी नगरपालिका वडा नम्बर 15 ढुङ्गी अड्डाबाट ठूलो परिमाणमा लागु औषध सहित दुईजना पक्राउ परेका छन्। शस्त्र प्रहरी बलले किर्तिपुर नगरपालिका 9 पागादोबाट बस्ने 39 वर्षका अनिल देउला र उदयपुरको गाईघाट घर भई अहिले चन्द्रागिरी नगरपालिका 4 नैका बस्ने 24 वर्षकी सुमित्रा राईलाई पक्राउ गरेको। देउलाले लागु औषध कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा शस्त्र प्रहरी बल नेपालको टोलीले 15,000 क्याप्सुल ट्रामाडोल सहित उनीहरूलाई पक्राउ गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो।
2: नेपाल दर्पणमा अब विदेशका खबर। जोर्डनमा रहेको अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको ज्यान गएपछि त्यसको प्रत्युत्तर स्वरूप अमेरिकाले इरानको अर्धसैनिक बल रिभोल्युशनरी गार्डका सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ। हर्मुज जलमार्गलाई केन्द्रमा राखेर जारी द्वन्द्वका बीच यस घटनाले अमेरिका इरान तनावलाई थप चर्काएको हो। मध्य पूर्वमा अमेरिकाका साझेदार राष्ट्रलाई लक्षित गर्दै इरानले जारी राखेको आक्रमण अभियानका क्रममा अमेरिकाले प्रतीकात्मक कार्यवाही गरेको हो। युद्ध अन्त्यका लागि भएको अन्तरिम समझदारी विफल भएपछि दुवै पक्षबीचको सैन्य भिडन्त पुनः तीव्र बनेको छ। अमेरिकाले इरानभित्रका पुल, विद्युत पूर्वाधार र अन्य रणनीतिक संरचनामा आक्रमण गरिरहेको छ भने इरानले कुवेतका विद्युत तथा समुद्री पानी प्रशोधन केन्द्रहरूलाई लक्षित गरेर जवाफी आक्रमण गरेको जनाएको छ। इरानले आक्रमणको दायरा थप विस्तार गर्ने चेतावनी दिएपछि संयुक्त अरब इमिरेट्सले सुरक्षा सतर्कता बढ़ाएको छ। यसैबीच पाकिस्तानका लागि इरानी राजदूत रेशा आमिरी मेघादामले अमेरिकाको शान्तिप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाउँदै कूटनीतिक सम्झौता कार्यान्वयन गर्ने वाशिङटनको इच्छा शक्तिमा कमी रहेको आरोप लगाउनु भएको छ। उहाँले अमेरिकी शान्ति प्रयास व्यवहारमा नभई केवल भाषणमा सीमित रहेको टिप्पणी गर्नुभयो। सामाजिक सञ्जाल एक्समा गरिएको श्रृंखलाबद्ध पोस्ट मार्फत राजदूत मेघादामले अमेरिकी पक्षले कूटनीतिक प्रतिबद्धता पूरा गर्ने इच्छा वा नियत नदेखाएको आरोप लगाउनु भएको छ।
1: युक्रेन युद्धका कारण मोबाइल इन्टरनेट बन्द हुँदा रूसमा नगद कारोबार बढ़ेको छ। युक्रेनी ड्रोन आक्रमणको सामना गर्न रूसले विभिन्न क्षेत्रमा इन्टरनेट बन्द गरेपछि कार्ड मार्फत हुने भुक्तानी अवरूद्ध भई नागरिकहरू नगद कारोबारतर्फ फर्किएका हुन्। रूसी केन्द्रीय बैंकका अनुसार यस वर्षको शुरूदेखि अहिलेसम्म झण्डै 20 अर्ब अमेरिकी डलर बराबरको नगद प्रवाह भएको छ, जुन कोविड महामारी बाहेकको उच्च वृद्धि हो। यस्तै बढ़दो आर्थिक दबावका कारण कर छल्ने व्यवसायहरूको संख्या समेत बढ़ेको बीबीसीले जनाएको छ।
2: नेपाल दर्पणमा अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएलको टोली पोखरा एभेन्जर्सले श्रीलंका अजन्था मेन्डिसलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। पोखराले तेस्रो संस्करणका लागि श्रीलंका पूर्व क्रिकेटर मेन्डिसलाई नियुक्त गरेको हो। आउने संस्करणका लागि टोलीलाई थप प्रतिस्पर्धात्मक बनाउने लक्ष्यसहित मेन्डिसलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको पोखराले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको हो। श्रीलंका स्पिनर मेन्डिसले 3 फर्म्याटमा देशको प्रतिनिधित्व गरेका छन्। उनले 19 टेस्टमा 70 विकेट, 87 एक दिवसीय अन्तर्राष्ट्रियमा 152 विकेट र 39 T20 अन्तर्राष्ट्रियमा 66 विकेट लिएका छन्। मेन्डिसले सन् 2008 एसिया कपमा 17 विकेट लिँदै प्रतियोगिताको उत्कृष्ट खेलाड़ी बनेका थिए। मेन्डिससँग विश्वभरका चर्चित फ्रेन्चाइजी T20 लीग खेलको अनुभव पनि छ।
1: 26 संस्करणको फिफा विश्वकप फुटबलको उपाधिका लागि आज राति युरोपियन च्याम्पियन स्पेन र साबिक विजेता अर्जेन्टिना खेल्दैछन्। यो खेल अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा राति 1:15 बजे शुरू हुनेछ। प्रतियोगिताभर अर्जेन्टिनाले सर्वाधिक 19 गोल गरेको छ भने स्पेनले जम्मा 1 गोल मात्रै बिहोरेको छ। विश्वकपको फाइनलमा अर्जेन्टिनाको आक्रमक शैली र स्पेनको उत्कृष्ट रक्षा पंक्ति बीच कड़ा प्रतिस्पर्धा देख्न पाइनेछ। यो विश्वकपको फाइनलमा 19 वर्षीय युवा स्टार लामिन यामल र 39 वर्षीय स्टार लियोनल मेसी बीचको प्रतिस्पर्धाले पनि खेललाई थप विशेष बनाएको छ। अर्जेन्टिनाका कप्तान मेसी 8 गोल र 4 असिस्ट सहित गोल्डेन बुट तथा गोल्डेन बलका प्रमुख दावेदार पनि रहेका छन्। यद्यपि फ्रान्सका केलियन एम्बापे 10 गोल सहित शीर्ष स्थानमा छन्। विश्वकपमा स्पेन र अर्जेन्टिना 60 वर्षपछि पहिलो पटक खेल्न लागेका हुन्। यसअघि सन् 1966 भएको पहिलो भेटमा अर्जेन्टिना 2-1 विजयी भएको थियो। स्पेन सन् 2010 पछि दोस्रो उपाधि जित्ने लक्ष्यमा छ। समग्रमा स्पेन र अर्जेन्टिना बीच अहिलेसम्म 14 खेल भएका छन्। दुवै टोलीले समान 6-6 खेल जितेका छन् भने 2 खेल र खेल बराबरीमा सकिएका छन्।
2: यसैबीच स्पेन र अर्जेन्टिना बीच आज राति 12:45 हुने फिफा विश्वकप फुटबल फाइनलको हाफ टाइम मध्यान्तर प्रतियोगिताको इतिहासमै सबैभन्दा लामो हुने भएको छ। यसको कारण सुपर बाउल शैलीको 11 मिनट लामो प्रस्तुति हो, जसमा म्याराडोना, सकिरा, जस्टिन बीबर र के पप बॉय ब्याण्ड बीटीएसले संयुक्त रूपमा मुख्य प्रस्तुति दिनेछन्। यो कार्यक्रम न्यूयोर्क न्यू जर्सी स्टेडियममा मध्यान्तरको समयमा हुनेछ। मनोरञ्जनात्मक कार्यक्रमको तयारी गर्न र त्यसपछि दोस्रो हाफ अघि ती सबै सामग्री हटाउन लाग्ने समयका कारण हाफ टाइम 25 मिनट भन्दा लामो हुन सक्छ। फिफाले यो कार्यक्रम झण्डै 20 मिनटको हुने बताउँदै आए पनि यसमा संलग्न विभिन्न पक्षका कारण यो समय सीमा लम्बिन सक्ने बुझिएको छ। यदि विश्रामको अवधि अनुमान गरे भन्दा लम्बियो भने खेलाड़ीहरूले कुनै न कुनै प्रकारको वार्म अप गर्नुपर्ने सम्भावना हुन्छ। इन्टरनेशनल फुटबल एसोसिएशन बोर्ड IFAB द्वारा संचालित खेलमा नियम अनुसार खेलाड़ीहरूले 15 मिनट भन्दा धेरै विश्राम पाउँदैनन्।
1: र विश्वकप फुटबलको उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नु अघि अर्जेन्टिनाका कप्तान लियोनल मेसीले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेको एउटा भावुक स्टाटसले सन्यास लिन लागेको संकेत गरेको छ। उनको पोस्टमा धेरैले शुभकामना दिएका छन् भने सँगै धेरैले फुटबल करियरको विदायका रूपमा पनि चर्चा गरेका छन्। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
2: आज र भोलि केही साना नदीमा आकस्मिक बाढ़ीको जोखिम। हिजोको अनुमान अनुसार बाढ़ीको खतरा नरहेको विभागको भनाई। सामान्य पानीले पनि विपद निम्त्याउन सक्ने भएकाले सावधानी अप्नाउन आग्रह।
1: बाल सुधार गृहको अवस्था नाजुक रहेको संसदीय उपसमितिको ठहर। अवस्था सुधार गर्न सरकारलाई संसदीय समितिको 4 बुँदे निर्देशन।
2: नेपाली कांग्रेसको संस्थापन इतर पक्षद्वारा राष्ट्रिय भेलाको घोषणा। आन्तरिक मेलमिला प्रयास विफल भएको भनाई।
1: जोर्डन घटनापछि अमेरिका इरान द्वन्द थप चर्कियो। अमेरिकी शान्ति प्रयास भाषणबाजी मात्र भएको इरान राजदूतको टिप्पणी।
2: र विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिना खेल्दै मेसी र यामल विशेष चर्चामा। आज राति हुने फाइनलमा इतिहासकै लामो मध्यान्तर हुने।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी सम्झना महर्जन र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: 7.6 Shukla Gandaki FM 97.6 गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
1: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
0: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
1: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
0: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4 दुलेगौडा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171969902।
2: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
3: बिरामी परीक्षण,
2: निशुल्क औषधि वितरण,
3: प्रयोगशाला सेवा,
2: पञ्चकर्म, पूर्वकर्म,
3: बस्ती कर्म,
2: शिरोधारा,
3: नस्य कर्म, जलनीति,
2: छार सूत्र सेवा,
3: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
2: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
3: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
2: अग्निकर्म, मर्म चिकित्सा,
3: स्तनपायी आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय, अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0 65 63 483।
4: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
5: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
4: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
5: त्यस्तो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
6: दुलेगौडा सपिङ सेन्टर, शुक्लागण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बब ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
3: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0 65 570 052, मोबाइल 98560 28 587।
9: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना:
10: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
9: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
10: हाम्रा विशेषताहरू: गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
9: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
10: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
9: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
10: हाम्रा प्रस्तावित कार्यक्रमहरू: बीआईटी, बीबीए र बीएचएम।
9: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0 61 433 85, मोबाइल 98560 80385।
11: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
10: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
11: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
12: छुटको दायराहरू कक्षा बाह्रको परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
13: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
12: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
13: थप जानकारीको लागि 0635714479, मोबाइल 9856062265, 9848064145।
14: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
15: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो, अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
14: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
15: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
14: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
15: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
14: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
15: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
14: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी 4 तनहुँ।
16: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
14: मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
17: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
14: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
18: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

0: आज पनि खाना काप्छे? होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ। गतिलो सामान किनेर ल्याउने भए पो।
0: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न। बरु भन न, किचनको सामान किन्न कहाँ जाने?
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न।
2: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि। अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
3: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
5: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
6: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
5: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
6: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
5: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बसपार पछाडिपट्टि।
6: हजुर, काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
7: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
5: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841168778, 9825527763।
8: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
9: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
8: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
9: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस,
8: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
9: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
8: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
9: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
8: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
9: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
8: र बिहानी 17 कक्षा सञ्चालन हुने।
9: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0665712040।
10: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने, समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित, आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
11: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
1: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
0: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
2: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
3: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम फेसनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
2: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9857065119 र 9864597056।
3: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
4: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा, बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
3: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
4: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
3: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
4: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
3: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
4: थप जानकारीको लागि 0635714479, मोबाइल 9856062, 9468064145। भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
5: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
4: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरूरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
5: तसर्थ निम्नलिखित संरक्षण मूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
4: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
5: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौ, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौ,
4: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौ, हरियाली बढाउ, साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
5: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
4: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढी र पहिरोबाट बचौं र बचाऊ,
5: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड दियौ,
4: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
5: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अम्रिसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई बस्तुलाई हुन्छ घाँस,
4: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र, तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
5: जलाधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलाधार व्यवस्थापन हो। तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउँ।
4: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाउँ। जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौं।
5: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान, यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ। फोन नम्बर 0 5563175, 98 5 60 63 175।
6: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
7: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
6: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
7: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
6: फोन नम्बर 0614510000,
7: 0614510002, मोबाइल नम्बर 9856084466।
6: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
8: कता हिँडेको आइफोन हातमा लिएर?
9: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
8: लौ तँलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी पाइन्छ।
9: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
8: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दोलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0 65 414 50, मोबाइल 98 463 23 811।

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 7 बज्यो।
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रिय
5: अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट।

0: संविधान संशोधनलाई अराजकता र द्वन्द्वतर्फ लैजाने हतियार नभई व्यवस्थाको सुदृढीकरण र सुशासनको भरपर्दो माध्यम बनाउनु परेमा कांग्रेस सभापति थापाको जोड़ देउबा समूहद्वारा साउनभित्र राष्ट्रिय भेला बोलाउने घोषणा। नेकपा संयोजक प्रचण्ड सुदेश फिर्ता श्रृंगपदको विजयको अवस्था यस पटकको वर्षानी अन्तिम भएको सांसद न्यौपानेको भनाई। आज राति 10 बजेदेखि नारायणघाट मुगलिन काठमाडौँ सड़क खण्ड बन्द हुने। रूसद्वारा एकै दिन 48 ब्यालिस्टिक क्षेप्यास्त्र मार्फत युक्रेनको किबमा आक्रमण। र विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दै दुनुगुणाको भित्री बजारमा एलईडी स्क्रीनमा खेल प्रदर्शन गरिँदै। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले संविधान संशोधनलाई अराजकता र द्वन्द्वतर्फ लैजाने हतियार नभई व्यवस्थाको सुदृढीकरण र सुशासनको भरपर्दो माध्यम बनाउनु परेमा जोड़ दिनुभएको छ। प्रजातान्त्रिक समाज कास्कीद्वारा आज पोखरामा आयोजित संविधान संशोधन र सुझाव विषय गोष्ठीलाई सम्बोधन गर्दै थापाले यस्तो धारणा राख्नु भएको हो। नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको ऐतिहासिक संविधानको मूलभूत विशेषता समावेशिता र लोकतान्त्रिक मूल्य मान्यतामाथि कुनै पनि बहानामा सम्झौता हुन नसक्ने उहाँले प्रष्ट पार्नुभयो। महामन्त्री थापाले कांग्रेसले आफ्नो प्रतिज्ञा पत्रमै संविधानको संस्थागत विकास संघीयताको सबलीकरण र सुशासनका लागि संविधान संशोधनको मुद्दा बोकेको स्मरण गराउनुभयो। 2079 निर्वाचन अघिको गठबन्धन र निर्वाचनपछिको अस्थिरताका कारण जनतामा सिंगो व्यवस्थाप्रति नै असन्तुष्टि चुलिएको उल्लेख गर्दै उहाँले सोही असन्तुष्टि सम्बोधन गर्न प्रमुख दलहरू संविधान संशोधनको विन्दुमा आइपुगेको बताउनुभयो। यद्यपि संशोधनको बहस गर्दा ऐतिहासिक चेत र दृष्टिकोण नराखिए मुलुक पुनः ठूलो द्वन्द्वमा पस्ने चेतावनी उहाँले दिनुभएको छ। नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले साउनभित्र राष्ट्रिय भेला बोलाउने घोषणा गरेको छ। समूहको सम्पर्ककारले चुन देवीमा आज पत्रकार सम्मेलन गर्दै समूहका प्रचार प्रसार समिति संयोजक निम विश्वकर्माले श्रावण महिनाभित्रै काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको बताउनुभयो। कांग्रेसको आन्तरिक विवादले उग्र रूप लिइरहेका बेला निवर्तमान सभापति देउवा समूहले राष्ट्रिय भेला गर्ने औपचारिक घोषणा गरेको हो। विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वले पार्टी एकताका लागि 7 महिना बितिसक्दा र अदालतको फैसला आएको 4 महिना पुग्दा पनि कुनै सार्थक पहल नगरेको आरोप लगाउँदै देउवा पछिले राष्ट्रिय बहस र नयाँ कार्यदिशा तय गर्न भेला बोलाउने निर्णय गरेको बताउनुभयो। पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख गरिएको छ, वर्तमान राष्ट्रिय राजनीति अनपेक्षित मोडमा गइरहेको र स्थापित दलहरूलाई कमजोर बनाउने खेल भइरहेका बेला पार्टीभित्र बलियो एकता कायम गर्नु अपरिहार्य भएको छ। नागरिक अधिकार र लोकतन्त्रको रक्षाका लागि नीतिगत छलफल गर्न यो राष्ट्रिय भेला आयोजना गर्न लागि हो। विज्ञप्तिमा संस्थापन पछिले सहकर्मी दलहरूलाई समेत सार्वजनिक मंचहरूबाट चिड्याउने खालका विज्ञप्ति दिएर आन्दोलनबाट प्राप्त नागरिक अधिकारहरूलाई कमजोर बनाएको आरोप लगाइएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सड़क र सदनको दुवै मोर्चालाई अघि बढ़ाइने बताउनु भएको छ। पार्टी मुख्यालय च्यासलमा आयोजित सांसद प्रशिक्षण कार्यक्रममा बोल्दै दुईवटै मोर्चालाई प्रभावकारी बनाएर अघि बढ़नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, सड़क संघर्षको मोर्चातिर पनि मनोबल अलि खस्किएको अवस्था छ, हामीले धक्का खाएका छौं। धक्का खाएको अवस्थामा कसैको मनोबल एकदम बुलन्द भएर बढ़ेको हुँदैन। धक्का परेपछि त अलिकति चोट त लाग्ने नै भयो, धक्का उठेर अघि बढ़नुपर्छ। उहाँले सड़क संघर्ष संसदीय संघर्ष एक अर्काका पूरक भएको बताउनुभयो। अहिलेको राजनीति परिभाषाविहीन दिशाविहीन नीतिविहीन र थितिविहीन बनेको उहाँको टिप्पणी थियो। आज राति 10 बजेदेखि नारायणघाट मुगलिन काठमाडौँ सड़क खण्ड बन्द हुने भएको छ। निरन्तरको वर्षा कारण जोखिम बढ़ेपछि जिल्ला प्रशासन कार्यालयले उक्त सड़क खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। रातको समयमा सवारी आवागमन सुचारू राखिरहँदा हुन सक्ने जोखिम समेतलाई मध्यनजर गरेर आज राति 10 बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि यस सड़क खण्डमा चल्ने सबै प्रकृतिका सवारी साधनहरूको आवागमनमा रोक लगाइएको कार्यालयले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न जिल्लामा भारी वर्षा हुने भन्दै सचेत हुन आग्रह गरेसँगै गण्डकी प्रदेशका जिल्लाले सतर्कता अप्नाएको बताउनु भएको छ। गण्डकी प्रदेशका विभिन्न जिल्लामा भारी वर्षाको सम्भावना रहेको भन्दै प्रदेश सरकारले पनि हाई अलर्टमा रहन आग्रह गरेको छ। त्यसै अनुसार तयार अवस्थामा रहेको जिल्लाहरूले बताएका छन्। जिल्ला प्रशासन कार्यालयले भिन्दाभिन्दै सूचना जारी गर्दै राजमार्गमा रात्रिकालीन यातायात बन्द गर्न समेत अनुरोध गरेका छन्। रातिको समयमा यात्रा नगर्न अत्यावश्यक बाहेकमा यात्रा नगर्न पनि प्रशासनले अनुरोध गरेको छ। प्राधिकरणले गण्डकी प्रदेशका गोर्खा, लमजुङ, कास्की तनहु पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जामा रातिको समयमा सवारी आवागमन रोक लगाउने तथा परिस्थिति अनुसार जुनसुकै बेला पनि सवारी आवागमन बन्द गर्नुपर्ने अवस्था हुन सक्ने बताएका छन्। निरन्तरको वर्षा कारण खसेको पहिरोले पोखराको सेती नदी थुनिएको छ। पोखरा महानगरपालिका 15 र 17 को सीमानामा पर्ने रातो पहिरोमा नदीले कटान गरेपछि खसेको पहिरोले नदीको केही भाग थुनिएको हो। पहिरो कारण नदी थुनेपछि पानी पूर्ण रूपमा निकास हुन सकेको छैन। पहिरोले थुनिएको स्थानभन्दा माथिल्लो भागमा पानीको सतह करिब 50 मिटर माथिसम्म बढ़ेको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलंकामा आयोजित एसियाली संवाद कार्यक्रममा सहभागी भएर आज स्वदेश फर्कनु भएको छ। भ्रमणका क्रममा उहाँले इन्टरनेशनल पीपुल्स एसेम्बलीद्वारा आयोजित ह्याण्ड्स अफ एसिया अन्तर्राष्ट्रिय सम्मेलनलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नुभएको थियो। उद्घाटन सत्रमा संयोजक दाहालले विश्वव्यापी शक्ति सन्तुलनमा देखिएका परिवर्तन, साम्राज्यवाद र नव उदारवादका चुनौती, दक्षिण एसियाली जनआन्दोलनको अनुभव तथा 21 शताब्दीको समाजवादको राजनीतिक रूपरेखाबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरेको संयोजक दाहालका स्वकीय सचिवालयले जनाएको छ। श्रीलंका भ्रमणका क्रममा संयोजक दाहालले त्यहाँका प्रमुख वामपन्थी राजनैतिक शक्तिसँग उच्चस्तरीय भेटवार्ता गर्नुभएको थियो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई चितवनमा कालो झण्डा देखाइएको छ। कार्यक्रमको लागि चितवन पुग्नुभएका शिक्षा मन्त्रीलाई संयुक्त विद्यार्थी संगठन एजुकेशन कन्सल्टेन्सी संचालक लगायतका अगुवाहरूले कालो झण्डा देखाएका हुन्। विद्यार्थी संगठन खारेज र नयाँ शिक्षा कन्सल्टेन्सी नियमावलीप्रति असन्तुष्ट रहेका नागरिकले शिक्षा मन्त्रीलाई कालो झण्डा देखाएको बुझिएको छ। कालो झण्डासहित मन्त्रीको कार्यक्रम स्थल बाहिर प्रदर्शन समेत भएको जनाइएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा प्रदर्शनकारीले कालो झण्डा बोकेर नियमावली फिर्ता लिन माग गर्दै नाराबाजी गरेको देखिन्छ। प्रदर्शनको क्रममा सुरक्षाकर्मीले हस्तक्षेप गरेका छन्। नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीय कानूनको अभाव र पुराना कानूनहरूसँगको विरोधाभासका कारण प्रदेश सरकारले प्रभावका रूपमा काम गर्न नसकेको बताउनु भएको छ। मुख्यमन्त्री पाण्डेले वर्तमान संवैधानिक व्यवस्था अनुसार प्रदेश संरचना बने पनि पुराना ऐनहरू बाधक बनेको बताउनुभयो। उहाँले 2012 प्रहरी ऐन र 2039 वन ऐनलाई आधार मानेर प्रदेशका कानूनहरू कार्यान्वयनमा अवरोध पुगेको र कतिपय अवस्थामा अदालतबाट समेत स्टे अर्डर मार्फत काम रोकिएको गुनासो गर्नुभयो। 2072 संविधानले परिकल्पना गरेको प्रदेश संरचनालाई कार्यान्वयन गर्न सोही अनुसारका संघीय कानूनहरू परिमार्जन हुन आवश्यक रहेको तर पुरानो प्रहरी ऐन संशोधन नहुँदा प्रहरी समायोजनको काम अघि बढ़न नसकेको बताउनुभयो। उहाँले संघीय शिक्षा ऐन र निजामती कर्मचारी ऐन समयमै नबन्दा प्रदेश सरकारले बनाएका कानूनहरू कार्यान्वयनमा समेत जटिल उत्पन्न भएको उल्लेख गर्नुभयो। प्रदेश सरकारलाई आवश्यक कानून र पर्याप्त स्रोत साधन उपलब्ध नगराई यसको कार्य सम्पादनमाथि प्रश्न उठाउनु जायज नभएको उहाँको तर्क छ। गत वर्ष भदौ 24 गते उच्च अदालत पोखरा कास्की जिल्ला अदालत र तनहु जिल्ला अदालतमा भएको आगजनी कारण जलेको छ। जलेका 6126 थान मिसिल मध्ये 3307 थान प्राप्त भएका छन्। उच्च अदालत पोखरामा जलेर नष्ट भएका 257 मध्ये 250 थान र कास्की जिल्ला अदालतमा नष्ट भएका 2065 थान मिसिल मध्ये 1999 थान मिसिल पुनः प्राप्त भएको उच्च अदालत पोखराले जनाएको छ। तनहु जिल्ला अदालतमा जलेर नष्ट भएका 3804 थान मिसिल मध्ये 1068 थान पूर्ण रूपमा र 15 थान मिसिल आंशिक रूपमा प्राप्त भएको उच्च अदालतका उप रजिस्ट्रार नीलप्रसाद पनेरूले जानकारी दिनुभयो। जिल्ला सरकारी वकिलको कार्यालय र मुद्दाका सम्बन्धित पक्षबाट पुनः प्राप्त भएका मिसिललाई प्रमाणीकरण गरिएको उहाँको भनाई छ। उच्च अदालतका 7, कास्की जिल्ला अदालतका 76 र तनहु जिल्ला अदालतका 2751 थान मिसिल प्राप्त हुन बाँकी रहेको जनाएको छ। मिसिलको अध्ययन र प्रमाणीकरणका लागि छुट्टै टोली गठन गरिएको छ। श्रोता तपाई सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एक किसिम विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ। सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौ।
2: जन चेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगौडा हेल्प पोस्टोक,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
11: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो।
12: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
10: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
13: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
14: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, सन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
15: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
16: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0965414194, मोबाइल 9856620630।
13: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
15: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
17: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
18: सम्पर्क 0654142121, मोबाइल 9856035921।
17: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
19: हार्दिक समवेदना। गण्डकी प्रदेश तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका 5 भोरुङ्गे निवासी जनहितकारी क्षेत्रीय समाज नेपालका सदस्य विश्वकमल पाठकको यही मिति 2083 साल असार 25 गते 73 वर्षको उमेरमा भएको असामयिक निधनप्रति हाम्रो समाज गहिरो दुःख प्रकट गर्दछ। यस दुःखद घड़ीमा शोकाकुल परिवारजनहरूप्रति धैर्य धारण गरी शोकलाई शक्तिमा बदल्न ऊर्जा मिलोस् भनी भगवानसँग प्रार्थना गर्दै स्वर्गीय आत्माको चिरशान्ति र वैकुण्ठवासको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै 13 दिनको पुण्यतिथिमा भेटी ल्याउनु हुने, सागर जानु हुने सम्पूर्णमा यही मिति 2083 चार महिना 5 गतेका दिन उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। अध्यक्ष राजेन्द्र राउत एवं सम्पूर्ण जनहितकारी क्षेत्रीय समाज परिवार शुक्ला गण्डकी नगरपालिका 5 तन हो।
20: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमसी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा
0: ए बाबु कमजोरीले हो कि बुढेसकालले हिजो आज काम गर्ने आँट आउँदैन मलाई त
21: किन आमा के भएर
0: माछा मासु नखाएको पनि धेरै भयो अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि
21: ल आमा किन चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ हिँड्नुहोस् आमा आज मै लगिदिन्छु
0: हजुर हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु हाँस तथा लोकल कुखुराको अन्डा ससेज र माछा पाइन्छ साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्
21: थापा फ्रेस हाउस शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर सरोज पौडेल सम्भ
0: मोबाइल 9856043952 र 9806656586
22: हजुर दान गरौ
23: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
24: ऐतिहासिक धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ

0: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तन हो।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काभ्रे पलाञ्चोकको दुलिखेल स्थित दूषित थानी हिमालय रिसोर्टमा उपप्रधान एवं अर्थमन्त्री डाक्टर स्वर्ण वार्ले संघको विशेष भेटघाट र बसाईपछि काठमाडौँ फर्कनु भएको छ। सभापति लामिछाने आफ्नी पत्नी निकिता पौडेलसहित आइतबार अपरान्ह राजधानी फर्कनु भएको हो। हिजो दिउँसो अर्थमन्त्री डाक्टर वागले त्यसको केही समयपछि लामिछाने दम्पति उक्त लग्जरी रिसोर्टमा पुग्नु भएको थियो। उहाँहरू अर्थमन्त्री वागलेकै स्वामित्व वा लगानी साझेदारी रहेको भिल्लामा सँगै बस्नु भएको थियो। शनिबार दिउँसो 3 बजे रिसोर्ट प्रवेश गर्नुभएको अर्थमन्त्री वागले र त्यसको 20 मिनटपछि पुग्नुभएका सभापति लामिछानेबीच राति ढिलासम्म आइतबार बिहान पनि छलफल भएको स्रोतले जनाएको छ। राष्ट्रभित्र र बाहिर सत्ता गठबन्धनको भविष्य, आगामी बजेटको कार्यान्वयन तथा पार्टीको आन्तरिक रणनीतिका विषयमा विभिन्न बहस चलिएका बेला दुई शीर्ष नेताबीचको भेटघाटलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ। सरकारमा राष्ट्रपाको भूमिकालाई अझ प्रभावकारी बनाउने तथा सत्ता साझेदार दलहरूबीचको बढ़दो असमझदारीका बीच पार्टीको तर्फबाट लिइने आगामी कदमका विषयमा समेत नेताद्वयबीच गहन मन्थन भएको अनुमान गरिएको छ। पोखरा महानगरपालिकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा चोरी गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की माथतको वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले सूक्ष्म अनुसन्धानका क्रममा चोरीका सामानसहित 4 जना विदेशी नागरिक र 5 जना नेपाली गरी 9 जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका उहाँहरूलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा म्याथप गरी अनुसन्धान अगाडि बढ़ाइएको प्रहरीले जनाएको छ। पोखराका विभिन्न वडामा भएका चोरीका घटनामा यो गिरोह संलग्न रहेको प्रहरीको दावी छ। उनीहरूले गत साउन 14 गते पोखरा 18 मणिमार्ग स्थित हेमराज गिरीको घरबाट 25 तोला सुनका गहना 70,000 रूपियाँ नगद चोरी गरेका थिए। साउन 4 गते पोखरा 17 छोरीपाटन स्थित शिवप्रसाद बरालको घरबाट आधी तोला सुनको गहना 1,50,000 रूपियाँ नगद, एउटा ल्यापटप र एउटा मोबाइल चोरी भएको थियो। त्यस्तै साउन 15 गते पोखरा 18 भकुण्ड स्थित गिरीधारी श्रेष्ठको घरबाट 2 मोबाइल र 1,54,00 लालको सुनको गहना चोरी भएको थियो। साउन 23 गते पोखरा 8 ज्ञानगुञ्ज मार्ग स्थित मोहसेन खातमीको कोठाबाट एउटा मोबाइल र 25,000 रूपियाँ नगद तथा सोही दिन पोखरा 6 लेकसाइड स्थित हिरामणी लामिछाने घरबाट आइफोन मोबाइल लगायतका सामान चोरी भएको विवरण प्रहरीले सार्वजन गरेको छ। पक्राउ परेमा विदेशी नागरिकहरूमा भारतको उत्तर प्रदेशका 23 वर्षीय राहुल निषाद र महाराष्ट्रका 40 वर्षीय सोमनाथ हनुमत जाधव रहेको जनाइएको छ। रूकुम पूर्व केन्द्र भएर 5 म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार साँझ 4:30 रूकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर स्थानीय मापन एमएल अनुसार 5.0 म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का रूकुम पूर्व सहित आसपासका जिल्लामा सेत महसुस भएको जनाइएको छ। रूकुम पश्चिम, रोल्पा, अर्घाखाँची, दाङ लगायत आसपासका जिल्लाका स्थानीयहरूले कड़ा धक्का महसुस गरेका छन्। जिल्ला प्रहरी कार्यालय म्याग्दीले म्याग्दीका 2 फरक स्थानमा सञ्चालन भइरहेको जुवा तास खेलमा एकै दिन छापा मार्दै 24 जनालाई पक्राउ गरेको छ। पक्राउ परेका मध्ये एक घटनामा 17 जना र अर्को घटनामा 7 जना छन्। प्रहरीले दुवै स्थानबाट गरी करिब 3.5 लाख नगद, 8 बुक तास तथा अन्य सामग्रीहरू समेत बरामद गरेको जनाइएको छ। तनहुँ क्षेत्रमा 2 का प्रतिनिधिसभा सदस्य इन्जिनियर श्रीराम नेउपानेले भीमात नगरपालिका साथ राङरुङका अपाङ्गता भएका आमा छोरालाई व्हील चेयर प्रदान गर्नुभएको छ। सांसद नेपालीले आफूले प्राप्त गरेको पारिश्रमिक सामाजिक कार्यमा लगाउने अभियान अन्तर्गत सुकुम्बासी परिवारका दुर्गाबहादुर परियारकी श्रीमती पार्वती परियार र 26 वर्षीय छोरा विश्व परियारलाई व्हील चेयर हस्तान्तरण गर्नुभएको हो। आफू राजनीतिमा व्यक्तिगत सुविधा वा लाभका लागि नभई राष्ट्र सेवा र जनताको हितका लागि आएको बताउँदै सांसद नेउपानेले राज्य कोषबाट प्राप्त हुने सम्पूर्ण आर्थिक सुविधा समाजकै हितमा खर्चिने नीति अनुरूप सहयोग गरिएको स्पष्ट पार्नुभयो। यसअघि सांसद नेउपानेले सोही अभियान अन्तर्गत पहिलो महिनाको पारिश्रमिकबाट भीमात नगरपालिका 4 सियालेका कर्णबहादुर कुमारलाई घरमै पुगेर व्हील चेयर उपलब्ध गराउनु भएको थियो। आर्थिक अभावका कारण ओछ्यानमै थुनिएर बस्नु परेका कुमारले त्यति बेला व्हील चेयर पाएपछि नयाँ जीवन पाए जस्तो महसुस भएको बताउनु भएको थियो। यसैबीच भीमातबाट शुरू हुने श्रृंगपथको हिलामे सड़क यस पटकको वर्षा नै अन्तिम भएको उहाँले बताउनु भएको छ। आज श्रृंगपथको अवलोकनका क्रममा सांसद नेउपानेले यस्तो बताउनु भएको हो। पोखरा महानगरपालिकाले बसपार क्षेत्रमा रहेका सुकुम्बासी र अव्यवस्थित बसवासीको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ। महानगरले सार्वजनिक गरेको सूचीमा 574 परिवार समेटिएका छन्। जस अनुसार 286 परिवार भूमिहीन दलित र भूमिहीन सुकुम्बासी छन् भने 233 परिवारलाई अव्यवस्थित बसवासीका रूपमा वर्गीकरण गरिएको छ। बाँकी 55 परिवारको विवरण भने दोहोरो परेको वा मेल नखाएको भेटिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो। बसपार्कमा बसवास गर्ने वास्तविक सुकुम्बासी पहिचान गर्न र उनीहरूको व्यवस्थापनको लागि जग्गा खोज्न गत जेठ 12 गते 3 छुट्टा छुट्टी समितिहरू गठन गरिएका थिए। सार्वजनिक नामावलीमा कुनै दावी विरोध भएमा वा विवरण सच्याउनु परेमा 7 दिनभित्र निवेदन दिन सकिनेछ। महानगर प्रमुख आचार्यले आवश्यक कागजात सहित महानगरको प्रशासन महाशाखामा निवेदन दिन अनुरोध गर्नु भएको छ। महानगरले छानबिनपछि आगामी साउन 10 गते अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ। पोखरा महानगरपालिकाले गोरू पाल्ने किसानलाई प्रोत्साहन अनुदान सहित उन्नत जातको बिउबीजन प्रदान गरेको छ। आर्थिक वर्ष 81-82 19 ओडाका 550 गोरूका किसानलाई 10,000 दरले 55,00,000 प्रोत्साहन रकम प्रदान गरिएकोमा गत आर्थिक वर्षमा 3 किसानलाई लक्षित गरी उन्नत जातको बिउबीजन वितरण गरेको हो। किसानलाई हौसला सहित परम्परागत कृषि प्रणालीको जगेर्नाका लागि गोरू पाल्नेलाई प्रोत्साहन अनुदान उपलब्ध गराइएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताउनुभयो। गोरू पाल्ने किसानलाई अनुदान दिन थालेपछि जग्गा बाँझो छोड्ने प्रवृत्तिमा पनि केही आएको छ। लोमान्थाङ गाउँपालिका 4 चुनजुङका खाजाङ ग्याछो गुरूङकै एउटा खोरका 25 च्याङ्ग्रा हिमचितुवाको आक्रमणबाट मरेका छन्। परम्परागत खोरमा तारबार सहितको पर्खाल नागेर खोरभित्र पसेको चितुवाले घाइते बनाएका च्याङ्ग्रा समेत उपचार क्रममा मरेपछि क्षतिपूर्ति बापत एकबाट 2,19,500 रूपियाँ प्राप्त गर्नुभयो। आर्थिक वर्ष 80-81 लोगीकर दामोदरकुण्ड गाउँपालिका 2 ढाकमरका किसान मिङमा गुरूङले एउटै खोरका 77 च्याङ्ग्रा हिमचितुवाको आक्रमणबाट मरे बापत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र गाउँपालिकाबाट 10,85,000 रूपियाँ राहत प्राप्त गर्नुभयो। लमजुङको प्राकृतिक सौन्दर्य सांस्कृतिक सम्पदा तथा पर्यटकीय गन्तव्यको राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने उद्देश्यले प्रथम टुर दि लमजुङ 2026 आयोजना गरिने भएको छ। लमजुङ साइक्लिङ संघले आगामी भदौ 19-21 गतेसम्म प्रथम टुर दि लमजुङ 2026 आयोजना गर्न लागेको हो। सो कार्यक्रममा देशभरबाट करिब 400 साइकल यात्री सहभागी हुने आयोजकले जनाएको छ। संघका अध्यक्ष ध्रुवराम प्रधानले कार्यक्रमले लमजुङलाई साहसिक पर्यटनको नयाँ गन्तव्यको रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो। कार्यक्रमको शुरूआत बेस्सर नगरपालिका 8 सेरा चोकबाट शुरू हुनेछ। पहिलो दिन बेस्सर आसपासका क्षेत्रको यात्रा गरिनेछ। दोस्रो दिन बेस्सरबाट चण्डी डाँडा बिन्दावेशी बागलुङ पानी कपूर गाउँ हुँदै प्रसिद्ध पर्यटकीय गाउँ घले गाउँसम्म साइकल यात्रा गराइनेछ। अन्तर्राष्ट्रिय समाचार। रूसले युक्रेनको राजधानी किभमा रातभर ब्यालिस्टिक मिसाइल सहितको एक ठूलो क्षेपयास्त्र आक्रमण गरेको युक्रेनी अधिकारीहरूले जनाएका छन्। रूसले आफ्नो पूर्ण स्तरको युद्ध शुरू भए ताकै एउटा आक्रमणमा सबभन्दा बढ़ी 4 दर्जन ब्यालिस्टिक मिसाइलहरू प्रहार गरेको युक्रेनका कार्यवाहक परराष्ट्र मन्त्रीले आज बताएका छन्। हामी उचित र सशक्त प्रतिक्रियाका लागि आग्रह गर्दछौं। यो आतंक अन्त्य गर्न मस्कोमाथि विनाशकारी दबाव आवश्यक छ। एन्ड्री सिबिहाले एक्समा लेख्नु भएको छ। यस आक्रमणमा कम्तीमा 1 जनाको मृत्यु भएको छ। अन्य 16 घाइते भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जनाउनु भएको छ। उहाँले सामाजिक सञ्जाल एक्समा देशका लागि एन्टी ब्यालिस्टिक इन्टरसेप्टरको आवश्यकतामा जोड़ दिनुभएको छ। ब्यालिस्टिक मिसाइल विरूद्धको सुरक्षा अहिले हाम्रो निरन्तर र प्रमुख प्राथमिकता हो। हामीलाई हरेक दिन इन्टरसेप्टरहरू आवश्यक पर्छ। म हाम्रा सम्झौताहरूलाई गम्भीरताका साथ लिने र एन्टी ब्यालिस्टिक क्षमताहरूको आपूर्ति सुनिश्चित गर्ने सबैप्रति आभारी छु, उहाँले भन्नुभएको छ। विश्वकप फुटबलमा आज राति फाइनल खेल हुँदैछ। पौने 1 बजे स्पेन र अर्जेन्टिना बीचको फाइनल खेल हुँदैछ। विश्वकप 2026 को फाइनल खेल एलईडी स्क्रीनमा आज राति प्रदर्शन गरिँदैछ। शुक्ला गण्डकी क्षेत्रका फुटबल प्रेमीलाई मध्यनजर गर्दै दुलेगौंडाको जीके साउन्ड सिस्टम एण्ड लाइट हाउसले निशुल्क रूपमा प्रदर्शन गर्न लागेको हो। बीपी चोकबाट भित्री बजार छिर्ने बित्तिकै स्क्रीन जडान गरिएको छ। फाइनल खेल नेपाली समयअनुसार राति 12:45 अर्जेन्टिना र स्पेन बीच हुँदैछ। विगत 33 वर्षभन्दा लामो समयदेखि इलेक्ट्रोनिक्स तथा साउन्ड सिस्टम व्यवसाय सञ्चालन गर्दै आएका संचालक गम्बहादुर केसीले आफू पनि सानैदेखि खेलप्रति रूचि राख्ने गरेको सुनाउँदै क्षेत्रलाई खेलमय बनाउन ठूलो स्क्रीनमा प्रदर्शन गर्न लागेको जानकारी दिनुभयो। यिनै खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक।

0: संविधान संशोधनलाई अराजकता र द्वन्द्वतर्फ लैजाने हतियार नभई व्यवस्थाको सुदृढीकरण र सुशासनको भरपर्दो माध्यम बनाउनु परेमा कांग्रेस सभापति थापाको जोड। देउवा समूहद्वारा सामभित्र राष्ट्रिय भेला बोलाउने घोषणा। नेकपा संयोजक प्रचण्ड सुदेश फिर्ता श्रृङ्ग पदको विजयको अवस्था यस पटकको वर्षा नै अन्तिम भएको सांसद नेपानीको भनाई। आज राति 10 बजेदेखि नारायणघाट मुगलिन काठमाडौँ सड़क खण्ड बन्द हुने। रूसद्वारा 1:48 ब्यालिस्टिक क्षेपयास्त्र मार्फत युक्रेनको किबमा आक्रमण। विश्वकप फुटबलको फाइनलमा आज फ्रान्स र स्पेन खेल्दै। दुलीगुडाको भित्री बजारमा एलईडी स्क्रीनमा खेल प्रदर्शन गरिँदै। अवस्था हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुन आज चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: यस पालीको फिफा विश्वकप 2026 को फाइनल खेल एलईडी स्क्रीनमा हेरेर रमाइलो गरौं। शुक्ला गण्डकी र आसपासका फुटबल प्रेमीलाई मध्यनजर गर्दै जीके साउन्ड सिस्टम एण्ड लाइट हाउस प्रस्तुत गर्दछ अर्जेन्टिना र स्पेन बीचको फाइनल खेल विशाल एलईडी स्क्रीनमा हेरौं। शुक्ला गण्डकीलाई फुटबलमय बनाऊ। अत्याधुनिक एलईडी स्क्रीन शक्तिशाली साउन्ड सिस्टम सँगै आउनुहोस् दुलेगौड़ाको भित्री बजारमा बुधबार राति 1:15 बजे। प्रवेश निशुल्क।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौड़ामा पनि छ। पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौड़ा। शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस्
3: 65। शुक्ला गण्डकी बुधबार
6: प्रदेश अन्तर्गत पर्ने कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहु, लमजुङ, मना, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्तापुर, भूछय, पहिलोबाडी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
5: भू संरक्षण जस्तो बढी खर्चिलो गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
6: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
5: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ।
6: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं।
5: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौं।
6: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड़ खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
5: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भूक्षय बाढी र पहिरोबाट बचौं र बचाऊ,
6: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
5: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं यिनको, यिनै हुन् हाम्रा सम्पत्ति,
6: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर अमृतो र बाँस, भूक्षय रोकिन्छ पहिरो थामिन्छ गाई वस्तुलाई हुन्छ घाँस,
5: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं,
6: जलधारका स्रोतहरू जंगल जमिन जल जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ,
5: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवनस्तर उकासौं,
6: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान,
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0555361175 98563175।
7: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो,
8: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई, साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई,
7: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ,
8: छुटको दायराहरू कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट,
7: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था,
8: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्,
7: थप जानकारीको लागि 0635714479, मोबाइल 98562265, 98468064145।
9: वर्षा ए त सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला, यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई,
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने, रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्ते त,
11: स्मृति फेन्सी दुलेगौड़ा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडीमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी,
12: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0655707044।
13: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ, सम्पर्क मोबाइल नम्बर 98560779787।
14: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के
15: तर महँगो होला नि,
14: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका,
16: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
17: बाराही अल्मुनियम अब यूपीवीसी को साथमा,
16: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला,
17: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0654414111, मोबाइल 98562938 र 98028222938।
18: ला टायरमा कट लाग्यो,
15: यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
18: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मरमत गरे भइहाल्यो नि।
15: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
18: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
15: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मरमत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
18: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी छ, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9855062452। ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है। ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि। हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
17: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
18: मोबाइल 9855055770।
19: आज पनि खाना काँचे होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
20: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
19: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
20: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
21: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
19: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
18: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।

माथि पर्खी घर लक्ष्य अघि केको डर तल माथि माथि चल जति नजिक त्यति पर भेट्दै लागे अब लल फुकी हाले फेरि तर बड बड कसो गरु भन भन घुमे दिन्छु भनेको आफै घुमे फन नन छोटा खान गएको बुढो झोले डुबी मरे छ त कालो बोका कालो धन जस्तो कर्म उस्तै फल बेकार गरे त्यसको घर म बिछोडो कटे घर

0: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
1: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
2: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
1: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
2: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
3: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
4: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 98460 89, दमौली शाखाको लागि सम्पर्क 98060 13425।
5: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
6: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
5: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
6: हाम्रा विशेषताहरू, गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
5: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
6: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
5: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
6: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
5: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98560-83-385।
7: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
8: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
7: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
8: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
5: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बस्तार पछाडिपट्टि।
8: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
9: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
5: होटल टाइटेनिक, गङ्गबु बस्पार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461-16878, 98235-52763।
10: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
11: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
10: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि

0: फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीका लागि गेन्स कलेज, गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडिज, अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
0: फोन नम्बर 0614510000,
1: 0614510002, मोबाइल नम्बर 9856084666।
0: The Gaines College for empowering the future.

नयाँ जडानको लागि सम्पर्क 98028 13 424 र 98560 14 175।

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 8 बज्यो।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक सुबेदार प्रकृति बस्नेत। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईले रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनुभएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा चुरे संरक्षणमा नेपाली सेनाले निर्वाह गरिरहेको भूमिका, यसले पर्यावरणमा पारेको प्रभाव र प्राप्त उपलब्धि सम्बन्धी रेडियो फीचर प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सहसेनानी अपेक्षा ढुंगानाबाट सुन्नुहोस्। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले साउन 1 गते जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच पदोन्नति हुनुभएका रथीवृन्द तथा अधिकृतहरूलाई दर्जियानी चिन्ह प्रदान गर्नुभएको छ। उहाँले महासेनानी श्री सूर्य बहादुर थापा, महासेनानी श्री बसन्त बहादुर गौतम र प्राविधिक महासेनानी श्री रमा सुब्बा डाइटिशियनलाई सहायक रथी दर्जाको दर्जियानी चिन्ह प्रदान गर्नुभएको हो। सोही अवसरमा प्रधान सेनापतिले प्रमुख सेनानी श्री अभिषेक कार्की, प्रमुख सेनानी श्री विश्वराज थापा, प्रमुख सेनानी श्री मिलन ध्वज खाड, प्रमुख सेनानी श्री भाइकाजी थापा, प्रमुख सेनानी श्री जनक कुमार बस्नेत, प्रमुख सेनानी श्री गजेन्द्र रावल र प्रमुख सेनानी श्री अर्जुन विक्रम थापालाई समेत महासेनानीको दर्जियानी चिन्ह प्रदान गर्नुभयो। काठमाण्डौ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनात भैरवी दल गणले शीघ्र प्रभावी आयोजना अन्तर्गत नागार्जुन नगरपालिका 1 फूलबारी गेटदेखि जामाचौसम्मको जोखिमयुक्त स्थानहरूमा मेटल बार निर्माण गरेको छ। नवनिर्मित उक्त मेटल बार उपत्यका प्रीतनापति उपरथी श्री रविन्द्र खत्रीले असार 31 गते उद्घाटन गर्नुभएको छ। रणशेर गढ़ले शीघ्र प्रभावी आयोजना अन्तर्गत भक्तपुर जिल्ला चागुनारायण नगरपालिका 5 त्रिशूल डाँडा स्थित मूलकोट गढ़ीमा राष्ट्र निर्माता श्री 5 बड़ा महाराजाधिराज पृथ्वीनारायण शाहको शालिक निर्माण गरेको छ। नवनिर्मित उक्त शालिक उपत्यका प्रीतनापति उपरथी श्री रविन्द्र खत्रीले असार 30 गते अनावरण गर्नुभई चागुनारायण नगरपालिकाका नगर प्रमुख श्री जीवन खत्रीलाई हस्तान्तरण गर्नुभयो। चितवन जिल्लामा तैनात नयाँ गोरखगढ़ले माडी नगरपालिका 5 स्थित सोमेश्वर गढ़ीमा काजी अभिमान सिंह बस्नेतको शालिक निर्माण गरेको छ। माडी नगरपालिकाको सहकार्यमा निर्माण गरिएको उक्त शालिकको मध्य प्रीतनापति उपरथी श्री विष्णु कुमार खड्काले असार 27 गते अनावरण गर्नुभएको हो। पश्चिम एयरवेसले असार 31 गते रूकुम पश्चिम जिल्ला मुसीकोट नगरपालिका 13 अनिता सुनारको नवजात शिशु र मुसीकोट नगरपालिका 11 जटिल प्रसूति समस्यामा परेकी 20 वर्षीय रूपा बस्याल सार्कीको हवाई उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको छ। यसअघि बेसले बझाङ जिल्ला केदारस्यौ गाउँपालिका 7 स्थित सुंगुरेमा बोलेरो जीप दुर्घटनामा घाइते भएका 7 जनाको असार 28 गते हवाई उद्धार गरी सुर्खेत, नेपालगंज र काठमाण्डौ पुर्याएको थियो। नेपाली सैनिक वार कलेजमा चैत 15 गतेबाट सञ्चालित सिसम 14 हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिमका शिक्षार्थीहरूले असार 22 गतेदेखि 27 गतेसम्म विभिन्न प्रीतना तथा प्रीतना अन्तर्गतका जिम्मेवारी क्षेत्रको अध्ययन भ्रमण गरेका छन्। तालिमरत 35 जना शिक्षार्थीहरूले विभिन्न समूहमा विभाजित भई पूर्वी प्रीतना, उत्तर पश्चिम प्रीतना र सुदूरपश्चिम प्रीतना तथा प्रीतना अन्तर्गतका जिम्मेवारी क्षेत्रको अध्ययन भ्रमण गरेका हुन्। सोक्रममा सहायक रथी श्री बालकृष्ण कार्कीको कमाण्डमा गएको 19 जनाको टोलीले पूर्वी प्रीतना हेडक्वार्टर तथा जिम्मेवारी क्षेत्रको भ्रमण गरेको छ। सोक्रममा कोशी प्रदेशका मुख्यमन्त्री माननीय श्री हिक्मत कुमार कार्की, आन्तरिक मामिला तथा कानून मन्त्री माननीय इन्द्रमणि पराजुली, प्रीतनापति उपरथी श्री गौरव कुमार केसी लगायतको उपस्थितिमा छलफल तथा अन्तर्क्रिया गरिएको थियो। यसै गरी सहायक रथी श्री चुलेन्द्र बहादुर थापाको नेतृत्वमा उत्तर पश्चिम प्रीतना हेडक्वार्टर भ्रमण गएको 13 जनाको टोलीले कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय श्री यामलाल कडेल र कर्णाली प्रदेशका प्रादेशिक सुरक्षा समितिका पदाधिकारीहरूसँग अन्तर्क्रिया गरेको थियो। यसै गरी सहायक रथी श्री रंजित थापाको नेतृत्वमा गएको 12 जनाको टोलीले सुदूरपश्चिम प्रीतना हेडक्वार्टर तथा जिम्मेवारी क्षेत्रको भ्रमण गरी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री माननीय श्री कमल बहादुर शाह लगायत धनगढ़ी उपमहानगरपालिकाका नगर प्रमुख श्री गोपाल हमालसँग छलफल तथा अन्तर्क्रिया गरेको थियो। नम्बर 23 वाहिनी अड्डाले नम्बर 3, नम्बर 19 र नम्बर 22 वाहिनी अड्डाको समन्वयमा असार 4-देखि 27 गतेसम्म अभ्यास मुक्ति क्षेत्र 1 सञ्चालन गरेको छ। सीमा क्षेत्रको भौगोलिक अवस्थिति तथा विषम परिस्थितिमा परिचालन क्षमता अभिवृद्धि गर्न वाहिनी अन्तर्गतका युनिटहरूले संयुक्त रूपमा अन्तर्वाहिनी सिमानामा उक्त अभ्यास सञ्चालन गरेका हुन्। अभ्यासको क्रममा नम्बर 23 वाहिनीपति सहायक रथी श्री विजय केसीले पर्वत र गुल्मी सीमा स्थित पूर्तिघाट क्षेत्रमा सञ्चालन भएको संयुक्त अभ्यासको स्थलगत निरीक्षण गर्नुका साथै सहभागी टोलीहरूलाई सम्बोधन समेत गर्नुभएको थियो। सीमा इलाकाको दूरी तथा अन्य समन्वयात्मक आवश्यकताहरू पहिचान गर्ने उद्देश्यले उक्त अभ्यास सञ्चालन गरिएको हो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधी भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ चुरे संरक्षणमा नेपाली सेनाले निर्वाह गरिरहेको भूमिका, यसले पर्यावरणमा पारेको प्रभाव र प्राप्त उपलब्धि सम्बन्धी रेडियो फिचर।

0: राष्ट्रको सुरक्षा सीमाको रक्षामा मात्र सीमित छैन। आजको बदलिदो परिवेशमा प्राकृतिक स्रोतको संरक्षण, वातावरणीय सुरक्षा, जलधार व्यवस्थापन, विपद जोखिम न्यूनीकरण र जलवायु परिवर्तनका चुनौतीसँग जुझ्नु पनि राष्ट्रिय सुरक्षाकै महत्वपूर्ण पाटो बनेको छ। यही परिवर्तित अवधारणा अनुसार नेपाली सेनाले आफ्नो भूमिकालाई अझ फराकिलो बनाउँदै राष्ट्रका अमूल्य प्राकृतिक सम्पदाको संरक्षणमा सक्रिय योगदान दिँदै आएको छ।
1: नेपाली सेनाले प्रकृति तथा पर्यावरण संरक्षणमा योगदान दिएको आधा शताब्दी पूरा भइसकेको छ। राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षको सुरक्षामा प्राप्त सफलतापछि विक्रम सम्वत 2072 नेपाली सेना राष्ट्रपति चुरे तराई मधेस संरक्षणमा पनि जोडिएको छ। चुरे जोगिए मात्र तराई जोगिन्छ र भावी पुस्ताको भविष्य सुरक्षित रहन्छ भन्ने यथार्थलाई मनन गर्दै नेपाली सेनाको वन तथा पर्यावरण सुरक्षा निर्देशनालय मार्फत चुरे क्षेत्रका क्षतिग्रस्त भूमिहरूको पुनरुत्थान, प्राकृतिक ताल तलैया एवं जलाशयहरूको संरक्षण र व्यवस्थापन भइरहेका छन्। यसै सेरोफेरोमा आजको कार्यक्रममा हामीले चुरे संरक्षणमा नेपाली सेनाले निर्वाह गरिरहेको भूमिका, यसले पर्यावरणमा पारेको प्रभाव र प्राप्त उपलब्धि सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। साथमा छौ
0: म प्राविधिक उपसेनानी मन्दिरा बानिया
1: र म प्राविधिक जमादार सन्तोष बजगाई।
0: चुरे श्रृंखला विश्व मानचित्रमा पाकिस्तानदेखि शुरू भई भारत नेपाल हुँदै पूर्वतर्फ 1600 किलोमिटर लम्बाईमा फैलिएको छ। चुरे नेपालमा पूर्व इलामदेखि पश्चिममा कञ्चनपुरसम्म 37 जिल्लाहरूमा फैलिएको छ भने यसले कुल क्षेत्रफलको करिब 12.78% भूभाग समेटेको छ। नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजनामा समेत परेको चुरे संरक्षण अभियान तराई मधेसमा बसोबास गर्ने करिब 58% मानव जीवन र जीविकोपार्जनसँग प्रत्यक्ष रूपमा जोड़िएको छ भने यसले जलवायु परिवर्तनको जोखिम न्यूनीकरण, पहिरो नियन्त्रण र नदी कटान रोक्न पनि सहयोग गरिरहेको छ। त्यसैले सार्वजनिक हितलाई मध्यनजर गर्दै वातावरण संरक्षण ऐनका सम्पूर्ण मापदण्ड पालना गरी चुरे क्षेत्रको भूक्षय नियन्त्रण, खहरे खोला व्यवस्थापन र ताल तलैयाको जीर्णद्वारमा नेपाली सेना खटिँदै आएको हो। यसबारे थप प्रकाश पार्नुहुँदै वन तथा पर्यावरण निर्देशक सहायक रथी श्री उज्जवल थापा,
2: चुरे क्षेत्र चाहिँ नेपालको प्राकृतिक, पर्यावरणीय र राष्ट्रिय सुरक्षाको दृष्टिले अत्यन्त संवेदनशील क्षेत्र हो। यो यसलाई चाहिँ नेपालको जीवन रेखा लाइफ सपोर्ट सिस्टम पनि भनिन्छ, किनभने यसले चुरेले चाहिँ तराई मधेसमा बसोबास गर्दै आएको करिब 58% जनसंख्याको लागि चाहिँ आवश्यक पर्ने पानीको स्रोतहरूको पुनर्भरण गर्ने, जैविक विविधताको संरक्षण गर्ने तथा बाढ़ी, पहिरो र भूक्षय नियन्त्रणमा पनि यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ। त्यस्तै गरी नेपाली सेनाले जल भू संरक्षण मार्फत चाहिँ खाद्य सुरक्षा, विपद जोखिम र जलवायु परिवर्तन चुरे संरक्षणमा चाहिँ नेपाली सेना खटिँदै आइरहेको कुरा अब जसबाट चुरे क्षेत्रको वन जंगल, जलाधार क्षेत्रको संरक्षण, जीव जन्तुको जैविक विविधता, रामसार, सिमसार लगायत समग्र वातावरणको सुरक्षा गर्दै जलवायु परिवर्तनबाट पनि हुने जोखिमहरूलाई चाहिँ न्यूनीकरण गर्न चाहिँ सहयोग पुगेको छ।
1: सहायक रथी श्री उज्जवल थापाले भन्नुभए जस्तै चुरे संरक्षण वातावरणीय आवश्यकतासँगै राष्ट्रिय विकास र जनजीवनसँग समेत प्रत्यक्ष रूपमा जोड़िएको विषय हो। यही कारण नेपाल सरकारले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको समन्वयमा नेपाली सेनालाई संरक्षण अभियानमा परिचालन गर्दै आएको हो। नेपाल सरकारद्वारा जारी राष्ट्रपति चुरे संरक्षण कार्यक्रम कार्यान्वयन कार्यविधि 2082-83 कानूनी व्यवस्था अनुसार नेपाली सेना लगायत उपभोक्ता समूह, स्थानीय टोल र समुदाय समेतलाई समेटेर कार्यक्रम कार्यान्वयन गर्ने मोडालिटी बनाइएको छ। यस संरक्षणमा नेपाली सेनाको रणनीतिक र नेतृत्वदायी भूमिका रहने उल्लेख गरिएको छ। थप प्रस्ट्याउनु हुँदै चुरे संरक्षण समितिका सदस्य सचिव श्री गणेश पौडेल,
3: चुरे क्षेत्र चाहिँ नेपालकै सबभन्दा कान्छो र कमजोर भौगोलिक विभाग हो। चुरे क्षेत्र एकदमै अहिले क्षयीकरणको अवस्थामा पुगेको अवस्था छ, त्यही भएर यसलाई चाहिँ हामीले पुनर्स्थापना गर्नुपर्ने, संरक्षण गर्नुपर्ने आवश्यकता छ। यसको लागि जहाँ चाहिँ एकदमै डिग्रेड छ, जहाँ समुदायको पहुँच छैन र जहाँ चाहिँ एकदम विशेष संरक्षणको आवश्यकता छ, त्यस्तो क्षेत्रमा विशेष गरी वृक्षारोपण लगाए लगायत पानी संरक्षणका क्रियाकलापहरू, त्यसै संरक्षण पोखरीका क्रियाकलापहरू निर्माण गर्नको लागि नेपाल सरकारले नेपाली सेना वन तथा पर्यावरण सुरक्षा निर्देशालयलाई जिम्मेवारी दिएको छ।
0: नेपाली सेना स्थानीय तह, स्थानीय उपभोक्ता समूहको संयुक्त प्रयास र सहकार्यबाट मात्र चुरे संरक्षण, एकीकृत नदी प्रणाली व्यवस्थापन र हरियाली सम्भव छ। यसै सहकार्यको उदाहरणका रूपमा यस वर्षको चुरे संरक्षण दिवसको अवसरमा नेपाली सेनाको नेतृत्वमा नवलपरासी बर्दघाट सुस्ता पश्चिमको दाउने देवी सामुदायिक वनको 15 हेक्टर भूमिमा पहिलो चरणमा असार 2 गते गरिएको वृक्षारोपण अभियानलाई लिन सकिन्छ। राष्ट्रपति चुरे तराई मध्य संरक्षण विकास समितिको सहकार्यमा 14,400 बिरूवा रोप्ने वृहत लक्ष्यसहित शुरू गरिएको उक्त अभियानको समग्र प्रगति विवरण केलाउनु हुँदै दाउने देवी सामुदायिक वन उपभोक्ता समूह बर्दघाट सोह्रका अध्यक्ष श्री बाबुराम सापकोटा,
4: हाम्रो 15 हेक्टर जमिनमा वृक्षारोपण कार्यक्रम शुरू भयो, त्यो शुरू भएको 2 गतेदेखिबाट निरन्तरता दिँदै दिँदै त्यो 14,000 बिरूवा रोप्ने कार्यक्रम मध्येबाट लगभग अब अन्तिम चरणमा छ। अब लगभग 4,000 बिरुवा रोप्न बाँकी छ। नेपाली सेना आएर त्यहाँ बस्नु भन्दा पहिला त्यो एउटा एकदमै गौचरणको रूपमा रहेको, बोट बिरुवा केही पनि नभएको, खुल्ला चौर हो। अनि उहाँहरू आएपछि 1-2 चरणमा त्यहाँ वृक्षारोपण भइसक्यो अन्य ठाउँहरूमा, र ती बिरुवाहरू हुर्केर ठुला भइसकेछन्। र अहिले जुन यो आर्थिक वर्षमा वृक्षारोपण भएको छ त्यो 15 हेक्टर जमिनमा, त्यो बिरुवामा पनि अब अन्तिम चरणमा छ। उहाँहरू आएपछि त्यहाँ हराभरा बनेको छ। नेपाली सेनाले गरेको काममा हामी सराहनीय छौँ, हामी एकदमै समन्वय तरिकाले हामीले काम गरिरहेका छौँ। उहाँहरूले हाम्रो काममा सहयोग गरिरहनु भएको छ, हामीले उहाँहरूको काममा सहयोग गरिरहेका छौँ।
1: श्रोता, चुरे क्षेत्र निकै संवेदनशील भएकोले जुनसुकै कार्य गर्दा पनि प्रचलित वातावरण संरक्षण ऐन बमोजिम वातावरणीय प्रभाव मूल्याङ्कन वा मापदण्ड पालना गरेर मात्र काम गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्थामा टेकेर नेपाली सेना हरियाली विस्तार, जलाधार संरक्षण, भूक्षय नियन्त्रण, कार्बन अवशोषण वृद्धि, जैविक विविधताको संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उद्देश्य सहित अभियानमा होमिएको हो, जस अन्तर्गत चुरे क्षेत्रका भूक्षय भएका, पहिरो गएका र कमजोर भएका भूभागहरूको पुनस्थापना र संरक्षणमा नेपाली सेना अग्रपंक्तिमा खटिँदै आएको छ। यसले तराईमा आउने आकस्मिक बाढ़ी रोक्न मद्दत गर्ने गरेको बाढ़ी विज्ञ श्री सुबोध ढकाल पीएचडीको भनाई छ।
5: थोरै बजेटमा र थोरै टेक्निकल म्यान पावरको आधारमा जे काम गरिन्छ त्यसले धेरै इम्प्याक्ट पार्छ भन्न पर्यो भने चाहिँ यो एक्टिभिटी जुन नेपाली सेनाले गरिरहेको छ त्यसलाई चाहिँ हामीले राम्रो कामको रूपमा चाहिँ हामीले लिनुपर्छ। किन भन्दाखेरि तटबन्धले खोलाको कटानलाई रोक्छ र कति ठाउँमा चाहिँ खेतीयोग्य जमिनमा चाहिँ माथिबाट गएको ठेगिरानहरू धेरै नै समस्या समाधान गर्न सकिने एउटा देखिन्छ भने, अर्को चाहिँ चुरेबाट तपाईँको तराईमा चाहिँ जमिन मुनिको पानीलाई सिंचित गर्नुपर्ने हो अथवा त्यहाँको जल भण्डारलाई चाहिँ हामीले बढाउनु पर्ने हो। त्यसलाई चाहिँ चुरेमा मात्रै नभइकन यसले तराईसम्म पनि यसले चाहिँ सपोर्ट गर्छ। र त्यो हिसाबले हेर्दाखेरि पनि आखिरमा के हुन्छ भने ओभरअलमा हेर्दाखेरि जमिनको स्थायित्व एउटा जुन अहिले जलवायु परिवर्तनको कारणले गर्दाखेरि पनि छोटो समयमा थोरै टाइममा धेरै पानी पर्ने र 81 सेन्टिमिटर फ्ल्यास फ्लडहरू आउने समस्या जुन भएको छ त्यसलाई चाहिँ ताल तलैयाहरूमा पनि पानीहरू रोकिने र पानीहरू बारिने र चाहिँ सबै सर्फेस रन अफ भएर जाने भन्दा पनि तपाईँको जमिन मुनि पानी छिर्न सक्ने सम्भावना बढी भएको कारणले गर्दाखेरि त्यसले पनि तराईको बाढीलाई धेरै असम्म यसले चाहिँ सपोर्ट गर्छ।
0: चुरे संरक्षणलाई प्रभावकारी बनाउन वन तथा पर्यावरण सुरक्षा निर्देशनालय अन्तर्गत नम्बर 1 र नम्बर 2 वन तथा पर्यावरण सुरक्षा गणले पर्यावरण संरक्षण सम्बन्धी कार्य गर्दै आएको छ, जस अन्तर्गत चुरे क्षेत्रमा नर्सरी विकास, वृहत वृक्षारोपण, तारबार तथा तटबन्ध निर्माण, डडेलो नियन्त्रण, चोरी निकासी नियन्त्रण तथा नदी कटान, पहिरो रोकथामका कार्य भइरहेका छन्। साथै इन्जिनियर्स गणहरूको सहयोगमा जलाधार क्षेत्र, ताल तलैया संरक्षण, सम्वर्धन र पुननिर्माण गरी सरकारवाला निकायलाई हस्तान्तरण समेत गरिएको छ। नम्बर 1 वन तथा पर्यावरण गणका गणपति प्रमुख सेनानी श्री शिशिर खड्का,
6: स्थापना कालदेखि अब 72-73 81-82 हामी यो सिलगढी, उदयपुर, सिराहा, सप्तरी, धनुषामा यो जम्मा 1183 हेक्टर जमिनमा 11,05,271 विभिन्न यो प्रजातिका बोट बिरुवाहरू लगाएर यो वनमा पर्न भइसकेपछि सम्बन्धित सरकारवाला निकाय जस्तै वन उपभोक्ता समितिले हामीले हस्तान्तरण गरिसकेको अवस्था छ। त्यसै गरी यो 75 हेक्टरदेखि हालसम्म 25,000 काङ्क्षे मिटर तारबारको इलाकामा लगाइसकेको अवस्था छ। 94 मिटर तटबन्ध निर्माण भइसकेका छौँ भने 80-81 सुरङ्गा स्थित ताल तलैया निर्माण कार्य सम्पन्न भइसकेर सम्बन्धित सरकारवालाई निकालेर अभियान गरिसकेका छौँ।
1: श्रोता, चुरे संरक्षण अभियान अन्तर्गत स्वीकृत वार्षिक कार्यक्रम अनुसार तोकिएको बजेटको सीमाभित्र रही वातावरणीय रूपमा अनुकूल हुने प्रविधि अपनाउनु पर्दछ। यसरी विभिन्न नियम कानून र परिधिमा रहेर विगत 12 वर्षमा नेपाली सेनाले चुरे संरक्षित क्षेत्रमा 18 लाख भन्दा बढी बिरूवा रोपिसकेको छ। चुरे पहाड भौगर्भिक रूपमा निकै कमजोर र काँचो माटो ढुङ्गाले बनेकाले प्राकृतिक विपदको जोखिम नियन्त्रणका लागि 48,000 मिटर भन्दा बढी तारबार समेत लगाइसकिएको छ। यस्ता प्रयासले वातावरणीय सन्तुलनमा कस्तो प्रभाव पारेको छ त? वन तथा वातावरण विज्ञ श्री सुरेन्द्र देव भट्ट।
7: गौरवशाली इतिहास बोकेको संस्थाले लामो समयदेखि वातावरणीय संरक्षणको क्षेत्रमा राष्ट्रिय निकुञ्ज लगायत चुरे क्षेत्रको पनि काम गर्दै आइरहेको कुरा हो। यो एउटा पोजिटिभ नै हो। चुरे भनेको एउटा विशेष संरक्षण गर्नुपर्ने क्षेत्र, एकदमै फ्रेजाइल इकोलोजी हुन्छ चुरेको, त्यसको चाहिँ संरक्षण गर्नु एकदमै पोजिटिभ हो र त्यसले ओभरअल वातावरणलाई पनि सकारात्मक प्रभाव नै पर्ने देखिन्छ। र अहिलेको अवस्थामा चाहिँ हामीले चुरेलाई जति संरक्षण गर्न सक्यो, अब त्यसबाट उत्पन्न हुने विपदका कुराहरू घटाउन सकिन्छ। अब त्यसमा चाहिँ नेपाली सेनाको अहिले जुन भूमिका छ त्यो एकदमै राम्रो छ। ग्लोबल अब वार्मिङको कुराहरू, क्लाइमेट चेन्जको कुराहरूमा एउटा पोजिटिभ रोल नै हुने भयो। अब फेरि हाम्रो चुरे भनेको एकदमै संवेदनशील क्षेत्र हो नि त हाम्रो। अब त्यहाँ भोलि चाहिँ वाटर टेबलका कुराहरू, त्योमा चाहिँ हामीले कन्ट्रोल गर्यो भने हाम्रो जुन तल्लो तटीय क्षेत्रमा रहेको तराई मधेस जुन क्षेत्र छ त्यसलाई पनि एउटा पोजिटिभ संरक्षण हुने भयो। त्यहाँको पनि पर्ने जुन इम्प्याक्टहरू छ त्यसलाई पनि संरक्षण गर्यो भने घटाउन सकिने भयो।
0: वन संरक्षणसँगै चुरेको पानीलाई तराई मधेसको जमिन मुनि पुनः भरण गराउन जलाशयहरूको संरक्षण पनि अपरिहार्य छ। यसै विषयलाई मध्यनजर गर्दै नेपाली सेनाले सिराहा, सप्तरी, नवलपरासी, कैलालीका साथै चितवन जिल्लामा मात्रै 4 किङ फिसर ताल गरी 22 महत्वपूर्ण ताल तलैयाहरूको सम्वर्धन, जीर्णद्वार र सौन्दर्यकरण गरिरहेको छ। यस्ता ताल तलैया संरक्षण गर्दा जैविक विविधता, सांस्कृतिक महत्व र पर्यटकीय भावना बोकेको एवं पानीको स्रोत संचितमा सकारात्मक प्रभाव पार्ने गरी संरक्षण र व्यवस्थापन गरिन्छ। यसले आन्तरिक पर्यटनमा वृद्धि हुनका साथै जलचर र समग्र पर्यावरणको जीवन चक्रमा समेत सुधार भएको छ। ताल संरक्षणमा नेपाली सेनाको प्रयास र प्राप्त उपलब्धिबारे चितवन जिल्ला भरतपुर महानगरपालिका 6 वडाध्यक्ष श्री कृष्णलाल श्रेष्ठ भन्नुहुन्छ।
8: पहिला तालभित्र दिनमा यो धारहरूले छोपिएको वरिपरि झाडीहरू त्यो होइन बाटोघाटो थिएन। पछि उहाँहरू आइसकेपछि उहाँहरूले 6 महिना भन्दा बेसी नै लगाएर हाम्रो किङफिसर ताल सरसफाई अनि त्यसको वरिपरि दिन बनाउने अनि वरिपरि बाटोको ट्र्याकहरू खोल्ने काम छोरो नेपाली सेनाले गर्नुभएको थियो। त्यो भित्र तालभित्र भएको फोहोरहरूलाई व्यवस्थापन गर्ने सरसफाई अनि वरिपरि त्यहाँका झाडीहरूलाई पन्छाएर त्यहाँ टिलहरू बनाउने, भत्किएको ठाउँहरूलाई तोड्ने र वरिपरि पाटो नभएको ठाउँमा ट्र्याक खुलेर उहाँहरूले त्यसमा ग्राभल ढालेर राम्रो व्यवस्थापन गर्नुभएको छ। अहिले राम्रो सौन्दर्यीकरण बढेको छ, पहिलाको तुलनामा धेरै राम्रो छ।
1: यसरी समग्रमा चुरे क्षेत्रको संरक्षण, व्यवस्थापन, प्राकृतिक स्रोतको सदुपयोग, जलवायु परिवर्तन तथा प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरणमा नेपाली सेनाको भूमिका प्रशंसनीय बनेको छ। यस्तो प्रयासले चुरेको ठूलो हिस्सा वनले ढाकेको हुँदा त्यहाँ पाइने करिब 2/3 वनस्पति तथा दुर्लभ वन्यजन्तु एवं संकटापन्न प्रजातिहरूको मुख्य वासस्थान संरक्षणमा समेत ठूलो टेवा दिएको छ। संरक्षणलाई प्रभावकारी बनाउन आवश्यक पर्ने बोट बिरूवा उत्पादन तथा रेखदेखका लागि समेत नेपाली सेनाले नै सहयोग गरिरहेको छ। जहाँ विभिन्न निकायहरूसँगको समन्वयमा बिउ संकलन तथा भण्डारण, कलमी, नर्सरी व्यवस्थापन सम्बन्धी ज्ञान प्रदान गर्ने गरिएको छ। नम्बर 2 वन तथा पर्यावरण गणका गणपति प्रमुख सेनानी श्री नारायण बहादुर बस्नेत।
9: नर्सरी विकास तथा व्यवस्थापन तालिम भनेर हामीले वार्षिक रूपमा 2 तालिमहरू सञ्चालन गर्छौँ। करिब 100 जनाको हाराहारीमा चाहिँ हामीले यस गण लगायत अन्य विभिन्न कृतनाहरूबाट पनि, कृतना अन्तर्गतका युनिटहरूबाट पनि जनशक्ति मगाएर हामीले तालिम वार्षिक रूपमा तालिम सञ्चालन गर्ने गरेका छौँ। अब यस तालिमको मुख्य उद्देश्य चाहिँ अब यो बिरुवा उत्पादन, वृक्षारोपण र त्यसको सम्वर्धनका चिजहरू यसमा पर्ने हुँदाखेरि हाम्रो लागि यो प्राइमेरी रोल नै पर्यो र अन्य युनिटहरूको हकमा हामीले जुन कृतना अन्तर्गतबाट चाहिँ लिएर आएर तालिम गर्ने सन्दर्भमा भन्नुपर्दाखेरि अहिले जुन गो ग्रिन क्याम्पेनलाई सपोर्ट गर्ने अब ती सम्बन्धित जिल्लाहरूमा पनि वृक्षारोपणको सन्दर्भमा अन्य सरकार निकायहरूसँग चाहिँ सहकार्य गर्नको लागि एउटा ज्ञान हासिल गरेको जनशक्ति उत्पादन गरेको खण्डमा हाम्रो नेपाली सेनाको प्रभावकारिता चाहिँ थप अभिवृद्धि हुने हिसाबले पनि यो तालिमलाई चाहिँ जोड दिएको छ र प्रभावकारी पनि सिद्ध भएको छ।
0: चुरेकको भूपरिधि प्राकृतिक र पारिस्थितिकीय प्रणालीको विशेषता अन्य भन्दा फरक छ। भूबनौट, माटोको प्रकृति, जैविक विविधतामा ह्रास र छोटो समयमा धेरै वर्षा आदि जस्ता कारणले यो अति संवेदनशील क्षेत्र पनि हो। त्यसमा पनि अव्यवस्थित बसोबासले प्राकृतिक स्रोतको दोहन बढ्दा चुरे लगायत समग्र तराई क्षेत्रमा प्रतिकूल असर परिरहेको छ। दीर्घकालीन महत्व बोकेको चुरे संरक्षण जस्तो कार्यमा नेपाली सेनाको सहभागिताले तत्कालै सकारात्मक परिणामहरू दिन थालेको छ। यसैको उदाहरण नेपाली सेनाले वृक्षारोपण र तटबन्ध निर्माण गरेपछि वर्षायामको त्रास हट्नुका साथै सुकेका पानीका मुहानहरू समेत रसाउन थालेको बताउनुहुन्छ रूपन्देही जिल्ला सैनामैना नगरपालिकाका नगर प्रमुख श्री फडेन्द्र प्रसाद शर्मा।
10: देखि लिएर हरेक क्रियाकलापमा वृक्षारोपणमा यहाँको नगरपालिकासँग सहकार्य गरेर एकसाथ अगाडि बढिरहेको अवस्था छ। अरू अरू क्रियाकलापमा पनि नेपाली सेनासँग हामीले सहकार्य गरेका छौँ। यो नेपाली सेनाको चुरे संरक्षणमा धेरै राम्रो प्रतिक्रियाहरू पनि आइराखेको छ। यहाँको जङ्गल संरक्षण, पानीको मुहान संरक्षणदेखि लिएर चुरेको पहिरो, नदी नियन्त्रणदेखि लिएर हरेक क्रियाकलापमा राम्रो भइरहेको अवस्था छ र आगामी दिनमा पनि नेपाली सेनासँग सहकार्य गरेर नगरपालिका अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्छ।
1: चुरे संरक्षणमा संलग्न भई नेपाली सेनाले स्थानीयको जीवन स्तरमा सुधार ल्याउन, वन वन्यजन्तु वातावरण र जैविक विविधता संरक्षण गर्न सक्दो योगदान दिइरहेको छ। परिणाम स्वरूप वर्षायाममा उर्लाने खहरेको भेल तथा बाढ़ी पहिरोको प्रत्यक्ष शास्ति भोगेका चुरे फेरीका स्थानीय नागरिकहरूका लागि नेपाली सेनाको उपस्थिति सुखद बनेको छ। यद्यपि चुरे संरक्षण अभियान सहज भने छैन। भिरालो भूभाग, प्रतिकूल मौसम, डढेलो जंगली जनावरको जोखिम तथा वन अतिक्रमण, चोरी निकासी र अवैध गतिविधि जस्ता चुनौतीका बीच पनि नेपाली सेना निरन्तर चुरेको संरक्षणमा खटिरहेको छ।
11: पर्यावरण सुरक्षा जम्मा मन कुमार साई। हामी फिल्डमा खटिँदाखेरि अब जमिन पनि एकदम हामी बस्ने देशभन्दा धेरै टाढा टाढा 6-7 किलोमिटरको दूरीमा पैदल हिँडेर हामीले पेट्रोल गरिरहनु पर्ने हुन्छ। बर्खाको समयमा अब कटानहरू भइरहन्छ, अब जस्तै अब हाम्रो वृक्षारोपण गरेको इलाकाहरू पनि केही बगर नजिक पनि भएको हुनाले, खोलाको साइडमा भएको हुनाले पनि कटान भइरहेको हुन्छ। अब त्यसमा केही तटबन्धहरू त बाँधिएको छ, तर पनि अब हामीले त्यसमा तटबन्ध हुँदाहुँदै पनि अब सबै ठाउँमा पर्याप्त तटबन्ध नभएको हुनाले त्यो वृक्षारोपण गरेको इलाकाहरू र केही जमिनहरू कटान हुने भइरहेछ। र अब यो हिउँदको समयमा आगो लागि अत्याधिक हुन्छ र आगो लागि अत्याधिक हुँदा पनि आफूसँग भएको साधन स्रोतले हामीले दैनिक आगो लागि अब जस्तै कहिले त हामी राति पनि परिचालन हुनुपर्ने अवस्था भइरहेको हुन्छ। त्यसमा जंगली जनावरहरू पनि भएको हुनाले पनि हामीले अझै जोखिम भइरहेको हुन्छ। त्यो भएर पनि अझै हामीलाई एकदम चुनौती भइरहेको हुन्छ।
12: चुरेको माटो अब सुक्लो नै हुन्छ, सुक्लो भएको कारणले अलग भुछेहरू अब पहिरो जाने चाहिँ विशेष गरी हुन्छ। अब हाम्रो चाहिँ यो चुरे संरक्षण सम्बन्धी वृक्षारोपण गर्ने क्रममा चाहिँ सबभन्दा पहिला त उपयुक्त जमिन नभएको कारणले गर्दाखेरिमा चाहिँ हामीलाई एकदम कठिनाइ हुन्छ र अब खोलाको छेउछाउमा चाहिँ रोप्नुपर्ने बगरमा वृक्षारोपण चाहिँ गर्नुपर्ने हुन्छ र वृक्षारोपण गर्दाखेरिमा चाहिँ सिँचाइको सुविधा हुँदैन र अब तटबाट लगाउन गाह्रो हुन्छ। अब बारहरू पनि सबै बारहरू लगाउँदाखेरिमा चाहिँ सबै पेटीमिटरमा चाहिँ वृक्षारोपण गरेको ठाउँमा सबै पेटीमिटर चाहिँ लाउ नलागेको कारणले गर्दाखेरि पशुभावहरू पस्ने, अब पशुभावहरू पसेर चाहिँ बिरुवाहरू खाइदिने, उब्रेको बिरुवाहरू खाइदिने, अनि त्यसपछि स्थानीय जनताहरूले चाहिँ अब त्यो ठाउँमा चाहिँ उनीहरूको सिँचाइको लागि चाहिँ पशुभाव चलाउनको लागि अब घाँस औरा गर्नको लागि त्यहाँ चाहिँ वृक्षारोपण गरेको ठाउँमा चाहिँ गएर के अरे आगो लगाइदिने कहिले, अनि कहिले चाहिँ घाँसहरू काटिदिने यस्ता कार्यहरू चाहिँ अब गर्छन्। त्यसको कारणले त्यस्तोमा चाहिँ हामीलाई कठिनाई चाहिँ भइरहेको।
0: नेपाली सेनाले राज्यको नीति र चुरे संरक्षणको राष्ट्रिय गुरू योजना अनुरूप कार्य गर्दै आएको हो। चुरे विकास समितिको प्राविधिक समन्वय र नेपाली सेनाको यो प्रयासले कार्यक्रमको गति, पारदर्शिता र प्रभावकारितामा कस्तो गुणात्मक परिवर्तन ल्याएको छ त? पुनः राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका सदस्य सचिव श्री गणेश पौडेल।
13: सामान्य ठाउँमा जहाँ थोरै इन्कुर भए पनि पुग्ने ठाउँमा अरूले गर्दा पनि हुन्छ वृक्षारोपण, अलि जहाँ चाहिँ अलि हेभी इन्कुर चाहिन्छ, जहाँ चाहिँ संरक्षणको एकदमै चुनौती छ, त्यस्ता ठाउँमा नेपाली सेनाले गरेको वृक्षारोपण साँच्चीकै सक्सेसफुल छ, साँच्चीकै उदाहरणीय छ, यसले अरूलाई पनि संरक्षण कार्यमा लाग्न प्रेरणा दिएको छ। नेपालको अवस्थामा हेर्दा चुरे संरक्षण चाहिँ वास्तवमा एउटा राष्ट्रिय समृद्धि अथवा राष्ट्रिय सुरक्षासँगै जोडिएको विषय छ। तथ्याङ्कहरूले के भन्छ भने चुरे र चुरे भन्दा तल तराई भाबर तराईमा बस्ने नेपालको जनसङ्ख्या करिब करिब 1,70,00,000 60% भन्दा बढी जनसङ्ख्या चुरे क्षेत्रको वातावरणीय सेवामा आश्रित रहेका छन्। यदि चुरे क्षेत्र थप फेरीकरण हुँदै गयो भने तराई मधेस क्षेत्र जुन नेपालको फूड बास्केट पनि हो त्यो क्षेत्र चाहिँ मरुभूमिकरणतर्फ जान्छ र समग्र नेपालको समृद्धिमा यसले असर गर्छ। त्यसकारण चुरे क्षेत्र चाहिँ समग्र तराई मधेस क्षेत्रको एउटा दिगोपनाको लागि या सुरक्षाको लागि एकदमै महत्वपूर्ण छ र अहिले हामीले गरिरहेका कार्य तराई मधेसमा देखिएको पानीको लगायत समस्या होस् अथवा मरुभूमिकरणको समस्या होस् त्यसलाई न्यूनीकरण गर्न त्यहाँ पुगिरहेको छ।
1: चुरे जोगाउनु भनेको वनसँगै जलस्रोत, उर्वर भूमि, जैविक विविधता र भावी पुस्ताको सुरक्षित भविष्य जोगाउनु पनि हो। यही विश्वासका साथ नेपाली सेनाले चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई भन्ने राष्ट्रिय अभियानलाई व्यवहारमा उतार्दै संरक्षण, वृक्षारोपण र जनसहभागितामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यस क्रममा विगतका सफलता र सिकाइलाई आत्मसात गर्दै आगामी दिनमा चुरे संरक्षणलाई अझ प्रविधि मैत्री, वैज्ञानिक र दिगो बनाउन रणनीतिक तयारी समेत थालिएको छ। यस अभियानलाई अझ प्रभावकारी बनाउन नेपाली सेनाको आगामी योजना के छन् त? पुनः वन तथा पर्यावरण निर्देशक सहायक रथी श्री उज्जवल थापा।
2: नेपाली सेनाले चाहिँ मुख्यतया चाहिँ वृक्षारोपण कार्य नै गर्दै आइरहेको कुरा हो र जस अन्तर्गत हामी चाहिँ नर्सरी विकास पनि गर्छौँ, त्यसको व्यवस्थापन, तालिम प्राप्त दक्ष जनशक्तिद्वारा बिरुवाहरू उत्पादन गर्ने र चुरे क्षेत्रमा चाहिँ खाली जमिनहरूमा चाहिँ तारबार सहितको वृक्षारोपण गर्ने, पुनर्वृक्षारोपण गर्ने, सिँचाइ तथा संरक्षणको कार्य पनि गर्दै आइरहेको छौँ र त्यसपछि चाहिँ निश्चित अवधि पश्चात चाहिँ स्थानीय जनसमुदायलाई त्यो वनहरू चाहिँ हस्तान्तरण गर्दै आइरहेको छ। यो उपलब्धि कुरा गर्नुपर्दाखेरि चाहिँ पहिला कस्तो उजाड थियो, अहिले कस्तो हराभरा भएको छ, त्यो ठाउँमा चाहिँ अहिले जल पुनर्भरण भएर पानीको स्रोतहरू भेटिन थालेको छ, त्यसले गर्दाखेरि चाहिँ जीव जन्तु, पर्यावरण, सिँचाइहरूमा पनि र स्थानीय मानव सुरक्षाको लागि पनि त्यो खानेपानीको स्रोतहरू चाहिँ अहिले नयाँ स्रोतहरू चाहिँ पुनर्भरण भएर चाहिँ नयाँ जलको स्रोतहरू देखा परिरहेको छ। चुरे संरक्षणमा हाम्रो चाहिँ आगामी आर्थिक वर्षमा चाहिँ हामीले विशेष गरी चाहिँ वृक्षारोपण र बिरुवाहरू उत्पादन गर्ने अनि वृक्षारोपण गरेको ठाउँमा चाहिँ तारबारहरू गरेर त्यसलाई चाहिँ संरक्षण गर्ने, उचित स्याहार सम्भार गर्ने र सिँचाइहरू गर्ने त्यो चिजहरूलाई नै हामीले मुख्य प्राथमिकता दिएको छ।
0: श्रोता, बढ्दो तापक्रम र जैविक विविधतामा आएको ह्रासले विश्वलाई प्रभावित गरेको छ। यस्ता चुनौतीको सामना गर्न वृक्षारोपण, वन संरक्षण र जलाधार व्यवस्थापन गर्नु नै दीर्घकालीन तथा प्रभावकारी उपाय हो। यसै पृष्ठभूमिमा चुरे संरक्षणमा संलग्न भई नेपाली सेनाले आफ्नो सेवाको क्षेत्रलाई अझ विस्तार गरेको हो।

0: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हस्त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक सुबेदार सुदीप ढकालसँगै म प्राविधिक सुबेदार प्रकृति बस्नेत पनि बिदा हुन्छु। नमस्ते।
1: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: कता हिँडेको हो आइफोन हातमा लिएर?
3: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
2: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
3: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
2: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
4: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
5: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
4: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
6: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
5: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
6: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
5: पोखरा जाने बाटोतिर।
7: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
5: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62 827 र 98644 35 031।
8: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
9: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
5: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
9: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
5: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
9: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
5: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
9: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
5: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था।
0: सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी 4 तनहुँ।
10: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ।
0: मोबाइल नम्बर 98261 52067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
11: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
0: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
12: चलिरहेको देखिनु पनि
13: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
5: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
13: चेस्का बाजे चाँचो, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
14: अब सिजी ब्रान्ड को आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्स का सामानहरू टीवी फ्रिज एसी कुलर गीजर भ्याक्युम वाशिङ मशिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहु प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9855303324।
15: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
16: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
17: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 9816634372।
18: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
19: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
18: आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
19: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
20: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 9840681457 र 9816362632। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
21: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
22: त्यसो नभने मरी, म पनि अब नाटिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
23: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट डोरम्याट चन्ना प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामानहरू सुपथ मूल्यमा होम डेलिभरी का साथ उपलब्ध गराइन्छ।
24: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
20: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार बीपी चोक,
24: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0658 570 225, मोबाइल 9856 58 98 4 61 56 58।
25: मेरिया मैनी, कस्तो राम्रो गहना। होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
18: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
24: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल,
23: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
24: शुद्ध सुन तथा चाँदीका गर गहना,
23: छापावाला सुन चाँदीका गर गहना,
24: राशि अनुसारका पत्थर,
23: कम्प्युटर तौल प्रविधि,
24: बिक्री वा सात फेरमा सुनको सही मूल्याङ्कन,
23: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
24: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
23: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625229।
24: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।

0: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ साथ फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
0: चण्डिकालीका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौं रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।
3: घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ।
3: अहिले हतार छ, पछि आउँदै गरौँला है।
5: दीर्घायु फर्निचर शोरूम,
4: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
6: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीका लागि आधिकारिक विक्रेता
4: दीर्घायु फर्निचर शोरूम, दुलीगौडा त नहुँ।
5: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0965709 चार, मोबाइल नम्बर 9847162068
4: 9857062068। ए नानीको बुवा, आज त नयाँ सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
7: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
4: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
7: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्,
4: होम डेलिभरीको पनि व्यवस्था छ।
0: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178 9560078।
2: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ। तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
8: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
2: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
8: स्त्री तथा प्रस्तुति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
2: डाक्टर रूपेश

0: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9855-14175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला रातिको ठिक 9 बज्यो।

0: ल खोइ मास्टरनीलाई खोज्दै आएको म कहाँ गयो त्यो
1: मास्टरनी अब पदौको पाँच गते हल हलमा
2: पाँच गते है पदौ पाँच ओके मास्टरनी आई विल सी यू

0: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ गङ्गुबु बसपार पछाडि पट्टि
1: हजुर काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
2: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गङ्गुबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841168778 9825572763
1: होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त
0: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ पीटीई आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
1: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क टाली
0: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
0: फोन गर्नुहोस् 0635905511
3: वर्षा यदि सुन्न क्या टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
4: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि जाउँ त्यतै
5: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
6: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0635707444
7: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ सम्पर्क मोबाइल नम्बर 9856077987
8: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
9: पण्डितमा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
10: ओमकार
9: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
10: ओमकार
9: अनि घरमा पूजा सामग्री पनि छैन भने
10: ओमकार
9: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
10: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
9: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9856508434
11: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रो ओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
12: ओलपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
0: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
11: सन्देश ट्रेडर्स शीतला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0635707676 मोबाइल 9856062676
13: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
14: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
13: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
15: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
16: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा। साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
17: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
18: सम्पर्क मोबाइल 98570-65119 र 98-694-5756।
19: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
20: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
3: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 98560231128 र 98462014726।
4: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
5: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
4: हो त नि, अब चाहिँ राम्रो भयो।
6: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ?
4: ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो अब त वर्षौसम्म ढुक्क।
7: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
8: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
9: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
8: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
7: विगत लामो समयदेखि तपाईँहरूको मानसिक सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
10: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
11: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
10: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
12: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
8: रिमाल हार्डवेयर, सम्पर्क 0564142445, 0564143445।
13: होइन यसो आमा कहाँबाट चलेको
14: कुटी हाँस्नु भन्यो, यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो।
13: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
15: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
14: गतिलो ठाउँ चाहिँ कहाँ छ?
15: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
14: चेस्का बाजे चाँच, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी चाल्ने पम्प, कुलर, हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
16: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहु, प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560303624।

नयाँ जडानको लागि सम्पर्क 98028 13424 र 98560 14175।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560605544।

0: नमस्कार, राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँहरूलाई स्वागत छ। समाचार कक्षबाट म रिमा, तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। आज राति 10 बजेदेखि नारायणगढ मुगलिन काठमाडौँ सड़क खण्ड बन्द हुने भएको छ। निरन्तरको वर्षाका कारण जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालयले उक्त सड़क खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। रातिको समयमा सवारी आगमन सुचारू राखिरहँदा हुन सक्ने जोखिम समेत मध्यनजर गरेर आज राति 10 बजे र अर्को सूचना प्रकाशित नभएसम्मका लागि यस सड़क खण्डमा चल्ने सबै प्रकृतिका सवारी साधनहरूको आगमन रोक लगाइएको कार्यालयले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका प्राधिकरणले विभिन्न जिल्लाहरूमा भारी वर्षा हुने भन्दै सचेत हुन आग्रह गरेसँगै गण्डकी प्रदेशका जिल्लाले सतर्कता अपनाएको बताएका छन्। गण्डकी प्रदेशको विभिन्न जिल्लामा भारी वर्षाको सम्भावना रहेको भन्दै प्रदेश सरकारले पनि हाई अलर्टमा रहन आग्रह गरेको छ। त्यसै अनुसार तयारी अवस्थामा रहेको जिल्लाले बताएको छ। जिल्ला प्रशासन कार्यालयले भिन्दा भिन्दै सूचना जारी गर्दै राजमार्गमा रात्रिकालीन यातायात बन्द गर्नसम्म अनुरोध गरेका छन्। रातिको समयमा यात्रा नगर्न, अत्यावश्यक बाहेकमा यात्रा नगर्न पनि प्रशासनले अनुरोध गरेको छ। प्राधिकरण गण्डकी प्रदेशका गोर्खा प्राधिकरणले गण्डकी प्रदेशका गोर्खा लमजुङ कास्के तनहुँ पर्वत बागलुङ म्याग्दी र स्याङ्जामा रातिको समयमा सवारी आगमनमा रोक लगाउने तथा परिस्थिति अनुसार जुनसुकै बेला पनि सवारी आगमन बन्द गर्नुपर्ने अवस्था हुन सक्ने बताएका छन्। निरन्तरको वर्षाका कारण खसेको पहिरोले पोखराको सेती नदी थुनिएको छ। पोखरा महानगरपालिका 15 र 17 को सीमानामा पर्ने रातो पहिरोमा नदीले कटान गरेपछि खसेको पहिरोले नदीको केही भाग थुनिएको हो। पहिरोका कारण नदी थुनिएपछि पानी पूर्ण निकास हुन सकेको छैन। पहिरोले थुनिएको स्थानभन्दा माथिल्लो भागमा पानीको सतह करिब 50 मिटर माथिसम्म पड़ेको छ। नेपाली कांग्रेस नेता एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुनराज पाण्डेले संघीय कानूनको अभाव र पुराना कानूनहरूसँगको विरोधाभासका कारण प्रदेश सरकारले प्रभावकारी रूपमा काम गर्न नसकेको बताएका छन्। मुख्यमन्त्री पाण्डेले वर्तमान संवैधानिक व्यवस्था अनुसार प्रदेश संरचना भने पनि पुराना ऐनहरू बाधक बनेको बताएका हुन्। उहाँले विगत 2012 को प्रहरी ऐन 2039 को वन ऐनलाई आधार मानेर प्रदेश सरकारले कार्यान्वयन अवरोध पुगेको र कतिपय अवस्थामा अदालतबाट समेत स्टेट अर्डर मार्फत काम रोकिएको गुनासो गरेका छन्। 2072 सालको संविधानले परिकल्पना गरेका प्रदेश संरचनालाई कार्यान्वयन गर्न सोही अनुसार संघीय कानून परिमार्जन हुन आवश्यक रहेको तर पुरानो प्रहरी ऐन संशोधन नहुँदा प्रहरी समायोजनको कामहरू अघि बढ़न नसकेको बताएका हुन्। उहाँले संघीय शिक्षा ऐन र निजामती कर्मचारी ऐन समयमै नबन्दा प्रदेश सरकारले बनाएका कानूनहरू कार्यान्वयनमा समय जटिलता उत्पन्न भएको उल्लेख गर्नुभयो। प्रदेश सरकारलाई आवश्यक कानून र पर्याप्त स्रोत साधन उपलब्ध नगराई यसको कार्य सम्पादनमाथि प्रश्न उठाउनु जायज नभएको उहाँको तर्क छ। गत वर्ष भदौको 24 गते उच्च अदालत पोखरा काक्ती जिल्ला अदालत र तनहुँ जिल्ला अदालतमा भएको आगजनीका कारण जलेको छ। 1126 थानमिसिल मध्ये 3307 थानमिसिल पुनः प्राप्त भएका छन्। उच्च अदालत पोखरामा जलेर नष्ट भएका 257 मध्ये 250 थान र काक्ती जिल्ला अदालतमा नष्ट भएका 2065 थानमिसिल मध्ये 1999 थानमिसिल पुनः प्राप्त भएको उच्च अदालत पोखराले जनाएको छ। तनहुँ जिल्ला अदालतमा नष्ट भएका 3804 थान मिसिल मध्ये 1068 थान पूर्ण रूपमा र 15 थान मिसिल आंशिक रूपमा प्राप्त भएको उच्च अदालतका उपराधीश नील प्रसाद पनेरले जानकारी दिनुभयो। जिल्ला सरकारी वकिलको कार्यालय र मुद्दा सम्बन्धी पक्षबाट पुनः प्राप्त भएका मिसिललाई प्रमाणीकरण गरेको उहाँको भनाइ छ। उच्च अदालतका 7 र कास्की जिल्ला अदालतका 76 र तनहुँ जिल्ला अदालतका 2551 थान मिसिलहरू प्राप्त हुन बाँकी रहेको जनाएको छ। मिसिलको अध्ययन र प्रमाणीकरणका लागि छुट्टै टोली गठन गरिएको छ। पोखरा महानगरपालिकामा विभिन्न स्थानहरूमा श्रृंखलाबद्ध रूपमा चोरी गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की मातहतको ओडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले सूक्ष्म अनुसन्धानका क्रममा चोरीका सामानहरू सहित चारजना विदेशी नागरिक र पाँचजना नेपाली गरी नौजना नियन्त्रणमा लिएको पक्राउ परेका उनीहरूलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाका सम्बन्धी कसहरूमा म्याथप गरी अनुसन्धान अगाडि बढ़ाएको प्रहरीले जनाए पोखराका विभिन्न वडामा भएका चोरीका घटनामा यो गिरोह संलग्न रहेको प्रहरीको दावी छ। उनीहरूले गत साउन 14 गते पोखरा 18 मढी मार्ग स्थित हेमराज गिरीको घरबाट 25 तोला सुनका गहना र 70,000 रूपियाँ नगद चोरी गरेका थिए। साउन 4 गते पोखरा 17 छोरेबाट निश्चित शिवप्रसाद बरालको घरबाट 0.5 तोला रहेको गहना 1,50,000 रूपियाँ नगद एउटा ल्यापटप र एउटा मोबाइल चोरी गरेको थियो। त्यस्तै साउन 15 गते पोखरा 18 भकुण्डे स्थित गिरीधारी श्रेष्ठ घरबाट 2 मोबाइल र 1,54,000 सुनका गहना चोरी गरेका थिए। साउन 23 गते पोखरा 8 ज्ञानकुञ्ज मार्ग स्थित मोहसेन खातमीको कोठाबाट एउटा मोबाइल र 25,000 रूपियाँ नगद तथा सोही दिन पोखरा सर्लेक्सार स्थित हिरामणी लामिछानेको घरबाट आइफोन मोबाइल लगायतका सामान चोरी भएको विवरण प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीले म्याग्दीका दुई फरक स्थानमा सञ्चालन भइरहेको जुवा ताप खेलमा एकै दिन छापा मार्दा 24 पक्राउ गरेको छ। पक्राउ परेका मध्ये एक घटनामा 17 र अर्को घटनामा 7 रहेका छन्। प्रहरीले दुवै स्थानबाट करिब 3.5 लाख नगद 8 बोक्ता सर तथा अन्य सामग्री समेत बरामद गरेको छ। प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम नेपानीले विमान नगरपालिका सागरा गुरूङका अपङ्गता भएका आमा छोरालाई युजेट प्रदान गर्नुभएको छ। सांसद नेपानीले आफूले प्राप्त गरेको पारिश्रमिक सामाजिक कार्यमा लगाउने अभियान अन्तर्गत सुकुम्बासी परिवारका दुर्गाबहादुर परियारकी श्रीमती पार्वती परियार र 26 छोरा विश्व परियारलाई व्हील चेयरले हस्तान्तरण गर्नुभएको। आफू राजनीतिमा व्यक्तिगत सुविधा वा लाभका लागि नभई राष्ट्र सेवा र जनताको हितका लागि आएको बताउँदै सांसद नेपानीले राज्य कोषको कोषबाट प्राप्त हुने सम्पूर्ण आर्थिक सुविधा समाजका हितमा खर्चिने र नीति अनुसार सहयोग गरिएको स्पष्ट पार्नुभएपछि संसद नेपालले सोही अभियान अन्तर्गत पहिलो महिनाको पारिश्रमिकबाट विमान नगरपालिकाका छियालेका गर्णबहादुर कुमारलाई घरमै पुगेर व्हील चेयर उपलब्ध गराउनु भएको थियो। आर्थिक अभावका कारण ओछ्यानमै थुनिएर बस्नु परेका कुमारले त्यति बेला व्हील चेयर पाएपछि नयाँ जीवन पाए जस्तो महसुस भएको बताउनु भएको थियो। यसै बीच सिंहपथको हिलामे सड़क यसपटकको वर्षामा अन्तिम भएको सांसद नेपालीले बताउनु भएको छ। आज श्रृंगापथको अवलोकनका क्रममा उहाँले यस्तो बताउनु भएको पोखरा महानगरपालिकाले बसपा क्षेत्रमा रहेका सुकुम्बासी र व्यवस्थित बसोबासीहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ। महानगरले सार्वजनिक गरेको सूचीमा 574 परिवार समेटिएका छन्। जस अनुसार 286 परिवार भूमिहीन दलित र भूमिहीन सुकुम्बासी छन् भने 233 परिवारलाई व्यवस्थित बसोबासी रूपमा वर्गीकरण गरिएको छ। बाँकी 55 परिवारको भने विवरण दोहोरो परेको वा मेल नखाएको भेटिएको पोखरा महानगरपालिकाका पोखर प्रमुख दण्ड चाचाले जानकारी दिनुभयो। बसपाको बसोबास गर्ने सबै सुकुम्बासी पहिचान गर्न र उनीहरूको व्यवस्थापनका लागि जग्गा खोज्न गत जेठ 12 गते 3 छुट्टा छुट्टै समिति गठन गरिएको थियो। सार्वजनिक नियमावलीमा कुनै पनि दावी विरोध भएमा वा विवरण सचाउनु परेमा 7 दिनभित्र निवेदन दिन सकिनेछ। महानगर प्रमुख कार्यालयले आवश्यक कागजात सहित महानगरको प्रशासन महाशाखामा निवेदन दिन अनुरोध गरिएको छ। महाशाखाले छानबिनपछि आगामी साउन 10 गते अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ। पोखरा महानगरपालिकाले गोरूपाल्ने किसानलाई प्रोत्साहन अनुदान सहित उन्नत जातको बिउ बिजन प्रदान गरेको छ। आर्थिक वर्ष 2081-82 19 वडाका 550 गोरूका किसानलाई रु 10,000 दरले रु 55,00,000 प्रोत्साहन रकम प्रदान गरिएकोमा गत आर्थिक वर्षमा 3 किसानलाई लक्षित गरी उन्नत जातको बिउ बिजन वितरण गरिएको हो। किसानलाई हौसला सहित परम्परागत कृषि प्रणालीको जगेर्नाका लागि गोरू पाल्नेहरूलाई प्रोत्साहन अनुदान उपलब्ध गराइएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताउनुभयो। गोरू पाल्ने किसानलाई अनुदान दिन थालेपछि जग्गा बाँझो छोड्ने प्रवृत्तिमा पनि केही कमी आएको छ। लुमाङ थाङ गाउँपालिका 4 चुजुङका खाजाङ गोलछो गुरूङको एउटै खोरका 25 च्याङ्ग्रा हिमचितुवाहरूको आक्रमणबाट मरेका छन्। परम्परागत खोरमा दारबार सहितको पर्खाल नागेर खोरभित्र पसेको चितुवाले घाइते बनाएका च्याङ्ग्रा समेत उपचारको क्रममा मरेपछि क्षतिपूर्ति बाबत क्याम्पबाट 2,19,500 रूपियाँ प्राप्त गर्नुभयो। आर्थिक वर्ष 2080 एक्कासीमा लोके गतामोदर कुण्ड गाउँपालिका 2 ढाकमरका किसान मिङमा गुरूङले एउटै खोरका 17 च्याङ्ग्रा हिमचितुवाको आक्रमणबाट मरेमा पद्रासनिक मोजल र वन्यजन्तु संरक्षण विभागका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र गाउँपालिकाबाट 10,85,000 राहत प्राप्त गर्नुभएको थियो। लमजुङको प्राकृतिक सौन्दर्य सांस्कृतिक सम्पदा तथा पर्यटकीय गन्तव्यको राष्ट्रिय स्तरमा प्रबन्धन गर्ने उद्देश्यले प्रथम टुर दि लमजुङ 2026 आयोजना गर्ने भएको छ। लमजुङ साइक्लिङ संघले आगामी भदौ 19 21 गतेसम्म प्रथम टुर दि लमजुङ 2026 आयोजना गर्न लागेको। सो कार्यक्रममा देशभरबाट करिब 400 साइकल यात्रीहरू सहभागी हुने आयोजकले जनाएको छ। संघका अध्यक्ष देवराम प्रधानले कार्यक्रमले लमजुङलाई साहसिक पर्यटकको नयाँ गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बताउनु। कार्यक्रमको शुरूआत विशेषा नगरपालिका 4-8 सेरा चोकबाट हुनेछ। पहिलो दिन विशाल शस्त्र क्षेत्रको यात्रा गर्नेछ। दोस्रो दिन विशालबाट चण्डी डाँडा बिन्दा बेसी बागलुङ पानी कपुरो गाउँ हुँदै प्रसिद्ध पर्यटकीय गाउँ गलेगाउँसम्म साइकल यात्रा गराइनेछ। तेस्रो दिन गलेगाउँबाट नायु धनपोखरा रूपले फाट साङबाचोक सुरुङ मार्ग बुलबुले हुँदै हमखोला झरनामा पुगेर यात्राको समापन हुनेछ। सम्पूर्ण यात्रा करिब 40 किलोमिटर दूरी रहने आयोजकले जनाएको छ। विश्वकप फुटबलमा आज राति फाइनल खेल हुँदैछ। तनहुँको शोकला गण्डकीमा विश्वकप 2026 को फाइनल खेल एलईडी स्क्रीनमा आज राति प्रदर्शन गर्दैछ। यस क्षेत्रका फुटबल प्रेमीहरूलाई मध्यनजर गर्दै दुलैगढ़ जीके साउन्ड सिस्टम एण्ड लाइट हाउसले निशुल्क रूपमा प्रदर्शन गर्न लागेको विचोकबाट भित्री बजार छिने बित्तिकै स्क्रीन चलन गरिएको छ। फाइनल खेल नेपाली समयअनुसार राति 12:45 अर्जेन्टिना र स्पेन बीच हुँदैछ। विगत 30 वर्ष भन्दा लामो समयदेखि इलेक्ट्रोनिक्स तथा साउन्ड सिस्टम व्यवसायको सञ्चालन गर्दै आएका संचालक गम बहादुर केसीले आफू पनि सानैदेखि खेलप्रति रूचि राख्ने गरेको सुनाउँदै यस क्षेत्रलाई खेलमय बनाउन ठूलो स्क्रीनमा प्रदर्शन गर्न लागेको जानकारी दिनुभयो। फिफा विश्वकप फुटबल फाइनलको हाफ टाइम अर्थात मध्यरात प्रतियोगिताको इतिहास सबभन्दा लामो हुने भएको छ। यसको कारण सुपर बाउल शैलीको 11 मिनट लामो प्रस्तुति हो, जसमा म्याडोना, सकिरा, जस्टिन बिबर र केपप बोइज ब्याण्ड बीटीएसले संयुक्त रूपमा मुख्य प्रस्तुति दिनेछन्। यो कार्यक्रम न्यूयोर्क न्यू जर्सी स्टेडियममा मध्यान्तरको समयमा हुनेछ। मनोरञ्जनात्मक कार्यक्रमको तयारी गर्न र त्यसपछि दोस्रो हाफ अघि ती सबै सामग्री हटाउन लाग्ने समयका कारण हाफ टाइम 25 मिनट भन्दा लामो हुन सक्छ। फिफाले यो कार्यक्रम झण्डै 20 मिनटको हुने बताउँदै आए पनि यसमा संलग्न विभिन्न पक्षहरूका कारण सो समय सीमा लम्बिन सक्ने बुझिएको छ। यदि विश्रामको अवधि अनुमान गरे भन्दा लम्बियो भने खेलाड़ीहरूले कुनै न कुनै प्रकारको वार्म अप गर्नुपर्ने सम्भावना हुन्छ। इन्टरनेशनल फुटबल एसोसिएशन बोर्ड आईएफएपीद्वारा संचालित खेलका नियम अनुसार खेलाड़ीहरूले 15 मिनट भन्दा धेरै विश्राम पाउँदैनन्। फिफाद्वारा नै आयोजित र न्यूजर्सीमा सम्पन्न गएको वर्षको क्लब विश्वकपको फाइनलमा कोल्डपले हेजे बाल्विन डोजा क्याट टेम्स र इमानुएल केलीको प्रस्तुतिका कारण हाफ टाइम 24 मिनट लामो भएको थियो। अवस्थामलाई तिनजेलसम्म सुने साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि महिना 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिसँगै मरिमा पनि बिदाउने आज्ञा चाहन्छु। आजको लागि पनि हाम्रो सम्पूर्ण निर्धारित कार्यक्रमहरू सकिएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रा कार्यक्रमहरू पुनः प्रस्थान हुनेछ। तिनजेलसम्मको लागि सपरिवार आइदिनुहोस्। राम्रोसँग झाल ढुकाको चुकुलाहरू सुत्नुहोला। औषधि खान बाँकी छ भने पनि औषधि खाएर सुत्नुहोला। साथै सिरानीमा एक बोतल पानीले राख्नुहोला। तपाईँ सम्पूर्णलाई शुभरात्रि, नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 06-4143378, इमेल NEWSSSUKLA agandekei@gmail.com।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दोकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौ।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण यही अन्त्य हुन्छ। तपाईको बाँकी समय शुभ रहोस्। शुभरात्रि।

0: इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800 28 13 424 र 9850 60 14 175।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला बिहानको ठिक 5 बज्यो।

0: झापामै पहिलो पल्ट
1: गुणस्तरीय तथा कम्प्युटराइज प्रणालीबाट
0: कुनै पनि भजन गीत तथा विज्ञापनहरू रेकर्ड गराउनु परेमा
1: सधैँ सम्झनुहोस्
0: नेशनल साउन्ड डिजिटल रेकर्डिङ स्टुडियो
1: सनिस्तरी रोड तीर्थमोल फोन नम्बर 542005 542005

0: शुक्ला गण्डकी एफएम 97.6।
1: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
2: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
1: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
1: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
2: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
3: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827103966 र 9840694530।
4: मङ्गलम पुनरिकाक्ष मङ्गलाय तनुहरी।
5: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
6: ओमकार।
5: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
6: ओमकार?
5: अनि घरमा पूजा सामग्री पनि छैन भने
6: ओमकार?
5: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
7: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
5: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई, विस्तृत जानकारीको लागि फोन नम्बर 9856508634।
8: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
1: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
8: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
1: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
8: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, तीन तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
8: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
9: चिकन ससेज, बब ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
0: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0656705052। मोबाइल 9856028587।
2: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। शुक्ला गण्डकी 4 दोलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
10: कति हाँस्नु भन्यो, यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो।
11: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
12: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
10: गतिलो ठाउँ चाहिँ कहाँ छ?
12: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
10: चेस्का बाजे चाँचो पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउसहोल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
13: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहु प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 98560303024।
0: शुक्ला गण्डकी एफएम 97.6।
14: घटना दुर्घटना
15: कला संस्कृति
14: स्थानीय राष्ट्रिय
16: अन्तर्राष्ट्रिय खेलकुद
17: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
18: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560605544।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्म 2083 साल साउन महिनाको 4 गते सोमबार असार शुक्ल पक्षको षष्ठी तिथि अंग्रेजी मिति अनुसार जुलाई 20 तारीक सन् 2026 नेपाल सम्मत 1146 सूर्यदेव बिहान 5:21 भयो भने सूर्यास्त साँझ 7:01 हुनेछ। बिहान शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट संविधानलाई शोधनलाई अराजकता र द्वन्दतर्फ लैजाने हतियार नभई व्यवस्थाको सुदृढीकरण र सुशासनको भरपर्दो माध्यम बनाउनु पर्नेमा कांग्रेस सभापति थापाको जोर। देउवा समूहद्वारा साउनभित्र राष्ट्रिय भेला बोलाउने घोषणा। नेकपा संयोजक प्रचण्ड स्वदेश फिर्ता। श्रृंग पथको बिजोगको अवस्था यस पटकको वर्ष नै अन्तिम भएको सांसद न्यौपानेको भनाई। हिजो राति 10 बजेदेखि नारायणगढ मुगलिन काठमाडौँ सड़क खण्ड बन्द। रूसद्वारा एकै दिन 48 प्यालिस्टिक क्षेप्यास्त्र मार्फत युक्रेनको किबमा आक्रमण र विश्वकप फुटबलमा अर्जेन्टिनालाई हराउँदै स्पेन च्याम्पियन। दुलेगौड़ाको भित्री बजारमा एलडी स्क्रीनमा खेल प्रदर्शन।

0: अब समाचार विस्तारमा सुन्नुहोस्। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले संविधान संशोधनलाई अराजकता र द्वन्दतर्फ लैजाने हतियार नभई व्यवस्थाको सुदृढीकरण र सुशासनको भरपर्दो माध्यम बनाउनु पर्नेमा जोड़ दिएका छन्। प्रजातान्त्रिक समाज कास्कीद्वारा आइतबार पोखरामा आयोजित संविधान संशोधन र सुझाव विषय गोष्ठीलाई सम्बोधन गर्दै थापाले यस्तो धारणा राख्नुभएको हो। नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको ऐतिहासिक संविधानको मूलभूत विशेषता र समावेशिता र लोकतान्त्रिक मूल्य मान्यता कुनै पनि बहानामा सम्झौता हुन नसक्ने उहाँले प्रश्न पार्नुभयो। महामन्त्री थापाले कांग्रेसले आफ्नो प्रतिज्ञा पत्रमै संविधानको संस्थागत विकास संघीयताको सबलीकरण र सुशासनको लागि संविधान संशोधनको मुद्दा बोकेको स्मरण गराउनुभयो। 2079 निर्वाचन अघिको गठबन्धन र निर्वाचनपछिको अस्थिरताका कारण जनतामा सिंगो व्यवस्थाप्रति नै असन्तुष्टि चुलिएको उल्लेख गर्दै उहाँले सोही असन्तुष्टि सम्बोधन गर्न प्रमुख दलहरू संविधान संशोधनको विन्दुमा आइपुगेको बताउनुभयो। यद्यपि संशोधनको बहस गर्दा ऐतिहासिक क्षेत्र दृष्टिकोण नराखिए मुलुक पुनः ठूलो द्वन्दमा फस्ने चेतावनी दिनुभएको छ। नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले साउनभित्रै राष्ट्रिय भेला बोलाउने घोषणा गरेको छ। समूहको सम्पर्क कार्यालय चुनदेवीमा आइतबार पत्रकार सम्मेलन गर्दै समूहका प्रचार प्रसार समिति संयोजक मिन विश्वकर्माले श्रावण महिनाभित्रै काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको बताउनु भएको हो। कांग्रेसको आन्तरिक विवादले उग्र रूप लिएका बेला निवर्तमान सभापति देउवा समूहले राष्ट्रिय भेला गर्ने औपचारिक घोषणा गरेको हो। विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वले पार्टी एकताका लागि 7 महिना बितिसक्दा र अदालतको फैसला आएको 4 महिना पुग्दा पनि कुनै सार्थक पहल नगरेको आरोप लगाउँदै देउवा पक्षले राष्ट्रिय बहस र नयाँ कार्यदिशा तय गर्न भेला बोलाउने निर्णय गरेको विश्वकर्माले बताउनुभयो। पत्रकार सम्मेलनमा विपरीत विज्ञप्तिमा लेखिएको छ, वर्तमान राष्ट्रिय राजनीतिक अनपेक्षित मोडमा गइरहेको र स्थापित दलहरूलाई कमजोर बनाउने खेल भइरहेको बेला पार्टीभित्र बोली एकता कायम गर्नु अपरिहार्य भएको छ। नागरिक अधिकार र लोकतन्त्रको रक्षाका लागि नीतिगत छलफल गर्न यो राष्ट्रिय भेला आयोजना गर्न लागि हो। विज्ञप्तिमा संस्थापन पक्षले सहकर्मी दलहरूलाई समेत सार्वजनिक मञ्चहरूबाट चिढाउने खालका अभिव्यक्ति दिएर आन्दोलनबाट प्राप्त नागरिक अधिकारलाई कमजोर बनाएको आरोप लगाएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सड़क र सदनको दुवै मोर्चालाई अघि बढ़ाइने बताएका छन्। पार्टी मुख्यालय च्यासलमा आयोजित सांसद प्रशिक्षण कार्यक्रममा बोल्दै दुईवटै मोर्चालाई प्रभावकारी बनाउन अघि बढ़नुपर्ने बताउनु भएको। उहाँले भन्नुभयो, सड़क संघर्षको मोर्चातिर पनि मनोबल अलि खस्किएको अवस्था छ। हामीले धक्का खाएको अवस्थामा कसैको मनोबल एकदम बुलन्द भएर बढ़ेको हुँदैन। धक्का परेपछि त अलिकति चोट त लाग्ने नै भयो, धक्काबाट उठेर अघि बढ्नुपर्छ। उहाँले संघर्ष र संघीय संघर्ष एकअर्काका पूरक भएको बताउनु भएको छ। उहाँको राजनीतिक परिभाषाविहीन दिशाविहीन नीतिविहीन र तिथिविहीन बनेको टिप्पणी गर्नुभयो। हिजो राति 10 बजेदेखि नारायणगढ मुगलिन सड़क खण्ड बन्द हुने भएको छ। निरन्तरको वर्षाका कारण जोखिम बढ़ेपछि जिल्ला प्रशासन कार्यालयले उक्त खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको। रातको समयमा सवारी आगमन सुचारू राखिरहँदा हुन सक्ने जोखिम समेतलाई मध्यनजर गरी हिजो राति 10 बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि नारायणगढ मुगलिन काठमाडौँ सड़क खण्ड चल्ने सबै प्रकृतिका सवारी साधनहरूको आगमनमा लगाइएको कार्यालयले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न जिल्लामा भारी वर्षा हुने भन्दै सचेत हुन आग्रह गरेसँगै गण्डकी प्रदेशका जिल्लाले सतर्कता अपनाएको बताएका छन्। गण्डकी प्रदेशका विभिन्न जिल्लाहरूमा भारी वर्षाको सम्भावना रहेको भन्दै प्रदेश सरकारले पनि हाई अलर्टमा रहन आग्रह गरेको छ। त्यसै अनुसार तयारी अवस्थामा रहेको जिल्लाले बताएको छ। जिल्ला प्रशासन कार्यालयले भिन्दा भिन्दै सूचना जारी गर्दै राजमार्गमा रात्रिकालीन यातायात बन्द गर्नसम्म अनुरोध गरेका छन्। रातिको समयमा यात्रा यात्रा नगर्न अत्यावश्यक बाहेकमा यात्रा नगर्न पनि प्रशासनले अनुरोध गरेका छन्। प्राधिकरणले गण्डकी प्रदेशका गोर्खा लमजुङ कास्की तनाव पर्वत बागलुङ म्याग्दी र साङजामा रातेको समयमा सवारी आगमनमा रोक लगाउने तथा परिस्थिति अनुसार जुनसुकै बेला पनि सवारी आगमन बन्द गर्नुपर्ने व्यवस्था आउन सक्ने बताएको छ। निरन्तरको वर्षाका कारण खसेको पहिरोले पोखराको सेती नदी थुनिएको छ। पोखरा महानगरपालिका 15 र 17 सिमानामा पर्ने रातो पहिरोमा नदीले कटान गरेपछि खसेको पहिरोले नदीको केही भाग थुनिएको हो। पहिरोका कारण नदी थुनिएपछि पानी पूर्ण रूपमा निकास पाउन सकेको छैन। पहिरोले थुनिएको स्थानभन्दा माथिल्लो भागमा पानीको सतह करिब 50 मिटर माथिसम्म बढ़ेको छ। नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलंकामा आयोजित एसियालिया संवाद कार्यक्रममा सहभागी भएर हिजो स्वदेश फर्किनु भएको छ। भ्रमणका क्रममा उहाँले इन्टरनेशनल पीपुल एसेम्बलीद्वारा आयोजित ह्यान्डर्स अफ एसिया अन्तर्राष्ट्रिय सम्मेलनलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नुभएको थियो। उद्घाटन सत्रमा संयोजक दाहालले विश्वव्यापी शान्ति सन्तुलनमा देखिएका परिवर्तन, साम्राज्यवाद र नव उदारवादका चुनौती, दक्षिण एसियाली जनआन्दोलनको अनुभव तथा 21औं शताब्दीको समाजवादको राजनीतिको रूपरेखाबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरेको संयोजक दाहालको स्वकीय सचिवले जनाएको छ। श्रीलंका भ्रमणका क्रममा संयोजक दाहालले त्यहाँका प्रमुख वामपन्थी राजनैतिक शक्तिहरूसँग उच्च स्तरीय भेटवार्ता गरेको थियो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई चितवनमा कालो झण्डा देखाइएको छ। कार्यक्रमका लागि चितवन पुगेका शिक्षा मन्त्रीलाई संयुक्त विद्यार्थी संगठन एजुकेशन कन्सल्टेन्सी संचालक लगायतका उहाँहरूले कालो झण्डा देखाएका हुन्। विद्यार्थी संगठन खारेज र नयाँ शिक्षा कन्सल्टेन्सी नियमावलीप्रति असन्तुष्ट रहेका नागरिकहरूले शिक्षा मन्त्रीलाई कालो झण्डा देखाएको बुझिएको छ। कालो झण्डा सहित मन्त्रीको कार्यक्रम स्थल बाहिर प्रदर्शन समेत गरिएको हो। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा प्रदर्शनकारीले कालो झण्डा बोकेर नियमावली फिर्ता लिन माग गर्दै नाराबाजी गरेको देखिन्छ। प्रदर्शनका क्रममा सुरक्षा कर्मीहरूले हस्तक्षेप गरेका छन्। नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुनराज पाण्डेले संघीय कानूनको अभाव र पुराना कानूनहरूसँगको विरोधाभासका कारण प्रदेश सरकारले प्रभावकारी रूपमा काम गर्न नसकेको बताउनु भएको छ। मुख्यमन्त्री पाण्डेले वर्तमान संवैधानिक व्यवस्था अनुसार प्रदेश संरचना पनि केही पूरा संरचनाहरू बने पनि पुराना नैतिक ऐनहरू बाधक बनेको बताउनु भएको छ। उहाँले विक्रम सम्वत 2012 प्रहरी ऐन र 2039 बनेलाई आधार मानेर प्रदेशका कानूनहरू कार्यान्वयनमा अवरोध पुगेको र कतिपय अवस्थामा अदालतबाट समेत स्टेट अर्डर मार्फत काम रोकिएको गुनासो गर्नुभयो। 2072 सालको संविधानले परिकल्पना गरेको प्रदेश संरचनालाई कार्यान्वयन गर्न सोअनुसारको संघीय कानूनहरू परिमार्जन हुन आवश्यक रहेको तर पुराना प्रहरी ऐन संशोधन नहुँदा प्रहरी समायोजनको काम बढ्न नसकेको बताउनुभयो। उहाँले संघीय शिक्षा ऐन र निजामती कर्मचारी ऐन समयमै नबन्दा प्रदेश सरकारले बनाएका कानूनहरू कार्यान्वयनमा समेत जटिलता उत्पन्न भएको उल्लेख गर्नुभयो। प्रदेश सरकारलाई आवश्यक कानून र पर्याप्त स्रोत साधनहरू उपलब्ध नगराई यसको कार्य सम्पादनमाथि प्रश्न उठाउनु जायज नभएको उहाँको तर्क छ। गत वर्ष भदौ 24 गते उच्च अदालत पोखरा कास्की जिल्ला अदालत र तनहुँ जिल्ला अदालतमा भएको आगजनीका कारण चलेको 6126 थान मिसिल मध्ये 3307 थान मिसिल पुनः प्राप्त भएका छन्। उच्च अदालत पोखरामा जलेर नष्ट भएका 2057 मध्ये 250 थान र कास्की जिल्ला अदालतमा नष्ट भएका 2065 थान मिसिल मध्ये 1999 थान मिसिल पुनः प्राप्त भएको उच्च अदालत पोखराले जनाएको छ। तनहुँ जिल्ला अदालतमा जलेर नष्ट भएका 3804 थान मिसिल मध्ये 1068 थान पूर्ण रूपमा र 15 थान मिसिल आंशिक रूपमा प्राप्त भएको उच्च अदालतका उप रजिस्टर नीलप्रसाद बनेरूले जानकारी दिनुभयो। जिल्ला सरकारी वकिलको कार्यालय र मुद्दाका सम्बन्धित पक्षबाट पुनः प्राप्त भएका मिसिलहरूलाई प्रमाणीकरण गरिएको उहाँको भनाई छ। उच्च अदालतका 7 कास्की जिल्लाका 76 र तनहुँ जिल्ला अदालतका 2751 थान मिसिल प्राप्त हुन बाँकी रहेको जनाएको छ। मिसिलको अध्ययन र प्रमाणीकरणको लागि छुट्टै टोली गठन गरिएको छ। पोखरामा नगरपालिकाका विभिन्न स्थानहरूमा श्रृंखलाबद्ध रूपमा चोरी गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय गास्कीमा तहतको वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले सूक्ष्म अनुसन्धानका क्रममा चोरीका सामानहरू सहित चारजना विदेशी नागरिक र पाँचजना नेपाली गरी नौजनालाई नियन्त्रणमा लिएको। पक्राउ परेका उनीहरूलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाका सम्बन्धीको सुरमया थप गरी अनुसन्धान अगाडि बढ़ाइएको प्रहरीले जनाएको छ। पोखराका विभिन्न वडाहरूमा भएका चोरीका घटनाहरूमा यो गृह संलग्न रहेको प्रहरीको दावी छ। उनीहरूले गत साउन 14 गते पोखरा 18 मर्णी मार्ग स्थित हेमराज गिरीको घरबाट 25 तोला सुनका गहना र 70,000 रूपियाँ नगद चोरी गरेका थिए। साउन 4 गते पोखरा 17 छोरेपाटन स्थित शिव प्रसाद बरालको घरबाट 0.5 तोला सुनको गहना 1,50,000 नगद एउटा ल्यापटप र एउटा मोबाइल चोरी गरेको थियो। त्यस्तै साउन 15 गते पोखरा 18 भकुण्ड स्थित गिरीधारी श्रेष्ठको घरबाट 2 मोबाइल र 1,54,000 सुनका गहनाहरू चोरी गरेको थियो। साउन 23 गते पोखरा 8 ज्ञान कुञ्ज मार्ग स्थित मोहसेन खातामीको कोठाबाट एउटा मोबाइल र 25,000 रूपियाँ नगद तथा सोही दिन पोखरा 6 लेक साइड स्थित हिरामणी लामिछानेको घरबाट आइफोन मोबाइल लगायतका सामानहरू चोरी भएको विवरण प्रहरीले सार्वजनिक गरेको छ। रूकुम पूर्व केन्द्र भएर 5 म्याग्नेच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार साँझ 4:30 रूकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर स्थानीय मापन एमएल अनुसार 5.0 म्याग्नेच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का रूकुम पूर्व सहित आसपासहरूको जिल्लामा समेत महसुस भएको जनाएको छ। रूकुम पश्चिम रोल्पा र खासेदाङ लगायतका जिल्लाहरूका आसपासका जिल्लाहरूका स्थानीयहरूले कडा धक्का महसुस भएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीले म्याग्दीका 2 फरक स्थानमा सञ्चालन भइरहेको जुगतास खालमा एकै दिन छापा मार्दै 24 पक्राउ गरेको छ। पक्राउ परेका मध्ये एक घटनामा 17 र अर्को घटनामा 7 रहेका छन्। प्रहरीले दुवै स्थानबाट करिब 3.5 लाख नगद 8 भुगतास तथा अन्य सामग्रीहरू समेत बरामद गरेको छ। तनहुँ क्षेत्र नम्बर 2 प्रतिनिधि सभा सदस्य इन्जिनियर सेदाम नेपानेले भीमा नगरपालिका 7 राङरूङका अपंगता भएका आमा छोरालाई व्हीलचेयर प्रदान गर्नुभएको छ। सांसद नेपानेले आफूले प्राप्त गरेको पारिश्रमिक सामाजिक कार्यमा लगाउने अभियान अन्तर्गत सुकुम्बासी परिवारका दुर्गबहादुर परियारकी श्रीमती पार्वती परियार र 26 वर्षीय छोरा विश्व परियारलाई व्हीलचेयर हस्तान्तरण गर्नुभएको हो। आफू राजनीतिमा व्यक्तिगत सुविधा वा लाभका लागि नभई राष्ट्र सेवा र जनताको हितका लागि आएको बताउँदै सांसद नेपानेले राज्य कोषबाट प्राप्त हुने सम्पूर्ण आर्थिक सुविधाहरू समाजकै हितमा खर्चिने नीति अनुरूप सहयोग गरिएको स्पष्ट पार्नुभयो। यसअघि सांसद नेपानेले सोही अभियान अन्तर्गत पहिलो महिनाको पारिश्रमबाट विमान नगरपालिका चालसियालेका बहादुर कुमारलाई घरमै पुगेर व्हीलचेयर उपलब्ध गराउनु भएको थियो। आर्थिक अभावका कारण ओछ्यानमै थुनिएर बस्नु परेको कुमारले त्यति बेला व्हीलचेयर पाएपछि नयाँ जीवन पाए जस्तो महसुस भएको बताउनुभयो। यसैबीच श्रृंगापदको हिलामे सड़क यस पटकको वर्षामा अन्तिम भएको सांसद नेपालीले बताउनु भएको छ। हिजो श्रृंगापदको अवलोकनका क्रममा उहाँले यस्तो बताउनु भएको हो। पोखरा महानगरपालिकाले बस पार्क क्षेत्रमा रहेका सुकुम्बासी र व्यवस्थित बसोबासीहरूको प्रारम्भिक नाममा उल्लेख सार्वजनिक गरेको छ। महानगरले सार्वजनिक गरेको सूचीमा 574 परिवार समेटिएका छन्। जस अनुसार 286 परिवार भूमिहीन दलित र भूमिहीन सुकुम्बासी छन् भने 233 परिवारलाई अव्यवस्थित बसोबासीका रूपमा वर्गीकरण गरिएको छ। बाँकी 55 परिवारको विवरण भने दोहोरो परेको वा मेल नखाएको भेटिएको पोखरा महानगरपालिकाका प्रमुख धन्दा चाकरले जानकारी दिनुभयो। बास गर्ने वास्तविक सुकुम्बासी पहिचान गर्न र उनीहरूको व्यवस्थापनका लागि जग्गा खोज्न गत जेठ 12 गते 3 छुट्टा छुट्टै मितिहरू गठन गरिएका थिए। सार्वजनिक नामावलीमा कुनै दावी विरोध भएमा वा विवरणहरू सचाउनु परेमा 7 दिनभित्र निवेदन दिन सकिनेछ। महानगर प्रमुख आचार्यले आवश्यक कागजात सहित महानगरको प्रशासन महाशाखामा निवेदन दिन अनुरोध गर्नुभएको छ। महानगरले छानबिनपछि आगामी साउन 10 गते अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ। पोखरा महानगरपालिकाले गोरु पाल्ने किसानहरूलाई प्रोत्साहन अनुदान सहित उन्नत जातको बिउ बिजनहरू प्रदान गरेको छ। आर्थिक वर्ष 2081-82 19 वडाका 550 गोरुका किसानहरूलाई 10,000 दरले 55,00,000 प्रोत्साहन रकम प्रदान गरिएकोमा गत आर्थिक वर्षमा तीनै किसानहरूलाई लक्षित गरी उन्नत जातको बिउ बिजन वितरण गरिएको हो। किसानलाई हौसला सहित परम्परागत कृषि प्रणालीको जगेर्नाका लागि गोरु पाल्नेहरूलाई प्रोत्साहन अनुदान उपलब्ध गराइएको महानगरपालिकाका कृषि महासभा प्रमुख मनोहर कटरियाले बताउनुभयो। गोरु पाल्ने किसानलाई अनुदान दिन थालेपछि जग्गा बाँझो छोड्ने प्रवृत्तिमा पनि केही कमी आएको छ। लोबाङ संघपालिका चार चुनजुङका खाचाङ गोल्छो गुरूङको एउटै खोरका 25 सचाङ र हिमचितुवाको आक्रमणबाट मरेका छन्। परम्परागत खोरमा तारबार सहितको पर्खाल नागेर खोरभित्र पसेको चितुवाले घाइते बनाएका च्याङ्ग्रा समेत उपचारको क्रममा मरेपछि क्षतिपूर्ति बापत क्याम्पबाट 2,19,500 रूपियाँ प्राप्त गर्नुभयो। आर्थिक वर्षमा 2081-82 लोकेगा दामोदर कुण्ड गाउँपालिका ढाकमरका किसान मिग्मा गुरूङले एउटै खोरका 77 च्याङ्ग्रा हिमचितुवाको आक्रमणबाट मरेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग कर्णपूर्ण संरक्षण क्षेत्र आयोजना र गाउँपालिकाबाट 10,85,000 राहत प्राप्त गर्नुभएको थियो। बिहानी शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्रणाली।
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658-590-511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीबी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 0654-14-245, 0654-14-345।
9: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
8: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
11: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0658-570-744।
12: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98567797।
5: कता हिँडेको आइफोन हातमा लिएर?
13: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
13: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
14: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
15: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
14: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
15: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
14: होम डेलिभरीको पनि व्यवस्था छ।
16: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560077178।
17: हजुर, दान गरौ।
18: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
19: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
18: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
20: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
0: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू, लमजुङको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा तथा पर्यटकीय गन्तव्यको राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने उद्देश्यले प्रथम टुर दी लमजुङ 2026 आयोजना गर्ने भएको छ। लमजुङ साइक्लिङ संघले आगामी भदौ 19 देखि 21 गतेसम्म प्रथम टुर दी लमजुङ 2026 आयोजना गर्न लागेको हो। सो कार्यक्रममा देशभरबाट करिब 400 साइकल यात्री सहभागी हुने आयोजकले जनाएको छ। संघका अध्यक्ष ध्रुव राम प्रधानले कार्यक्रमले लमजुङलाई मानसिक पर्यटकको नयाँ गन्तव्यका रूपमा स्थापित गर्न सहयोगको पुग्न अपेक्षा गरिएको बताउनुभयो। कार्यक्रमको शुरूआत विशेषर नगरपालिका घाट सेराचोकबाट हुनेछ। पहिलो दिन विशेषर आसपासको क्षेत्रको यात्रा गरिनेछ। दोस्रो दिन विशेषरबाट चण्डीगाँडा, बिन्दा, बेसी, बागलुङ पानी, कपुर गाउँ हुँदै प्रसिद्ध पर्यटकीय गाउँ घरेगाउँसम्म साइकल यात्रा गराइनेछ। तेस्रो दिन घरेगाउँबाट नायु, घनपोखरा, रोपले फाटा, साम्बाचोक, सुरुङ मार्ग भूलभुले हुँदै हमखोला झरनामा पुगेर यात्राको समापन हुनेछ। सम्पूर्ण यात्रुहरूलाई करिब 40 किलोमिटर दूरीको रहने आयोजकले जनाएको छ। अन्तर्राष्ट्रिय समाचार, रूसले युक्रेनको राजधानी किमा रातभर ब्यालिस्टिक मिसाइल सहितको एक ठूलो क्षेपास्त्र आक्रमण गरेको युक्रेनी अधिकारीहरूले जनाएको छ। रूसले आफ्नो पूर्ण स्तरको युद्ध शुरू भएकै एउटै आक्रमणमा सबैभन्दा बढी 4 दर्जन ब्यालिस्टिक मिसाइलहरू प्रहार गरेको युक्रेनका कार्यवाहक परराष्ट्र मन्त्रीले आइतबार बताएका छन्। हामी उचित र सशक्त प्रक्रियाको लागि आग्रह गर्दछौं। यो आतंक अन्त गर्न मस्कोमाथि विनाशकारी दबाव आवश्यक छ। एनटीसीबी हाले एक्सनमा एक्समा लेखेका छन्। यस आक्रमणमा कम्तीमा एकजनाको मृत्यु भएका छन् भने अन्य 16 घाइते भएको युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले जनाएका छन्। उहाँले सामाजिक सञ्जाल एक्समा देशका एउटा एन्टी ब्यालिस्टिक इन्टरसेक्टरको आवश्यकतामा जोड़ दिएका छन्। ब्यालिस्टिक मिसाइलहरू विरूद्धको सुरक्षा अहिले हाम्रो निरन्तर र प्रमुख प्राथमिकता हो। हामीलाई हरेक दिन इन्टरसेक्टरहरू आवश्यक पर्छ। म हाम्रो सम्झौताहरूलाई गम्भीरता